मिथुन राशि नयाँ कुरा बुझ्ने क्षमता उपयोगी बन्नेछ। फोन वा सन्देश मार्फत महत्वपूर्ण जानकारी प्राप्त हुनेछ। एकैपटक धेरै विषय समात्दा ध्यान भंग हुन सक्नेछ। छोटो यात्राले नयाँ अनुभव दिलाउनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक 8 रहेको छ। कर्कट राशि आफ्ना मानिसप्रति देखाउने माया र सहयोगले सम्बन्ध बलियो हुनेछ। खर्चको सीमा पहिल्यै तय गर्नु राम्रो हुनेछ। आफन्तको कुरालाई भावनामा आएर तुरन्त जवाफ नदिनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक 4 रहेको छ। सिंह राशि कार्यस्थलमा नेतृत्वदायी भूमिका पाउन सकिनेछ। प्रतिष्ठासँग जोडिएको विषयमा सोचेर काम चाल्नुहोस्। सामाजिक भेटघाटमा प्रभाव राम्रो रहनेछ। अरूको विचारलाई सम्मान गर्दा सम्बन्ध बलियो हुनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक 1 रहेको छ। कन्या राशि सानो विवरणसम्म ध्यान दिने वानीले महत्वपूर्ण काम सफल हुनेछ। कागजी प्रक्रिया र हिसाब किताब मिलाउने कुरामा सावधान हुनुहोस्। आलोचना भन्दा समाधानमा ध्यान दिनु लाभदायक हुनेछ। आजको शुभ रंग आकाशे हो भने शुभ अंक 7 रहेको छ। तुला राशि दुई व्यक्तिबीचको असमझदारी हटाउन तपाईँको भूमिका महत्वपूर्ण बन्न सक्नेछ। व्यापारमा साझेदारी सम्बन्धी कुरा अघि बढ्नेछ। किनमेलमा आवश्यकता र चाहना छुट्याउनुहोस्। मन ताजा राख्न छोटो गम्भीर उपयोगी हुनेछ। आजको शुभ रंग हल्का गुलाबी हो भने शुभ अंक 5 रहेको छ। वृश्चिक राशि कुरा गहिराईमा बुझ्ने क्षमताले जटिल विषय स्पष्ट पार्नेछ। आर्थिक कारोबारमा गोपनीयता कायम राख्नुहोस्। कार्यस्थलमा चित्त नबुझेको कुरा स्वयंपूर्वक राख्नु राम्रो हुनेछ। पानी पर्याप्त पिउनुहोला। आजको शुभ रंग खैरो हो भने शुभ अंक 9 रहेको छ। धनु राशि काममा फरक उपाय अप्नाउने सोच सफल हुन सक्नेछ। साथीभाइसँगको भेटले उत्साह थप्नेछ। समय व्यवस्थापन नगर्दा काम छुट्न सक्नेछ। सवारी चलाउँदा पनि नियन्त्रण गर्नुहोस्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक 3 रहेको छ। मकर राशि जिम्मेवारीबाट पछि नहट्ने स्वभावले काम पूरा गराउनेछ। मेहनतको प्रतिफल विस्तारै देखिनेछ। वरिष्ठ व्यक्तिबाट उपयोगी मार्गदर्शन प्राप्त हुनेछ। लामो समय लगातार बस्नुभन्दा बीचमा शरीर चलाउनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक 6 रहेको छ। कुम्भ राशि फरक ढंगले सोच्ने बानीले नयाँ उपाय भेटाउन सहयोग गर्नेछ। प्रविधिसँग जोडिएको काममा राम्रो प्रगति हुनेछ। सामाजिक सम्पर्कबाट उपयोगी सूचना हात लाग्नेछ। आफ्नो योजनामा अनावश्यक हस्तक्षेप स्वीकार नगर्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक 2 रहेको छ। अन्तिममा मीन राशि अरूको भावना बुझ्ने स्वभावले सम्बन्धमा मिठास ल्याउनेछ। सहयोगको अपेक्षा गर्ने व्यक्तिलाई आवश्यक साथ दिन सकिनेछ। आर्थिक निर्णयमा भावना भन्दा तथ्यलाई प्राथमिकता दिनुहोस्। शान्त वातावरणमा केही समय बिताउनु राम्रो हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक 8 रहेको छ। आदरणीय श्रोतावृन्द आजको राशिफलमा जस्तो भने तापनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ रहनेछ। कार्यक्रम शुभ प्रभातमा तपाईँको जन्मदिनको शुभकामनालाई पनि हामी प्रसारण गर्दै आएका छौं। रेडियो मार्फत कसैलाई जन्मदिनको शुभकामना दिन चाहनुहुन्छ भने अघिल्लो दिनमा नै हाम्रो फोन नम्बर 0564141000 फोन गरेर वा हाम्रो इमेल र सामाजिक सञ्जाल मार्फत पठाउन सक्नुहुनेछ। आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णमा रेडियो ढोरबराई परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

0: श्रोता वृन्दिनै प्रस्तुतिसँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय पनि आजको लागि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर फेरि उपस्थित हुने नै छौ। आजको श्रृंखलाबाट म सृष्टि खत्री बिदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
2: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
3: हजुर, घर निर्माण, बाटो नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
4: सधैँभरि यही आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा,
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
6: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा, गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श, साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
7: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौड़ा, सम्पर्क 0564142333
5: र 9678167।

0: शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला पिच गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम
1: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: पुरस्कारतर्फ प्रथम पुरस्कार नगद रू 25,000 रूपियाँ र प्रमाण पत्र,
1: द्वितीय पुरस्कार 15,000 रूपियाँ र प्रमाण पत्र,
0: तृतीय पुरस्कार 10,000 रूपियाँ र प्रमाण पत्र,
1: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
0: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोर प्रस्तुति।
1: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
0: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
1: टिम दर्ता शुल्क 500 रुपियाँ।
0: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौंडा बेपी चोक।
1: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
0: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
1: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
0: थप जानकारीको लागि सम्पर्क 98061166 98461349304 र 98462673।
2: आमा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
2: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
4: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
5: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
4: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
5: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
6: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
7: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560 83507, कविता श्रेष्ठ सम्पर्क 0564140055 र 98460188817।
8: हेलो बा,
9: कति बन्यो घर? अनि ढलान भयो त?
10: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
9: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
10: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
11: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
8: सरसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
11: प्रोप्राइटर राम भुजेल, सम्पर्क 98191506630 र 97476680681।
12: स्टुडियो बिहानको 6 बज्यो।
13: टाइम चेक को साथ में बनकेवा काली का सुन चांदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठ फेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98160 95301।
14: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
15: Where do we begin?
14: With international news you can trust, BBC News.
15: Journeys into the heart of global events.
14: And voices from around the globe.
16: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
14: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
0: तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
17: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
0: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-261-596-617
17: मोबाइल 98550-6076-8 98550-6076-9 98511-62594 98510-5422-4
18: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
19: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि हाम्रो मौनता कहिलेसम्म
18: ताजा पृथ्वी ताजा दायित्व। जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 वटै स्थानीय तहको सहभागितामा नीलगिरी हिमालको काक, काली गण्डकीको तट, मोक्ष भूमि जोमसुम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083मा सहभागी बनौ।
19: आयोजक धरपझोङ गाउँपालिका जोमसोङ मुस्ताङ।
18: स्थानीय तहको जिम्मेवारी जलवायु न्यायका लागि साझेदारी।
19: धरपझोङ घोषणा पत्र जारी गरौं, जलवायु न्यायको नेतृत्व गरौं।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: काया कैरनमा अब खबरको सिलसिला। भोटेकोशी बाढ़ीबाट प्रभावित रसुवा, नुवाकोट र दारिङका 14,000 भन्दा धेरै बाल बालिकाको पठन पाठन अवरूद्ध छ। शिक्षा मन्त्रालयका अनुसार 3 जिल्लाका 63 विद्यालय बाढ़ीबाट प्रभावित बनेका छन्। बाढ़ीबाट अझै 396 विद्यार्थी र 21 शिक्षक बेपत्ता छन्। 20 विद्यार्थी र 2 शिक्षकको भने शव फेला परेको छ। शिक्षा मन्त्रालयले स्थलगत अध्ययनपछि तयार पारेको शैक्षिक क्षति सम्बन्धी प्रतिवेदन अनुसार 50 सामुदायिक, 11 निजी र 2 धार्मिक विद्यालय प्रभावित बनेका छन्। यी विद्यालयका 14,455 विद्यार्थी अध्ययनरत थिए। धेरै शैक्षिक संस्थामा पठन पाठन नियमित हुन सकेको छैन। बाढ़ीले प्रभावित नबनाएका नुवाकोटका विद्यालयमा भने अस्ति बुधबारदेखि पठन पाठन शुरू गरिएको छ, तर बाढ़ीबाट क्षतिग्रस्त र होल्डिङ सेन्टरका रूपमा प्रयोग भएका विद्यालयका विद्यार्थीलाई कसरी पढ़ाउने भन्ने बारे पालिका सरकार अन्यलमा छन्। शिक्षा मन्त्रालयले भने क्षतिग्रस्त विद्यालयका विद्यार्थीका लागि बाढ़ी प्रभावित 15 पालिका तहमा 53 सामुदायिक सिकाई केन्द्र सीएलसी निर्माण गरेको दावी गरेको छ। मन्त्रालयका प्रवक्ता श्री प्रसाद भट्टराईले रसुवामा 20, नुवाकोटमा 16, धादिङमा 12, तनहुँमा 3 र गोर्खामा 2 सिकाई केन्द्र निर्माण गरिएको बताउनुभयो, तर प्रभावित क्षेत्रका पालिकाले भने सिकाई केन्द्र निर्माण नभएको बताएका खबर नयाँ पत्रिकाले लेखेको छ।
4: सप्तरीमा सरकारी अस्पताल अगाडिको सड़क पेटीमै सुत्केरी भएको घटनाले नेपालमा निशुल्क प्रसूति सेवा आर्थिक अवस्था कमजोर भएका महिलाले पाइरहेका छन् कि छैनन् भन्ने प्रश्न खड़ा गरेको छ। बिरामीले खर्च तिर्न नसके स्वास्थ्य संस्थाले सेवा अस्वीकार गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न पनि यसले जन्माएको छ। आपतकालीन अवस्थामा अस्पताल पुगेपछि तत्कालै प्रभावकारी र आवश्यक उपचार पाइन्छ भन्ने सर्वसाधारणको विश्वास रहँदै आएको छ, तर राजविराजकी 30 वर्षकी बबिता कुमारी पासवानको घटनाले बच्चा जन्माउन सरकारी अस्पतालमै पुगेका विपन्न महिला समेत आवश्यक स्वास्थ्य सेवाको पहुँच बाहिर छन् भन्ने देखाएको छ। स्वास्थ्य क्षेत्रका विज्ञहरूले यस घटनालाई अमानवीय र क्रूर बताउँदै सरकारी अस्पतालमै यस्तो अकल्पनीय घटना हुनु विडम्बनापूर्ण रहेको टिप्पणी गरेका छन्। स्वास्थ्य, शिक्षा र रोजगारी जस्ता नागरिकका आधारभूत आवश्यकतालाई केन्द्रमा राखेको बताउने सरकारका लागि यो घटना लज्जास्पद रहेको उनीहरूको भनाइ छ। दक्ष स्वास्थ्य कर्मी र उपकरण बीच प्रसूति गराउनु पर्ने महिलाले सड़कमा बच्चा पाउनुपर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण भएको पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री डाक्टर सुधा शर्मा गौतमले बताउनुभयो। यो क्रूर, अमानवीय र अपराधी काम हो। उहाँले भन्नुभयो निशुल्क आमा सुरक्षा कार्यक्रम हुँदाहुँदै किन उहाँलाई उपचार गरिएन। गर्भवतीले अस्पतालको इमर्जेन्सी कक्षसम्म पुग्दा पनि सड़क पेटीमा बच्चा जन्माउनु पर्ने अवस्था आउनुले अचम्ममा परेको मातृ स्वास्थ्य विज्ञहरूले बताएका छन्। यसले सरकारले स्वास्थ्य सेवा उपलब्ध गराउने निशुल्क आमा सुरक्षा कार्यक्रम र वास्तविक धरातलबारे भिन्नता स्पष्ट रूपमा देखाएको पनि उनीहरूको टिप्पणी रहेको छ। अनुसन्धानमा संलग्न सदस्यहरूका अनुसार यस घटनामा अमानवीय व्यवहार देखाउने केही स्वास्थ्य कर्मी र कर्मचारी दोषी त छन् नै, नेपालको अस्पष्ट स्वास्थ्य नीति पनि उत्तिकै जिम्मेवार छ। घटनाको चौतर्फी आलोचनापछि शुक्रबार हिजो गजेन्द्रनारायण सिंह अस्पतालले छानबिन पूरा नभएसम्म डाक्टर उषा देवसहित 6 जनालाई निलम्बन गरेको छ। खाँचो पर्दा निशुल्क छैन प्रसूति सेवा शीर्षकमा कान्तिपुरले खबर छापेको छ।
3: गएको फागुनमा मध्य पूर्वमा द्वन्द्व चर्किएपछि शुरू भएको ग्यास अभाव अझै मत्थर भएको छैन। बीचमा आधा सिलिण्डर ग्यास बेचेर केही सहज बनेको बजारमा पछिल्लो समय अभाव झन् चुलिएको छ। ग्यास अभावको समस्या समाधान गर्न सरकारले फागुन 9/2082 आधा सिलिण्डर ग्यास बिक्री गर्ने निर्णय गर्यो, तर पछि विस्तारै सहज हुन थालेको भन्दै असार 31 गतेदेखि सरकारले पूरा सिलिण्डर ग्यास वितरण शुरू गर्यो, तर त्यसैता पनि बजारमा ग्यासको अभाव टरेको छैन। व्यवसायी भने बाढ़ी पहिरोका कारण आयात तथा ढुवानी प्रभावित भइरहेकाले उपभोक्ताले सहज ग्यास पाउन नसकेका बेला ग्यास आयात परिणाम समेत घटेपछि आपूर्तिमा थप दबाव परेको बताउँछन्। पछिल्लो समय बजारमा ग्यासको माग बढ़िरहे पनि आयात र ढुवानी दुवैतर्फ समस्या देखिँदा आपूर्ति व्यवस्थापनमा थप चुनौती देखिएको उनीहरूको तर्क छ। आपूर्ति गरिएको ग्यास मध्ये केही होटल तथा ठूला व्यवसायीले उद्योगबाट सिधै लैजाने भएकाले सर्वसाधारण उपभोक्तासम्म पर्याप्त ग्यास पुग्न नसकेको नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले बताउनु भएको छ। यसैबीच ग्यासमा कालो बजारी बढेपछि प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा रहेका डिलर तथा विक्रेतामाथि निगरानी बढ़ाएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार हिजो र अस्ति मात्रै काठमाडौँ र भक्तपुरका विभिन्न ठाउँबाट कालो बजारीका लागि राखिएका 1226 थान ग्यास सिलिण्डर बरामद भएका छन्। हिजोको कुल बरामद 521 र अस्तिको कुल बरामद 521 र हिजो शुक्रबारको 705 गरी दुई दिनमा 1226 थान सिलिण्डर बरामद भएको हो। काया कैरनमा बाढ़ीपछि नुवाकोटका बेलकोट गढ़ी र विदुरको अवस्थाबारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको
3: काया कैरनमा बाढ़ीपछि नुवाकोटका बेलकोट गढ़ी र विदुरको अवस्थाबारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: सुन त, मेरो कपडा

0: कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
4: थोरै बचत धेरै कायदा, बिमा काचन फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
5: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: भर्ना खुल्यो।
8: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 का लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
9: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
8: फोन नम्बर 01-5670-924, 5670-925।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ी प्रभावित 14,000 बाल बालिकाको पढ़ाई अवरूद्ध, सड़क पेटीमै सुत्केरी भएको घटनाले निशुल्क प्रसूति सेवामा विपन्न वर्गको पहुँचमाथि प्रश्न, ग्यास आपूर्ति व्यवस्थापन सहज नबन्दा उपभोक्ता अझै मारमा लगायतका खबर प्रस्तुत
2: गर्यौं। यही भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट रसुवा, नुवाकोट र धादिङका झण्डै 33,000 मानिस प्रभावित भएको प्रारम्भिक अनुमान छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार बाढ़ीबाट 8,317 परिवार प्रभावित भएको उल्लेख छ। ती परिवारका 32,936 प्रभावित भएका प्राधिकरणले जनाएको छ। बाढ़ीबाट 7,570 निजी भवनमा क्षति पुगेको छ। बाढ़ीबाट सबैभन्दा बढ़ी 4 पालिकाका नागरिक प्रभावित भएका छन्। यसमध्ये नुवाकोटको विदुर नगरपालिकाका 3,431, रसुवाको गोसाईकुण्डका 1,156, धादिङको बेनीघाट रोराङका 1,149 र नुवाकोटको किस्पाङ 721 परिवार रहेका प्राधिकरणले जनाएको छ। बाढ़ीको 17 दिन बितिसक्दा पनि एकिन विवरण भने आइसकेको छैन। उद्धार र राहतको काम अझै नसकिएकाले पुनर्वासको विषय पनि टुंगो लाग्न सकेको छैन। बाढ़ी प्रभावित नुवाकोटका बेलकोट गढ़ी र विदुरको अवस्थाबारे सोधी खोजी गर्दै हुनुहुन्छ साथी महेश गेवाली।
3: नुवाकोटको विदुर नगरपालिकामा 394 जना बेपत्ता रहेको तथ्याङ्क छ। 1,710 घर प्रभावित भएका छन्, जसमध्ये 1,380 घर पूर्ण र 330 घरमा आंशिक क्षति पुगेको छ। मुख्य तथा सहायक गरी झण्डै 22 किलोमिटर सड़क खण्ड क्षतिग्रस्त भएको छ। पालिकाभित्रका 14 र छिमेकी उत्तर गया गाउँपालिका तथा बेलकोटगढ़ी नगरपालिका जोड्ने थप 6 गरी 20 झोलुङ्गी पुल बाढ़ीले बगाएको वा क्षतिग्रस्त बनाएको छ। 5 विद्युत

0: विद्यालय पाँचवटा सरकारी कार्यालय र एउटा बैंकमा क्षति पुगेको छ। अहिले 20 वटा होल्डिङ सेन्टरमा झण्डै 1800 जना बसिरहेका छन्। विस्थापितलाई सुरक्षित ठाउँमा पुनर्वास गराउनु नगरपालिकाका लागि सबैभन्दा ठूलो चुनौती बनेको पालिकाका विपद शाखा प्रमुख सुभाष पाण्डे बताउनुहुन्छ।
1: अब कहाँ लगाएर राख्नु, जस्तो जुन ठाउँमा चाहिँ अब अहिले बाढीले चाहिँ बगाएको छ, बाढीले क्षति पुऱ्याएको छ, अब त्यो ठाउँमा उहाँलाई राख्ने सम्भावना छैन, होइन? त्यो भएको कारणले गर्दा उहाँहरूलाई कसरी चाहिँ अब नयाँ ठाउँमा चाहिँ स्थापित गर्ने भन्ने चाहिँ चुनौती एकदमै हामीलाई परेको छ।
0: नुवाकोटकै बेलकोटगढी नगरपालिकामा बाढीका कारण 35 जना बेपत्ता रहेको तथ्याङ्क छ। झण्डै 165 परिवार विस्थापित भएका छन्। विस्थापित मध्ये धेरै जसो भाडाको कोठामा बसिरहेका छन् भने उच्च जोखिममा रहेका परिवारलाई वडा नम्बर 7 र 8 सञ्चालित 4 होल्डिङ सेन्टरमा राखिएको छ। बाल बालिका अभिभावक विहीन भए नभएको यकिन गर्न समिति गठन गरी 13 वडामा खटाइएको छ। 115 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। अहिले नगरपालिकाको मुख्य चुनौती विद्यालयमा सञ्चालन गरिएका होल्डिङ सेन्टरलाई अन्यत्र स्थानान्तरण गरी विद्यालय खाली गराएर नियमित पठन पाठन सञ्चालन गर्नु रहेको छ। दीर्घकालीन पुनर्स्थापनाका क्रममा जग्गा अभावको चुनौती रहेको मेयरको सचिवालयका नमेश श्रेष्ठ बताउनुहुन्छ।
2: मेन समस्या नै पीड़ितहरूको व्यवस्थापन, अहिले अस्थायी रूपमा उनीहरूको बसोबास गराउने वा थायी रूपमा चाहिँ उनीहरूलाई चाहिँ कता लगेर चाहिँ व्यवस्थापन गर्ने, 7 र 8 शहरी क्षेत्रमा 4 जग्गा किनेर घर बनाउने मान्छेहरू थियो, होइन? त्यस्तो मान्छेहरू विस्थापित भएको छ। अब उसको जग्गा छैन यदि भने उसलाई कसरी व्यवस्थापन गर्ने भनेर नगर प्रमुख निरन्तर संवादमै हुनुहुन्छ सम्बन्धित निकायसँग। सार्वजनिक जग्गालाई त स्थानीय तहले चाहिँ पूर्जा दिने घोषणा गरेर पूर्जा दिन सक्दैन, उसलाई घर बनाउन सक्दैन। अहिले राज्यको नम्समा पनि पहिलो कुरो त घर बनाउन पूर्जा चाहियो, त्रिपरिषदले वा सम्बन्धित निकायले त्यो चाहिँ फलाना ठाउँमा चाहिँ बस्ती बसाउन सकिन्छ, फलाना ठाउँको चाहिँ बस्ती बसाल्नको लागि आवश्यक पर्ने सबै डकुमेन्ट चाहिँ नेपाल सरकारले उपलब्ध गराउने भन्ने तरिकाको एउटा निर्णय त्यसै आवश्यक पर्ने भइहाल्यो।
3: प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा जलवायु संकटको अग्रपंक्तिमा नेपाल रहेको विषयलाई प्रमुखताका साथ उठाउँदै जलवायु न्याय, हानि नोक्सानीको क्षतिपूर्ति र जलवायु वित्तमा विकसित देशहरूको जिम्मेवारी बारे विश्व समुदायको ध्यान आकर्षण गराउने हुनुभएको छ। प्रधानमन्त्री शाह नेतृत्वको उच्चस्तरीय नेपाली प्रतिनिधि मण्डल सेप्टेम्बर 22 28 अमेरिकाको न्यूयोर्कमा हुने 81 महासभाको उच्चस्तरीय छलफलमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो। प्रधानमन्त्री शाहले आउँदो असोज 8 महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। यस वर्षको महासभाको मूल विषय विश्वास पुनर्स्थापना र रूपान्तरणको व्यवस्थापन, सबैका लागि परिणाम दिने संयुक्त राष्ट्रसंघ भन्नेछ। संयुक्त राष्ट्रसंघका अनुसार 81 महासभा सेप्टेम्बर 8 शुरू भएको हो भने विश्वका विभिन्न देशका सरकार प्रमुखहरूले धारणा राख्ने उच्चस्तरीय छलफल भने सेप्टेम्बर 22 शुरू हुँदैछ। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको सम्बोधनमा नेपालको पछिल्लो राजनीतिक परिवर्तनसँगै जलवायु संकटका कारण नेपालले भोगिरहेको मानवीय र आर्थिक क्षतिलाई अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत गरिनेछ। गएको वर्ष भएको नवयुवा आन्दोलन, त्यसपछि भएको चुनाव र ठूलो जनमत सहित गठन भएको वर्तमान सरकारका प्राथमिकता बारे पनि विश्व समुदायलाई जानकारी गराइनेछ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: कृषि मन्त्र नार्क सँग
5: बाढीका कारण मरेका पशुपन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशुपन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्होम
1: खुशीको कनेक्शन।
2: बाढी र डुबानबाट बच्न के गर्ने?
3: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
3: बस्तीभित्र निश्चित ठाउँ खुला राखौं र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
3: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। नेपालमा 18 वर्ष मुनिका 6.8% बालबालिका आफ्ना जैविक आमा बुबा वा दुवै मध्ये कुनै एकसँग नबसेको तथ्याङ्क सार्वजनिक भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालमा 18 वर्ष मुनिका बालबालिकाको संख्या झण्डै 90 लाख जना छ, जसमध्ये 6.8% अर्थात 6,12,000 बालबालिका जन्म दिने आमा बाबुसँग नबसेको तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको हो। कार्यालयका निर्देशक पृथ्वी विजय राज सिजापतिले तथ्याङ्क सार्वजनिक गर्दै आमा बुबासँग नबस्ने बालबालिकाको विषयमा राज्य संवेदनशील बनेको र अन्तर्राष्ट्रिय मापदण्डसँग मेल खाने गरी त्यस्ता बालबालिकाको वैकल्पिक हेरचाहको व्यवस्था, वर्गीकरण र मापदण्ड बनाउने काम अघि बढ़ाएको बताउनुभयो। आमाबुवाले बालबालिकाको हेरचाह गर्न नसक्ने वा नचाहेको अवस्थामा अरू व्यक्ति वा संस्थाले त्यसको जिम्मेवारी लिने परिपाटीलाई वैकल्पिक हेरचाह भनिन्छ। वैकल्पिक हेरचाहमा रहेका बालबालिकाको स्वास्थ्य, पोषण, शिक्षा तथा संरक्षणको अवस्थाबारे गहन अध्ययन गर्न सरकारले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार वैकल्पिक हेरचाहको वर्गीकरण र त्यसका आधारमा निर्धारण गर्ने तयारी थालेको निर्देशक सिजापतिले बताउनुभयो।
4: अब विदेशको खबर। सिरियामा गरेको एक अध्ययनले आजभन्दा झण्डै 4,500 वर्ष अघि नै परिष्कृत खाना पकाउने कला विकास भइसकेको पत्ता लागेको छ। डेनमार्कका विशेषज्ञहरूले गरेको अध्ययन अनुसार त्यस बेला नै सिरियाका मानिसहरू फरक तापक्रमका भाँडा प्रयोग गरेर परिष्कृत खाना पकाउने गरेका थिए। हिजो सार्वजनिक भएको अध्ययन प्रतिवेदन अनुसार त्यस बेला युरोपका मानिसहरू साधारण बाक्लो सुप र रोटीमै निर्भर रहने गरेकोमा सिरियामा भने खसी, बाख्रा, हरिणको मासुलाई अन्न मिसाएर मन्द तापमा लामो समय पकाएर खाना खान्थे। सिरियाली भान्सेहरूले खानाको प्रकार अनुसार फरक गुण भएका भाँडा प्रयोग गर्ने गरेका प्रतिवेदनमा भनिएको छ। पुराना खाना पकाउने भाँडाभित्रका जनावरका हाड, बिरूवाका अवशेष र चिल्लो पदार्थ जाँच गरेर वैज्ञानिकहरूले यस्तो निष्कर्ष निकालेका हुन्। त्यसबेला सिरियामा स्थानीय रूपमा माटो र क्याल्साइटका भाँडा बनाइन्थे भन्ने, केही भाँडा चीनबाट आयात हुन्थे।
5: अब खेल खबर। मलेसियामा चलिरहेको एसीसी प्रिमियर कपको फाइनलमा आज नेपाल र यूएई खेल्दैछन्। फाइनल खेल नेपाली समयअनुसार अहिले बिहान 7:15 शुरू हुनेछ। आजको खेल जित्ने टोली प्रिमियर कपको उपाधिसँगै 2027 को एक दिवसीय एसिया कपमा पनि चनट हुनेछ। 2023 को फाइनलमा पनि नेपाल र यूएई खेलेका थिए, त्यसबेला नेपालले यूएईलाई 7 विकेटले पराजित गरेको थियो। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र यूएई बीच अहिलेसम्म 19 पटक प्रतिस्पर्धा भएको छ। नेपालले 11 खेल जित्दा यूएईले 8 खेल जितेको छ। यदि नेपालले उपाधि जिते दोस्रो पटक एक दिवसीय एसिया कप खेल्नेछ। 2023 को एसिया कपमा नेपालले समूह चरणमा भारत र पाकिस्तानसँग खेलेको थियो। नेपाल र यूएई दुवै इमर्जिङ टीम्स एसिया कपका लागि भने छनौट भइसकेका छन्। खेलकै अर्को खबरमा, नेपाल भलिबल लीग एनबीएलको फाइनलमा आज कर्णाली शिवराज र गण्डकीको प्रतिनिधित्व गर्ने अन्नपूर्ण स्पाइकर किङ्स खेल्दैछन्। खेल दिउँसो 4 बजे त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवर हलमा हुनेछ। फ्रेन्चाइज लीगको पहिलो संस्करण विजेताले 20 लाख रूपियाँ पुरस्कार जित्नेछ। कर्णाली हिजो बेलुका भएको प्लेअफ खेलमा काठमाडौँ रेड्सलाई 3-1 को सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो। अन्नपूर्ण अस्ति शुक्रबार लीगको शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा पुगेको हो। 6 टोली सहभागी लीगमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा पुग्ने प्रावधान छ। लीगमा दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनलमा पुग्नका लागि प्लेअफ खेल्नुपर्ने थियो।
4: काया कैरनमा अब केही खबर संक्षेपमा। अहिले पूर्वी र मध्य तराईका केही ठाउँमा पानी परिरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका धेरैजसो ठाउँमा बदली भएर झापा, मोरङ, सुनसरी, उदयपुर, चितवन, नवलप्राची लगायतका जिल्लामा सामान्यदेखि मध्यम वर्षा भइरहेको, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा पनि सामान्य पानी परिरहेको छ। सामान्यदेखि मध्यम वर्षा भए पनि ठूलो पानी भने परेको छैन।
5: नेपालमा सड़क, विमानस्थल लगायत ठूला पूर्वाधार निर्माणमा निजी क्षेत्र मार्फत कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र उद्योग व्यवसायी बीच हिजो भएको छलफलमा प्रधानमन्त्री शाहले निजगढ़ विमानस्थल लगायत ठूला पूर्वाधारको निर्माण निजी क्षेत्र मार्फत कसरी सम्भव छ र त्यसका लागि सरकारले के कस्ता कानूनी तथा व्यावहारिक जटिलता फुकाउनुपर्छ लगायतका विषयमा सहभागीसँग सुझाव माग्नु भएको थियो।
4: एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई फरक प्रतिवेदन पेश गरिएपछि नेतृत्व पुनर्गठनको विवाद झन चर्कने देखिएको छ। कार्यदल सदस्य सचिव एवं पार्टी महासचिव शंकर पोखरेलले तयार गरेको प्रतिवेदनलाई अस्वीकार गर्दै कार्यदल संयोजक एवं पार्टी उपाध्यक्ष रामबहादुर थापाले छुट्टै प्रतिवेदन ल्याउनु भएको हो। कार्यदलले प्राप्त सुझाव समेटेर प्रतिवेदन तयार पार्न संयोजक थापा र सदस्य सचिव पोखरेललाई जिम्मेवारी दिएको थियो। यस्तै सिंगापुरबाट फर्किएको एक महिना बितिसक्दा पनि कांग्रेसका पूर्व सभापति शेरबहादुर देवालले पार्टी सभापति गगन थापासँग भेटेर संवाद गर्न मान्नु भएको छैन। दुई नेताबीच संवाद नहुँदा पार्टीको आसन्न 15 महाधिवेशन नै अलग अलग हुने सम्भावना बढ़ेको छ।
5: सरकारलाई प्रतिवेदन बुझाएको 31 वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा गएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग अर्थात रावल आयोगको प्रतिवेदनले औंल्याएका सरकारी तथा सार्वजनिक जग्गा नेपाल सरकारका नाममा कायम गर्ने प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको छ। यो निर्णय कार्यान्वयन भएसँगै तत्कालीन काठमाडौँ महानगरपालिका क्षेत्रका 35 ओडामा अतिक्रमण भएको 1,859 रोपनी, 14 आना, 3 पैसा 3 दाम क्षेत्रफल बराबरको सार्वजनिक तथा सरकारी जग्गा खाली गर्न सरकारलाई बाटो खोलेको छ।
4: मलेसिया जाने श्रमिक आपूर्तिको प्रक्रियामा मलेसिया सरकारको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टमले चालेको पछिल्लो कदमले वैदेशिक रोजगारी क्षेत्रमा विवाद पैदा गरेको छ। शुरूमा निश्चित 25 म्यान पावर कम्पनीलाई मात्र काम गर्न अनुमति दिएर सिन्डिकेट खड़ा गरिएको भन्दै चौतर्फी विरोध भइरहेकै समयमा स्थिति पेचिलो बन्दै गएको खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ।
5: तिब्बती क्षेत्रबाट भोटेपछि हुँदै त्रिशुली नदीमा आएको हिमबाढीले रसुवा, नुवाकोट, धादिङ र गोर्खाको पर्यटन क्षेत्रमा मात्र 52 अर्ब 13 करोड़ रूपियाँ बराबरको क्षति पुर्याएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको भोटेकोशी हिमबाढी क्षति मूल्याङ्कन समितिले तयार पारेको प्रारम्भिक प्रतिवेदन अनुसार हिमचट्टान सहितको पहिरो हिमतालमा खसेर अति वेगमा आएको विनाशकारी बाढ़ीबाट पर्यटन क्षेत्रमा मात्र 52 अर्ब 13 करोड़ 65,76,500 बराबरको क्षति पुगेको छ।
4: अब पालो उखानको
5: मित भन्दा हित ठुलो
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: भोटेकोशी बाढ़ी प्रभावित 14,000 बालबालिकाको पढ़ाई अवरूद्ध, प्रभावित बालबालिकाको पठन पाठन कसरी शुरू गर्नु भन्नेमा अन्यल,
4: सड़क पेटीमै सुत्केरी भएको घटनाले निशुल्क प्रसूति सेवामा विपन्न वर्गको पहुँचमाथि प्रश्न, बिरामीले खर्च तिर्न नसके उपचार सेवा अस्वीकार गर्न मिल्छ कि मिल्दैन भन्नेमा पनि बहस,
5: ग्यास आपूर्ति व्यवस्थापन सहज नबन्दा उपभोक्ता अझै मारमा, ग्यास कालो बजारी गर्ने विरूद्ध कार्यवाही तीव्र,
4: सिरियामा झण्डै 4,500 वर्ष अघि नै खाना पकाउने कला विकास भइसकेको अध्ययनको निष्कर्ष, खानाको प्रकार अनुसार फरक भाँडा प्रयोग गर्ने गरेको अनुसन्धानको दावी,
5: र एसीसी प्रिमियर कपको फाइनलमा आज नेपाल र यूएई खेल्दै विजेता टोली एसिया कपमा छनौट हुने, नेपाल भलिबल लीगको उपाधिका लागि कर्णाली र अन्नपूर्णको खेल पनि आज।
4: र अन्त्यमा आजको कार्टुन, आज हामीले नयाँ पत्रिका दैनिकबाट झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। सप्तरीमा सड़क पेटीमा सुत्केरी भएको घटनासँग यो कार्टुन सम्बन्धित छ। यहाँ एउटा घरभित्र श्रीमान श्रीमती छन्। श्रीमानले पत्रिका पढ़िरहेका छन्। पत्रिकामा त्यही खबर हेरेपछि उनी भन्दैछन्, सड़कमा खेदेरे किन नहोस्, सरकारले प्रसूति सेवा निशुल्कै गरेको छ त। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: कान्छी, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
2: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
1: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
2: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
3: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
4: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
3: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9846633101 र 9648883522।
5: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
6: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
7: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
6: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
8: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ।
9: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
10: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ।
9: थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9556078302 र 9546078302।
1: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
11: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
1: अनि बन्छ त दाई?
11: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
12: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्मिसौनीको ठिक पारिपट्टि।
13: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
14: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
13: प्रोपाइटर राजन पौडेल, मोबाइल 9556062029।
15: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
2: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
15: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
2: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
3: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
4: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौड़ा।
3: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950।
4: एपी स्टोर दुलेगौड़ा सृजना टोल बन्केवा चोक देखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
3: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
4: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
3: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
4: फोन नम्बर 0564143121,
3: मोबाइल 9865078634 र 9701107090।
16: औ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
17: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौड़ा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
16: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
17: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
18: ए सबिना, यस्तो हतारमा कता हो?
19: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
18: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो। त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
20: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9864078528 र 9908816142।
21: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
22: यदि तपाईँले चाहनुभयो भने ठूला ठूला हस्पिटल सर्जरी गर्ने डाक्टर पाउन सक्नुहुन्छ, महँगा महँगा औषधि पनि पाउन सक्नुहुन्छ, तर तपाईँले तपाईँको स्वास्थ्य कहिल्यै पनि किनेर पाउन सक्नुहुन्न। त्यसकारण तपाईँले स्वास्थ्यलाई राम्रोसँग बुझेर सधैँ स्वास्थ्यलाई स्वस्थ राख्नुपर्ने आवश्यकता छ। राम्रो स्वास्थ्य तपाईँको खुशी सुखी र समृद्धिको केन्द्रबिन्दु हो। अहिलेको समयमा मानिसहरूले केही हदसम्म भए पनि आफ्नो स्वास्थ्यलाई ख्याल गरेको पाइन्छ, किनभने कोविडले सबैलाई त्रसित बनाएको छ। कोविड भन्दा अगाडिको समयमा मानिसले त्यति धेरै स्वास्थ्यको ख्याल गरेको पाइँदैन थियो, तर अहिले कोविड आए पछाडि धेरैजना व्यक्तिहरूले स्वास्थ्यको ख्याल गर्न थालेका छन्। हो, स्वास्थ्य नै धन हो, त्यसैले सधैँ स्वस्थ स्वास्थ्य निर्माणको लागि आज हामीले तपाईँहरूलाई 12 उपायहरू प्रदान गर्नेछौ। एकैछिन सुन्नुहोस् त, मैले तपाईँ जस्ता कमै मानिस मात्र देखेको छु जसले आफ्नो अमूल्य समय यस्तै ज्ञानको लागि लगानी गर्ने गर्दछन्। ती मानिसहरू मध्ये तपाईँ पनि एकजना हुनुहुन्छ। तसर्थ सधैँ यस्तै ज्ञानवर्धक भिडियो हेर्नको लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोला। आउनुहोस् भिडियोलाई सुरु गरौं। नम्बर 1 छ, बिहान चाँडै उठ्नुहोस्। संसारमा करिब 7 खर्ब जति मान्छेहरू छन्, तर 7 खर्ब मान्छेहरू मध्ये 5% व्यक्तिहरूले मात्र आफ्नो जीवन व्यवस्थित गरिरहेका छन्। ती 5% व्यक्तिहरूले मात्र सफलता हासिल गरिरहेका छन् र स्वस्थ भएर बाँचिरहेका छन्। उनीहरू मात्र स्वस्थ हुनु र सफलता हासिल गर्नुको एक कारण हो उनीहरू हरेक दिन बिहान चाँडै उठ्ने गर्छन्। उनीहरू बुझ्दछन् कि बिहानको समय भनेको एक ऊर्जावान समय हो र बिहानको समयले हामीलाई स्वस्थ राख्नको लागि मद्दत गर्दछ। त्यसैले तपाईँ पनि 5% व्यक्तिभित्र पर्न चाहनुहुन्छ भने हरेक दिन बिहान चाँडै उठ्ने गर्नुहोस्। नम्बर 2 छ व्यायाम गर्नुहोस्। तपाईँले आफ्नो व्यक्तिगत जीवनमा एक यस्तो बानी भर्नुहोस् कि जसले तपाईँलाई फाइदा गरिरहोस्। तपाईँले भर्नुपर्ने त्यो एक बानी हो व्यायाम। व्यायामले हाम्रो शरीरलाई फाइदा पुर्याउनुका साथै हामीलाई स्वस्थ र तन्दुरुस्त जीवन बिताउनको लागि पनि मद्दत गर्दछ। हरेक दिन व्यायाम गर्नाले हाम्रो आयु बढाउनुका साथै विभिन्न रोगको जोखिमबाट पनि टाढा राख्दछ। तपाईँले हरेक दिन व्यायाम गर्नाले तपाईँको हड्डीलाई उच्च राख्नुका साथै तपाईँको तौल व्यवस्थित गर्नको लागि पनि मद्दत गर्दछ। तपाईँले आफ्नो जीवनमा व्यायाम गर्ने गतिविधिलाई बढाउनुहोस्। जस्तै नजिकैको दूरीको लागि पैदल यात्रा गर्ने बानी बसाउनुहोस्, त्यस्तै लिफ्ट चढ्नुको सट्टा सिँढीको प्रयोग गर्नुहोस्, नृत्य कक्षाहरू लिनुहोस्, योगा गर्नुहोस्, स्किपिङ खेल्नुहोस्। यस्ता गतिविधिले शरीरमा अक्सिजन पुर्याउनुका साथै शरीरलाई ऊर्जा पनि प्रदान गर्दछन् र तपाईँलाई सधैँ स्वस्थ राख्नको लागि मद्दत गर्दछ। नम्बर 3 छ पानी पिउनुहोस्। हामीले पर्याप्त मात्रामा पानी पिउनु पर्ने हुन्छ। हामीले जति धेरै पानी पिउन सक्छौ त्यति नै हाम्रो शरीरलाई फाइदा पुग्दछ। हरेक व्यक्तिको शरीर 60% पानीले बनेको हुन्छ, तसर्थ हाम्रो शरीरलाई कम्तीमा दिनको 10-12 गिलास पानी आवश्यक पर्छ। यदि हामीले पर्याप्त मात्रामा पानी पिउन सकेनौ र हाम्रो शरीरलाई पानीको अभाव भयो भने हामीमा विभिन्न समस्याहरू आइपर्दछन्। जस्तै हाम्रो शरीरमा पानीको मात्राको कमी भयो भने हाम्रो टाउको दुख्ने समस्या हुन्छ, पाचन प्रक्रियामा समस्या हुन्छ, रक्त सञ्चारको पनि समस्या हुन्छ। त्यस्तै पानीको कमी भयो भने शरीर डिहाइड्रेट भएर छालाको समस्या पनि उत्पन्न हुन्छ र हामीमा श्वास प्रश्वासको समस्या हुन्छ। त्यसैले यस्ता विभिन्न समस्याबाट बस्नको लागि हामीले पर्याप्त मात्रामा पानी पिउनु पर्दछ। नम्बर 4 छ अर्ग्यानिक खानाहरू खानुहोस्, जंक फूडको प्रयोग नगर्नुहोस्। अर्ग्यानिक र घरमा उत्पादन गरेका खानाहरूलाई प्राथमिकता दिनुहोस्। बजारका खाना, जंक फूड र होटलका खानाहरूलाई कम प्राथमिकता दिनुहोस्, किनभने जंक फूड तथा होटलका खानाहरूले हाम्रो शरीरलाई असर पुर्याउँदछ। जस्तै जंक फूडमा शरीरलाई आवश्यक पर्ने भिटामिन, मिनरल्स र इन्जाइमको मात्रा उपलब्ध हुँदैन, यदि भए पनि लगभग शून्य मात्रामा हुन्छ। जंक फूडहरू एक नशा जस्तै हुन्। यस्ता वस्तुहरू हामीले एकपटक प्रयोग गर्यौं भने बारम्बार प्रयोग गर्न मन लाग्छ र खाइरहन मन लाग्छ, किनकि जंक फूडहरू स्वादिलो बनाउनको लागि अजिनामोटोको प्रयोग भएका हुन्छन्। हामी जंक फूडहरू खाएर कहिल्यै पनि अघाउँदैनौ। हामीले धेरै मात्रामा जंक फूड तथा होटलका वस्तुहरू खानाले हामीलाई अल्छी बनाइरहने, सक्रिय हुने समयमा निष्क्रिय बनाउने र अस्वस्थ पनि गराउँदछन्। अर्को कुरा, इन अर्ग्यानिक खानाहरूमा विषादी पनि मिसिएका हुन्छन्। किसानहरूले उत्पादन गर्दा उत्पादनको मात्रा बढाउने इच्छाले विभिन्न विषादीको प्रयोग गरेका हुन सक्छन्। त्यसैले घरमा नै उत्पादन गरेका अर्ग्यानिक खानाहरू खानुहोस्। यस्ता खानाले तपाईँलाई दीर्घकालसम्म फाइदा पुर्याउँदछ र स्वस्थ रहनको लागि सहयोग पुर्याउँदछ। नम्बर 5 छ ध्यान गर्नुहोस्। ध्यानले तपाईँलाई स्वस्थ राख्नको लागि महत्वपूर्ण योगदान पुर्याउँदछ। तपाईँले हरेक दिन बिहान बेलुका ध्यान गर्ने गर्नुहोस्। ध्यान गर्दा तपाईँ एकान्तमा बसेर गर्नुहोस्। हल्लामा गरेको ध्यानले तपाईँलाई फाइदा गर्दैन। ध्यान गर्नाले तपाईँको दिमागलाई एकाग्रता प्रदान गर्दछ र तपाईँमा हुने तनाव र चिन्तालाई कम गर्दछ। यसले तपाईँभित्र उत्पन्न हुने रिस, आवेग र आक्रोशलाई हटाइदिन्छ। ध्यान गर्नुका अनगिन्ती फाइदाहरू छन्। तीमध्ये तपाईँमा चिन्ता कम हुन्छ। त्यस्तै दम, क्यान्सर, पुरानो दुखाई, डिप्रेसन, मोटुरोग, उच्च रक्तचाप, टाउको दुखाई र निद्राको समस्याबाट पनि केही हदसम्म छुटकारा दिलाउन सक्छ। त्यसैले तपाईँले हरेक दिन ध्यान गर्ने बानी बसाउनुहोस्। नम्बर 6 छ मोबाइल र कम्प्युटर चलाउने समय तोक्नुहोस्। अहिलेको समय भनेको आधुनिक समय हो र यो टेक्नोलोजीको समय पनि हो। तपाईँ समय अनुसार हिँड्नु पर्ने हुन्छ, तर तपाईँले समय अनुसार हिँड्दैछु भनेर मोबाइल र कम्प्युटरको अत्याधिक मात्रामा प्रयोग गर्नुहुन्छ भने यस्ता वस्तुले तपाईँलाई असर गरिरहेका हुन्छन्। तपाईँले हरेक दिन कम्प्युटर वा मोबाइल चलाउने समय तोक्नुहोस्। तपाईँले जुनसुकै समयमा कम्प्युटर तथा मोबाइल चलाउनु भयो भने यसले तपाईँलाई राम्रो गर्दैन। तपाईँले सुत्नुभन्दा अगाडिको समयमा मोबाइल अथवा कम्प्युटर चलाउन बन्द गर्नुहोस्। तपाईँको धेरै मात्रामा मोबाइल कम्प्युटर चलाउने बानीले तपाईँलाई अस्वस्थ पनि बनाउँछ। तपाईँले राति सुत्दाको समयमा मोबाइल कम्प्युटर चलाउनुहुन्छ भने मोबाइल र कम्प्युटरको लाइटले मेलाटोनिन हर्मोन कम गर्दछ। यदि हाम्रो शरीरमा मेलाटोनिन हर्मोनको कमी भयो भने यसले हामीलाई निद्रा पर्नबाट रोक्छ।
0: त्यस्तै कम्प्युटर तथा मोबाइलको स्क्रिनले तपाईँको आँखामा समस्या उत्पन्न गर्छ। त्यसैले जुनसुकै समयमा कम्प्युटर तथा मोबाइलको प्रयोग नगर्नुहोस्। तपाईँले मोबाइल तथा कम्प्युटर चलाउने एक समय बनाउनुहोस् र त्यही समयमा मात्र यसको प्रयोग गर्नुहोस्। नम्बर सातमा छ, सरसफाईमा ध्यान दिनुहोस्। आफूलाई स्वस्थ राख्नको लागि सबभन्दा प्रभावकारी तरिका भनेको सरसफाई गर्नु पनि हो। तपाईँले व्यक्तिगत सरसफाई, तपाईँको वरिपरिको वातावरण, त्यस्तै तपाईँको घरमा सरसफाई गर्ने बानी बसाउनुहोस्। तपाईँले विश्वभरि फैलिरहेको कोविड जस्ता महामारीबाट बस्नको लागि पनि सरसफाईमा ध्यान दिनुपर्छ। जस्तै तपाईँले हरेक समयमा हात धोइरहनु पर्ने हुन्छ, यदि तपाईँले कुनै काम गरेपछि कसैलाई भेटेपछि हात धुनु भएन भने, सतर्कता अप्नाउनु भएन भने तपाईँमा कोविड जस्ता विभिन्न महामारीका रोग लाग्न सक्छन्। त्यस्तै अन्य व्यक्तिगत सरसफाई गर्नु भएन भने तपाईँ अस्वस्थ हुन सक्नुहुन्छ र तपाईँले सरसफाई गर्ने बानी बसाउनु भएन भने तपाईँबाट र तपाईँको नजिकको वातावरणबाट गम्भीर रोग उत्पन्न हुन सक्छन्। त्यसैले तपाईँले सरसफाईमा सधैँ विशेष ध्यान दिने गर्नुहोस्। नम्बर आठमा छ, चिनीयुक्त खानेकुरा कम गर्नुहोस्। हामीले खाने खानामध्ये कतिपय खानामा अत्याधिक मात्रामा चिनी मिसिएको हुन्छ। यस्ता खानाहरूले हामीलाई राम्रो गर्दैनन्। त्यसैले खाना खाँदा ध्यान पुर्याएर खानुहोस्। यस्ता खानाले तपाईँलाई दीर्घकालीन रूपमा असर पुर्याएका हुन्छन्। यदि तपाईँमा चिनी पदार्थको मात्रा बढी भयो भने तपाईँमा मोटोपनको समस्या हुन्छ, थाइराइड बढ्ने समस्या हुन जान्छ आदि इत्यादि विभिन्न रोगहरू निम्तन सक्छन्। त्यसैले तपाईँ भविष्यमा गएर चिन्तित हुनुभन्दा अहिले नै त्यस्ता चिनीयुक्त खानेकुराहरूबाट टाढा रहनुहोस्। नम्बर नौमा छ, दिनको र जीवनको योजना बनाउनुहोस्। खाली दिमाग शैतानको घर जस्तै हो, त्यसकारण हरेक दिनको र जीवनको योजना बनाउनुहोस्। यदि तपाईँले दिनको योजना बनाउनुहुन्छ भने तपाईँको आउने दिन राम्रो हुन्छ र योजना बनाउनु भएन भने आउने दिनमा के काम गर्ने भन्ने तपाईँलाई थाहै हुँदैन। तपाईँको खाली दिमागले गरेका कामले तपाईँलाई नकारात्मक नतिजा दिन सक्छन् र तपाईँ गलत बाटोमा पनि लाग्न सक्नुहुन्छ। त्यसैले दिनको र जीवनको योजना बनाउनुहोस्। खाली दिमागले तपाईँले न त दिन नै अगाडि बढाउन सक्नुहुन्छ, न त जीवन नै अगाडि बढाउन सक्नुहुन्छ। यदि तपाईँले एउटा योजना बनाउनु भयो भने तपाईँ त्यही बाटोमा अगाडि बढ्न सक्नुहुन्छ, तर योजना बनाउनु भएन भने अन्धाधुन्धा हिँड्दा तपाईँ सही र सहज बाटोमा हिँड्न सक्नुहुन्न, जसले गर्दा तपाईँको जीवन सही तरिकाले अगाडि बढ्न गाह्रो हुन्छ। तपाईँले जीवनलाई सही तरिकाले अगाडि बढाउनको लागि दिनको र जीवनको योजना बनाउनुहोस्। नम्बर दसमा छ, अल्कोहल र स्मोकिङलाई हटाउनुहोस्। अल्कोहल र स्मोकिङ अर्थात मद्यपान र धुमपान जस्ता वस्तुहरू एक नशा हुन्। यस्ता वस्तुहरूले हामीलाई कहिले पनि फाइदा गर्दैनन्, तर हामीले यस्ता वस्तुको प्रयोग अत्याधिक मात्रामा गरिरहेका हुन्छौं। यस्ता वस्तुहरूले हामीलाई असर गर्दछन् भन्ने पनि जान्दछौं, तर यिनीहरूलाई छोड्नको लागि हामी सजिलै तयार हुँदैनौं। अल्कोहल तथा स्मोकिङ जस्ता वस्तुहरूले समाजमा तपाईँको प्रतिष्ठा घटाइरहेका हुन्छन्। यस्ता वस्तुहरूले तपाईँको स्वास्थ्यलाई नकारात्मक असर पुर्याउँदछन्। अल्कोहलले तपाईँको कलेजोलाई असर पुर्याउँछ भने स्मोकिङले फोक्सोमा असर पुर्याउनुका साथै मुटु रोग र पक्षघात जस्ता रोगहरू पनि निम्त्याउँछ। त्यसैले यस्ता वस्तुलाई आजैदेखि त्याग्नुहोस् र स्वस्थ भएर बाँच्नुहोस्। नम्बर एघारमा छ, हरेक महिनाको अवधिमा स्वास्थ्य जाँच गर्नुहोस्। हरेक महिनाको एकपटक आफ्नो जाँच गर्नुहोस्। यस्तो गर्नाले तपाईँको स्वास्थ्य अवस्था कस्तो छ भन्ने तपाईँलाई थाहा हुन्छ। यदि तपाईँको स्वास्थ्यमा खराब छ भने तपाईँले समयमा नै उपचार गर्न र आवश्यक सतर्कता अप्नाउन सक्नुहुन्छ, तर तपाईँले जाँच गर्नु भएन भने तपाईँलाई कुनै एक रोग लागेको हुन सक्छ र उक्त रोगले अरू रोगहरू निम्त्याइरहेको हुन सक्छ। त्यसैले महिना महिनामा आफ्नो स्वास्थ्य अवस्था जाँच गर्नुहोस्। जस्तै तपाईँले महिना महिनामा आफ्नो ब्लड प्रेसर जाँच गर्नुहोस्, त्यस्तै तौल, सुगर लेभल, ब्लड र शरीरका अन्य भागको पनि जाँच गर्नुहोस्। यस्तो गर्नाले तपाईँले महिना महिनामा आफ्नो स्वास्थ्य अवस्था जानकारी पाउन सक्नुहुन्छ र स्वस्थ जीवन जिउन सक्नुहुन्छ। र अन्तिम उपाय छ, एन्टिबायोटिक्सको सकेसम्म कम प्रयोग गर्नुहोस्। हाम्रो बानी हुन्छ बिरामी भएपछि साना साना दुखाई तथा पीड़ामा औषधिहरू सेवन गर्ने, तर हामीलाई थाहा छैन धेरै मात्रामा औषधिको प्रयोग गर्नाले हाम्रो स्वास्थ्यमा कतिको असर गरिरहेको हुन्छ। अत्याधिक मात्राको औषधि सेवनले हामीलाई ठूलो मात्रामा असर पुर्याइरहेको हुन्छ। तपाईँले सामान्य ज्वरो अथवा टाउको दुखाई तथा अन्य सामान्य कुरामा औषधिको सेवन गरिहाल्नु हुँदैन, किनकि यी औषधिको प्रयोगले तपाईँलाई दीर्घकालीन रूपमा असर पुर्याइरहेका हुन्छन्।
22: तपाईले अहिले सामान्य टाउको दुखाइमा एक रूपियाँको सिटामोलको प्रयोग गर्नुहुन्छ, तर त्यसले तपाईलाई भविष्यमा 10 लाखको खर्च पनि गराउन सक्छ। हामीले भन्न खोजेको यो होइन कि तपाईले औषधिको प्रयोग नै नगर्नुहोस्, तर भन्न खोजेको यो हो कि अत्याधिक मात्रामा औषधिको प्रयोग नगर्नुहोस्। यसले तपाईँको किडनीमा असर पुर्याउँदछ र तपाईँलाई ठूला घातक रोगहरू निम्त्याउन सक्छ। जो व्यक्ति स्वस्थ हुन्छ त्यो व्यक्तिसँग आशा हुन्छ र जोसँग आशा हुन्छ त्योसँग सबै कुरा हुन्छ। हो, तपाईँहरू पनि स्वस्थ हुनुहोस्, आफ्नो स्वास्थ्यलाई राम्रो बनाउनुहोस्। स्वास्थ्य भन्दा ठूलो केही छैन। यदि तपाईँ स्वस्थ हुनुहुन्छ भने तपाईँले जिन्दगीमा सबै कुरा पाउनुहुन्छ, तर तपाईँको स्वास्थ्य नै राम्रो छैन भने तपाईँ हरेक दिन पल पल मृत्युसँग लडिरहनु भएको हुन्छ। त्यसैले महात्मा गान्धीले भनेका थिए, स्वास्थ्य नै वास्तविक धन हो, सुन चाँदीको टुक्रा वास्तविक धन होइन। तपाईँ पनि यही भनाईलाई आफ्नो जीवनमा लागू गर्नुहोस्। सुन चाँदीका टुक्रालाई वास्तविक धन नसम्झनुहोस्। यदि तपाईँ स्वस्थ हुनुभयो भने तपाईँले सुन चाँदीको टुक्रा जति पनि बटुल्न सक्नुहुन्छ, तर तपाईँको स्वास्थ्य राम्रो भएन भने तपाईँसँग जति नै सुन चाँदीको टुक्रा भए पनि तपाईँले स्वस्थ स्वास्थ्य कहिल्यै पनि बटुल्न सक्नुहुन्न। हुन्छ त, तपाईँलाई सफलताको बाटोमा अनन्य शुभकामना छ। तपाईँ र मेरो भेट यस्तै अर्को नयाँ भिडियोको साथमा हुनेछ। नमस्कार।
5: यस्तै ज्ञानको नजिक रहन अडियो बुकहरू सुन्नको लागि अडियो घर एप्लिकेशनलाई डाउनलोड गर्नुहोला।
6: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र?
7: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
6: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया। फोन 065414142 98560231128 98462014726।
23: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
24: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
25: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 27 गते अन्तिम शनिबार वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
26: वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
27: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
28: वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
29: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
30: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
24: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
30: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
23: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560131053।
31: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
32: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
31: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
32: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
31: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
24: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
31: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
32: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
31: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
32: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल, दुलेगौंडा, माछापुच्छ्र बैंकको ठिक पारिपट्टि। फोन 0635 93 369।
1: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
32: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
1: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
32: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
1: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
32: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420 98 0141 54 674 र 98 4 60 23 420।
1: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
2: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
1: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
2: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
3: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
4: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
32: ग्राहकको चाहना नै हाम्रो तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
3: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
32: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल। फोन 98 4 61 61 220।
8: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 98 2 53 99 122, 98 0 58 0 08 र 98 4 60 69 2 46।
9: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
1: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
9: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
10: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु। प्रोप्राइटर रमेश भुजेल। फोन 98 5 60 32 475 र 98 0 11 32 475।
11: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
12: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
1: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635 90 065। मोबाइल 98 1 66 34 372।
13: तीजका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
14: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा
32: खुल्ला तीजगीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083
31: मिति यही भाद्र 29 गते स्थान खैरिनी चार बजार
32: तीजगीत तर्फ प्रथम पुरस्कार रु 25,000
31: द्वितीय पुरस्कार रु 15,000
32: तृतीय पुरस्कार रु 10,000
31: सान्त्वना पुरस्कार रु 5,000
32: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500
31: द्वितीय पुरस्कार 5,000
32: र तृतीय पुरस्कार रु 3,000 आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति 6 र 7
31: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय
32: सम्पर्क कार्यक्रम संयोजक मंजु तिमिल सिन्हा 9856031937
31: सुरेन्द्र श्रेष्ठ 9856031736
32: रविन्द्र राज पौडेल 9856062888
0: 103.8 अन्तर्मनको आवाज
5: स्टुडियो साइड
6: अहिले बिहानको 7 बज्यो
7: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
14: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
15: धोरबाराही हाइलाइट्सको साथमा
16: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
15: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304
17: नमस्कार बिहान 7 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ तपाईँ बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ

यही भदौ 10 गते रसुवाको भुटेकोशी नदीमा आएको बाढ़ीबाट रसुवा नुवाकोट र धादिङका झण्डै 33,000 मानिस प्रभावित भएको प्रारम्भिक आंकलन गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक क्षति तथा आवश्यकता आंकलन प्रतिवेदन अनुसार बाढ़ीबाट 8,317 परिवार प्रभावित भएको उल्लेख छ। ती परिवारका 32,936 जना प्रभावित भएका प्राधिकरणले जनाएको छ। बाढ़ीबाट 7,570 निजी भवनमा क्षति पुगेको छ। बाढ़ीबाट सबैभन्दा बढ़ी 4 पालिकाका नागरिक प्रभावित भएका छन्। यसमध्ये नुवाकोटको विदुर नगरपालिकाका 3,431, रसुवाको गोसाईकुण्डका 1,156, धादिङको बेनीघाट रोराङका 1,149 र नुवाकोटको किस्पाङका 721 परिवार रहेका प्राधिकरणले जनाएको छ। प्राधिकरणको पछिल्लो विवरण अनुसार बाढ़ीमा परेर 1,386 जनाको ज्यान गएको छ। बाढ़ीबाट 5,130 जना अझै सम्पर्कविहीन छन्। उनीहरूको खोजी तथा उद्धारको काम भइरहेको प्राधिकरणले जनाएको छ। बाढ़ीबाट 13 विद्युत आयोजना, 68 झोलुङ्गे पुल, 37 मोटरवेल पुल, 69 किलोमिटर सड़क र 443 किलोमिटर खानेपानीको पाइपलाइनमा क्षति पुगेको प्राधिकरणले तथ्याङ्क रहेको छ। भुटेकोशी बाढ़ीले सबै क्षेत्रमा गरेर 4.8 अर्ब बराबरको क्षति पुगेको छ। अहिले प्रभावित क्षेत्रमा तत्कालका लागि 8.73 अर्ब रूपियाँ लाग्ने आंकलन छ। दीर्घकालीन रूपमा पुनर्स्थापनाका लागि 7.23 अर्ब रूपियाँ लाग्ने प्राधिकरणको प्रारम्भिक आंकलन रहेको छ। यही भदौ 10 गते रसुवाको भुटेकोशी नदीमा आएको बाढ़ीले क्षतिग्रस्त बनेका रसुवा र नुवाकोटका जल विद्युत आयोजनाका सुरुङमा फँसेकाहरूको सकुशल उद्धारको आशामा खोज तथा उद्धारको काम भइरहेको छ। नेपाली सेना तथा सम्बन्धित निकायको निरन्तर प्रयासबाट रसुवाको स्याफ्रोबेसीलाई प्रवेशद्वार बनाएर चिलिमे जल विद्युत आयोजनाको सुरुङसम्म जोड्ने पहुँच मार्ग बनाइएको छ। सुरुङसम्म बाटो बनेसँगै एक्जाभेटर र लोडरको सहयोगमा सुरुङभित्रको ढुङ्गा माटो र हिलो फाल्न थालिएको सेनाले जनाएको छ। आज या भोलिसम्म सुरुङ छिचोलिने अपेक्षा गरिएको छ। लाङटाङ जलविद्युत आयोजनामा पनि सेनाको टोली सुरुङभित्र प्रवेश गरेर खाजा तथा खोज तथा उद्धार गरिरहेको छ। त्रिशुली 3A को विद्युत गृह र सुरुङका क्षेत्रमा खोजी काम भइरहेको छ। यसमा नेपाली सेना, सशस्त्र प्रहरी र विदेश सहितको संयुक्त टोली खोज तथा उद्धारमा जुटिरहेका छन्। त्यस्तै त्रिशुली 3BA मा पनि खोज तथा उद्धार काम भइरहेको सेनाले जनाएको छ। पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै झण्डै 3.5 लाख सिलिण्डर बराबरको एलपी ग्यास भित्रिएको छ। नेपाल आयल निगमका अनुसार बिहिबार र शुक्रबार गरी दुई दिनमा 3,45,085 सिलिण्डर बराबरको ग्यास नेपाल आयात भएको हो। निगमको विवरण अनुसार उक्त अवधिमा कुल 4,900.2 मेट्रिक टन एलपी ग्यास नेपाल भित्रिएको छ। भदौ 25 गते 3,077.9 मेट्रिक टन अर्थात 2,16,753 सिलिण्डर र भदौ 26 गते 1,822.3 मेट्रिक टन अर्थात 1,28,332 सिलिण्डर बराबरको ग्यास आयात भएको छ। नेपाल आयल निगमले सीमानाकाबाट भइरहेको ग्यास आयातले बजारमा एलपी ग्यासको सहज आपूर्ति कायम गर्न सहयोग पुग्ने जनाएको छ। तर ठूलो परिमाणमा ग्यास नेपाल भित्रिए पनि उपभोक्ताले भने सहज रूपमा ग्यास पाउन सकेका छैनन्। पछिल्लो समय बजारमा एलपी ग्यासको अभाव देखिएको छ भने कतिपय ठाउँमा ग्यासका लागि लामो समय कुर्नुपर्ने अवस्था छ। उपभोक्ताहरूले सिलिण्डर ग्यास पाउनुभन्दा पनि ग्यास वितरणका लागि आवश्यक कुपन लिन नै शास्ति भइरहेको गुनासो गरेका छन्। बजारमा पर्याप्त ग्यास भित्रिएको तथ्याङ्क सार्वजनिक भए पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसक्दा आपूर्ति प्रणाली र वितरण व्यवस्थापनप्रति प्रश्न उठेको छ। पोखरा महानगरपालिकाले पृथ्वी चोक स्थित प्रस्तावित बसपा क्षेत्रमा बसोबास गर्दै आएका 567 परिवारको व्यवस्थापन प्रक्रिया अघि बढ़ाउने भएको छ। महानगरको प्रतिवेदन अनुसार त्यहाँ 144 परिवार भूमिहीन दलित, 181 भूमिहीन सुकुम्बासी र 242 परिवार अव्यवस्थित बसोबासी रहेका छन्। महानगर प्रमुख धनराज आचार्यले वास्तविक भूमिहीन तथा सुकुम्बासीलाई वैकल्पिक व्यवस्था गरेर मात्र नहटाइने बताएको छ। जग्गा व्यवस्थापनका लागि केही स्थान पहिचान भइसकेको र जिल्ला भूमि आयोग मार्फत बाँकी प्रक्रिया आइतबारदेखि अघि बढ़ाउने उहाँले जानकारी दिनुभएको छ।
भुटेकोशी हिमबाड़ीमा परि ज्यान गुमाएका मृतकको सबै शव व्यवस्थापन गरिएको छ। व्यवस्थापनका लागि नवलपरासी बर्दघाट सुस्तापूर्वबाट 41 वटा, धादिङबाट 27, खुर्खाबाट 11 र तनहुँबाट 24 गरी 100 शव कास्कीमा ल्याइएको थियो। पहिचान हुन सक्ने अनुमान गरी पश्चिम क्षेत्रीय अस्पतालमा राखिएका 5 शव शुक्रबार व्यवस्थापन गरिएको छ। यसअघि भदौ 16 गते पहिचान हुन नसकेका 76 शव पोखरा 16 उपल्लो दिपको सिसौघारीमा जमिन मुनि व्यवस्थापन गरिएको थियो। 21 शव भने आफन्तले पहिचान गरी बुझेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बडालले जानकारी दिनुभएको छ। व्यवस्थापन गरिएका शवहरूमा ट्याग नम्बर VKD आदि राखिएको छ। बाँकी रहेका 5 शव शुक्रबार जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको 20 जनाको टोलीले व्यवस्थापन गरेको हो। 2 पुरूष 2 महिला र 1 बालकको शव शुक्रबार हिजो व्यवस्थापन गरिएको छ। प्रहरीले लागू औषध गाँजा र चरेस सहित 1 जना महिलालाई पक्राउ गरेको छ। लागू औषध संकलन गरी बिक्री वितरण गरिरहेको सूचनाका आधारमा प्रहरीले बुर्तीबाङ बजारबाट होटल सञ्चालन गर्दै आउनुभएकी उहाँलाई पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय बुर्तीबाङको टोलीले म्याग्दी जिल्लाको धौलागिरी गाउँपालिका वडा नम्बर 2 लुलाङ स्थायी घर भई ढोरपाट नगरपालिका वडा नम्बर 1 बुर्तीबाङ रिभर हेड स्थित मीना होटल एण्ड रेस्टुरेन्ट सञ्चालन गर्दै आउनुभएकी मीना थापा भण्डारी भन्ने रामकुमारी थापालाई लागू औषध सहित पक्राउ गरेको हो। पक्राउ पर्नुभएकी थापाको रेस्टुरेन्टबाट प्रहरीले 1500 ग्राम गाँजा र 380 ग्राम चरेस सहित बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायक परीक्षक रामेश्वर स्वातवीले जानकारी दिनुभएको छ। थापामाथि थप अनुसन्धान गर्न जिल्ला अदालत बागलुङबाट 5 दिनको म्याद थपिएको प्रहरीले जनाएको छ। शुक्लागण्डकी नगरपालिका 12 साधिक जसपुर 8 का युवाहरूले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ₹5,08,210 सहयोग गरेका छन्। एकले थुकी सुकी सय थुकी नदी भन्ने कथानलाई अनुसरण गर्दै रसुवाको भुटेकोशीमा आएको महाविनाशकारी बाढ़ीले पुर्याएको अपूरणीय जनधनको क्षतिबाट प्रभावित नागरिकको उद्धार राहत र पुनर्स्थापनाका लागि सरकारसँग एकबद्धता जनाउँदै शुक्लागण्डकी नगरपालिका 12 का भूपेन्द्र गुरूङ, सुमित गुरूङ, अभिषेक विक र सुभाष थापा हाल दुवैको पहलमा नेपाल, फ्रान्स, बेलायत, अमेरिका, पोर्चुगल लगायत विभिन्न देशमा छरिएर रहेका 12 साविक जसपुर 8 का दाजुभाइ तथा दिदीबहिनीहरूको सहयोगमा संकलन भएको 58,210 रूपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको भूपेन्द्र गुरूङले जानकारी दिनुभएको छ। देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ। दिउँसो र राति नै भारी वर्षाको सम्भावना रहेको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी र बागमती प्रदेशको हिमाली र पहाड़ी भूभाग तथा गण्डकी र कर्णाली प्रदेशको पहाड़ी क्षेत्रका साथै लुम्बिनी प्रदेशको तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। राति कोशी प्रदेशको तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको पूर्वानुमान छ। विभागले दिउँसो देशभर साधारणतया बादल लाग्ने बताएको छ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। विभागले राति देशभर साधारणतया बादल लाग्ने स्पष्ट पारेको छ। अब अन्तर्राष्ट्रिय समाचार। सिरियामा गरेको एक अध्ययनले आजभन्दा झण्डै 4,500 वर्ष अघि नै परिष्कृत खाना पकाउने कला विकास भइसकेको पत्ता लगाएको छ। डेनमार्कका विशेषज्ञहरूले गरेको अध्ययन अनुसार त्यति बेला नै सिरियाका मानिसहरू फरक तापक्रमका भाँडा प्रयोग गरेर परिष्कृत खाना पकाउने गरेका थिए। हिजो सार्वजनिक भएको अध्ययन प्रतिवेदन अनुसार ट्याङ्क सहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। विभागले राति देशभर साधारणतया बादल लाग्ने स्पष्ट पारेको छ। अब अन्तर्राष्ट्रिय समाचार।

0: भएकोमा सिरियामा भने खसी बाख्रा हरिणको मासुलाई अन्न मिसाएर मन्द तापमा लामो समय पकाएर खाने गर्दथे। सिरियाली भान्सेहरूले खानाको प्रकार अनुसार फरक गुण भएका भाँडा प्रयोग गर्ने गरेको प्रतिवेदनमा भनिएको छ। पुराना खाना पकाउने भाँडाभित्रका जनावरका हाड बिरूवाका अवशेष र चिल्लो पदार्थ जाँच गरेर वैज्ञानिकहरूले यस्तो निष्कर्ष निकालेका हुन्। त्यति बेला सिरियामा स्थानीय रूपमा माटो र क्याल्साइडका भाँडा बनाइन्थे भने केही भाँडा चीनबाट आयात हुने गर्दथे। अन्तिममा खेल समाचार। मलेसियामा चलिरहेको एसीसी प्रिमियर कपको फाइनलमा आज नेपाल र युएई खेल्दैछन्। फाइनल नेपाली समय अनुसार अहिले बिहान 7:15 शुरू हुनेछ। आजको खेल जित्ने टोली प्रिमियर कपको उपाधिसँगै 2027 एक दिवसीय एसियामा पनि छनौट हुनेछन्। सन् 2023 फाइनलमा पनि नेपाल र युएई खेलेका थिए। त्यति बेला नेपालले युएईलाई 7 विकेटले पराजित गरेको थियो। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र युएई बीच अहिलेसम्म 19 पटक प्रतिस्पर्धा भएको छ। नेपालले 11 खेल जित्दा युएईले 8 खेल जितेको छ। यदि नेपालले उपाधि जिते दोस्रो पटक एक दिवसीय एसिया कप खेल्नेछ। सन् 2023 एसिया कपमा नेपालले समूह चरणमा भारत र पाकिस्तानसँग खेलेको थियो। नेपाल र युएई दुवै इमर्जिङ टिम्स एसिया कपका लागि छनौट भइसकेका छन्। अवस्था नै खबरहरूसँगै बिहान 7 बजेको ढोरबारे हाइलाइट्स अहिलेको लागि सकिएको छ। 10 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि खत्री बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईलाई सताइरहेको छ?
4: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
3: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
4: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
3: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
4: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
3: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
4: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461-96769 र 98461-15644।
4: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
5: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा भित्री बजार।
6: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोपाइटर भोज बहादुर सुनार,
5: मोबाइल 98058-35537।
7: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
8: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
7: हस् मम्मी।
9: मैले सुने छोरी, ल जाम हिँड।
8: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
9: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
8: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028-28100।

0: 44, प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
1: बीजी ममा हाउस दुलेगौंडा, हेल्थ पोस्ट चोकबाट 100 मीटर भित्र, मगर समाज भवन नजिकै।
2: सधैं पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएनी हुन्थ्यो नि बुहारी।
3: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
2: ए हो र, ल त ल,
4: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142 र 98562196992।
5: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
6: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
5: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
6: सेवा लिने क्रममा चाहिने जानकारी,
5: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
6: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
5: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
6: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 0165-5493, 5524-94, 5287-78।
0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौंडामा।
1: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
0: दुलेगौंडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
7: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
0: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
7: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसीको सिम पनि पाइन्छ। एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
0: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
1: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौंडा।
8: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 98461-56999 छ।
9: कति राम्री देखिए कि, कृत्रिमै किनेको कुर्ता लगायो कि क्या हो,
10: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि कृत्रिमै आउँछौ।
9: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि कृत्रिम क्लोथिङ कलेक्सन।
8: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
10: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4, दुलेगौंडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोप्राइटर मनराज गुरुङ, सम्पर्क 98560-57731, 98060-57731।
11: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: खैरनी चारमा लाखे नाच प्रतियोगिता 2083
1: नेवार समुदायको चर्चित सांस्कृतिक नृत्य लाखी नाचको जिल्ला स्तरीय प्रतियोगिता यही असोज 4 गते आइतबार खैरनी टारमा आयोजना गरिएको हुँदा सहभागिताका लागि सम्पूर्ण लाखे समूहहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
2: प्रथम पुरस्कार नगद रु 30,000 साथमा प्रमाण पत्र।
1: द्वितीय पुरस्कार नगद रु 20,000 साथमा प्रमाण पत्र।
2: तृतीय पुरस्कार नगद रु 10,000 साथमा प्रमाण पत्र।
1: साथमा सहभागी सम्पूर्ण समूह 5,000 प्रदान गरिनेछ।
2: विस्तृत जानकारीका लागि सम्पर्क
3: 9841104332 र 9841313939।
1: आयोजक श्री कृष्ण सृजनशील नेवा खला खैरनी टार।
4: सुवर्ण अवसर
5: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार।
4: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
5: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
4: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
5: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
4: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
5: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
4: नसा तथा बात सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
5: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
4: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार।
5: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा।
1: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
6: हेलो बा, कति बन्यो घर? अनि ढलान भयो त?
7: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
6: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
7: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
8: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
1: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
8: प्रोप्राइटर राम भुजेल। सम्पर्क 9891506630 र 9746780681।
9: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
10: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
9: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
11: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
9: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्। आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
1: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
11: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना। मोबाइल 9856066136 र 9151166136।
1: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुन बजाई।
12: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
1: ओके, ल डन।
13: हजुर, सिग्देल अफसेट प्रेस
12: शुक्ला गण्डकी चार दुलेगौड़ा गणपति लघुवित्त रहेको भवनमा।
1: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
12: प्रोपाइटर गोविन्द सिगदेल फोन 9855283 र 9417000787।
13: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
14: हरेक विषयमा चासो गुनासो र खबरदारी सहितको सान्दर्भिक बहस खुल्ला मञ्च अशोक विश्वकर्माको साथमा।
1: अब रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
15: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम आजको सन्दर्भमा। रेडियो ढोर बाराही 103.8 मेगाहर्जको उपस्थितिमा हामी धेरै व्यक्तिहरूलाई नियमित रूपमा आमन्त्रण गर्ने गर्दछौ। रेडियो 103.8 मेगाहर्जको उपस्थितिमा www.radiodhorbarahi.com.np लग इन गरी तपाईँहरूले संसारभर सुन्न पनि सक्नुहुन्छ। आजको बसाई यो आजको सन्दर्भमा म एकजना अतिथि यहाँ आमन्त्रण गरिसकेको छु। धेरै विधाका विषयवस्तुमा हामी छलफल कुराकानी र बहस गर्ने गर्छौं तथा जानकारी दिने गर्दछौ। आज भने दृष्टिविहीनसँग भएका पीड़ा, उहाँहरूले भोगेका पीड़ा, उहाँहरूले गरेका संघर्ष र चुनौतीसँग जोड़िएको विषयवस्तु हामीसँग रहनेछ। यसै क्रममा दृष्टिविहीन शिक्षक समाजका केन्द्रीय सदस्य तथा अधिवक्ता हुनुहुन्छ, शिक्षक हुनुहुन्छ, क्षमताका खानी हुनुहुन्छ, बाहिरी दृष्टि नभए तापनि उहाँ चाहिँ अन्तर्दृष्टिको एउटा समाजको तारा हुनुहुन्छ, शक्तिको खानी हुनुहुन्छ। यस्तै खानीहरू भित्र कुँदिएका खानीहरू रहेका छन्, आवाज रोकिएका छन्, कति कति चुनौतीहरू खेप्नु परेको छ। यिनै विषयवस्तु विशेष गरी शिक्षक दृष्टिविहीन शिक्षकहरूले भोगेका समस्यासँग आज हाम्रो छलफल कुराकानी रहनेछ। यहाँ विष्णु खनाल दृष्टिविहीन शिक्षक समाजका केन्द्रीय सदस्यलाई स्टुडियोमा हार्दिक स्वागत छ।
16: धन्यवाद पशुपति सर।
15: खनालजी, अब तपाईसँग एउटा शिक्षण पेसामा लामो अनुभव छ, एउटा कानूनी यात्रामा पनि तपाईँको अनुभव छ। विशेष गरी आजको बहस छलफल कुराकानी कहाँ रहन्छ भन्दा दृष्टिविहीन शिक्षकहरूमा भएका पीड़ा समस्या, उहाँहरूले भोगेका जुन अनुभव भयो, प्राविधिक समस्या भए, यी यस्ता विषयवस्तुमा हामी प्रवेश गर्छौं। खास गरी नेपालमा दृष्टिविहीन शिक्षकको संख्या एज तपाईँलाई त अपडेट डाटा नै हुनसक्छ, कति छन्?
16: प्रश्न सर, नेपालमा दृष्टिविहीन शिक्षकहरूको संख्या स्थायी करार र रात गरेर झण्डै 700 छन्।
15: स्थायी करार र रात मिन्स सबै गरेर
16: 700 छन्।
15: 700 छन्, 700 संख्या त ठूलो हो। यो विशेष गरी अब शिक्षकका समस्या अन्तर्गत धेरै शिक्षकका समस्या त हुन्छन्। तपाईँहरू अब दृष्टिविहीनको रूपमा काम गर्नुभएको छ तथा फरक क्षमताको रूपमा रहनु भएको छ, यस विषयमा अब मुख्य समस्या त तपाईँलाई परेकै छ। तपाईँ एउटा प्रतिनिधि पात्रको रूपमा यहाँ मैले आफ्नो आवाज उठाउनको लागि, सबैको आवाज उठाउनको लागि यहाँ आमन्त्रण गरेको छु। विशेष गरी शिक्षकको मूलभूत समस्या के छ, दृष्टिविहीन शिक्षकको समस्या?
16: सबभन्दा पहिला त पशुपति सर, दृष्टिविहीन शिक्षकका मूलभूत समस्या भनेको विद्यालयमा सुरुमा प्रवेश गर्दाखेरि विद्यालय व्यवस्थापन समिति, त्यहाँको विद्यालय प्रशासन र समाजको विश्वास जित्न नसक्नु, जित्नु पर्ने अवस्था सिर्जना छ। किनकि झ्याप्प विश्वास नगर्ने, यिनीहरूले पनि पढाउन सक्छन् र यिनीहरूले पढाउँदाखेरि हाम्रा विद्यार्थीले के सिक्लान्, कसरी सिक्लान् भन्ने सोच छ, र त्यो सोचका कारणले गर्दाखेरि सहज रूपमा दृष्टिविहीन शिक्षकहरूलाई विद्यालयमा प्रवेश गरेर शिक्षण प्रक्रियामा सहभागी हुन जटिलता छ।
15: यसको मतलब इन्टी हुनै गाह्रो छ, सहजै स्वीकार हुँदैन,
16: सहजै स्वीकार गरेको धेरै ठाउँमा हामीले पाएका छैनौ, होइन? त्यसैले इभन मैले पनि नियुक्ति लिएर आएँ, नेपाल सरकारको स्थायी नियुक्ति लिएर आइसकेपछि पनि मैले हाजिर हुनको लागि 5 दिन कुर्नु पर्यो, जबकि एउटा शिक्षक, स्थायी शिक्षकले जिल्लाबाट नियुक्ति पत्र बुझेर आइसकेपछि सहज रूपमा विद्यालयमा हाजिर गराइन्छ। तर दृष्टिविहीन शिक्षकहरूलाई त्यो अवस्था छैन, त्यसले गर्दाखेरि समितिले मान्दैन कि के गर्छ कि भनेर त्यो विद्यालय प्रशासनलाई पनि अलिकति चुनौती छ किनभने उहाँहरूलाई केही भन्छ कि किन हाजिर गराएस त्यसको जवाफदेही त वहन गर्नुपर्ने अवस्था सिर्जना हुने देखिन्छ प्रशासनले पनि समाजले केही भन्छ कि उनीहरूले चाहिँ अप्ठ्यारो पो पार्छन् कि समितिले केही भन्छ कि यस्ता कुराहरूले गर्दाखेरि सुरुमा प्रवेश गर्नमै समस्या देखिन्छ
15: तपाईँ प्रवेश गरिसके पछाडि चार बजेसम्म दसदेखि चार बजेसम्म यो नेपाल सरकारको सेड्युल अनुसार अथवा सरकारी नियम अनुसार बस्नुपर्ने देखिन्छ दसदेखि चार बजेसम्म बस्दाका प्राविधिक चुनौती छ त भौतिक समस्या छ प्राविधिक समस्या छ टेक्नोलोजीको समस्या छ ती समस्याहरूलाई कसरी समाधान गर्दै जानु भएको छ त
16: चुनौती आउँछन् चुनौतीको सामना गर्नुपर्छ एउटा कुरा मैले चुनौतीलाई अवसरको रूपमा पनि लिने गरेको छु मेरो व्यक्तिगत रूपमा कुरा गर्नुहुन्छ भने हामीले चुनौती आयो भनेर डराउने होइन चुनौती त देखा पर्छन् जसलाई साङ्ग शिक्षकहरूलाई पनि देखा पर्छन् दृष्टिबिन शिक्षकको लागि त चुनौती आउँछन् नै तर ती चुनौतीहरूलाई अवसरको रूपमा लिएर हामीले सदुपयोग गर्दै गयौं भने चुनौतीहरूको सामना गरेर जटिलताहरू चिर्दै जान सकिन्छ भन्ने मलाई लाग्छ एउटा दृष्टिबिन शिक्षक जब चार बजे दस बजे विद्यालयमा छिर्छ छिरिसकेपछि उसलाई चाहिँ जानको लागि के छ त भन्दा सबभन्दा पहिला दृष्टिबिन मैत्री विद्यालय संरचना छ कि छैन त्यो चाहिँ हेर्नुपर्छ दृष्टिबिन मैत्री विद्यालय संरचना भयो भने हामी सहज रूपमा विद्यालयमा प्रवेश गर्न र कक्षा कोठामा प्रवेश गर्न सक्छौ अब कक्षा कोठामा तपाईँको डिजिटल प्रविधिबाट माध्यमबाट शिक्षण प्रक्रिया अगाडि बढ़ाउने भन्ने छ प्रविधि मैत्री शिक्षण प्रक्रिया अगाडि बढ़ाउने भन्ने छ त्यसको लागि चाहिँ हामीले साङ्ग शिक्षकहरूले प्रयोग गरे जस्तो प्रविधि सहज रूपमा हामीलाई प्रयोग गर्न कठिन हुन्छ तर यद्यपि त्यहाँ केही सफ्टवेयरहरू जडान गर्नुपर्ने हुन्छ ती सफ्टवेयरहरू जडान गरिसकेपछि हामीले साङ्ग शिक्षकले जस्तै चाहिँ शिक्षण प्रक्रिया अगाडि बढ़ाउन सक्छौं तथापि सबै विद्यालयमा त्यस्तो प्रविधि नभएको हुनसक्छ मैले पढाउने विद्यालयमा प्रविधि त छ तथापि हामीले चाहिँ सहज रूपमा शिक्षण प्रक्रिया अगाडि बढ़ाउनको लागि आफैले मेहनत गर्नुपर्छ नेपाल सरकार अथवा विद्यालय स्वयंले त्यस्तो प्रविधि विद्यालयमा जडान गरेको छैन हामी आफैले मेहनत गरेर त्यो प्रविधिको प्रयोग गर्ने गरेका छौं कतिपय धेरै दृष्टिहीन शिक्षकहरूलाई ग्रामीण क्षेत्रमा हुनुहुन्छ ग्रामीण क्षेत्रमा इन्टरनेटको पहुँचको अभाव अनि त्यसपछि त्यस किसिमको ट्रेनिङ पनि नहुनु तालिमको व्यवस्था पनि नहुनु दृष्टिहीन शिक्षकहरूलाई कम्तीमा प्रविधि मैत्री तालिमहरू दिएर होइन अगाडि बढ़ाउन सक्यो भने हुन्थ्यो त्यस किसिमको तालिम पनि उपलब्ध छैन र तालिम पहिलो कुरा राज्यले नै हेर्ने दृष्टिकोण फराकिलो बनाउनु पर्यो दृष्टिबिन शिक्षकहरूलाई भनेकै गर्दैन त भन्ने तरिकाले गर्नुभन्दा पनि यिनीहरू पनि समाजका एक अंग हुन् भनेर स्वीकार्न सक्नु पर्यो तेस्रो दर्जाका नागरिक हुन् भन्न लाग्यो भने त त्यो कहिल्यै पनि उनीहरूको विकास हुन सक्दैन र शिक्षण प्रक्रियामा अगाडि बढ़ाउन कठिनाई हुन्छ तर यिनीहरू पनि साङ्ग शिक्षक जस्तै अवसर दियो भने होइन अनि उनीहरू समान हुन् भन्ने सोच भयो भने चाहिँ सहज
15: त्यस्तो बाँकी छ त्यस्तो सोच्नमा
16: छ अहिले पनि हेर्ने दृष्टिकोण निकै नै फरक छ
15: बजार
16: क्षेत्रमा म काम गर्छु मैले त अहिले त्यस्तो अवस्था भोगेको छैन तर म जस्तै दृष्टिबिन साथीहरू छन् जसले चाहिँ यो अवस्थाको सामना गर्नु परेको छ जटिलता छ समाजले हेर्दैन तपाईँलाई ब्याचमा मैले एउटा भनौँ ब्याचको एउटा स्कूलमा चाहिँ दृष्टिबिन शिक्षक भएको कारणले विद्यालयमा विद्यार्थी ल्याउन सकिएन भन्ने जवाफ अभिभावकबाट आयो रे भन्ने कुराहरू सुन्नमा आएको छ त्यस्तो गर्नु चाहिँ राम्रो होइन किनकि कसैलाई पनि प्रयोग नगरिकन उसको क्षमतामाथि प्रश्न उठाउन त पाइएन नि उसलाई पहिला प्रयोग गर्नु पर्यो होइन प्रयोग गरिसकेपछि उसको क्षमता कति छ भन्ने कुरा नै थाहा हुन्छ होइन देखेको भरमा यसले त आँखा देख्दैन के अरे यसले के पढाउला अनुमानको भरमा कसैमाथि शंका गर्न त मिल्दैन होला नि
15: मिल्दैन यसो मतलब तपाईँहरूको एउटा प्रश्न गर्नुपर्ने जस्तै दृष्टिकोण छ नि सामाजिक स्वीकार्यता पहिलो पटक कक्षा कोठामा तपाईँ जाँदा विद्यार्थी अभिभावक वा सहकर्मी शिक्षकहरूबाट कस्तो दृष्टिकोण पाउनु भएको थियो र अहिले समाजको स्वीकार्यता भइसके पछाडि पहिले र अहिलेमा फरक के छ तपाईँसँग त धेरै लामो अनुभव छ तपाईँ लगभग 8-10 घण्टा 10-12 घण्टा विद्यार्थीसँग विद्यालयसँग व्यस्त हुनुहुन्छ तपाईँको आफ्नो व्यक्तिगत कुरो गर्दा तपाईँ आफ्नो क्षमता प्रस्तुत गर्नुहुन्छ प्रयोगमा आउनु भएको छ तपाईँले सम्मान पनि ग्रहण गर्नु भएको छ यसरी नै पहिलाको र अहिलेको दृष्टिकोण तपाईँको प्रति कस्तो छ
16: मेरो व्यक्तिगत कुरा गर्नुहुन्छ भने पश्चात सर पहिला एउटा कुरा म तपाईँलाई के भन्छु भने नयाँ व्यक्ति प्रवेश गरेपछि यो के होला को होला कसरी होला भन्ने कौतूहल त सबैमा हुन्छ होइन हामीमा त झन् बढ़ी हुन्छ किनकि यो दृष्टिबिन मान्छे छ दृष्टिबिन छ लठी टेकेर आएको छ,
15: पढाउला,
16: हाम्रो चित्त बुझाउन सक्छै सक्दैन। अनि अभिभावकलाई पनि म त स्वाभाविक ठान्छु कि एउटा दृष्टिबिन उनीहरूले त देखेका छैनन् नि त, भोगेका छैनन्। कुनै कुराहरू थाहा पाउनको लागि भोग्नै पर्छ, सिक्नै पर्छ र त्यो सम्बन्धी ज्ञान हुनै पर्छ कि त्यो भयो भने मात्रै त्यस सम्बन्धी धारणा बनाउन सकिन्छ। तर देखेकै छैन, उसलाई भोगेकै छैन, बेहोरेकै छैन, उसको क्षमता थाहा नै छैन भने सुरुमा कौतूहल त हुनु सहज, त्यसलाई मैले सहज रूपमा लिन्छु। अहिले राम्रो छ। अब म तपाईँलाई यहाँनिर एउटा कुरा के जोड्छु भने, सुरुमा समस्या भयो भन्दा त्यो समस्या दीर्घकालसम्म रह्यो भने त्यसले जटिलता निम्त्याउँछ। हेर्नुहोस्, एउटा कुरा मोनोटोनस बढाउँछ, होइन, मोनोटोनस हुन्छ, हामीलाई ह्युमिलेसन फिल हुन्छ, अब जति गरे नि हुँदो रहन्छ क्यारे भन्ने कुरा बनाउँछ, अनि अटोनोमस हुन्छ, होइन, त्यसले गर्दाखेरि चाहिँ हामी अहिले त्यसले गर्दाखेरि चाहिँ हामी चाहिँ आफूले पहिला विश्वास जित्ने कसरी त पहिला आफ्नो सोचमा पनि परिणत हो। आफू अरूलाई परिवर्तन गराउनु छ भने पहिला आफू परिवर्तन हुनु पर्यो कि, त्यो के कारणले गर्दाखेरि ममाथि अविश्वास गरियो त नि, ममाथि अविश्वास गर्नुको कारण के हो, त्यो कारण पत्ता लागेपछि त समस्या पत्ता लागेपछि त समाधान निश्चित रूपमा।
15: तपाईँहरूलाई गणित विज्ञान चित्र बनाउने जस्ता व्यावहारिक विषयहरू पढाउन अलिक समस्या आउँछ नि है,
16: गणित विज्ञान जस्ता चित्र बनाउने विषयहरू पढाउन निश्चित रूपमा समस्या आउँछ, किनभने अहिले त प्रविधिको प्रयोग छ, प्रविधिको प्रयोगले पनि हामीलाई त्यति सहज चाहिँ हुँदैन, त्यसैले गणित विज्ञान भन्दा हाम्रो लागि भाषा विषय नै उपयुक्त हुन्छ। भाषा विषयमा हामीले विद्यार्थीलाई पर्याप्त दिन सक्छौँ भन्ने मलाई लाग्छ। मेरो बुझाइ के छ भने, पहिला दृष्टिबिन शिक्षकले के गर्ला र भन्ने अवस्थामा, अहिले कम्तीमा मैले यो अवस्था बनाएको छु कि हामीलाई फलानु सहज नै चाहिन्छ भन्ने अवस्था सिर्जना गरेको छु। त्यो हुनुमा त मैले विद्यार्थीको मन जित्न सकेँ, होइन, अभिभावकको मन जित्न सकेँ, अनि शिक्षक साथीहरूसँग पनि सहकार्य भएको, राम्रो सहकार्य भएको छ, शिक्षक साथीहरूले पनि विश्वास गरेर काममा लगाउनुहुन्छ, त्यसले गर्दाखेरि आफूमा पनि भर पर्छ कतिपय कुराहरू, होइन। त्यसको लागि मैले चाहिँ के भन्छु भने, दृष्टिबिन शिक्षकले केही गर्दैन, गर्न सक्दैन भन्नुभन्दा पनि उनीहरूलाई हामीले त्यो काम गर्नको लागि कति इन्सपायर गर, कति प्रेरित गर्यौं त उनीहरूलाई, होइन, त्यसैले त्यो प्रेरणाले पनि धेरै काम गर्छ कि, उत्प्रेरणाले धेरै काम गर्छ, होइन, तपाईँहरू सक्नुहुन्छ भन्यो भने अगाडि बढ्न सकिन्छ, तिमीहरूले के गर्न सक्छौ र भन्यो भने कहिले अगाडि बढ्न सकिँदैन कि।
15: अरू एक्टिभिटी जुन छ नि, ब्लाइन्ड फ्रेन्डली छ कि छैनन्?
16: संरचना ब्लाइन्ड फ्रेन्डली छैन,
15: भौतिक रूपमा कमजोर छ,
16: भौतिक रूप
15: नेपालका अधिकांश त स्कूलले बेहोरिरहेको, विद्यालयले
16: बेहोरिरहेको, राष्ट्रले नै यस सम्बन्धमा नीति बनाउन, कागजी प्रक्रियामा केही कुराहरू भएका छन् तर कार्यान्वयन र व्यावहारिक पक्ष चाहिँ अलिक फितलो देखिन्छ।
15: हजुर, यो तपाईँहरूको जुन लोकसेवा तथा शिक्षक सेवा आयोगको विषयमा, दृष्टिविहीन शिक्षक उम्मेद्वारहरूका लागि शिक्षक सेवा आयोगको परीक्षामा सहयोगी राइटर राख्ने नियम छन् जुन, प्रक्रिया सरल त पक्कै छैन, त्यसको जटिलता छ। तपाईँहरू अब पदोन्नति हुने क्रममा अथवा के भन्छ यो बढुवा हुने क्रममा पनि एउटा राइटर राख्नु पर्यो लिखितमा, होइन, त्यस्तै अन्य मानव तपाईँ प्राविध थाहै हुनुहुन्छ, निमा थाहै हुनुहुन्छ, माध्यमिक तृतीयमा लड्नु पर्दाखेरि फेरि राइटर त चाहियो, त्यो राइटर राख्ने क्रममा जटिलता छ नि है,
16: एकदमै जटिलता छ। पहिला कुरा, हामीले आफैले राइटर राख्न पाउँदैनौ, राइटर लिएर जान पाउँदैन, त्यो राइटर प्रमाणित गर्नुपर्छ, त्यो राइटरको जुन लेखन सहयोगी भन्छ, लेखन सहयोगीको आवश्यक डकुमेन्टहरू भन्छ, एक तह तल्लो लेभल पास गरेको, एक तह तल्लोको पास गरेको भनेको, जस्तै मैले माविको दिन्छु भने, माविको दिन्छु भने मैले ब्याचलर पास गरेको लेखन सहयोगी राख्न पाउँदिनँ, त्यसको लागि मैले 12 पास गरेको मात्रै पाउँछु। जस्तै अब मैले निमाविको लागि दिनु छ भने मैले एसई वा सोसर पास गरेको मान्छे मात्र राख्न
15: पाउँछु।
16: प्राविको लागि चाहिँ मैले परीक्षा दिन्छु भने 9 कक्षा 10 कक्षा
15: प्राथमिक तहमा एसी कम हुनु पर्यो,
16: एसी कम हुनु पर्यो, यसरी राख्नुपर्छ, त्यो पनि आफूले छानेर लगाएर राख्न पाइँदैन, त्यसको लागि निवेदन दिनुपर्छ, निवेदनका साथ आवश्यक डकुमेन्टहरू, उसको फोटो, अनि त्यसपछि उसले पढ्दै गरेको विद्यालयको चिठी, यो विद्यार्थी यो विद्यालयमा पढ्दै गर्छ भन्ने सिफारिस, त्यसपछि चाहिँ उसको चाहिँ त्यो तह पास गरेको एक वर्षभन्दा बढी समय भएको छ अगाडि, एक वर्षभन्दा अगाडि 2-3 वर्ष अगाडि पास गरेको छ भने त्यो विश्वास गर्दैन, किनभने त्यसले माथिल्लो लेभल पढेको छ भन्ने हुन्छ। त्यसैले गर्दाखेरि एक वर्षभन्दा कम समयभित्र त्यो लेभल पास गरेको व्यक्तिलाई मात्रै राख्न पाइन्छ, त्यो पनि सम्बन्धित निकायबाट प्रमाणित गराएर।
15: हामी एउटा कानूनी जटिलतातिर त प्रवेश गर्छौं नै, तर यो यस्तै यस्तै जटिलता प्राविधिक समस्या दृष्टिबीनहरूले भएका समस्याहरूलाई अझ समाधान सहज रूपमा समाधान गर्नको लागि कस्ता कस्ता अभियानहरू सञ्चालन गरिरहेको छ संस्थाले अथवा तपाईँहरूको समूहले अनि के गर्नुपर्छ जस्तो लाग्छ सरकारले?
16: प्रोफेसर सर निकै सान्दर्भिक प्रश्न उठाउनुभयो. हामीले एक डेढ वर्ष अगाडि दृष्टिबीन शिक्षक समाज भनेर एउटा तदर्थ समिति बनाएका थियौं. गत चैतमा त्यसको अधिवेशन पहिलो अधिवेशनबाट म पनि त्यसको केन्द्रीय सदस्यमा निर्वाचित भएको छु. हामी केन्द्रीय सदस्य निर्वाचित भइसकेपछि हामीले नेपाल सरकारलाई विभिन्न मागहरू प्रस्तुत गरेका छौं. अहिले कानूनी अवस्था यो छ र यसमा यो कुराहरू परिमार्जित गर्नुपर्छ भनेर हामीले लिखित रूपमा नेपाल सरकारलाई जुन माग हस्तान्तरण गरेका छौं. कानूनी रूपमा गर्न सकिनेछ भनेछ, गरिनेछ छैन कि, सकिनेछ भनेपछि नगर्न नि सकिन्छ नि होइन. त्यसले चाहिँ अलिकति दोहोरो अर्थ लाउने शब्दहरू प्रयोग गरिएको कारणले गर्दाखेरि नगर्न नि सकिन्छ भन्ने खालको, गरिनेछ भनेर सिधै त्यस्ता शब्दहरू प्रयोग
15: गर्न सकिनेछ भनेर सम्भावना त भयो,
16: सम्भावना भयो
15: तर
16: कन्फर्म भएन. त्यसलाई चाहिँ पूर्ण रूपले कार्यान्वयन गरिन्छ वा गरिँदैन त्यहाँ प्रश्न रह्यो कि. त्यसले गर्दाखेरि चाहिँ त्यस्ता कुराहरू अहिले चाहिँ दृष्टिबीन शिक्षकहरूलाई, दृष्टिबीनहरूलाई लोक सेवा आयोग, शिक्षक सेवा आयोग लगायतका विभिन्न संरचनाहरूमा 5% आरक्षणको व्यवस्था पनि गरेको छ.
15: त्यो
16: नेपाल सरकारले गरेको समावेशिताको सिद्धान्त अनुसार गरेको कानूनी व्यवस्था हो. त्यही अनुसार नै धेरै दृष्टिबीन तथा अपाङ्गता भएका साथीहरूले रोजगार प्राप्त गरिरहनु भएको छ र शिक्षण प्रक्रिया एवं निजामती सेवामा सहभागिता जनाइरहनु भएको छ. पहुँच विस्तार गर्ने कार्यको थालनी भएको छ तर पर्याप्त छैन.
15: यो जुन कानूनी जटिलता छ नि,
16: छ
15: कानून जटिलता टु दि पोइन्टमा के छ?
16: कानून जटिलता भनेको चाहिँ अब सरुवा गर्ने क्रममा दृष्टिबीन तथा अपाङ्गता भएका शिक्षकहरूको लागि त्यस्तो नीतिगत व्यवस्था, कानूनी व्यवस्था गरिएको छैन. यद्यपि शिक्षा नियमावली 2059 दशौं संशोधनमा केही व्यवस्थाहरू त गरिएको छ तर त्यसलाई स्वीकार्य सर्वस्वीकार्य बनाउन सकिरहेको अवस्था छैन सरुवाको सन्दर्भमा. अनि त्यसपछि अर्को जटिलता के छ भन्दाखेरि कानूनी रूपमा अपाङ्गता भएका व्यक्तिहरूलाई दिएको छ अवसर तर सामान्य भन्दा सामान्य खालको नाम मात्रको अपाङ्गताले अवसर पाउने, वास्तविक अपाङ्गताले अवसर नपाउने खालको नेपालमा कानून छ. त्यसले गर्दाखेरि चाहिँ वास्तविक अपाङ्गताको पहुँच विस्तार हुने गरी कानूनी संरचना तयार पार्नुपर्छ भन्ने मलाई लाग्छ. त्यसैले चाहिँ राज्यले यसतर्फ चाहिँ राज्यको नीति र सोच पुनरावलोकन भएर अगाडि बढ्न सक्यो भने यी कानूनी जटिल समस्याहरू समाधान गर्न सकिन्छ. र यो चाहिँ अर्को के छ भने कानून निर्माण गर्दाखेरि हामीले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघले जारी गरेको महासन्धिको पक्ष राष्ट्र हो नेपाल. त्यो पक्ष त्यो राष्ट्र अनुमोदन गरेको छ. 24 शिक्षा सम्बन्धी व्यवस्था गरेको छ, रोजगारीको व्यवस्था गरेको छ. यसलाई नेपाल सरकारले अक्षरशः कार्यान्वयन गर्छु भनेर अनुमोदन गरेको, किनकि यसमा नेपाल सरकारले कुनै रिजर्भेसन अथवा शर्त राखेको छैन. त्यसले गर्दाखेरि चाहिँ नेपाल सरकारले त्यो महासन्धिले गरेको व्यवस्थालाई मात्रै कार्यान्वयन गर्यो. अपाङ्गता अधिकार ऐन 2074, नियमावली 2075 संशोधन सहितले गरेको व्यवस्थालाई मात्रै कार्यान्वयन गर्यो भने पनि धेरै समस्याहरू समाधान हुन्छन्. तर यस्ता कार्यान्वयन गर्ने क्रममा चाहिँ के छ भन्दा, हुन त सरकारी संयन्त्र पनि त्यति प्रभावकारी रूपमा अगाडि बढ्न नसकेको कारणले होला अथवा इच्छा शक्ति कम भएको कारणले भएको होला. यसमा चाहिँ
15: किन वर्तमान सरकारले त्यस्तो असल अभ्यास दृष्टिबीनको लागि गरे होइन,
16: प्रयास गरेको पाइन्छ, हुन्छ, गर्छौ, बोलीमा छ, तर व्यवहारमा हेर्न बाँकी छ.
15: संसदबाट त्यस्तो कुनै छलफलमा आएका विषयवस्तु छन्
16: अहिले? त्यस्तो संसदबाट सिधै दृष्टिबीन शिक्षकहरूका लागि, अपाङ्गता भएका शिक्षकहरूको लागि छलफलमा शुरूमा ऐनमा केही व्यवस्थाहरू गर्ने कुरा, शिक्षा ऐन, नयाँ शिक्षा ऐन ल्याउँदाखेरि, विद्यालय शिक्षा ऐन ल्याउँदाखेरि त्यो केही कुराहरू समेटिएका थिए. तथापि ऐन आउन सकेन. आशा गरौं अब आउने ऐनले दृष्टिबीन लगायत अपाङ्गता भएका शिक्षकहरूका समस्याहरू समाधान गर्नेछ.
15: दृष्टिबीन शिक्षकहरूका लागि कार्य सम्पादन, मूल्याङ्कन तथा सरुवा र माथिल्लो पदमा पदोन्नति प्रमोशनका लागि अवसरहरू समान रूपमा उपलब्ध छैन तपाईँहरूसँग, तपाईँहरू र अन्य शिक्षक तुलनात्मक रूपमा?
16: शुरूमा सेवा प्रवेशको लागि आरक्षणको व्यवस्था छ, तथापि त्यसपछि चाहिँ आरक्षणको व्यवस्था छैन, कसैलाई पनि छैन, दृष्टिबिनलाई मात्र होइन, महिला, आदिवासी, जनजाति, दलित, पिछड़ीको क्षेत्र कसैलाई पनि छैन, कसैलाई पनि नभएको अवस्थामा हामीले सन्तुष्टि जनाउनुपर्छ, किन हामीलाई मात्र नभएको होइन, त्यसमा कसैलाई पनि छैन। त्यहाँ त बढुवामा र माथिल्लो तहमा पदोन्नति त आफ्नो क्षमता देखाउने हो, त्यो क्षमता देखाउन सकियो भने गयो। जस्तै मैले बढुवाको लागि फाइल बढुवा कुर्नु परेन, मैले लिखितबाटै नाम निकालेँ, आन्तरिक बढुवाबाटै म सेकेन्ड क्लास भएँ भने त्यसरी नै हामी आफ्नो मेहनतले अगाडि बढ्ने हो।
15: हाम्रो समय लगभग सकिने लागिसकेको छ, छोटकरीमा दृष्टिबिन समाज, शिक्षक समाज नेपालले आगामी दिनमा शिक्षकहरूको हकित र समावेश शिक्षाका लागि कस्ता रणनीतिक आन्दोलनका कार्यक्रमहरू तय गर्दैछ सर्टकटमा, र अन्त्यमा के भन्न चाहनुहुन्छ?
16: दृष्टिबिन शिक्षक समाजले दृष्टिबिन शिक्षक लगायत अपाङ्गता भएका शिक्षकहरूको लागि अब अनिवार्य चाहिँ तपाईँको शिक्षकको क्षमता विकास तालिम सञ्चालन गर्नको लागि विशेष गरी क्षेत्र तोकेरै दृष्टिबिनको लागि अपाङ्गता भएका व्यक्तिहरूको लागि होइन मागमा आधारित तालिमहरू सबै तालिम सातवटै प्रदेशमा सञ्चालन गरेर सबै दृष्टिबिन शिक्षकहरू र अपाङ्गता भएका शिक्षकहरूलाई त्यो तालिम दिने व्यवस्था सबैभन्दा पहिला गर्नुपर्छ। अनि प्रविधिमा पहुँच विस्तार गर्नको लागि प्रविधि मैत्री शिक्षण प्रक्रियालाई सहज र सरल बनाउनको लागि अनि प्रविधि सम्बन्धी तालिम पनि राज्यको तर्फबाट दिनुपर्छ, र हामी शिक्षक समाजले पनि स्रोत व्यवस्थापन गरेर त्यस्ता तालिमहरू सञ्चालन गर्ने योजना बनाएका छौं। अनि दृष्टिबिन शिक्षक लगायत अपाङ्गता भएका शिक्षकहरूको हकित र अधिकारको संरक्षण गर्नको लागि सौदाबाजी त राज्य पक्षसँग हुन्छ नै, र हामीले पनि उहाँहरूलाई तपाईँहरू विद्यालयमा प्रवेश गर्दाखेरि आफूसँग भएको क्षमता पूर्ण रूपले प्रस्तुत गर्नुहोस् र आफूसँग भएको क्षमता देखाएर विद्यार्थी समाज र अभिभावकको र विद्यालय व्यवस्थापन समितिको मन जितेर अगाडि बढ्नुहोस्। सफलता हाम्रै पक्षमा,
15: मूल्यवान समय हामीलाई प्रदान गर्नुभएकोमा यहाँलाई मुरीमा धन्यवाद छ।
16: धन्यवाद, मलाई पनि यो स्टुडियोसम्म आएर आफ्ना कुराहरू राख्ने अवसर दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद।
15: अध्यक्षता उहाँ हुनुहुन्थ्यो विष्णु खनाल, दृष्टिबिहीन शिक्षक समाज केन्द्रीय सदस्य तथा अधिवक्ता शिक्षक। यिनी यस्तै व्यक्तित्वसँग अन्य दिनमा हाम्रो उपस्थिति रहनेछ। कार्यक्रम सुन्नुहुने सम्पूर्ण श्रोतालाई हार्दिक आभार धन्यवाद प्रकट गर्दै म कार्यक्रम प्रस्तुता पशुपति हराल आजको लागि बिदा हुन्छु। नमस्ते।
17: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165930001।
18: कहिले ढोरियाको सुस्केर बन्छ, कहिले गाइने दाईको मन दुख्ने कला, कहिले दुःखमा कहिले सुखमा, तपाईँ हाम्रै गाउँ घर उकाली ओह्राली भन्ज्याङ चौतारी हुँदै गुन्जिन्छ वन पाखा
19: कार्यक्रम लोक भाका
18: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा।

नमस्कार अनि हार्दिक रोकथाम अभिवादन शुभ बिहानी कार्यक्रम रोकफाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमा आज म कार्यक्रम प्रस्तुता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई एकै साथ सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार अनि फरक श्रृंखलाको साथमा। भने आज चाहिँ हामी रहेका छौ शनिबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर चाहिँ कौडा भाका सालैजो भाका ठाडो भाकालाई चाहिँ कार्यक्रममा स्थान दिनेछौ। यस समय अवधिभर सुनेर साथ दिँदै गर्नुहोला भन्दै अहिलेको लागि भने कार्यक्रमको शुरूआतमा राख्दैछु दरम खोला बोलको ठाडो भाका जसमा आवाज रहेको छ देवी घरती मगर अनि वसन्त थापाको र अहिलेको लागि भने यो भाका राख्दैछु स्वीकार्नु होला है त।

हजुर, दरम खोला पुलको निकै नै रमाइलो ठाडो फाका रहेको थियो, जसमा आवाज रहेको थियो बसन्त थापा अनि देवी खरदीप मगरको। निकै रमाइलो ठाडो भाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु, फेरि पनि ढिला नगरिकन चाहिँ अर्को भाकालाई चाहिँ कार्यक्रममा स्थान दिँदैछु। कौडा भाका रहेको छ, लाइदिम क्या हो रुने मोहनी बोलको कौडा भाका, जसमा आवाज रहेको छ श्रीराम थापा मगरको। र यो भाका सँगसँगै चाहिँ हामी छोटो पहिलो व्यावसायिक विश्राममा जानुपर्ने बेला पनि भइसकेको छ। हामी केही समय लगत्तै उपस्थित हुने नै छौं। तपाईँहरू भने रेडियो ढोरबाराही सुन्दै गर्नुहोला है त।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
1: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
2: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
1: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
2: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्ष भयो रे बनाएको पनि।
3: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
4: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही भदौ 27 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिग्देल, वरिष्ठ नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे सेवा डाक्टर सन्तोष बराल, दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिख, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म र दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार तर्फ सुसन कालु र स्नेहा मण्डल, साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
5: तनहु सेवा हस्पिटल दुलेगौडा, फोन 0065414377, मोबाइल 9856044343।
6: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
7: मैडम, धुम्रपान भनेको के हो?
6: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
7: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
6: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
7: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
6: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
8: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।

0: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला तीज गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम
1: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: पुरस्कारतर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
1: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
0: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
1: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
0: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोर प्रस्तुति।
1: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
0: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
1: टिम दर्ता शुल्क 500 रुपियाँ।
0: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 डोलेगौंडा बिपी चोक।
1: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
0: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
1: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
0: थप जानकारीको लागि सम्पर्क 98 0661 166, 98 4 61 49 3 4 र 98 4 62 26 743।

0: 103.8 अन्तर्मनको आवाज।
1: हजुर, केही क्षणको पहिलो व्यावसायिक विश्राम लगत्तै फेरि पनि उपस्थित भइसकेकी छु म कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौं हप्ताको सातै दिन वारण फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी शनिबारको श्रृंखलामा रहिरहेछौ यस्तै कौडा भाका सालैजो भाका ठाडो भाकालाई चाहिँ कार्यक्रममा स्थान दिनेछौ अन्तिममा सुनेर साथ दिँदै गर्नुहोला भन्दै अहिलेको लागि भने सालैजो भाकालाई कार्यक्रममा स्थान दिँदैछु जसमा आवाज रहेको छ पुष्कल शर्मा अनि देवी खर्ती मगरको अहिलेको लागि भने यो भाका राख्दैछु स्वीकार्नुहोला है त

हजुर, निकै नै रमाइलो सालैजो फाका रहेको थियो, जसमा आवाज रहेको थियो पुष्कल शर्मा अनि देवी घरती मगरको। निकै नै रमाइलो फाकालाई चाहिँ कार्यक्रममा स्थान दिइसकेकी छु, पक्कै पनि हाम्रो श्रोता साथीहरू सुनिरहनु भएको छ होला। र फेरि पनि ढिला नगरिकन अर्को ठाडो फाकालाई कार्यक्रममा स्थान दिँदैछु। फानफुले माया बोलको ठाडो फाका रहेको छ, जसमा आवाज रहेको छ प्रसाद खप्तारी मगर, पूर्णकला खप्तारी मगर अनि उमादेवी खप्तारी मगरको। यो फाका सँगसँगै फेरि पनि हामी दोस्रो व्यावसायिक विषयमा जानुपर्ने बेला पनि भइसकेको छ। हामी केही समय लगत्तै उपस्थित हुने नै छौं। तपाईहरू भने रेडियो ढोर बाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
2: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
1: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
2: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
3: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
4: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
3: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9846133101 र 9846883522।
5: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
6: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
5: हो र, कहाँ छ र त्यस्तो?
6: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
3: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी, टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
5: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल।
3: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
5: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
3: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
6: कहाँ जाने?
7: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
6: अनि बीचमा नझर्ने।
7: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसा पानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
6: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोपाइटर रामचन्द्र महत, 9641161678 र दुलेगौडा, ढोरफिर्दी, छाब्दी, देउराली, साँखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोपाइटर हरिचन्द्र महत, 9225552663।
8: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुमया पुन,
9: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
8: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
9: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
8: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
9: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
8: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
9: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
8: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
9: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
8: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
10: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टरहरू द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
11: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू रोड फोन 0165901625901363।
12: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तीजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
13: लौ के मन डुलाउनु पर्यो होला र, सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
14: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
12: खाक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
3: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र एभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
15: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेदी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860705
16: र रामचन्द्र महत 9864161678।
17: होइन है आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
12: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नी?
18: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
17: ए त्यसो भए युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
12: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यारलिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
15: सम्पर्क युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9241484664 र 9811403305।
19: X103.8 अन्तर्मनको आवाज।
20: हजुर, केही दिनको छोटो दोस्रो व्यावसायिक विश्राम लगतै उपस्थित भइसकेकी छु म कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com एनपी लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौं हप्ताको सातै दिन फरक बार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौं शनिबारको श्रृंखलामा रहेर र शनिबारको श्रृंखलामा रहेर चाहिँ ठाडो फाका कौडा फाका सलाइजो फाका मौलिक फाकालाई चाहिँ कार्यक्रममा स्थान दियौं। अब भने हामी कार्यक्रमको अन्तिममा छौं, छुटेर जानुपर्ने बेला पनि भइसकेको छ। आजको श्रृंखलामा हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुहुने सम्पूर्णमा धेरै भन्दा धेरै धन्यवाद दिँदै र सुनेर साथ दिनुहुनेलाई पनि धन्यवाद भन्दै जाँदा जाँदै चाहिँ अन्तिममा चाहिँ कौडा भाकालाई कार्यक्रममा स्थान दिँदैछु। 16 वर्षीय उमेरैमा बोलको कौडा भाका जसमा आवाज रहेको छ, राजु गुरुङ रामजी खाँड, दुर्गा गुरुङ अनि चन्द्र प्रसाद गुरुङको र भाका सँगसँगै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुत सृष्टि खत्री बिदा हुन्छु। तपाईँहरू भने रेडियो ढोरबा राही सुन्दै गर्नुहोला है त।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0564143121,
2: मोबाइल 9865078634 र 9701107090।
3: होइन, धुवामा के गरिराखेको छौ भने तिमी
4: के गर्नु नि? भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि।
3: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सबै गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको, एकदम ढुक्क छु म त।
4: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
3: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
5: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
6: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0564142034 र 9811756606।
7: स्टुडियो
8: अहिले बिहानको 9 बज्यो।
5: टाइम चेक को साथमा बन्केवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।
9: सन्तुलित प्रदर्शन।
10: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-7024 वा himalayswater.com.np लगइन गर्नुहोस्।
11: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
12: समाचार अब विस्तारमा। नेपाली सेना सहितको उद्धार टोलीले चिलिमी जलविद्युत आयोजनाको सुरुङसम्म जोड़ने पहुँच मार्ग निर्माणमा महत्वपूर्ण सफलता हात पारेको छ। गत भदौ 10 गते रसुवाको भोटेको सीमा आएको बाढ़ीका कारण प्रभावित बनेको सुरुङ क्षेत्रसम्मको सड़क सञ्जाल जोड़िएको हो। भौगोलिक चुनौतीका बीच 3.5 दिनको अथक प्रयासपछि 1050 मिटर लामो ट्र्याक खुल्ला गरिएको छ। यसअघि साना हेलिकप्टरबाट मात्र पुग्न सकिने उक्त दुर्गम क्षेत्रमा स्याफ्रुबेसी तर्फबाट सड़क निर्माण शुरू गर्दा पहिले एक्सावेटर प्रयोग गरी 550 मिटर बाटो तयार पारिएको थियो। तत्पश्चात बाँकी रहेको कड़ा पहरा चिर्न नेपाली सेनाले 9 पटक नियन्त्रित ब्लास्टिङ गरी थप 500 मिटर ट्र्याक निर्माण सम्पन्न गरेको हो। पहरा फोर्ने र ब्लास्टिङको कठिन कार्य सफलतापूर्वक सकिएसँगै चिलिमे जलविद्युत आयोजनाको सुरुङको मुखसम्मै ठूला तथा भारी उपकरण र आवश्यक सामग्री पुर्याउन सम्भव भएको छ। भारी उपकरणहरू कार्यस्थलमा पुर्याइसकेकाले आजै वा भोलिसम्ममा सुरुङ छिचोलिने अपेक्षा गरिएको छ। उद्धारमै सहभागी पूर्व मन्त्री कुलमान घिसिङका अनुसार सुरुङमा फँसेका व्यक्तिहरू सकुशल रहेको आशा जीवित छ। अब 100 मिटर छिचो लिएपछि विद्युत गृहसम्म पुग्न सकिनेछ।
7: यसैबीच नेपाल प्रहरीले बाढ़ीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई व्यवस्थित बनाउन रसुवाको टिमुरेदेखि नवलपरासीको त्रिवेणीसम्मको क्षेत्रमा विशेष अपरेशन संचालनमा ल्याएको छ। यो अपरेशन अन्तर्गत खोज तथा उद्धारमा कुकुरको प्रयोग, होल्डिङ सेन्टरको व्यवस्थापन, समुदाय प्रहरी साझेदारी कार्यक्रम, अपराध नियन्त्रण तथा अनुसन्धान, राहत वितरण र पुनस्थापना, डीएनए प्रोफाइलिङ एवं ट्राफिक व्यवस्थापन लगायतका विषयलाई उच्च प्राथमिकता दिएको छ। भौगोलिक विकटताका कारण उद्धारकर्ता एवं केनाइन समेत पुग्न नसक्ने अवस्थामा ड्रोनको प्रयोग गरी हराइरहेकाहरूको खोजी जारी राखिएको छ। बाढ़ीका कारण अवरूद्ध सड़क खुलाउन एवं सड़क नभएका स्थानमा ट्विन मार्फत सुरक्षित आवत जावतमा सहजीकरण गरिएको केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्रेले जानकारी दिनुभयो।
12: फुर्के खोलाको पुल बगाएपछि अवरूद्ध पृथ्वी राजमार्गको वैकल्पिक मार्ग परिवाटार मास्टर सड़क आजदेखि एकतर्फी खुलेको छ। सड़क साँगुरो भएकाले दुवैतर्फबाट एकै समयमा सवारी सञ्चालन गर्दा आवागमन व्यवस्थापनमा कठिनाई भएपछि जिल्ला प्रशासन कार्यालयले टाइम कार्ड लागू गर्दै एकतर्फी यातायातका साधन सञ्चालनको व्यवस्था गरेको हो। प्रशासनका अनुसार बिहान 6 बजेदेखि दिउँसो 12 बजेसम्म गल्छी मास्टारबाट परिवाटार हुँदै धादिङ बेसीतर्फ जाने सवारी साधन सञ्चालन हुनेछन्। धादिङ बेसीतर्फ आउने सवारी साधनले दिउँसो 12 बजेभित्र मास्टारको पुल पार गरिसक्नुपर्नेछ। यसै गरी दिउँसो 1 बजेदेखि साँझ 7 बजेसम्म धादिङ बेसीबाट परिवाटार हुँदै मास्टार गल्छीतर्फ जाने सवारी साधन सञ्चालन हुनेछन्। गल्छीतर्फ जाने सवारीले साँझ 7 बजेभित्र परिवाटार पार गरिसक्नुपर्नेछ। तोकिएको समयअनुसार सवारी सञ्चालन भइरहेको समयमा धादिङ बेसीबाट सुनौला बजार, फोसरेटार र केवरिनी हुँदै गल्छीतर्फ आवतजावत गर्न सकिने प्रहरीले जानकारी दिएको छ।
7: लमजुङ र मनाङ जोड्ने बेसी सहर चामे सड़क अन्तर्गत मनाङको नासो गाउँपालिका 3 धारापानीमा सड़क ढलान गर्न आज दिनभर सड़क बन्द गरिने भएको छ। आज बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म सड़क पूर्ण रूपमा बन्द रहनेछ। मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालका अनुसार धारापानी क्षेत्रमा 135 मेगावाट क्षमताको मनाङ मर्स्याङदी जलविद्युत आयोजनाले करिब 50 मिटर सड़क ढलान गर्दैछ। सड़क साँगुरो हुनका साथै दुवैतर्फ घर रहेकाले ढलानका क्रममा सवारी साधन सञ्चालनका लागि वैकल्पिक व्यवस्था गर्न नसकिने भएकाले सड़क पूर्ण रूपमा बन्द गर्न लागि उहाँले बताउनुभयो। अहिले बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म कुनै पनि प्रकारका सवारी साधन सञ्चालन गर्न पाइने छैन। साँझ 5 बजेदेखि भोलि बिहान 10 बजेसम्म भने भारी सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ।
12: कास्कीको पोखरा महानगरपालिकाले प्रस्तावित पोखरा बस पार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन, दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रिया अघि बढ़ाउने भएको छ। महानगरले गरेको छानबिनको अन्तिम प्रतिवेदन अनुसार हालसम्म बस पार्कमा 325 परिवार भूमिहीन र 242 परिवार अव्यवस्थित बसोबासी छन्, जसमा 144 परिवार भूमिहीन दलित र 181 परिवार भूमिहीन सुकुम्बासी तथा 242 परिवार अव्यवस्थित बसोबासीको सूचीमा छन्। महानगर कार्यपालिका बैठकले भूमिहीन र अव्यवस्थित बसोबासीको विवरण प्रमाणीकरण गरिसकेको छ। महानगर प्रमुख धनराज आचार्यले बस पार्क क्षेत्रमा रहेका वास्तविक भूमिहीन तथा सुकुम्बासी परिवारको व्यवस्थापनलाई अघि बढ़ाइने बताउनुभयो। उहाँका अनुसार बस पार्क क्षेत्रका सुकुम्बासी बस्ती व्यवस्थापनको बाँकी प्रक्रिया भोलिदेखि फेरि अगाडि बढ़ाइनेछ।
7: एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज पनि बस्ने भएको छ। कार्यदलको प्रतिवेदनमाथि आजको बैठकमा छलफल केन्द्रित रहने सचिव महेश बस्नेतले बताउनुभयो। हिजो बसेको बैठकमा कार्यदल संयोजक रामबहादुर थापा बादल र सदस्य सचिव शंकर पोखरेलका 2 समानान्तर प्रतिवेदन पेश भएका थिए। त्यसक्रममा बादलसँग पोखरेल र उपाध्यक्ष विष्णु पौडेलको नोकझोक परेको विषय सार्वजनिक भएको छ। बादलले बैठक शुरू हुने बित्तिकै अध्यक्ष केपी शर्मा ओलीलाई जसरी पनि हटाउन महासचिव मरिमेटेर लागि परेको बताएपछि सवाल जवाब शुरू भएको थियो। उपाध्यक्ष विष्णुप्रसाद पौडेल र पृथ्वी सुब्बा गुरूङले थापालाई एमालेको इतिहास पढ्न नै सुझाव दिएका थिए। उनीहरूले बादलले ल्याएको दस्तावेज प्रतिवेदन नभई अभिमत मात्र भएको बताएका छन्। आजको बैठकमा ती दुवै प्रतिवेदनलाई समायोजन गरी एक बनाउने र साझा निष्कर्ष निकाल्ने प्रयास हुनेछ। त्यसपछि सो निष्कर्षमा सचिवालय हुँदै केन्द्रीय कमिटीसम्ममा छलफल गरी आवश्यक निर्णय लिइनेछ। एमाले निर्वाचन समीक्षा लगायतका लागि भन्दै कार्यदल बनाएको थियो। साथै प्रदेशमा गरिएको अध्ययनले नेतृत्व फेर्नुपर्ने सुझाव दिएको नेताहरू बताउँछन्।
12: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
9: गुणस्तरीय प्लम्बिङको परपर्दो नाम
13: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
9: सुरक्षा घरको साथ जीवन घरको
11: यो हो खा संचार नेटवर्क समयको आवाज समयको आवाज
12: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
7: अब बाँकी समाचार। चन्द्रमास अनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म मनाइने गुला पर्व आज सम्पन्न हुँदैछ। काठमाडौँ उपत्यकाको नेवार समुदायले मनाउने यो पर्वका अवसरमा मौलिक बाजागाजा सहित भोज खाने तथा विभिन्न धार्मिक गतिविधि गर्ने परम्परा छ। पर्वको अन्तिम दिन विधिपूर्वक विशेष पूजा आराधना गरी एक महिने व्रत समापन गरिन्छ। गुला धर्म नेवार समुदायको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व हो। विशेष गरी काठमाडौँ उपत्यकाका बौद्ध नेवार समुदायले विशेष महत्वका साथ यो पर्व मनाउँछन्। यो पर्वमा मौलिक बाजा बजाउँदै हाकु पटासी पहिरेका महिलाले बौद्ध चैत्य इष्ट देवता गणेश भीमसेन भैरव लगायतका देवी देवताका मन्दिरको परिक्रमा तथा दर्शन गर्ने परम्परा छ।
12: अब अन्तर्राष्ट्रिय समाचार। साउदी अरेबियाले ड्रोन आक्रमणपछि आफ्नो महत्वपूर्ण इस्ट वेस्ट तेल पाइपलाइन अस्थायी रूपमा बन्द गरेको छ। साउदी अधिकारीहरूका अनुसार बिहिबार बिहान पाइपलाइनमा पटक पटक ड्रोन हमला भएको थियो। आक्रमणमा केही मानिस घाइते भएका छन् भने पाइपलाइनमा समेत क्षति पुगेको छ। थप क्षति हुन नदिन र सुरक्षाका लागि पाइपलाइन बन्द गरिएको साउदी ऊर्जा मन्त्रालयले जनाएको छ। क्षतिको मर्मत तथा पुनर्स्थापनाको काम भइरहेको पनि मन्त्रालयले बताएको छ। साउदी अरबले पाइपलाइनमा आक्रमण गर्ने केही ड्रोन इराकी भूभागबाट प्रक्षेपण गरिएको दावी गरेको छ। यद्यपि तत्काल इराकमाथि जवाफी कार्यवाही नगर्ने साउदी सरकारले जनाएको छ। इराकी प्रधानमन्त्रीले आफ्नो भूमिबाट हुने यस्ता आक्रमण रोक्न आवश्यक कदम चाल्न इराक सरकारलाई समय दिन आग्रह गरेपछि साउदी अरबले तत्काल सैन्य कार्यवाही नगर्ने निर्णय गरेको हो। यसैबीच इराकले सावधानीका रूपमा इरानसँगको सीमामा रहेको सलामसीय सीमा नाका बन्द गरेको छ। साथै साउदीमाथि भएको आक्रमणका दोषीको खोजी तीव्र पारिएको छ। इराकी प्रधानमन्त्री अली फालिह अल जैदीले मैसान प्रान्तबाट ड्रोन प्रक्षेपण भएको पुष्टि भएपछि घटनाको छानबिन गर्न समिति गठन गर्नुभएको छ। मैसानका अपरेशन्स कमाण्डरलाई पदबाट हटाइएको छ। साउदी अरबले भने आफ्नो सार्वभौमिकता र सुरक्षाको रक्षा गर्न आवश्यक सबै कदम चाल्ने अधिकार सुरक्षित रहेको स्पष्ट पारेको छ।
7: अब खेल समाचार। एसीसी प्रिमियर कप क्रिकेटको उपाधिका लागि अहिले नेपाल र युएई बीचको खेल जारी छ। वायुमा सोबल क्वालालम्पुर मलेसियामा जारी खेलमा नेपाल टस जितेर पहिले ब्याटिङमा आएको छ। ताजा अवस्थामा नेपालले 28 ओभरमा 2 विकेट गुमाएर 136 रन बनाएको छ। नेपालका लागि ईशान पाण्डे 13 रन बनाएर आउट भएका छन् भने अर्जुन कुमाल 43 रन बनाएर आउट भएका छन्। अहिले मोहम्मद आसिफ शेख 66 रन र रोहित कुमार पौडेल 5 रन बनाएर क्रिजमा छन्। सेमिफाइनल खेलमा ओमन विरूद्ध 87 रनको फराकिलो जित निकालेको नेपाल उच्च मनोबल सहित मैदानमा उत्रिएको छ। आजको विजेता टोलीले आगामी वर्ष हुने एसिया कप एक दिवसीय क्रिकेटमा स्थान बनाउनेछ। एसीसी प्रिमियर कपको सन् 2023 फाइनलमा पनि नेपाल र युएई भिडेका थिए, जहाँ नेपालले युएईलाई 7 विकेटले पराजित गर्दै एसिया कपमा स्थान बनाएको थियो। भारत पाकिस्तान श्रीलंका बंगलादेश जस्ता शक्तिशाली टोली भिड्ने एसिया कपमा स्थान बनाउन पाउनु नेपालको ठूलो सपना हुने गरेको छ। सन् 2023 नेपालले एसिया कपको समूह चरणमा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गरेको थियो। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र युएई बीच अहिलेसम्म 19 पटक प्रतिस्पर्धा भएको छ। नेपालले 11 खेल जित्दा युएईले 8 खेल जितेको इतिहास छ।
12: अब मौसम। देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी र बागमती प्रदेशका हिमाली र पहाड़ी भूभाग तथा गण्डकी र कर्णाली प्रदेशका पहाड़ी क्षेत्रका साथै लुम्बिनी प्रदेशका तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। राति कोशी प्रदेशका तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ। विभागले दिउँसो देशभर साधारणतया बादल लाग्ने जनाएको छ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। राति देशभर साधारणतया बादल लाग्ने अनुमान गरिएको छ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
7: चिलिमी जलविद्युत आयोजनाको सुरुङ जोड्ने पहुँच मार्ग निर्माणमा सेनालाई सफलता, खोज र उद्धार व्यवस्थित गर्न प्रहरीले शुरू गर्यो विशेष अपरेशन।
12: पृथ्वी राजमार्गको वैकल्पिक मार्ग आजदेखि एकतर्फी सञ्चालनमा, पोखरा महानगरले सुकुम्बासी र भूमिहीनको व्यवस्थापन प्रक्रिया अघि बढ़ाउँदै
7: एमालेमा पार्टी पुनर्गठन कार्यदलभित्रै विवाद, आज पनि बैठक बस्दै प्रतिवेदनमाथिको छलफल जारी रहने।
12: ड्रोन आक्रमणपछि साउदीद्वारा इस्ट वेस्ट रेल पाइपलाइन बन्द, इराकी भूभागबाट हमला भएको दावी, तत्काल जवाफी कार्यवाही नगर्ने।
7: र एसिसी प्रिमियर कपको उपाधिका लागि नेपाल र युएई बीचको खेल जारी, ब्याटिङ गरिरहेको नेपालको सन्तुलित प्रदर्शन।
12: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको
7: प्रहरीले शुरू गर्यो विशेष अपरेशन।
12: पृथ्वी राजमार्गको वैकल्पिक मार्ग आजदेखि एकतर्फी सञ्चालनमा, पोखरा महानगरले सुकुम्बासी र भूमिहीनको व्यवस्थापन प्रक्रिया अघि बढ़ाउँदै
7: एमालेमा पार्टी पुनर्गठन कार्यदलभित्रै विवाद, आज

0: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
2: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
3: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
2: दीक्षा ब्युटी पार्लर रे?
3: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
2: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
3: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हाड खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
2: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
3: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
2: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
3: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
2: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
3: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा। सम्पर्क 97090 34335।
4: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
5: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 27 गते अन्तिम शनिबार
6: वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
7: वरिष्ठ हाडजोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
8: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
9: वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
10: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
11: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
12: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
11: किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
13: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 98560131053।
14: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
15: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्ड्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
14: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
15: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066081115।
16: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
17: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
16: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
17: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
18: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
19: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित

0: अभिलेश गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौड़ा
1: प्रोपाइटर रबिन थापा सम्पर्क 9856033398 र 9845610950
2: के कम्मर दुखाई घुँडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईलाई सताइरहेको छ
3: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौड़ामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
2: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
3: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
2: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
3: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
2: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
3: दुखाइबाट मुक्ति सक्रिय जीवनको सुरुवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
2: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044
3: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौड़ा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
4: सधैँ यही आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला
6: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श
7: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै
8: प्रत्येक दिन इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ
9: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा सम्पर्क 0564142333
10: र 9678

0: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा, आफ्नै निवासमा।
3: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
4: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
5: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
6: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 9816634372।
7: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
8: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
7: अनि बन्छ त दाई?
8: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
9: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठीक पारिपट्टि
10: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
11: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
10: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
12: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
13: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
12: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510-88461 र सिजन गुरुङ 9705-40900।
14: हेलो बा,
15: कति बन्यो घर? अनि ढलान भयो त?
16: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
14: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
16: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
17: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
14: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
17: प्रोप्राइटर राम भुजेल। सम्पर्क 9191-50630 र 9746-80681।
18: आज पनि भात डढायौ के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
19: यी बुढा कुरै नबुझिको नै त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करारा मात्रै भो
18: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
19: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या अरे दुले लौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
20: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
21: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817
22: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोहनी लगाएर हो
23: साँच्ची के मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सितेको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेरे त्यही मोहनी लाउने खालको छ
22: कहाँ बनाए छन्द्र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
23: हुन्छ नि खुब पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौं भयो अरे बनाएको पनि
20: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुभिक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622
24: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ ग्लुकोड लेन्स हाइपोड लेन्स प्रोग्रेसिभ लेन्स क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुफत मूल्यमा बिक्री गरिन्छ साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस् स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौडा प्रोप्राइटर पासा राजु मोबाइल 9806613195 र 9847153868
25: ल न हो छिटो निस्क अहिले फर्किन ढिला हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस् हजुर विवाहको कपडा स्तरीय कोट सुट पाइन्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्प चोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 0654140008
26: यसैलेसको बुवा यसपालि अलिअलि गर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाँचुन्जेल त हो नि मान सम्मान इज्जत बढेको
27: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वासिलो सुनचादी पसल खोजौला नि
26: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
0: यहाँ विभिन्न डिजाइन का गर गहना पाइनुका साथै खरीद बिक्री तथा साटफेर पनि गरिन्छ।
1: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरीद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
0: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी तीन, दुलेकौडा, दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेकौडा वन केवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087692।
2: सुन न श्रेया, यो चाया पोतो डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
3: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
2: कहाँ?
3: गण्डकी मेडिकल हल।
4: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
3: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डिफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
4: र चौथो शनिबार गण्डकी हस्पिटल गैलेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
2: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0965903969, मोबाइल 98482969।
5: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
6: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
5: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
6: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
5: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
4: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98560-23420, 98041-54674 र 98460-23420।
22: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
23: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
22: कहाँ बनाए छन् हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
23: हुन्छ नि, हुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौ भयो अरे बनाएको पनि।
1: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 98141-35622।
3: तीजका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
4: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
3: मिति यही भाद्र 29 गते। स्थान खैरिनी चार बजार।
4: तीज गीत तर्फ प्रथम पुरस्कार ₹25,000,
3: द्वितीय पुरस्कार ₹15,000,
4: तृतीय पुरस्कार ₹10,000,
3: सान्तोना पुरस्कार ₹5,000।
4: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार ₹7,500,
3: द्वितीय पुरस्कार ₹5,000
4: र तृतीय पुरस्कार ₹3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, ओडा व्यवस्थापन समिति 6 र 7।
3: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
4: सम्पर्क कार्यक्रम संयोजक मन्जु तिमिल सिन्हा 98560-31937।
7: सुरेन्द्र श्रेष्ठ 9856036136
8: रविन्द्र राज पौडेल 9856062888
9: ए सबिना यस्तो हतारमा कता हो
23: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
9: ल बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
10: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहु प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9846078528 र 9908216142
11: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल
12: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ
11: घातक रोग जस्तै मुटु रोग मुटु को शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्क को रक्त आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ
12: सेवा लिने क्रम मा चाहिने जानकारी
11: संचय कोष मा दर्ता गर्दा राखेको नाम उमेर जन्ममिति र कोष को नम्बर
12: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ
11: साबिक का संचयकर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ
12: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा फोन 061-552-493-552-494-582-778
13: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
8: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
13: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
9: हामी कहाँ Samsung, Redmi, Poco, Oppo, Vivo, Realme, Narzo, ITL, Color, Tecno, Nokia ब्रांड को सबै सेटहरू अन्तभन्दा सस्तोमा वारेन्टी ग्यारेन्टी को साथ पाइन्छ
13: मोबाइल सँग सम्बन्धित चार्जर एयरफोन डाटा केबल साथै मल्टिप्लग लाइट का भेराइटी र लाइट को चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टी का साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
9: एनसीएल को हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिम लाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ
13: अन्त एकचोटी राम्रो होला एकचोटी सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ Samsung को मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
8: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीच मा दुलेगौडा
7: प्रोपाइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 9846065996
23: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी
15: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो
23: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ
15: हो त है सामान लिन टाढा किन जानु पर्यो र
28: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
29: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
8: ग्राहकको चाहना नै हाम्रो
4: चतुष्टी जयसवाल कस्मेटिक पसल दुलेगौड़ा भित्री बजार।
28: हामी कहाँ कस्मेटिक तथा पार्लर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
23: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
22: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
23: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
1: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
14: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
16: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
14: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार।
17: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसन आभूषण सुनसादी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार।
18: मोबाइल 9908535537 र 9806615899।
19: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
20: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
21: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
19: खाक्कैमा दिमागलाई भारी गराएछु, पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
4: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
1: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत। मोबाइल 9825527763 र 9660705
21: र रामचन्द्र महत 9641166878।
24: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।

0: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
1: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
0: ओके, लेट्स डन।
1: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
0: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855 28543 र 9847000787।
2: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
3: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
2: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
4: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9855 78302 र 9860 78302।
5: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला तीज गीत प्रतियोगिता 2083, साथमा विविध सांस्कृतिक कार्यक्रम।
6: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
6: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
5: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
6: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
5: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
6: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
5: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
6: तीन दर्ता शुल्क 500 रुपियाँ।
5: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दुलेगौडा बेपी चोक।
6: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
5: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
6: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
5: थप जानकारीको लागि सम्पर्क 9806681166, 9841349304 र 9462626743।

0: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
1: ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
2: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
3: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
0: ए हो र, हस् दाई म आजै जान्छु।
4: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
6: तिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
7: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि?
6: हो र, कहाँ छ र त्यस्तो?
7: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
4: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
5: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
4: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
5: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9941479716।
4: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
8: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
8: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
4: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
8: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
4: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
8: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
4: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
8: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
4: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
8: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
4: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
5: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मिन बहादुर सुनार 9825319122, 9800528 र 9460769246।
9: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
10: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
9: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
5: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2, काछे पानी, तनहु। प्रोपाइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
11: अफिसबाट अमित सरको फोन।
12: हस् म पछि कल ब्याक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
13: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भुलेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
14: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
5: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98562279।
15: एक सय 103.8 अन्तर्मनको आवाज
16: स्टुडियो तान्छेर
17: अहिले बिहानको 10 बज्यो।
18: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पो चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160-95301।
19: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
20: धोरबाराही हाइलाइट्सको साथमा
21: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
20: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461493004।

नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 10 बजेको ढोरबाराही हेडलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np र हाम्रो पात्र मोबाइल एप मार्फत विश्वभर एकसाथ सुन्न सक्नुहुनेछ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। आज विश्व प्राथमिक उपचार दिवस, बसाईसराईको सन्दर्भमा प्राथमिक उपचार भन्ने मूल नाराका साथमा नेपाल सहित विश्वभरि यो दिवस मनाइँदैछ। विपद, बाढ़ी पहिरो र अवसरको खोजीमा मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा बसाई सर्न बाध्य रहेका छन्। बसाईसराईको यात्राका क्रममा धेरैले थकान, कुपोषण, आघातजन्य चोटपटक, मानसिक तनाव र दुर्व्यवहार जस्ता अनेकौं शारीरिक र मनोवैज्ञानिक जोखिमहरूको सामना गर्नुपर्ने हुन्छ। यस्तो कठिन र आकस्मिक अवस्थामा घाइते वा बिरामीको जीवन रक्षा गर्न, उनीहरूको स्वास्थ्य अवस्था थप बिग्रन नदिन प्राथमिक उपचारको ज्ञान र सिप अत्यन्तै महत्वपूर्ण हुन्छ। यसै अवसरमा नेपाल रेडक्रस सोसाइटीले विज्ञप्ति निकालेर महामारी, दुर्घटना, विपद र द्वन्द्वका बेलामा प्राथमिक उपचारको आवश्यकता झनै बढ़ने कुरामा जोड़ दिएको छ। यही भदौको 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट रसुवा, नुवाकोट र धादिङका झण्डै 33,000 मानिस प्रभावित भएको प्रारम्भिक आकलन गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक क्षति र आवश्यकता आकलन प्रतिवेदन अनुसार बाढ़ीबाट 8,317 परिवार प्रभावित भएको उल्लेख गरिएको छ। ती परिवारका 32,936 प्रभावित भएको प्राधिकरणले जनाएको छ। बाढ़ीबाट 7,570 निजी भवनमा क्षति पुगेको छ। यस्तै बाढ़ीबाट सबैभन्दा बढ़ी 4 पालिकाका नागरिक प्रभावित भएका छन्। यसमध्ये नुवाकोटको विदुर नगरपालिकाका 3,431, रसुवाको गोसाईकुण्डका 1,156, धादिङको बेनीघाट रोराङका 1,149 र नुवाकोटको किसपाङका 721 परिवार रहेको प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणको पछिल्लो विवरण अनुसार बाढ़ीमा परेर 1,386 जनाको ज्यान गएको पुष्टि भएको छ। बाढ़ीबाट 5,130 अझै सम्पर्कविहीन रहेका छन्। रसुवाको भटेकोशी नदीमा आएको बाढ़ीले क्षतिग्रस्त बनेको रसुवा र नुवाकोटको जलविद्युत आयोजनाका मुख्य सुरुङमा फँसेकाहरूको सकुशल उद्धारको आशामा खोज र उद्धारको काम भइरहेको छ। नेपाली सेना र सम्बन्धित निकायहरूको निरन्तर प्रयासबाट रसुवाको स्याफ्रुवेशीलाई प्रवेशद्वार बनाएर चिलिमी जलविद्युत आयोजनाको सुरुङसम्म जोड्ने पहुँच मार्ग बनाइएको छ। सुरुङसम्म बाटो बनेसँगै एक्सभेटर र लोडरको सहयोगमा सुरुङभित्रको ढुङ्गा माटो र हिरो फाल्न थालिएको सेनाले जनाएको छ। आज अथवा भोलिसम्म सुरुङ लिने अपेक्षा रहेको समेत सेनाले जनाएको छ। यसैबीच चिलिमी इन्जिनियर समेत रहनुभएका रासोपाका सांसद श्रीराम नेउपानेले चिलिमी जलविद्युत आयोजनाबाट छिट्टै शुभ समाचार सुन्न पाइने विश्वास व्यक्त गर्नुभएको छ। भदौको 10 गते भोटेकोशी नदीले गरेको विनाश पछाडि चिलिमी जलविद्युत आयोजनाको सुरुङमा धेरै मानिसहरू फँसिरहेको आशंका रहेको छ। त्यहाँ अहिले उद्धार कार्य जारी रहेको छ। उद्धारमा सक्रिय नेउपानेले शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा त्रिशुली 3A जस्तै चिलिमी जलविद्युत आयोजनाबाट पनि नागरिकको जीवित उद्धार हुने विश्वास व्यक्त गर्नुभएको छ। पछिल्लो 2 दिनमा भारतबाट नेपालका लागि विभिन्न नाका हुँदै झण्डै 3.5 लाख सिलिण्डर बराबरको एलपी ग्यास भित्रिएको छ। नेपाल आयल निगमका अनुसार बिहिबार र शुक्रबार गरी 2 दिनमा 3,45,085 सिलिण्डर बराबरको ग्यास नेपाल आयात भएको हो। निगमको विवरण अनुसार उक्त अवधिमा कुल 4,900.2 मेट्रिक टन एलपी ग्यास नेपाल भित्रिएको छ। भदौको 25 गते 3,077.9 मेट्रिक टन अर्थात 2,16,753 सिलिण्डर र भदौको 26 गते 1,822.3 मेट्रिक टन अर्थात 1,28,332 सिलिण्डर बराबरको ग्यास आयात भएको छ। नेपाल आयल निगमले सीमा नाकाबाट भइरहेको ग्यास आयातले बजारमा एलपी ग्यासको सहज आपूर्ति कायम गर्न सहयोग पुग्ने जनाएको छ। तर ठूलो परिमाणमा ग्यास नेपाल भित्रिए पनि उपभोक्ताले भने सहज रूपमा ग्यास पाउन सकेका छैनन्। पछिल्लो समय बजारमा एलपी ग्यासको अभाव देखिएको छ भने कतिपय ठाउँमा ग्यासका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेको छ। भोटेकोशी बाढ़ीले फुर्के खोलाको पुल बगाएपछि धादिङवेशी पुग्ने वैकल्पिक मार्गका रूपमा प्रयोगमा ल्याइएको परिवाटार मासटार सड़कमा आजबाट समय निर्धारण गरेर एकतर्फी सवारी साधन सञ्चालनको प्रबन्ध गरिएको छ। सड़क साँगुरो भएकाले दुवैतर्फबाट
एउटा समयमा सवारी सञ्चालन गर्दा आवागमन व्यवस्थापनमा कठिनाई भएपछि जिल्ला प्रशासन कार्यालयले निश्चित समय तोकेर एकतर्फी यातायातका साधन सञ्चालनको व्यवस्था गरिएको छ। प्रशासनका अनुसार बिहान 6 बजेदेखि दिउँसो 12 बजेसम्म गल्छी मास्टारबाट परेवा टार हुँदै धादिङ बेसीतर्फ आउने सवारी साधन सञ्चालन हुनेछन्। धादिङ बेसीतर्फ आउने सवारी साधनले दिउँसो 12 बजेभित्र मास्टरको पुल पार गरिसक्नुपर्नेछ। यस्तै गरी दिउँसो 1 बजेदेखि साँझ 7 बजेसम्म धादिङ बेसीबाट परेवाटार हुँदै मास्टार गल्छीतर्फ जाने सवारी साधन सञ्चालन हुनेछन्। गल्छीतर्फ जाने सवारी साधनहरूले साँझ 7 बजेभित्र परेवाटार पार गरिसक्नुपर्ने जनाइएको छ। पोखरा महानगरपालिकाले पृथ्वी चोक स्थित प्रस्तावित बस पार्क क्षेत्रमा बसोबास गर्दै आएका 567 परिवारको व्यवस्थापन प्रक्रिया अगाडि बढ़ाउने भएको छ। महानगरको प्रतिवेदन अनुसार त्यहाँ 144 परिवार भूमिहीन दलित र 181 भूमिहीन सुकुम्बासी तथा 142 परिवार अव्यवस्थित बसोबासी रहेका छन्। महानगरका प्रमुख धनराज आचार्यले वास्तविक भूमिहीन र सुकुम्बासीलाई वैकल्पिक व्यवस्था गरेर मात्रै हटाउने जानकारी दिनुभयो। जग्गा व्यवस्थापनका लागि केही स्थान पहिचान भइसके जिल्ला भूमि आयोग मार्फत बाँकी प्रक्रिया आइतबारदेखि अगाडि बढ़ाइने उहाँले बताउनु भएको छ। भोटेकोशी हिमबाड़ीबाट ज्यान गुमाएका मृतकको सबै शव व्यवस्थापन गरिएको छ। व्यवस्थापनका लागि नवलपरासीबाट 41, धादिङबाट 27, गोर्खाबाट 11 र तनहुँबाट 24 गरी 100 शव कास्की लगिएको थियो। पहिचान हुन सक्ने अनुमान गरेर पश्चिम क्षेत्रीय अस्पतालमा राखिएका शवहरू शुक्रबार हिजो व्यवस्थापन गरिएको छ। यसअगाडि भदौको 16 गति पहिचान हुन नसकेका 76 शव पोखरा 16 उपल्लो द्वीपको सिसौघारीमा जमिन मुनि व्यवस्थापन गरिएको थियो। 21 शव आफन्तले पहिचान गरेर बुझेर लगेको कास्कीका सहायक प्रमुख जिल्लाधिकारी चित्रांगत बरालले जानकारी दिनुभयो। तनहुको शुक्ला गण्डकी नगरपालिका 12 साबिक जसपुर 8 युवाहरूले प्रधानमन्त्री दैविक प्रकोप राहत कोषमा 58,210 रूपियाँ सहयोग गरेका छन्। एकले थुकी सुकी सहयले थुकी नदी भन्ने कथनलाई अनुसरण गर्दै रसुवाको भोटे कोशीमा आएको महाविनाशकारी बाढ़ीले पुर्याएको अपूरणीय धनजनको क्षतिबाट प्रभावित नागरिकहरूको दार राहत र पुनर्स्थापनाका लागि सरकारसँग ऐक्यबद्धता जनाउँदै सुनपा 12 भूपेन्द्र गुरूङ, सुमित गुरूङ, अभिषेक विक र सुभाष थापाको पहलमा नेपाल, फ्रान्स, बेलायत, अमेरिका, पोर्चुगल लगायतका विभिन्न देशमा छरिएर रहेका शुक्ला गण्डकी नगरपालिका 12 साबिक जसपुर 8 दाजुभाइ तथा दिदी बहिनीहरूको सहयोगमा संकलन भएको 58,000 रूपियाँ प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरिएको भूपेन्द्र गुरूङले जानकारी दिनुभयो। स्याङ्जा जिल्लामा ट्राफिक नियम उल्लंघन गर्ने माथि कार्यवाही भइरहेको छ। सचेतनामूलक कार्यक्रम पनि भइरहेका छन्। तर सड़कमा देखिने दृश्य र दुर्घटनाको तथ्याङ्कले भने यी प्रयासहरूको प्रभावमाथि प्रश्न उठेको छ। एकातिर 3 वर्षमा झण्डै 4.25 करोड़ रूपियाँ राजस्व उठेको छ। अर्कोतिर ग्रामीण सड़कमा क्षमताभन्दा कैयौं गुणा बढ़ी यात्रु बोकेको जीप चलिरहेका छन्। दुर्घटनामा ज्यान गुमाउनेको क्रम पनि रोकिएको छैन। पछिल्लो 2 घटनालाई मात्रै हेर्ने हो भने असारको 12 गते शुक्रबार वालिङ नगरपालिका साथ लवली डाँडा स्थित मृदी चापाकोट सड़क खण्डमा ताप्केबाट वालिङतर्फ जाँदै गरेको बीएए 7905 नम्बरको डबल क्याब बोलेरो दुर्घटना हुँदा 1 जनाको मृत्यु र 20 जना घाइते भएका थिए। चालकले नियन्त्रण गुमाएपछि सड़क छेउमा पल्टिएको जीपका चालक सहित 22 जनाको सवार रहेका थिए। दुर्घटनामा वालिङ साथका 25 वर्षका राजेन्द्र बीरकट्टाको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा मृत्यु भएको हो। यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2080-81 देखि 2082-83 ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनमाथि कार्यवाही गर्दा 3,67,80,500 रूपियाँ राजस्व उठे पनि ग्रामीण क्षेत्रको पूर्वाधार विकासमा भने उल्लेखनीय प्रगति नभएको गुनासो बढ़न थालेको छ। स्याङ्जा जिल्लाको वालिङ नगरपालिका 183 स्थित एवादी खहरे धनु बाँसे आयुर्वेदिक औषधालयको भवन निर्माण शुरू भएको 5 वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन। भवन निर्माण अल्पत्र परेपछि औषधालयले भाँडाको घरबाट
भाडाको घरबाट सीमित सेवा दिदै आइरहेको छ। स्थानीयलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण थालिएको भवन संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय पोखरा अन्तर्गत 2077 फागुनमा सेफ इन्जिनियरिङ बिल्डर्स प्रणाली चितवनसँग 18 महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी 1,58,155 रूपियाँको लागतमा भवन निर्माणको सम्झौता भएको हो। तर निर्माण कम्पनीको ढिला सुस्तीका कारणले 5 वर्षसम्म पनि भवन आधामा रोकिएको छ। संघीय शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई पोखराका इन्जिनियर लक्ष्मण लम्सालका अनुसार भवनको करिब आधा काम मात्रै पूरा भएको छ। तोकिएको समयमा निर्माण नसकिएपछि कार्यालयले ठेक्का तोड्ने आशयको सूचना जारी गरेको थियो। अब अन्तर्राष्ट्रिय समाचार। साउदी अरबको अत्यन्त महत्वपूर्ण इस्ट वेस्ट तेल पाइपलाइनमा इराकबाट प्रहार भएको ड्रोनले आक्रमण गरेपछि मध्य पूर्वको ऊर्जा आपूर्ति फेरि जोखिममा पर्न थालेको छ। आक्रमण पछाडि साउदी अरबले सुरक्षा सावधानी अपनाउँदै उक्त रणनीतिक पाइपलाइन अस्थायी रूपमा बन्द गरेको हो। घटनाको विश्व बजारमा कच्चा तेलको आपूर्ति प्रभावित हुन सक्ने र त्यसको प्रत्यक्ष असर तेलको मूल्यमा पर्न सक्ने चिन्ता बढ़ाएको छ। साउदी विदेश मन्त्रालयका अनुसार रियाद र मदीना क्षेत्रमा रहेको इस्ट वेस्ट पाइपलाइनबाट इराकबाट आएको कैयौं ड्रोनले निशाना बनाएको छ। आक्रमणका क्रममा केही मानिसहरू घाइते भएका छन् भने पाइपलाइन र त्योसँग सम्बन्धित संरचनामा क्षति पुगेको साउदी पक्षले जनाएको छ। एसीसी प्रिमियर कपको फाइनल खेलमा आसिफ शेखले शतक बनाउनु भएको छ। मलेसियामा जारी खेलमा शेखले यूएई विरूद्ध 101 बलमा शतक प्रहार गर्नुभएको हो। उहाँले 8 चौका र 4 छक्का प्रहार गर्नुभयो। एकदिवसीय क्रिकेटमा उहाँको यो दोस्रो शतक रहेको छ। एसीसी प्रिमियर कपको लागि अहिले यूएई विरूद्ध नेपालले ब्याटिङ गरिरहेको छ। अहिलेसम्मको ताजा परिणाम अनुसार 41 ओभरको खेल सकिँदासम्म नेपालले 3 विकेटको क्षतिमा 231 रन जोड्न सफल भएको छ। नेपाल भलिबल लीग एनबीएलको पहिलो संस्करणको उपाधिका लागि अन्नपूर्ण स्पाइकर किङ्स र कर्णाली शिवराज बीचमा आज प्रतिस्पर्धा हुँदैछ। नेपाली भलिबलको इतिहासमा पहिलो पटक आयोजना भएको पुरूष भलिबलको फ्रेन्चाइज लीगको ट्रफी उचाल्ने लक्ष्यसहित दुई टोली आज कोर्टमा उत्रने भएका छन्। फाइनल खेल त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा अपरान्ह 4 बजे शुरू हुने भएको छ। अन्नपूर्ण लीग चरणमा शीर्ष स्थानमा रहँदै सिधै फाइनल प्रवेश गरेको हो भने कर्णाली र प्लेअफमा काठमाडौँ रेड्सलाई हराएर फाइनल प्रवेश गरेको छ। लीग चरणमा अन्नपूर्ण र कर्णाली लीग एनबीएलको पहिलो संस्करणको उपाधिका लागि अन्नपूर्ण स्पाइकर किङ्स र कर्णाली शिवराज बीचमा आज प्रतिस्पर्धा हुँदैछ। नेपाली भलिबलको इतिहासमा पहिलो पटक आयोजना भएको पुरूष भलिबलको फ्रेन्चाइज लीगको ट्रफी

0: प्रणाली विरूद्ध बदला लिने एनभीएलको ऐतिहासिक उपाधि जित्ने अवसर रहेको छ भने कर्णाली भने पहिलो खेलमा अन्नपूर्णलाई पराजित गरेकाले त्यही लय दोहोर्याउने रणनीतिमा रहेको छ। हवस् तैन विविध खबरहरू सँगसँगै बिहान 10 बजेको धोरबारही हेडलाइट्स आजको लागि सकिएको छ। 2 बजे हामी थप विवरण सहितका समाचार लिएर फेरि उपस्थित हुन्छौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhorbarahiefm@gmail.com मा इमेल गर्नुहोस्।
2: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
3: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
2: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले।
4: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
2: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्। आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
5: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडी। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136। सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही भदौ 27 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिगदेल, वरिष्ठ नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर अम्बलिका साक्य, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनोमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा डाक्टर सन्तोष बराल, दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू नाक कान घाटी रोग विशेषज्ञ डाक्टर साजन बराल, हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिख, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म र दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार तर्फ सुसन कालु र स्नेहा मन्डर, साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
6: तनहु सेवा हस्पिटल दुलेगौडा, फोन 0654143177, मोबाइल 9856044343।
2: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
7: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र,
2: यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
7: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
2: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
7: हजुर, विवाहको कपडा, स्तरीय कोट सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।

0: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यस्तो घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: अहिले हतार छ, पछि आउँदै गरौँला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9840161268 र 9560602 68।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक,
4: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 27 गते अन्तिम शनिबार वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
2: वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
3: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
4: वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
4: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
4: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
5: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9560131053।
6: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
7: अनि यति बेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
6: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
7: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
6: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9850 9401544674 र 9460231420।
8: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
2: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
8: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
7: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
8: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
7: पिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
8: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
7: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
8: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
7: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
8: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाग जस्ता दीर्घ रोगको सफल उपचार,
2: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
4: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
9: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
4: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
9: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
2: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
4: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
2: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9468383522।
6: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
10: म्याडम, धुम्रपान भनेको के हो?
6: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
10: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
6: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
10: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
6: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
4: यही आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
7: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
4: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा, गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श, साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट, छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
6: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौंडा। सम्पर्क 0564142333
2: र 9678168787।
11: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
6: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
12: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
11: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको केही त हो।
6: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
11: सम्पर्क युअर सिंगापुर फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा प्रोपाइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9821484264 र 9811453005।
13: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज
14: 103.8 मेगाहर्ज प्रेजेंट एवरीडे 10:30 AM टू 12 PM
15: इट्स टाइम फॉर कॉलिंग टाइम
14: ओनली ऑन रेडियो ढोरबाराही

हेलो, गुड मर्निङ दर्शन, नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा, जसले यति बेला सुन्दै हुनुहुन्छ रेडियो दरबारा हिमा 103.8 मेगाहर्ज अन्तर्मनका आवाज, साथै इन्टरनेट अनलाइन मार्फत पनि तपाईँ हामीलाई www.radiodorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुनेर साथ दिन सक्नुहुन्छ। अनि प्रोग्राम कलिङ टाइममा रहेर आज भने हामी मजाले गाउँ खाने कथाको साथमा पनि जोडिन्छौँ। शनिबारको एपिसोडमा रहेका छौँ भने तपाईँहरूको साथमा छँदैछु। कार्यक्रम प्रस्तुत आउनु मल्ल र सम्पूर्ण श्रोता साथीहरू सञ्चय आरामा हुनुहुन्छ होला। अब हिजो बुबाको मुख हेर्ने दिन खुसी औँसी के कस्तो रह्यो, अनि साथसाथै हामी अब तिजको माहौलमा पनि छौँ। तपाईँकोतिर चाहिँ अब गाउँछाउमा के कस्तो हुँदैछ है सुनाउन सक्नुहुन्छ रमाइलो कुराकानीको साथमा 0965-4420-0000 बाटोबाट साथीहरूलाई हामी केही क्षणमा सहभागी गराउँछौ। अहिलेको लागि भने जिल्ला नगरी कसलेदेखि र 20 वर्ष माइतीमा पाखुरी खेलेको कसले देख्यो र दुःख चाहिँ कसले देख्यो र प्रश्नले भरिएको समाचार गीत रहेको छ। त्यस गीतबाट कार्यक्रमको शुरूआत गर्छु। एलिना चौहानको आवाजमा सोझेको यो गीत स्वीकार्नु होला है त।

हजुर खल्ले बुझेर यो मिठो गीतबाट कार्यक्रमको शुरूआत गरिसकेको छु भने अब पालो तपाईँको हो 9 4 14 2 0 0 को बाटो भएर हामीसँग जोडिन सक्नुहुन्छ। अबको 12 बजेको समयसम्म हाम्रो श्रोता साथीको साथमा रहन्छौ। आधुनिक मिठा मिठा तीज गीत सँगसँगै आज गाउँ खाने कथा खेल्ने हो अनि सदा चाहिँ आज पनि मैले 10 वटा गाउँ खाने कथा लिएर आइसकेको छु भने कोही सहभागी साथी हुनुहुन्छ लाइनमा। हेलो नमस्ते हजुर। हेलो नमस्ते हजुर। फ्याफुल्ला हजुरले जदौ दर्शन किन होला आवाज त यति सानो सानो सुनिएको। कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो नरेन्द्रजीलाई। अनि किन हो तपाईँको आवाज एकदमै सानो सानो आएको आज? त्यही त आज आलो पालो हो, त्यही त ऐचो पैँचो चाहिँ यता टेलिफोनतिर पनि भए जस्तो छ कि हाम्रो अब सानो सुन्यो भनेर त्यतातिरबाट नि आवाज चाहिँ सानो सानो। अनि के छ नरेन्द्रजीको नयाँ नौला हालखबर सुनाइदिनुहोस् न त। सुन्न चाहिँ सुनिरहेका छौँ, सदाभन्दा चाहिँ आवाज एकदमै अलि सानो सानो आएको हो कि जस्तो लागेको छ कि नरेन्द्रजी। कुराकानी चाहिँ गर्न चाहिँ सकिन्छ होला है जहाँसम्म लाग्छ। ठिकै छ, हामी गाउँ खाने कथा खेलौँ क्या अरे है। ल कति नम्बर राखिदिने होला तपाईँ चाहिँ आज फर्स्ट कलर नै हुनुहुन्छ। अनि ठिकै छ, तपाईँको आवाज पनि एकदमै सानो सानो सुनेको छ। हामी केही छिन पश्चात जोडिन्छौँ है नरेन्द्रजी। केही छिन पश्चात चाहिँ हामी जोडिन्छौँ है। उहाँ हुनुहुन्थ्यो नरेन्द्र माझी, हामीसँग छुटेर जानुभएको छ। साथीलाई चाहिँ हामी केही छिनमा सहभागी गराउँछौँ। इल्ना चौहानको आवाजमै सजिएको पृथ्वी छोडेर भन्ने अर्को मिठो गीत पनि छ। केही छिनको लागि हाम्रो श्रोता साथीले मिठो गीत सुनाउँछौँ, स्वीकार्नु होला है त।

0: nararamdaman mo, ikaw? गराउँछौँ अघि थियो रिटेल फोन लाइनमा समस्या थियो भने अहिले चाहिँ हामी साथीहरूलाई सहभागी गराउँछौँ है जोड्ने कोसिसमा पनि छौँ सकेसम्म. हेलो नमस्ते हजुर.
1: हेलो नमस्ते.
0: ल कार्यक्रममा फेरि पनि धेरै धेरै स्वागत छ है हाम्रो नरेन्द्रजीलाई. अहिले चाहिँ एकदमै ठिकठाक सुन्यौँ है. अहिले चाहिँ एकदमै ठिकठाक छ. अनि के छ स्याङ्जातिरको हाल खबर सुनाइदिनुहोस् न त. यो यहाँलाई पनि तिजको धेरै धेरै शुभकामना छ. अब त हाम्रो घर आँगनतिर आइसक्यो कि ठ्याक्कै घरभित्र चाहिँ पस्न बाँकी छ. दिदी बहिनीलाई चाहिँ लाउन बाँकी छ तर धेरै थोरै चाहिँ वरपर गाउँ सहर घन्कियो भने जस्तै नै भइरहेको छ कि. अनि के छ गाउँ खाने कथा खेल्नको लागि रेडी हो सधैँ रेडी हो. ल पहिलो सहभागी साथी पनि हुनुहुन्छ. अनि एकदेखि दससम्म हामीसँग गाउँ खाने कथा सधैँ छ. कतिको राखिदिनु होला तपाईँको लागि? नम्बर लक्की नम्बर फाइभ हो. ल लक्की नम्बर फाइभको गाउँ खाने कथा ध्यान दिएर सुन्नु होला. माथि उड्न सक्छु म त बग्न पनि सक्छु. बग्दा बग्दै टक्क अड्डी जम्न पनि सक्छु के होला. फेरि पनि एकचोटि राख्छु है. माथि उड्न सक्छु म त बग्न पनि सक्छु. बग्दा बग्दै टक्क अड्डी जम्न पनि सक्छु के होला. जान दिन सक्छन आउन जाने दिनुहोस् तपाईँको प्यारो प्यारो गाउँ. के भन्नुभयो अरे? हुस्सु भन्नुहुन्छ. ल है हुस्सु नहुन पनि सक्छ. भर्खर टाइम सुरु गरेको छु. फेरबदल गर्ने भए गर्नुहोस् है. गर्नुहुन्न ए. ल त्यस्तो भए हुस्सु भन्नुहुन्छ. नभयो भने तपाईँको स्याङ्जा तिज लाउँदै गरेको स्याङ्जा हामीलाई छोडिदिनु पर्छ के अरे. मजाले छोडिदिनुहुन्छ. ल त्यस्तो भए म चेक गर्छु है त तपाईँको जवाब चाहिँ के भयो भनेर. ल ध्यान दिएर सुन्नुहोस् है त.
2: तपाईँको जवाब मिलेन.
0: ल्या अब लाग्दै गरेको तिजको मह सँगसँगै त सुनौलो स्याङ्जा चाहिँ हामीलाई दिनुपर्ने भयो है आज. ल के रहेछ त पहिला स्याङ्जा दिनुहोस् न हो. हो दिइसक्नु भएको अघि नै नामसारी गरिदिइरहनु भएको हो. ए ल ठिकै छ. धेरै धेरै धन्यवाद. सुरुवातीमै आज गाउँ लिन पनि पाएका छौँ. अति नपति नजाने गति चाहिँ के होला त.
1: क्या हो
0: क्या हो होला. होइन यसको सही जवाब चाहिँ पानी हो कि. बग्नु पनि पर्यो नि त. त्यही त पछि विकेस गर्नु भयो नि त है. ल ठिकै छ. अर्को पाली स्याङ्जा फिर्ता लाउनको लागि आउँदै गर्नुहोस्. अब मिठा मिठा तिज गीतको सङ्गीतहरू पनि राख्छौ भन्दै थिए उहाँ छुटिसक्नु भएको छ. 94424 बाटो भएर साथीहरू भने मजाले सहभागिता जनाउन सक्नुहुन्छ. एकदेखि दसवटा गाउँ खाने कथा लिएर आएको छु भने पाँच नम्बरको चाहिँ गयो. बाँकी अझै नौजना साथीलाई चाहिँ हामी सहभागी गराउने कोसिसमा छौँ. र साथी हुनुहुन्छ फेरि पनि लाइनमा. हेलो नमस्ते हजुर.
1: नमस्ते
0: नमस्कार. हाम्रो अर्जुनजी हुनुहुन्छ हो. त्यही त कार्यक्रममा धेरै धेरै स्वागत छ है अर्जुनजीलाई. अनि अर्जुनजी सँगसँगै काठमाडौँतिरको नयाँ नौलो हालखबर के छ हामीलाई सुनाइदिनुहोस् न त.
1: हजुर अब नयाँ नौलो भन्नुपर्दा घाम एकदम भदौदै घाम लागिरहेको छ.
0: हजुर हजुर
1: पानीहरू परेको छैन. बजारको घाम लागिरहेको छ. दिउँसोलाई अलिक गर्मी गर्मी जस्तो होला जस्तो
0: हो र. अब तिज लागे सँगसँगै गीत सङ्गीतमा त अब भदौरे महिना भदौरे झरी भन्थ्यो है. हिजो आज काठमाडौँतिर चाहिँ भदौरे झरी चाहिँ पुगेको छैन हो. हाम्रोतिर चाहिँ छ कि अलिअलि त्यस्तो गीत सङ्गीतले भने जस्तो भदौरे झरी चाहिँ भएको छैन. ए ल अब भदौरे झरी पनि पर्ला अब असोजतिर पनि पर्ला के कस्तो हुन्छ. एकदमै आफू चाहिँ अब यो गर्मीको समयमा स्वास्थ्यको ख्याल पनि राख्नु होला है. अनि रेडियो प्रोग्रामहरू सुन्नु भएको छ कि छैन पछिल्लो समय. त्यही त यति धेरै माया गर्नुहुन्छ. अनि अब हामीसँग जोडिरहँदा आज गाउँ खाने कथा खेलिरहँदा अब पाँच नम्बरको गयो
1: हजुरलाई. अब हरितालिका तिज बजी सम्पूर्ण ढोरबराई परिवार सम्पूर्णलाई हरितालिका तिजको एकदम हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु है।
0: हाम्रो तर्फबाट पनि हाम्रो अर्जुनजीलाई धेरै धेरै शुभकामना छ हरितालिका तिजको, राम्रोसँग मनाउनु होला है। अब मिलेसम्म तिजको दिनमा पनि अब शुभकामना आदान प्रदान गर्न च्याउन सक्नुहुन्छ है, मिलेसम्म जोडिँदै गर्नु होला। अहिले भने हामी गाउँ खाने कथा खेल्छौ, लक्की नम्बर चुज गर्नुहोस् न त।
1: मेरो लक्की नम्बर आज 3 होला।
0: नम्बर 3 भन्नुहुन्छ? ल, लक्की नम्बर 3 अनुसार चाहिँ म तपाईँको लागि अब गाउँ खाने कथा राख्दैछु, ध्यान दिएर सुन्नु होला। वारी भर्याङ पारी भर्याङ, बीचमा सबै लुते करङ, हामी सबै पारी तरम के होला। फेरि पनि एकचोटि राख्छु,
1: झलुङ्गे पुल भन्छ है, झलुङ्गे पुल,
0: झलुङ्गे पुल भन्नुहुन्छ।
1: हजुर,
0: ल अब तपाईँले चाहिँ गाउँ खाने कथा सुने सँगसँगै अब झलुङ्गे पुल भन्नुभएको छ, साथीहरूलाई फेरि पनि एकचोटि हामी गाउँ खाने कथा सुनाउँदै तपाईँको जवाब चाहिँ चेक गर्छौँ है त। समय चाहिँ छ, अब तपाईँले पनि फेरबदल गर्ने भए चाहिँ अब सोच्दै गर्नु होला। वारी भर्याङ पारी भर्याङ, बीचमा सबै लुते करम, अनि हामी सबै पारी तरम भनेर हाम्रो अर्जुनजीले चाहिँ झलुङ्गे पुल भन्नुभएको छ, जवाब चेक गरिहाल्छ है त त्यसो भए।
1: Congratulations!
0: धेरै धेरै बधाई छ अर्जुनजीलाई, सही जवाफ मिलाउनु भएको छ तपाईँ छौ त समयमा। मिलेसम्म रेडियो प्रोग्राम पनि सुन्दै गर्नु होला अन्तिमसम्म, अनि अहिले भने छुट्टिनु पर्छ है त। ओके, नमस्ते, बाई बाई। उहाँ हुनुहुन्थ्यो अर्जुन थापाजी, काठमाडौँदेखि हामीलाई सम्झनु भएको थियो। ठिकै छ, अहिले भने एकजना साथीलाई सहभागी गरौँ र उहाँपछि भने हामी विश्राममा जानुपर्ने बेला पनि भइसकेको छ। एकजना साथीलाई चाहिँ हामी सहभागी गराइहाल्छौँ। हेलो, नमस्ते हजुर।
3: नमस्कार
0: म्याम। नमस्कार, कार्यक्रममा धेरै धेरै स्वागत छ भन्नु मन लाग्यो। धर्मेन्द्रजी हुनुहुन्छ है, अनि के छ तपाईँतिरको नयाँ नौलो हालखबर सुनाइदिनुहोस् न त धर्मेन्द्रजी। अनि मेरो पनि ठिक ठाकै छ भन्नुपर्छ। तपाईँकोतिर तिज कतिको लागेको छ रूपन्देहीतिर? हजुर, त्यतातिर लाग्दैन। हाम्रोतिर चाहिँ मजाले लाग्छ है, तर अहिले चाहिँ अब देशको स्थिति पनि यस्तै छ होइन, अब जे नहुनु अलिकति प्राकृतिक अब विपद सँगसँगै अब अहिले चाहिँ अलिकति पहिला जस्तो रौनक चाहिँ अलिक कम नै छ, तर तिजको माहौल आइरहँदा, तिजको चाहिँ अब नजिक नजिक आइरहँदा चाहिँ धेरै थोरै माहौल चाहिँ मजाले लागेको छ है हाम्रोतिर त। अब तिजको माहौलतिर आउने भए चाहिँ आज सही जवाफ दिनु होला है। अब नरमाउँदै आफ्नै ठाउँतिर बस्ने भए चाहिँ अब हामीलाई छोडिदिनुहोस् है, हामी त्यतातिर पनि रमाइलो बनाइदिन्छौँ।
3: हुन्छ,
0: ल सकेसम्म सही जवाफ दिने प्रयास गर्नु होला, नसके पनि हामी चाहिँ तपाईँकोतिर राम्रो बनाइदिन्छौँ कि। ए ल ठिकै छ, त्यसो भए 5 र 3 नम्बर गयो, बाँकी लक्की नम्बर चुज गर्नुहोस् न त।
3: मेरो नम्बर गइसकेपछि
0: 7 नम्बर। ल 7 नम्बरको गाउँ खाने कथा म तपाईँको लागि राखिहाल्छु। सानो विश्वभित्र 12 देश, अनि त्यो 12 देशभित्र 3 रेस भन्दै थिए, घडी भन्नुहुन्छ। फेरि जवाफ सुन्नुहुन्छ कि अब घडीमा लक गरेर जवाफ चाहिँ गरौ, पछि फेरि यति छिटो ला भन्ने भयो भने चाहिँ गाउँदिन भन्न पाइँदैन, केही हुँदैन। ल त्यसो भए चाहिँ म जवाफ चेक गरिहाल्छु है त। ल अब जवाफ चेक गरिहाल्छु, के भयो त हाम्रो धर्मेन्द्रजीको जवाफ। कंग्रेचुलेसन, सानो विश्वभित्र 12 देश, अनि 12 विश्व के भन्छ, 12 देशभित्र पनि 3 रेस अरे कि है। ल घडी सँगसँगै अब रमाइलोतिर आउनुहोस् है, हामी हाम्रो ठाउँ चाहिँ अब सबैतिर पुर्याउने कोसिसमा छौँ कि, किनकि हाम्रो गाउँ ठाउँतिर चाहिँ अलिकति रमाइलो छ है यो तिजको माहौलमा। ए ल कोसिस सँगसँगै अहिले भने एकदमै फुल प्रयास पनि सफल चाहिँ भयो है, तपाईँलाई फेरि पनि बधाई छ, रेडियो प्रोग्राम अन्तिमसम्म सुन्दै गर्नु होला, अहिले भने छुट्टिनु पर्छ है।
3: नमस्कार
0: सुबद्दिन। अब भने साथीलाई केही दिन पश्चात अहिलेको लागि भने छोटो मिठो विश्राम सँगसँगै 11 टाइम चेक पछि पुनः उपस्थित हुन्छौ, हामी सँगै रहनु होला है त।
4: दिस इज रेडियो ढोरबाराही 103.8 MHz।
5: का गीत संस्कृति र पहिचान हाम्रो शान हाम्रो अभियान
6: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083
5: मिति यही भाद्र 29 गते स्थान खैरिनी चार बजार
6: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000
5: द्वितीय पुरस्कार रु 15,000
6: तृतीय पुरस्कार रु 10,000
5: सान्त्वना पुरस्कार रु 5,000
6: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500
5: द्वितीय पुरस्कार 5,000
6: र तृतीय पुरस्कार रु 3,000 आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति 6 र 7
5: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 कार्यालय
6: सम्पर्क कार्यक्रम संयोजक मंजू तिमिल सिन्हा 9850631937
5: सुरेन्द्र श्रेष्ठ 9850636136
6: रविन्द्र राज पौडेल 9850662888
7: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोपाइटर मिन बहादुर सुनार 9825359122 9805800008 र 9460769246
8: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
9: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
8: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै धुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउन तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
9: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
10: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
11: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ला गण्डकी चार हेल्प पोस्ट लाइन दुलेगौडा
10: प्रोपाइटर रबिन थापा सम्पर्क 9850633398 र 9465610950
8: ए सबिना यस्तो हतारमा कता हो
12: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
8: ल बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त यही धुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
13: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहु प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9864078528 र 9908216142
14: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ
15: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
14: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्बाया पुन
15: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
10: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
15: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
10: युरोलोजिस्ट तथा मिलगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
15: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
10: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
15: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
10: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
15: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
10: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
16: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
17: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163।
18: तिमीले देखो कुर्ता सुरुवात चुरा मिलाए
19: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
20: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
19: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन,
21: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
7: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ, सम्पर्क 9856-57731 9806-57731।
4: This is Radio Dhorbarahi, 103.8 MHz.
22: Station 1. Studio Taichin.
23: Aile, Vienna ko 11 bajyo.
24: टाइम चेक को साथ में मनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्प स्टोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार विनोद सुनार, मोबाइल 9816-95301।
0: हजुर, कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम अनि आज हामी शनिबारको एपिसोडमा रहेर गाउँ खाने कथा खेलिरहेका छौँ भने हाम्रो प्रोग्रामका स्पोन्सर गरिदिएको समयमा आवश्यक सुनचादी पसल दुलेगौडाले प्रोप्राइटर हुनुहुन्छ मेन बहादुर सुनार, अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा साटफेट गर्नु परिमाने पुराना गरगनाहरू पनि साटफेट गरिनुका साथै मर्मत खरिद बिक्री पनि गरिन्छ। गएर यहाँले सेवा सुविधा लिन सक्नुहुन्छ र प्रोग्रामको प्राइज स्पोन्सर भन्ने गरिदिएको छ यो सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सपले। प्रोप्राइटर हुनुहुन्छ हरिन कुमार श्रेष्ठ, ग्यारेन्टीका गरगना साथसाथै विभिन्न जात जातिका ड्रेसहरू अनि त्यस्तै गरी परम्परागत जाति गरगनाहरू चाहिँ यहाँ पनि गएर सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ। बारेपछि हामी एकजना साथीलाई विजय गराउँछौं र विजयी साथी मध्ये पनि अन्तिम बार शनिबार जुन चाहिँ आज रहेको छ लक्की ड्र मार्फत एकजना साथीलाई चाहिँ हामी विजय गराउँछौं र उहाँले चाहिँ पाउन सक्नुहुन्छ रुसैको रिचार्ज र हामी गाउँ खाने कथा खेलिरहँदा कोही साथी हुनुहुन्छ लाइनमा अहिले भने। हेलो, नमस्ते हजुर।
25: हेलो
0: हेलो, नमस्ते हजुर।
25: नमस्ते हजुर,
0: नमस्कार, गुड मर्निङ। कार्यक्रममा धेरै धेरै स्वागत छ हाम्रो श्रीरामजीलाई भक्तपुरदेखि। के छ नयाँ नौला हालखबर श्रीरामजी?
25: राम्रो छ, एकदम राम्रो छ, घाम लागेको छ। अब भोलि दरखान आउन लाग्यो त्यही होइन
0: दरखान निम्तको लागि धेरै धेरै धन्यवाद है यो सँगसँगै
25: प्रत्येक इच्छा लागेको पूर्ण अवस्था व्रत बस्नु होला शुभकामना छ
0: थ्याङ्क यू सो मच यहाँलाई पनि सेम टु यू धेरै धेरै हाम्रो तर्फबाट पनि शुभकामना छ है
25: थ्याङ्क यू
0: अनि के छ त अरू अब त्यसको माहौल तपाईँकोतिर चाहिँ के कस्तो छ सुनाइदिनुहोस् न त
25: ठिक छ अब यस्तो रौनक त अब त्यति छैन अब देशको परिस्थितिले गर्दा
0: हजुर हजुर हजुर
25: तर पनि अब आफ्नो चेलीबेटी बोलाउने आफ्नो घरमा जे छ त्यो खाने मनाउने यस्तै छ भन्नुपर्छ है
0: यस्तै छ ठिक ठाकै छ अब जस्तो देश अब त्यही अनुसारको भेष पनि हुनु जरुरी छ होइन अब ठिकै छ यो कुराकानी सँगसँगै अनि आज रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन तपाईँ चौथो सहभागी साथी पनि हुनुहुन्छ है अनि अहिलेसम्म दुईजना साथीले चाहिँ आफ्नो गाउँ आफैसँग फिर्ता लैसक्नु भएको छ एकजना साथीले चाहिँ हामीलाई गाउँ दिएर जानु भएको छ है अब हेरौँ त्यही त एकदमै बलियो साथीमा चाहिँ पर्नु भएको छ तपाईँको एकदमै हितेरी मित्र भन्छु है म चाहिँ तपाईँकै गाउँठाउँको साथी हुनुहुन्छ हाम्रो अर्जुनजी र धर्मेन्द्रजी हुनुहुन्छ है
25: एकदम
0: बलियो साथीहरूले चाहिँ आफ्नो गाउँ आफैसँग लानु भयो कि अब हेरौँ तपाईँ पनि अब आसपासकै साथी हुनुहुन्छ तपाईँ पनि बलियो साथीमै पढ्नुहुन्छ कि अब बलियो हुँदा हुँदै पनि अब हामीलाई दिनुहुन्छ होइन मनकारीमा पर्नुहुन्छ कि एकदमै बलियोमा बलवानमा पर्नुहुन्छ हेरौँ है अब तिन पाँच र सात नम्बरको गयो बाँकी एकदेखि दससम्म छ कतिको राखिदिने होला एकदमै अप्ठ्यारो नम्बर हो यो नौ नम्बर तपाईँको लागि ल ठिकै छ अप्ठ्यारो नम्बरको गाउँ खाने कथा राख्दैछु ध्यान दिएर सुन्नु होला सिउनु त सिउनु भनेको चाहिँ अब त्यसलाई सिलाउनु है सिउनु त सिउनु घुमाई घुमाई सिउनु सियोको टुप्पो भाँचिने गरी सिउनु के होला फेरि पनि एकचोटि राख्छु है सिउनु त सिउनु घुमाई घुमाई सिउनु सियोको टुप्पो भाँची भाँची सिउनु के होला जानेदेखि अब नआउनु पर्यो नभए तपाईँको प्यारो प्यारो गाउँ हामीलाई छोडिदिनु पर्यो है हो न अप्ठ्यारो पर्यो यो चाहिँ अब टुप्पो भाँचिने गरी टुप्पो भाँच्दै भाँच्दै सिउने हो कि
25: यो अब जे पनि हुन्छ यो उसको बिट नाङ्लाको बिट मारेको भन्छु
0: नाङ्लाको बिट मारेको भन्नुहुन्छ
25: हजुर हजुर
0: समय ठिक ठाकै छ है यसमै लक गरौँ कि के गरौँ
25: त्यसैमा गर्नु अब मिल्नु नमिल्नु गाउँ अब आफ्नो मैले लगे तपाईँकै हो तपाईँको
0: त्यही त बाटो हुनुहुन्छ कि गाउँ दिने हो चाहिँ कोही साथीले भन्नुहुन्न कि हामीलाई हाम्रै हो मात्रै भनिदिनुहुन्छ है ठिकै छ अब के भयो त म जवाफ चेक गरिहाल्छु है त
1: तपाईँको जवाफ मिलेन
0: ल तपाईँको जवाफ मिलेन भनेपछि हाम्रो गाउँ चाहिँ हामीले पाउँदैछौँ हो
25: आज
0: ल पहिला गाउँ दिए भन्नु पर्यो तपाईँले हाँसी खुसी ल हामी भक्तपुरको ठाउँलाई पनि एकदमै रङ्गीन बनाउँछौँ होइन नाचको अब मैदान पनि बनाउँदै गरौँला अनि अतिनपति नजाने गति चाहिँ क्या होला त नि क्या होला क्या होला टपरी बुनेको के नाङ्लो भन्दा पनि टपरी बुनेको देख्नु भएको छ अब नाङ्लो नै चाहिँ अलि भन्नु मिलेन होइन टुप्पो भाँची भाँची सिउनु भनेको चाहिँ टपरी बुनेको कि यसको सही जवाफ त्यही त अनि टपरी बुनेको रहेछ यसको जवाफ ठिकै छ अब हामी पनि कहिलेकाहीँ भक्तपुर जान पाउनु पर्छ कि सधैँ मिल्नुपर्छ भन्ने पनि छैन अनि सहभागी त जनाइदिनु भयो एकदमै खुसी लाग्यो अनि ह्याप्पी तिज भन्दै अहिले भने छुट्टिनु पर्छ है
25: थ्याङ्क यू नमस्ते
0: नमस्ते उहाँ हुनुहुन्थ्यो भक्तपुरदेखि श्रीराम दाहालजी 0965414200 भएर साथीहरू पनि यसरी नै जोडिन सक्नुहुन्छ हामीसँग अझै छवटा गाउँ खाने कथा बाँकी नै छ यसको अर्थ चाहिँ हामी अझै छजना साथीलाई चाहिँ सहभागी गराउन चाहिँ सकिन्छ सहभागी गराउने कोसिसमा पनि छौँ सो धेरै कुराकानी नगरिकन सहभागी गराइहाल्छु हेलो नमस्ते हजुर
25: नमस्ते
0: हजुर राजुजीलाई रेडियो प्रोग्राममा धेरै धेरै स्वागत छ है अनि के छ राजुजीको नयाँ नौला हालखबर सुनाइदिनुहोस् न त ठिक ठाकै अनि आज रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन छैन है अहिलेसम्म चाहिँ अब चारजना साथीले सहभागिता जनाएर गइसक्नु भएको छ अनि दुईजना साथीले चाहिँ अब एकदमै मजाले पनि मिलाइसक्नु भएको छ दुईजना साथीले चाहिँ गाउँ छोडेर जानु भएको छ अब पाँचौ नम्बरमा पर्ने हाम्रो राजुजीको लागि चाहिँ 3, 5, 7, 9 बाहेक 1, 2, 4, 6 अनि 8, 10 मध्ये चाहिँ कतिको राखिदिने होला 1, 2, 4, 6, 8 र 10
25: 8 नम्बरको
0: भन्नुहुन्छ
25: 1, 2, 8, 10
0: 1, 2, 4, 6, 8 र 10
25: 8 नम्बर
0: भन्नुहुन्छ ल 8 नम्बरको गाउँ खाने कथा म राख्छु ध्यान दिएर सुन्नु होला है गाउँ खाने कथा रहेको छ यस्तो वारीदेखि पारीसम्म लस्करी दाँत शिरमाथि नाच्ने के हो त्यसको जात के होला फेरि पनि एकचोटि राख्छ है वारीदेखि पारीसम्म लस्करी दाँत शिरमाथि नाच्ने के हो त्यसको जात जानेदेखि यसको नाउँ दिनुहोस् अब नभए चाहिँ हाम्रो राजुजीको राम्रो ठाउँ चाहिँ हामीलाई दिनुपर्छ है काइयो भन्नुहुन्छ ल समय चाहिँ अझै आधा आधी छ यहाँले चाहिँ अब फेरबदल गर्न चाहनुहुन्छ भने पनि हामी अब अर्को जवाफलाई लक गर्छौँ नभए यसमा लक गर्नुपर्ने हुन्छ कसो गर्ने होला काइयो नै भन्नुहुन्छ ल ठिकै छ काइयो भन्नुभएको छ तपाईँको जवाफ चाहिँ के भयो त म चाहिँ गरिहाल्छु है त ल ध्यान दिएर सुन्नु होला कंग्रेचुलेसन ल पाँचौ साथीले पनि सही जवाफ मिलाउनु भएकोमा यहाँलाई धेरै धेरै बधाई छ रेडियो प्रोग्राम मिलेसम्म अन्तिमसम्म सुन्दै गर्नु होला अरू साथीहरूले अब के कसो गर्नुहुन्छ है राजुजी अहिले भने छुटिनुपर्छ उहाँ हुनुहुन्थ्यो राजु काब्राजी हामीलाई विराटनगरदेखि सम्झनुहुन्छ उहाँले चाहिँ अनि शनिबारको एपिसोडहरूमा पनि हामीसँग जोडिराख्नु भएको हुन्छ रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने आउँदै गर्नु होला फेरि पनि साथी हुनुहुन्छ हेलो नमस्ते हजुर हेलो नमस्ते हजुर
25: नमस्ते
0: कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो ऋषिरामजीलाई अनि प्युठानतिरको ऋषिरामजीको नयाँ नौला हालखबर के छ सुनाइदिनुहोस् न त
25: सबै ठिकै छ अरू जनजीवन सामान्य चलिरहेछ गर्मी छ एकदम पानी परेको छैन त्यस्तै
0: ल ठिकै छ यो गर्मीको समयमा एकदमै पर्याप्त मात्रामा चाहिँ अब पानी पिउनु होला है विशेष स्वास्थ्यको ख्याल पनि राख्नु होला काम कार्य छ भने पनि अब आराम गर्दै शीतल शीतलमा काम कार्य गर्नु होला अरू अब केही छ साथीहरूलाई सुनाउनु पर्ने नयाँ नौलो हालखबर छ भने सुनाइदिनुहोस् त्यस्तो खासै छैन है पुरानै छ ल पुरानो पुरानो ठिकठाकै हालखबर सँगसँगै रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ ल अब 1, 2, 4, 6 अनि 10 मध्ये चाहिँ कतिको गाउँ खाने कथा राखिदिने होला चार नम्बरको राखिदिने ल चार नम्बरको एकदमै रमाइलो नै छ है म तपाईँको लागि राख्छु जाडोमा प्यारो गर्मीमा घाँडो निकै टाढा बस्नेको नाम भन्देऊ न सूर्य भन्नुहुन्छ सबै गाउँ खाने कथा पुरा नसुन्ने ल सूर्य नै भन्नुहुन्छ त ल त अब साथीहरूको के भन्छ साथीहरूले अब गाउँ खाने कथा पुरा सुनेर पनि भ्याउनु भएको थिएन होला है सूर्य सूर्य भन्नुभएको छ साथीहरूलाई गाउँ खाने कथा सुनाउँदै हामी तपाईँको जवाफ चाहिँ चेक गर्छौँ है त जाडोमा प्यारो गर्मीमा घाँडो निकै टाढा बस्नेको नाम भन्देऊ न चाँडो भन्दै थिए यति चाँडो भनिदिनु भएको छ तपाईँको जवाफ चाहिँ अब हतारोको जवाफ के भयो होला त अब झटारो जस्तै अब ठ्याक्कै लाग्यो कि के भयो लागेन म चाहिँ गर्दैछु धेरै धेरै बधाई छ कङ्ग्रेचुलेसन हाम्रो ऋषिरामजीलाई है अनि किन होला त मैले चाँडो भनिदिनु भनेर यति चाँडो भनिदिनु भएको हो त ठिकै छ यो रमाइलो कुराकानी सँगसँगै अब केही छिनमा एउटा तिजोको गीत पनि सुन्दैछौ हामी सो रेडियो प्रोग्राम चाहिँ सुन्दै गर्नु होला अहिले भने छुट्टिन्छौँ है त नमस्कार. अहिलेको लागि भने नक्कल पारी भन्ने प्रशान्त सुब्बाकोटीको अक्षर गीत संगीतहरू एकदमै मजाको मिठो पनि हुन्छ. त्यसै माथि अब यो तिजोको गीत पनि रहेको छ. साथमा शान्ति श्री परियारको आवाजमा सजिएको यो गीत सँगसँगै हामी भन्ने छ. त्यो मिठो विश्रामतर्फ जानुपर्ने बेला पनि भइसकेको छ भने यहाँ भने सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज है त.

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: कहाँ जाने?
2: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयम चिसापानी,
1: अनि बीचमा नझर्ने?
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 98461-16878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235-52663।
4: शैलेशको बुवा, यसपालि अलिअलि गर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
5: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वास र सुनचारी पसल खोजौला नि।
4: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
6: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
7: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा 98171-16069, राजु विश्वकर्मा 98087-169।
1: होइन, यो धुवामा के गरिराखेको छौ भने तिमी?
8: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेछु नि।
1: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको, एकदम ढुक्क छु म त।
8: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
1: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
7: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ, साथै समाज क्लब तथा आमा समूहलाई

0: आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
1: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 065414234 र 98171556606।
2: मम्मी भोक लाग्यो खाजा खाऊ न।
3: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
2: हस् मम्मी।
4: मैले सुने छोरी ल जाम हिँडा।
3: सुन्नुस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
4: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
3: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028 28144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
4: बीजी मोमो हाउस दुलेगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै।
5: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
6: कता हिँड्नु नि मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
5: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
6: त्यसो भए कहाँ जाने त कान्छा?
5: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
6: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
7: हजुर हामी कहाँ कुटानी पिसानी मिल हाते ट्र्याक्टर पावर टुल्स काठ काट्ने मेसिन ड्रिल मेसिन वेल्डिङ मेसिन मार्बल कटर ब्रश कटर चाप कटर मोटरहरू बेरिङ बेल्ट क्यापसिटर मिल्का जालीहरू नट बोल्टहरू मोबिल गियरवेल टुटी मोबिल इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
4: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौडा आफ्नै निवासमा।
8: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल फोन नम्बर 98560 11445 र 98560 20445।
9: आहा कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
10: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 065590065 मोबाइल 98166343072।
4: के कम्मर दुखाई घुँडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
11: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
4: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
11: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
4: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
11: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
4: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
11: दुखाईबाट मुक्ति सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
4: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461 96769 र 98461 15644।
11: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
12: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ट्ज।

0: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पूर्ण स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम। आज हामी गाउँ खाने कथाको साथमा यहाँहरूमा जोडिरहेका छौँ भने रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने यहाँले पनि सहभागिता जनाउन सक्नुहुन्छ 0965414200 बाटो भएर। अहिले भने फेरि पनि कोही साथी हामीसँग लाइनमा जोडिनु भएको छ, स्वागत गरिहाल्छु। हेलो नमस्ते हजुर। हेलो नमस्ते हजुर। फोन उठ्न कति गाह्रो, शनिबारको एपिसोडमा चाहिँ एकदमै गाह्रो पर्छ कि उपासनाजी, के गर्नु त्यही त ल ठिकै छ। यति धेरै मेहनत गरेर हामीसँग जोडिनु भएको छ, हाम्रो उपासनाजीलाई धेरै धेरै स्वागत छ है प्रोग्राममा। कहिले काहीँ कस्तो हुन्छ भन्दा फेरि साथीहरू जोडिनुहुन्छ अनि शनिबारको एपिसोडमा अझै टाढा टाढाको साथीहरू जोडिनुहुन्छ अनि कुराकानी गर्दा अनि फेरि त्यसमा पनि अब विश्राममा पनि जानुपर्छ, के गर्नु र नि हामीलाई नि गाह्रो छ कि।
1: श्रोताहरू आउने बेलामा चाहिँ विश्राममा जानु भएन नि त, फटाफटी फोन लिने हो कि।
0: हाम्रो चाहिँ ठ्याक्कै
1: विश्राममा त अर्को छुट्टीको बेलामा जाँदा भइहाल्छ नि।
0: त्यही त, के गर्नु, जे गर्नुपर्छ समयमा गर्नुपर्छ भन्छ नि त उपासनाजी।
1: अनि अब
0: मिल्ने भए चाहिँ म सबै बेला साथीलाई नै लिएर बस्छु कि, के गर्नु र नि, अब समय हुन्छ कि हाम्रो पनि, ट्याक्कै समय समयमा जानु पर्यो कि। सो यहीबाट साथीहरूले सुन्दै हुनुहुन्छ भने हामीसँग जोडिँदा चाहिँ अब ट्याक्क ट्याक्क होइन रेडियो प्रोग्रामको समयमा चाहिँ जोडिनु पर्यो भन्नु मन थियो है। ठिकै छ, अब कुराकानी धेरै नगरौं। आज चाहिँ अब गाउँ खाने कथा खेलिरोक्दा चाहिँ हाम्रो उपासनाजीले रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन? ल सुन्नु भएको छैन है। तपाईँ चाहिँ आज सातौं नम्बरको सहभागी साथी पनि हुनुहुन्छ, अहिलेसम्म 6 साथीले सहभागिता जनाएर गइसक्नु भयो है, अनि त्यसमा पनि 2 गाउँ चाहिँ हामीसँग छ, बाँकी 4 साथीले आफैसँग लानु भएको छ कि आज। र अब आज चाहिँ गाउँ ककले लग्नु भयो भन्दा फेरि धेरै साथीले लानु भएको छ, अर्जुनजी हुनुहुन्छ अनि धर्मेन्द्रजी हुनुहुन्छ, राजुजी हुनुहुन्छ, ऋषिरामजी हुनुहुन्छ, सबै साथीले गाउँ लानु भयो नि आज त। ल त्यही त, अब के गर्नुहुन्छ हाम्रो पुष्णाजीले चाहिँ हेरौँ। त्यसको लागि चाहिँ हामीसँग अब 1, 2, 6 अनि 10 नम्बरको बाँकी छ है।
1: 1, 2, 6 अनि 10
0: हजुर, 4 बाँकी छ।
1: मलाई त्यसो भए दसैँ राखिदिन्न।
0: ल दसैँ राखौँ त। 10 नम्बरको गाउँ खाने कथा रहेको छ यस्तो, खुट्टामा लाए मान सम्मान, टाउकोमा लाए अपमान के होला। फेरि पनि एकचोटि सुन्नुहोस् है, खुट्टामा लगाए मान सम्मान, टाउकोमा लगाए अपमान के होला। जाने दिनुहोस् उसको नाउ, नजाने दिनुहोस् सरलाईको त राम्रो राम्रो ठाउँ।
1: यो त जुत्ता,
0: जुत्ता भन्नुहुन्छ, जुत्ता चप्पल भन्नुहुन्छ। ल आज साथीहरूले पनि अब किन होला यति छिटो छिटो जवाफ दिनु भएको छ है। अब जुत्ता चप्पलमै लग गरौँ कि, समय टन्नै छ है हामीसँग। नमिले नि ठिक छ, मिले पनि ठिक छ, सरलाई दिने हो। ल अब जुत्तालाई चाहिँ म लग गरिहाल्छु है, त के भयो तपाईँको जवाफ। ल यहाँलाई चाहिँ धेरै धेरै बधाई पनि छ, अहिले भने छ टेन्सौँ उहाँ हुनुहुन्छ उपासना घिसिङजी, उहाँ सँगसँगै 8, 9, 10 अझै 3 साथीलाई चाहिँ हामी सहभागी गराउन सकिन्छ। हेलो नमस्ते हजुर। हेलो
2: हेलो नमस्ते।
0: नमस्ते, कहाँदेखि कसको आवाज होला, कहाँदेखि कसको आवाज सुन्दैछु? आवास घरती जी हुनुहुन्छ सिन्धुलीदेखि, सिन्धुलीतिरको नयाँ नौलो अनि हाम्रो आवासजीको नयाँ नौलो हालखबर के छ सुनाइदिनुहोस् न त।
2: एकदम ठिक ठाक छ, अनि हजुरहरूको के छ?
0: हाम्रो पनि एकदमै ठिक ठाक छ भन्नुपर्छ है। अनि आवासजीले रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन? कस्तो मजाले ठ्याक्कै भन्दा त ल ठ्याक्कै सुनेको छु भन्नुहुन्छ होला, भनेको त ठ्याक्कै सुन्न पाएको छैन हो। त्यही त, ल ठिकै छ, रेडियो प्रोग्राम सुन्न नभ्याउनु भएको भए चाहिँ यहाँलाई जानकारी गराउँ कि अब तपाईँ 8 सहभागी साथी हुनुहुन्छ, 8 नम्बरको, अनि अहिलेसम्म सातवटा गाउँ खाने कथा त गइसक्यो है, बाँकी चाहिँ अब हामीसँग तीनवटा छ, एक दुई छ नम्बरको, अनि तपाईँको यो तिनवटा मध्ये लक्की नम्बर चुज गरिदिनुहोस् न त। तीन नम्बरको त ओ माई गॉड, अहिलेसम्मको चाहिँ एकदमै छोटो मिठो भनेको चाहिँ कति नम्बर भन्नुभयो अरे यहाँले? तीन नम्बर त गइसक्यो नि, एक दुई छ भनेको कि, एक दुई छ ल, छोटो मिठो छ है हाम्रो आवासजीको लागि चाहिँ दुई नम्बरको गाउँ खाने कथा। खाना दिए नाइ नाइ, थिची दिए मुसुक्क के होला, फेरि पनि एकचोटि सुन्नुहोस् है, छोटो मिठो छ। खाना दिए नाइ नाइ, थिची दिए मुसुक्क के होला, जानिदिनुहोस् उसको नाम हुन जानिदिनुहोस्। तपाईँको प्यारो प्यारो गाउँ जहाँसम्म लाग्छ अब साथीहरूले चाहिँ सुनेको पनि हो यो गाउँ खाने कथा, अब के भन्नुहुन्छ? खै भन्नुहुन्छ, म त कि खै भन्नुभएको हो जस्तो लागेको है, थैली होला त, खै नै हो, अहिले चाहिँ खै हो ल, आजको जवाफलाई नै खैमा चाहिँ लगाउनु पर्छ जस्तो लाग्यो कि, खै खै होला जस्तो छ कि ल ठिकै छ, अब खै खैको जवाफ चाहिँ के भयो त, अब थैलीलाई चाहिँ हामी लक गर्नुपर्ने हुन्छ, समय पनि ट्याक्कै सकियो है, अब खैबाट है भन्दै तपाईँको जवाफ चाहिँ गर्दैछु, ध्यान दिएर सुन्नु होला है त।
3: तपाईँको जवाफ मिलेन
0: ल, अब मिलेन भन्छ, यसको जवाफ दिनुभन्दा पहिला चाहिँ तपाईँको सिन्धुली दिनु पर्यो नि त आज। ल धेरै धेरै धन्यवाद, तपाईँको ठाउँतिर चाहिँ कहिले आउने होला, आज साथीहरूले गाउँ छोड्नु भएको छ, यो तिज मनाएर तिज सकेपछि चाहिँ हाम्रो आवासजीकोतिर आउँछौँ है हामी, ए ल भनेपछि भोलि नै आजै चाहिँ हामी अब के भन्छ कुम्लो कसेर सिन्धुलीतिरको यात्रातिर लाग्छौँ है त, भोलिसम्म त आइपुग्नु पर्यो नि त। ल धेरै धेरै धन्यवाद, अनि यसको सही जवाफ भन्नुभन्दा अगाडि अतिनपति नजान्ने गति चाहिँ
2: के होला,
0: के होला यसको सही जवाफ चाहिँ बत्ती हो अरे के, बत्ती, बत्तीलाई चाहिँ खानेकुरा केही चाहिँदैन र त्यसलाई थिच्यो भने मुसुक्क ठ्याक्क त्यो बल्छ नि, त्यही भएर चाहिँ यसको जवाफ मलाई लाग्छ अब साथीहरूले चाहिँ जान्नु भएको हो जस्तो लागेको थियो, किनकि धेरै सोधिने गाउँ खाने कथामा पनि पर्छ, सो एकदमै यो चाहिँ जानिराख्नु होला है। उहाँ हुनुहुन्थ्यो आवास चाहिँ सिन्धुलीदेखि रमाइलो कुराकानी सँगसँगै छुटिसक्नु भएको छ, अब चाहिँ हामीसँग दुईवटा बाँकी छ, एक नम्बर र छ नम्बरको साथीलाई सहभागी गराइहालौ। हेलो नमस्ते हजुर,
4: हेलो, हजुर नमस्कार,
0: नमस्कार, कहाँदेखि कसको आवाज सुन्दैछु होला? सूर्य मिजाजी, आज सूर्यजीको आवाज चाहिँ मजाले सुनिएको छ नि, सदा सानो सानो सुनिन्थ्यो सूर्यजी, एकदमै खुसी
4: लाग्छ, माइक बिग्रिया रहेछ अनि मैले खर्च गरेर,
0: ए ल भनेपछि चाहिँ यो कति रुपियाँ भन्नुभयो अरे, पुरा एक सय रुपियाँको कमाल हो यो, ल त्यही त, अब एकदमै धेरै धेरै बधाई पनि छ होइन, यति मिठ आवाज चाहिँ बल्ल आज हामीले खुलेर सुन्न पनि पायौँ है, अनि के छ सूर्यजी सँगसँगै चितवनतिरको पछिल्लो समयको नयाँ नौलो हालखबर हाम्रो साथीहरूलाई सुनाइदिनुहोस् न त।
4: घाम लागेको छ यतातिर, अब चाडपर्वको माहौल पनि
0: ल, चाडपर्वको माहौल भन्दा यहाँलाई पनि अब आउँदै गरेको त्यसको शुभकामना पनि छ, अनि चेलीबेटीको, अनि तपाईँको घरतिर चाहिँ के छ, तपाईँको ठाउँतिर भनौ न, अब तीज मनाउने चलन चाहिँ कतिको छ?
4: एकदम व्यापक मात्रामा छ,
0: व्यापक छ हो, हजुर
4: हजुर हजुर,
0: ल ठिकै छ,
4: कतै अब तपाईँको ठाउँमा हाम्रो ठाउँमा सबैतिर एकदम व्यापकै छ, राम्रो छ,
0: त्यही त अब सबैले हामीले व्यापकै भन्छौँ, अघि एकजना साथीले चाहिँ हाम्रोतिर अलिकति कम हुन्छ भन्नुभएको थियो, त्यस्तो अब सोध्नु मन लागेको कि, अनि अहिलेको लागि भने अब हामी कार्यक्रमतर्फ नै लागौँ, तपाईँले चाहिँ लक्की नम्बर चुज गर्न पाउनुहुन्छ, किनकि दुईवटा छ हामीसँग, एक र छ नम्बर मध्ये चाहिँ कतिको राखिदिने होला? ल छ नम्बरको गाउँ खाने कथा म राख्दैछु, ध्यान दिएर सुन्नु होला, एक खुट्टे दाईको काँध चढ्ने काम, आउँदैनन् कहिले खाइ पनि घाम के होला, फेरि पनि एकचोटि राख्छु है, एक खुट्टे दाईको चाहिँ काँध भनेको चाहिँ कुम हुन्छ नि, एक खुट्टे दाइको चाहिँ कहाँ चढ्ने काम अरे उदाउँदैन कहिले खाइ पानी घाम डोको भन्नुहुन्छ ल डोको भन्नुहुन्छ जवाफ चाहिँ यसमै लक गरौ कि ल है समय तन्नै छ नहुन पनि सक्छ ल यसमै लक गरौ त नभयो भने चाहिँ तपाईँको चितवन अहिलेसम्म आफैसँग लानु भएको छ छोडिदिनु पर्छ है हामीलाई ल ठिकै छ अब हुन्छ भन्नुभएको छ तपाईँको जवाफ चाहिँ के भयो डोको हो कि होइन म चेक गर्दैछु है त
3: तपाईँको जवाफ मिलेन
0: ल तपाईँको जवाफ मिलेन अरे आज चाहिँ हामीलाई अहिलेसम्म कतिचोटि सहभागी जनाउनु भएको छ है आज बल्ल चितवन लिन पाएको हो जस्तो लाग्यो कि ल अब आज चाहिँ हामीलाई चितवन दिनु पर्यो नि त पहिला गाउँ दिनुहोस् न हामी यसको जवाफ दिन्छौँ कि
4: हजुर यो चितवनको राप्ती नगरपालिका लिएर जानु
0: ल धेरै धेरै धन्यवाद अनि अति नपति नजाने गति चाहिँ क्या होला त क्या हो क्या हो यसको सही जवाफ चाहिँ छाता हो कि छाता किनकि एक खुट्टे का के भन्छ एक खुट्टे दाइको भनेछौ नि त हामीले सो एक खुट्टे दाइको चाहिँ काँच चढ्ने काम अनि उदाउँदैन कहिले अनि घाम पानी खान्छ नि त खाइ पानी घाम भने कि यसको जवाफ चाहिँ छाता हो है छाता हजुर खाइ पानी घाम ल ठिकै छ अर्को हप्ता चाहिँ अब नेक्स्ट टाइम फिर्ता लिने गरेर आउनुहोस् अहिले भने छुटिनु पर्छ है नमस्कार उहाँ हुनुहुन्थ्यो सूर्य मिजारजी हामीलाई चितवनदेखि सम्झाउनु भएको थियो र अन्तिम सहभागी साथी एकजनालाई चाहिँ हामी सहभागी गराउन सक्छौ साथी भन्ने लाइनमा हुनुहुन्छ ढिला नगरी स्वागत गरौ हेलो नमस्ते हजुर दर्शन हजुर कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो जित बहादुरजीलाई अनि फोन मात्र फोनलाई हान्ने हो त हामीसँग जोडिने हो नि त फोनलाई हानेपछि अनि फोन लाग्छ त त्यही त बिजीका बिजी है अब अन्तिम अब तपाईँ चाहिँ आजको अन्तिम सहभागी साथी पनि हुनुहुन्छ फोन हान्दा हान्दा हामीसँग जोडिनु भयो नि त नहानेको भए त जोडिनै पाइन्थेन नि त त्यही त टाइम चाहिँ लाग्यो है अब यति धेरै धैर्यता सँगसँगै हामीसँग जोडिनु भयो एकदमै खुसी लाग्यो है अनि रेडियो प्रोग्राम चाहिँ सुन्नु भएको छ कि छैन त बिहानैदेखि सुन्नु भएको ल बेलुकीसम्म पनि सुन्नुपर्छ है बेलुकीसम्म त्यही त यति धेरै सम्झनुहुन्छ हाम्रो जित बहादुरजीले खुसी लाग्छ अनि अब बेलुकीसम्म सुन्दै पनि गर्नु होला तर अहिले भने हामी गाउँ खाने कथा खेल्नतर्फ लागौँ है एक नम्बरको मात्र बाँकी छ नि त आज त एक नम्बरसँग नै खेल्नुपर्छ है ल अब यहाँहरूमा चाहिँ यो गाउँ खाने कथा पनि राख्दै आएको थिएँ एकदमै ध्यान दिएर सुन्नु होला औंलाको खेत लेखकको कुलो पाँचजना बाबु रोपाई गर्छन् ठुलो के होला फेरि पनि सुन्नुहोस् है औंलाको खेल अरे के औंलाको खेत के औंला हुन्छ नि औंलाको खेत लेखकको कुलो पाँचजना बाबु रोपाई गर्छन् ठुलो अब हातकै काम रहेछ कि यो चाहिँ अब के होला यसको सही जवाब अब दिदै गर्नु होला म यता टाइम सुरु गर्दैछु है त ल औंला औंलाको खेल अरे अनि अब लेखकको कुलो पनि भनेको छ है अब कुलो भनेपछि अलिकति अब झोलिलो आइटम हुन्छ कि अब के भन्छ त्यस्तोलाई चाहिँ अलिकति पानी पानी पानी नै चाहिँ होइन है त अब हातको काम हो अनि पाँचजना बाबुको चाहिँ रोपाई हुन्छ अरे ठुलो अर्थात् यसको अर्थ चाहिँ काम हुन्छ अरे कि काम गर्नुपर्छ अरे काम गर्छन् रे यो चाहिँ अलिकति के भन्छ विद्वान पनि भन्नु मिल्दैन होइन अब ठ्याक्कै भन्यो भने त अब त्यतैतर्फ जान्छ के गर्ने होला त गाह्रो पर्यो असाध्यै गाह्रो परेको भयो एकदमै सजिलो तरिका पनि छ के तपाईँको लामेश्वरा चाहिँ हामीलाई दिनुहोस् अनि हामी सजिलो बनाएर जवाफ दिन्छौँ नि त हुन्छ ल त्यही त समय पनि सकियो है सो आज चाहिँ हामी लामेश्वरा लिन्छौँ क्या अरे त्योभन्दा अगाडि चाहिँ अति नपत्ति नजान्ने गति चाहिँ क्या होला त क्या हो क्या हो यसको सही जवाफ चाहिँ लेख्छौँ नि हामी मसीले कलमले अनि औंलाको खेत भनेको चाहिँ अब औंलाले लेख्ने काम हो नि त अनि लेखेको कुलो भनेको चाहिँ लेखेको त मसी कलमको मसी अनि पाँचजना बाबुले चाहिँ रोपाई गर्छन् ठुलो भनेको मजाले लेखेको अरे के मसीले लेखेको ठिक ठिक ठिक ल यो ठिक ठिक सँगसँगै अहिलेको लागि भने हामी एउटा तिजको गीत पनि सुन्दैछौ रेडियो प्रोग्राम अन्तिमसम्म सुन्दै गर्नु होला छुटिनुपर्छ है अहिले भने नमस्कार भन्नुहुन्छ जित बहादुर थापाजी अहिलेको लागि भने यो तिजको महिना सुमधुर गीत रहेको छ मेलिना राईको आवाजमा सजिएको गीत सँगसँगै विश्राम प्रसाद आजको विजय साथी लिएर आउँछौ हामी सँगै रहनु होला है त

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: एपी स्टोर दुलेगौडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुफत मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0564143121,
2: मोबाइल 9865878634 र 9781107090।
3: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
4: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
3: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
5: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल। फोन 9856032475 र 9801132475।
6: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
7: हेर न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
6: बजारै भरि फ्रेस आउँछ त, जहाँबाट ल्याए पनि हुन्छ भो, खेरको चिन्ता लिनु भएको छ यो दिदीले?
7: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
2: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडी। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
8: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुफत मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153068।
6: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
9: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
6: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
9: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
10: गण्डकी मेडिकल हल दुलेगौडा हाम्रा सेवाहरू
11: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार
10: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार
11: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श
10: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ
11: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस् सम्पर्क गण्डकी मेडिकल हल दुलेगौंडा माछा पुछ्रे बैंकको ठिक पारिपट्टि फोन 0665930369
12: This is Radio Dhorbarahi 103.8 MHz.

राइट हम व्यवस्थित आज जति पनि साथीले सही जवाफ मिलाउनु भएको थियो छोटोको पनि एकदमै छोटो समयमा चाहिँ सही जवाफ दिन सफल हुनुभएको थियो हाम्रो छैटौं सहभागी साथी ऋषिरामजी हुनुहुन्थ्यो प्युठानदेखि र उहाँलाई चाहिँ धेरै धेरै बधाई सँगसँगै उहाँ सँगसँगै चाहिँ हामीसँग हप्ताभरिको छजना विजयी साथी चाहिँ हुनुहुन्छ पहिला चाहिँ आज कार्यक्रममा को को साथीले सहभागिता जनाउनु भएको थियो त हामी यसरी साथीहरूको नाम चाहिँ लिन्छौं जितबहादुर थापाजी हुनुहुन्थ्यो लामेश्वरादेखि चितवनदेखि सूर्य मिजारजी अनि आवास घरतीजी हुनुहुन्थ्यो सिन्धुलीदेखि उपसेना घिसिङजी हुनुहुन्थ्यो सर्लाहीदेखि अनि त्यसै गरी विराटनगरदेखि राजु काप्राजी ऋषिरामजी हुनुहुन्थ्यो प्युठानदेखि श्रीराम दाहालजी हुनुहुन्थ्यो भक्तपुरदेखि रूपन्देहीबाट हुनुहुन्थ्यो धर्मेन्द्रजी अनि त्यसै गरी काठमाडौँदेखि हामीलाई अर्जुन थापाले पनि सम्झाउनु भएको थियो अनि स्याङ्जादेखि नरेन्द्र रिमालजी हुनुहुन्थ्यो सम्पूर्ण श्रोता साथीलाई धेरै धेरै धन्यवाद र अब चाहिँ हामीसँग छवटा सहभागी साथी हुनुहुन्छ त्यसमध्ये पनि लक्की ड्र मार्फत चाहिँ एकजना साथीले पाउनुहुन्छ सयको रिचार्ज र को हुनुहुन्छ त आजको विजयी साथी।

तर्फ पनि हामी कार्यक्रमको अन्ततर्फ पनि छौँ, जुन चाहिँ टाना समयको नम्बर र यो समुद्र गीत सँगसँगै आजको एपिसोडबाट हामी पनि छुटिँदैछौँ। कोशी क्षेत्री दिपा लामा झुमा निरौला अनि मिना पोखरेल निरौला लगायतको आवाजमा सजिएको यो गीत सँगसँगै आजको विजयी साथी भने हुनुहुन्छ खगीमाया थापाजी पेरुङदेखि सुन्दै हुनुहुन्छ भने आफ्नो नम्बर चाहिँ टिपाइदिनु होला 0564141000 बाटो भएर भन्दै म पनि विदा हुन्छु। र साथै भोलि चाहिँ अब दर्खाने दिन पनि है, अब सम्पूर्ण श्रोता साथीलाई धेरै धेरै शुभकामना सँगसँगै नमस्कार, शुभ दिन।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तीजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
2: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने, सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
3: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
1: खाक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
4: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
5: सम्पर्क समयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेदी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 98235527763 र 98660715
6: र रामचन्द्र महत 98461678।
7: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
1: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नी?
8: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
7: ए त्यसो भए युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलर्स सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरे पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
1: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यारलिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
5: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98241484664 र 98141353005।
9: आज पनि भाटड आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
10: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
9: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
10: तिमीलाई पड्किने बाइकहरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
5: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
11: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560-83507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 98466-18817।
12: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किन मोहनी लगाएर हो?
1: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी आउने खालको छ।
12: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न
13: त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
3: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौंडा पौवा डाँडा, पञ्चमुनी स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
0: This is Radio Dhor Barahi, 103.8 MHz.
14: Station 1. Studio Tanchit.
15: Aile, Madhyana ko 12 bajyo.
3: टाइम चेक को साथ में मनकेवा काली का सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस चोक, अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन छ। अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।
16: हमला भएको इराकी भूभागबाट हमला भएको दावी तत्काल जवाफी कारवाही नगर्ने
17: र एसिसी प्रिमियर कपमा नेपालले युएईलाई दियो 314 रनको लक्ष्य। आसिफले शतक बनाउँदा गुलशनले बनाए अर्धशतक।
18: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ। एकदम ठिक छ, कुरा मिला।
19: ओ, नमस्कार।
18: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
19: यो त साइड जब दाई, यो चाहिँ मेन।
18: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
19: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
18: थाहा छ, त्यसैले त यही लिन आएको।
20: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
18: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
20: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
18: सुरक्षा घरको
21: यो हो संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
22: समाचार अब विस्तारमा। नेपाली सेना सहितको उदार टोलीले चिलिमी जलविद्युत आयोजनाको सुरुङसम्म जोड्ने पहुँच मार्ग निर्माणमा महत्वपूर्ण सफलता हात पारेको छ। गत भदौ 10 गते रसुवाको भोटेको सीमा आएको बाढ़ीका कारण प्रभावित बनेको सुरुङ क्षेत्रसम्मको सड़क सञ्जाल जोड़िएको हो। भौगोलिक चुनौतीका बीच 3.5 दिनको अथक प्रयासपछि 1050 मिटर लामो ट्र्याक खुला गरिएको छ। यसअघि साना हेलिकप्टरबाट मात्रै पुग्न सकिने उक्त दुर्गम क्षेत्रमा स्याफ्रु बेसी तर्फबाट सड़क निर्माण शुरू गर्दा पहिले एस्काभेटर प्रयोग गरी 550 मिटर बाटो तयार पारिएको थियो। तत्पश्चात बाँकी रहेको कड़ा पहरा चिर्न नेपाली सेनाले 9 पटक नियन्त्रित ब्लास्टिङ गरी थप 500 मिटर ट्र्याक निर्माण सम्पन्न गरेको हो। पहरा फर्ने र ब्लास्टिङको कठिन कार्य सफलतापूर्वक सकिएसँगै चिलिमे जलविद्युत आयोजनाको सुरुङको मुख समय ठूला तथा भारी उपकरण र आवश्यक सामग्री पुर्याउन सम्भव भएको छ। भारी उपकरणहरू कार्यस्थलमा पुर्याइसकेकाले आजै वा भोलिसम्ममा सुरुङ छिचोलिने अपेक्षा गरिएको छ। उद्धारमै सहभागी पूर्व मन्त्री कुलमान घिसिङका अनुसार सुरुङमा फँसेका व्यक्तिहरू सकुशल रहेको आशा जीवित छ। अब 100 मिटर छिचोलिएपछि विद्युत गृहसम्म पुग्न सकिनेछ।
20: यसैबीच नेपाल प्रहरीले बाढ़ीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई व्यवस्थित बनाउन रसुवाको टिमुरेदेखि नवलपरासीको त्रिवेणीसम्मको क्षेत्रमा विशेष अपरेशन सञ्चालनमा ल्याएको छ। सो अपरेशन अन्तर्गत खोज तथा उद्धारमा कुकुरको प्रयोग, होल्डिङ सेन्टरको व्यवस्थापन, समुदाय प्रहरी साझेदारी कार्यक्रम, अपराध नियन्त्रण तथा अनुसन्धान, राहत वितरण र पुनर्स्थापना, डीएनए प्रोफाइलिङ एवं ट्राफिक व्यवस्थापन लगायतका विषयलाई उच्च प्राथमिकता दिएको छ। भौगोलिक विकटताका कारण उद्धारकर्ता एवं केनाइन समेत पुग्न नसक्ने स्थानमा ड्रोनको प्रयोग गरी हराइरहेकाको खोजी जारी राखिएको छ। बाढ़ीका कारण अवरूद्ध सड़क खुलाउन एवं सड़क नभएका स्थानमा ट्विन मार्फत सुरक्षित आवतजावतमा सहजीकरण गरिएको केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले बताउनुभयो।
22: फुर्के खोलाको पुल बगाएपछि सड़क अवरूद्ध। पृथ्वी राजमार्गको वैकल्पिक मार्ग परिवाटार मास्टार सड़क आजदेखि एकतर्फी खुलेको छ। सड़क साँगुरो भएकाले दुवैतर्फबाट एकै समयमा सवारी सञ्चालन गर्दा आवागमन व्यवस्थापनमा कडाई भएपछि जिल्ला प्रशासन कार्यालयले टाइम कार्ड लागू गर्दै एकतर्फी यातायातका साधन सञ्चालनको व्यवस्था गरेको हो। प्रशासनका अनुसार बिहान 6 बजेदेखि दिउँसो 12 बजेसम्म गल्छी मास्टारबाट परिवाटार हुँदै धादिङ बेसीतर्फ आउने सवारी साधन सञ्चालन भएका छन्। धादिङ बेसीतर्फ आउने सवारी साधनले दिउँसो 12 बजेभित्र मास्टारको पुल पार गरिसक्नुपर्नेछ। यसैगरी दिउँसो 1 बजेदेखि साँझ 7 बजेसम्म धादिङ बेसीबाट परिवाटार हुँदै मास्टार गल्छीतर्फ जाने सवारी साधन सञ्चालन हुँदैछन्। गल्छीतर्फ जाने सवारीले साँझ 7 बजेभित्र परिवारटार पार गरिसक्नुपर्नेछ। तोकिएको समयअनुसार सवारी सञ्चालन भइरहेको समयमा धादिङ बेसीबाट सुनौला बजार, फोसेटार र केौरिणी हुँदै गल्छीतर्फ आवाजावत गर्न सकिने प्रहरीले जनाएको छ।
2: सल्यानमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ, 4 जना घाइते भएका छन्। आज बिहान त्रिवेणी गाउँपालिका 5 सिम्क स्थित सरस्वती मावि स्कूल नजिकै लु 02001J00005 नम्बरको बोलेरो जीप करिब 90 मिटर तल खसेको थियो। त्रिवेणी गाउँपालिका 6 का 8 वर्षीय रमेश बुढाथोकी र त्रिवेणी 5 की 18 वर्षीय विपना बुढाथोकीको मृत्यु भएको हो। थप 4 जना घाइतेलाई उपचारका लागि दाङ रिफर गरिएको छ। जिल्ला प्रहरी प्रमुख डीएसपी दीपक पादलीका अनुसार ती दुईजनाको पनि जिल्ला अस्पताल खलंगामा उपचारका क्रममा मृत्यु भएको हो। उनीहरूमा चालक त्रिवेणी 5 सिम्कका 24 वर्षीय भोपाल पुन, त्रिवेणी 6 की 42 वर्षीय लालमती बुढाथोकी, त्रिवेणी 5 का 29 वर्षीय पारस बोहरा र 50 वर्षीय दिल्लीबहादुर वली छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसैबीच नवलपरासीमा 2 वटा बस ठोकिँदा 18 जना घाइते भएका छन्। गैंडाकोट नगरपालिका 12 हर्कपुर स्थित पूर्व पश्चिम राजमार्गमा नारायणगढ़बाट बुटवलतर्फ आउँदै गरेको लु 2X6457 नम्बरको बसलाई सोही दिशातर्फ जाँदै गरेको लु 2X6036 नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो। घाइते हुनेमा बुटवलतर्फ जाँदै गरेको बसमा सवार यात्रुहरू धेरै छन्। उनीहरूको नयाँ र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।
22: उत्तरी गोर्खाको मनास्लु क्षेत्रमा आरोहीहरूको चहल पहल बढ़ेको छ। शरद ऋतुमा मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएका आरोहीहरू धमाधम आधार शिविर पुग्न थालेपछि चहल पहल बढ़ेको हो। 8,163 मिटर अग्लो मनास्लु हिमालको काखमा रहेको बेस क्याम्पमा शिखर चुम्ने सपना बोकेका आरोही र उनीहरूका सहयोगीहरू आवश्यक तयारीमा जुटेका छन्। पर्यटन विभागका निर्देशक सूरज घिमिरेका अनुसार यस वर्ष मनास्लु हिमाल आरोहणका लागि 35 आरोहण दलका 442 जनाले अनुमति लिएका छन्। अनुमति लिनेमा 313 पुरूष र 109 महिला छन्। विभागको तथ्याङ्क अनुसार यो सिजनमा अन्य हिमालको तुलनामा मनास्लु हिमाल आरोहण गर्ने विदेशीको संख्या बढ़ी छ। किलर माउन्टेनका रूपमा परिचित मनास्लु आरोहण गर्न अहिलेसम्म 18 वटा ट्रेकिङ एजेन्सी मार्फत 190 जना आरोही सामागाउँ पुगिसकेका छन्।
2: एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज पनि बसिरहेको छ। कार्यदलको प्रतिवेदनमाथि आजको बैठकमा छलफल केन्द्रित रहेको सचिव महेश बस्नेतले बताउनुभयो। हिजो बसेको बैठकमा कार्यदल संयोजक रामबहादुर थापा बादल र सदस्य सचिव शंकर पोखरेलका बीच समानान्तर 2 प्रतिवेदन पेश गरेका थिए। त्यसक्रममा बादलसँग पोखरेल र उपाध्यक्ष विष्णु पौडेलको नोकझोक समेत परेको विषय सार्वजनिक भएको छ। बादलले बैठक शुरू हुने बित्तिकै अध्यक्ष केपी शर्मा ओलीलाई जसरी पनि हटाउन महासचिव मरिमेटेर लागेको बताएपछि सवाल जवाब शुरू भएको थियो। उपाध्यक्ष विष्णुप्रसाद पौडेल र पृथ्वी सुब्बा गुरूङले थापालाई एमालेको इतिहास पढ्न नै सुझाव दिएका थिए। उनीहरूले बादलले ल्याएको दस्तावेज प्रतिवेदन नभई अभिमत मात्र भएको बताएका थिए। आजको बैठकमा ती दुवै प्रतिवेदनलाई समायोजन गरी एक बनाउने र साझा निष्कर्ष निकाल्ने प्रयास हुनेछ। त्यसपछि सो निष्कर्षमा सचिवालय हुँदै केन्द्रीय कमिटीसम्ममा छलफल गरी आवश्यक निर्णय लिइनेछ।
4: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
21: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
22: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर.com पनि सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। कास्कीको पोखरा महानगरपालिकाले प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रिया अघि बढ़ाउने भएको छ। महानगरले गरेको छानबिनको अन्तिम प्रतिवेदन अनुसार हालसम्म बसपार्कमा
20: 325 परिवार भूमिहीन र 242 परिवार अव्यवस्थित बसोबासी छन्, जसमा 144 परिवार भूमिहीन दलित र 181 परिवार भूमिहीन सुकुम्बासी तथा 242 परिवार अव्यवस्थित बसोबासीको सूचीमा छन्। महानगर कार्यपालिका बैठकले भूमिहीन र अव्यवस्थित बसोबासीको विवरण प्रमाणीकरण गरिसकेको छ। महानगर प्रमुख धनराज आचार्यले बसपा क्षेत्रमा रहेका वास्तविक भूमिहीन तथा सुकुम्बासी परिवारको व्यवस्थापनलाई अघि बढ़ाइने बताउनुभयो। उहाँका अनुसार बसपा क्षेत्रका सुकुम्बासी बस्ती व्यवस्थापनको बाँकी प्रक्रिया भोलिदेखि फेरि अघि बढ़नेछ।
22: अब अन्तर्राष्ट्रिय समाचार। साउदी अरेबियाले ड्रोन आक्रमण गरेपछि आफ्नो महत्वपूर्ण स्वेज तेल पाइपलाइन अस्थायी रूपमा बन्द गरेको छ। साउदी अधिकारीका अनुसार बिहिबार बिहान पाइपलाइनमा पटक पटक ड्रोन आक्रमण भएको थियो। आक्रमणमा केही मानिस घाइते भएका छन् भने पाइपलाइनमा सबै क्षति पुगेको छ। थप क्षति हुन नदिन र सुरक्षाका लागि पाइपलाइन बन्द गरिएको साउदी ऊर्जा मन्त्रालयले जनाएको छ। क्षतिको मर्मत तथा पुनस्थापनाको काम भइरहेको पनि मन्त्रालयले बताएको छ। साउदी अरबले पाइपलाइनमा आक्रमण गर्ने केही ड्रोन इराकी भूभागबाट प्रक्षेपण गरिएको दावी गरेको छ। यद्यपि तत्काल इराकमाथि जवाफी कार्यवाही नगर्ने साउदी सरकारले जनाएको छ। इराकी प्रधानमन्त्रीले आफ्नो भूमिबाट हुने यस्ता आक्रमण रोक्न आवश्यक कदम चाल्न इराक सरकारलाई समय दिन आग्रह गरेपछि साउदी अरबले तत्काल सैन्य कार्यवाही नगर्ने निर्णय गरेको हो। यसैबीच इराकले सावधानीका रूपमा इरानसँगको सीमामा रहेको सलामचिय सीमा नाका बन्द गरेको छ। साथै साउदीमाथि भएको आक्रमणका दोषीको खोजी तीव्र पारिएको बताएको छ। इराकी प्रधानमन्त्री अली फालिय अल जैदीले मैसान प्रान्तबाट ड्रोन प्रक्षेपण भएको पुष्टि भएपछि घटनाको छानबिन गर्न समिति गठन गर्नुभएको छ।
20: अब खेल समाचार। आसिफ शेखको शतक र गुलशन झाको अर्धशतकमा नेपालले एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा उच्च स्कोर खड़ा गरेको छ। मलेसियाको क्वालालम्पुर स्थित बायोमास ओभलमा भएको खेलमा नेपालले यूएई विरूद्ध पूरै 50 ओभरमा 9 विकेट गुमाएर 313 रनको योगफल बनाएको हो। टस जितेर पहिले ब्याटिङमा आएको नेपालका लागि ओपनर आसिफले 102 रनको शतकीय पारी खेले। अर्का ओपनर अर्जुन कुमार 40 रनमा रनआउट भए। गुलशन झाले 52 रनको अर्धशतकीय पारी खेल्दा रोहित पौडेलले 40 तथा दिपेन्द्र सिंह ऐरीले 18 रनको योगदान दिए। बसीर अहमद 4 बलमा 15 रनसहित नट आउट रहे। 314 रनको लक्ष्य पछ्याएको यूएई अहिले जवाफी ब्याटिङमा छ। उसले ताजा अवस्थामा 6.3 ओभरमा 2 विकेट गुमाएर 52 रन बनाएको छ। उसका लागि अदीप उस्मानी 6 रन बनाएर आउट भएका छन् भने अक्षयदीप नाथ 0 रनमै आउट भएका छन्। हरप्रीत भाटिया 5 रन र टेनिस सूरी 40 रन बनाएर क्रिजमा छन्। नेपालका लागि सन्दीप लामिछाने र ललित राजवंशीले एक एक विकेट लिएका छन्। नेपाल एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान बनाउने लक्ष्यमा छ। एसीसी प्रिमियर कपको सन् 2023 फाइनलमा पनि नेपाल र यूएई भिडेका थिए, जहाँ नेपालले यूएईलाई 7 विकेटले पराजित गर्दै एसिया कपमा स्थान बनाएको थियो। भारत पाकिस्तान श्रीलंका बंगलादेश जस्ता शक्तिशाली टोली भिड्ने एसिया कपमा स्थान बनाउनु नेपालको लागि ठूलो सपना हुने गरेको छ।
22: दिउँसो 12 बजेको थाहा खबर सकिनै लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
20: चिलिमी जलविद्युत आयोजनाको सुरुङ जोड्ने पहुँच मार्ग निर्माणमा सेनालाई सफलता। खोज र उद्धार व्यवस्थित गर्न प्रहरीले शुरू गर्यो विशेष अपरेशन।
22: सल्यानमा जीव दुर्घटना हुँदै 2 जनाको मृत्यु। नवलपरासीमा 2 बस ठोकिँदा 18 घाइते।
20: एमालेमा पार्टी पुनर्गठन कार्यदलभित्रै विवाद। आज पनि बैठक बस्दै प्रतिवेदनमाथिको छलफल जारी रहने।
22: ड्रोन आक्रमणपछि साउदीद्वारा इस्ट वेस्ट तेल पाइपलाइन बन्द। इराकी भूभागबाट हमला भएको दावी। तत्काल जवाफी कार्यवाही नगर्ने।
20: र एसीसी प्रिमियर कपमा नेपालले यूएईलाई दियो 314 रनको लक्ष्य। आसिफले शतक बनाउँदा गुलशनले बनाए अर्धशतक।
22: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौ। नमस्कार।
6: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
7: नेवार समुदायको चर्चित सांस्कृतिक नृत्य लाखेनाचको जिल्ला स्तरीय प्रतियोगिता यही असो 4 गते आइतबार खैरनीटारमा आयोजना गरिएको हुँदा सहभागिताका लागि सम्पूर्ण लाखे समूहहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
8: प्रथम पुरस्कार नगद रु 30,000 साथमा प्रमाण पत्र।
7: द्वितीय पुरस्कार नगद रु 20,000 साथमा प्रमाण पत्र।
8: तृतीय पुरस्कार नगद रु 10,000 साथमा प्रमाण पत्र।
7: साथमा सहभागी सम्पूर्ण समूहलाई 5,000 प्रदान गरिनेछ।
8: विस्तृत जानकारीका लागि सम्पर्क
23: 9841104 र 9841113939।
7: आयोजक श्री कृष्ण सृजनशील नेवाखला खैरनीटार।
5: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
9: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
5: दीक्षा ब्युटी पार्लर रे?
9: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
5: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
9: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
5: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
9: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
5: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
9: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।

0: यहाँ थ्रेडिंग, फेशियल, ब्लीच, हेयर कटिंग, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आईलेसिंग, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
1: सुन्दरता देखाउने होइन, महसुस गराउने छौ। दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090 34335।
2: यस्तै यसको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
3: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
2: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
4: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
4: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि। प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087162।
6: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
7: म्याडम, धुम्रपान भनेको के हो?
6: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
7: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
6: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
7: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
6: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
7: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
0: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाउँ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
8: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
0: हो र, कहाँ छ र त्यस्तो?
8: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
7: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी, टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
9: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल।
7: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
9: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 95560 62028 र 99041 79716।
7: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है। हेलो बा,
10: कति बन्यो घर? अनि ढलान भयो त?
11: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
10: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौतारा बाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर

0: बनाएका रहेछन्। एकदम राम्रो छ रे।
1: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
2: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
3: संसार मार्बल एन्ड टाइल्स, बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
2: प्रोपाइटर राम भुजेल, सम्पर्क 9891950630 र 9746780681।
4: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अंतर मन की आवाज।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: का गीत संस्कृति र पहिचान हाम्रो शान हाम्रो अभियान
2: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083
1: मिति यही भाद्र 29 गते स्थान खैरिनी चार बजार
2: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000
1: द्वितीय पुरस्कार रु 15,000
2: तृतीय पुरस्कार रु 10,000
1: सान्त्वना पुरस्कार रु 5,000
2: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500
1: द्वितीय पुरस्कार 5,000
2: र तृतीय पुरस्कार रु 3,000 आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति 6 र 7
1: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय
2: सम्पर्क कार्यक्रम संयोजक मंजू तिमिल सिन्हा 9856031937
1: सुरेन्द्र श्रेष्ठ 9856036136
2: रविन्द्र राज पौडेल 9856062888
3: होइन धुवामा के गरिराखेको छौ भने तिमी
4: के गर्नु नि भोको पेटले धुवा गर्मी भन्दैन ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि
3: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको एकदम ढुक्क छु म त
4: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो यो पनि झन्झटै रहेछ
3: पर्दैन नि त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ
5: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
6: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 0564142034 र 9811756606
7: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
8: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
7: बिपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
8: ए ल ल तपाईँ पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक प्रोपाइटर ठान प्रकाश नेउपाने 9556033878 प्रशान्त नेउपाने 9460026925
9: होइन श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ केही समस्या आयो कि क्या हो
10: यो बाटो पनि कहिले भन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
9: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
5: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोपाइटर बुद्धि बहादुर कार्की मोबाइल 9860373710 र 9921635507
11: सुन शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ
12: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
11: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार
13: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसन आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार
7: मोबाइल 9508535537 र 9806615899
10: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
14: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
10: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छ।
9: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ।
15: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सीपीभीसी, पीपीसी पाइप, पेन्ट्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
9: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9850788302 र 9840683002।
16: फुटै खाए सारै मिठो पकाए त ट्वाकै, एक पाकेटले पेट भरिने के हो भन प्वाकै।
17: यो हो बोनस चाउचाउ।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: एपी स्टोर दुलेगौड़ा सृजना टोल बनकेवा चोक देखि भित्रपट्टी कवासे जाने बाटो में आफ्नै भवन में खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुफत मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 065414321,
2: मोबाइल 9865678634 र 97081107090।
3: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् भो।
4: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
3: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
4: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856023420, 9801454674 र 9864023420।
5: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
6: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
5: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, ध्रुवको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
0: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
7: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
7: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
8: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराई 103.8 MHz अंतर मन के आवाज।

0: भैकी छे,
1: गावरी का सबै लाई हो जाऊ न भैकी छे।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
2: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510 88 461 र सिजन गुरुङ 97045 40 900।
3: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला तीज गीत प्रतियोगिता 2083, साथमा विविध सांस्कृतिक कार्यक्रम।
4: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
4: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
3: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
4: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
3: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
4: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
3: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
4: टिम दर्ता शुल्क 500 रुपियाँ।
3: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौंडा बेपिचो।
4: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
3: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
4: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
3: थप जानकारीको लागि सम्पर्क 9806681166, 9841349304 र 9842626743।

0: डाक्टर चुम्माया फोन
1: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
0: हाड़ जोड़ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड़ जोड़ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
1: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
1: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनीष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
1: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ डाक्टर सुस्मिता गुरुङ
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू फोन 061-590-162-590-163
4: तपाईँ घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
5: हजुर टेबल भर्याङ स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
4: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
6: संसार ढुङ्गा कटिङ उद्योग शुक्लागन्धकी 2 काछे पानी तनहु प्रोप्राइटर रमेश भुजेल फोन 98-560-32-475 र 98-011-32-475
7: कान्छे भोलि घर पूजा गर्नु पर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है
8: हस् मम्मी नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन
7: हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन् कति पाइन्छ र
8: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ चिन्तै नगर्नु न
9: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्
10: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै
9: प्रोप्राइटर समीक्षा गुरुङ सम्पर्क 98-463-33-101 र 98-468-83-522
11: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है
12: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्नल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम
11: ओके ल जाउँ
12: हजुर सिक्किम अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा
11: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्
12: प्रोप्राइटर गोविन्द सिग्देल फोन 98-560-28-543 र 98-417-00-787
13: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9845315368।
14: This is Radio Dhorbarahi 103.8 MHz.

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: ल नहो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 065414008।

0: Connect your dream. Connect your future. Steel. Connect your heart.
1: Connect Australian Education and Visa Services. Shikla Kandaki Char Tulegora, Wat in Department Bowen Sunday, Mobile, Antanabe Pasati, Botis Sarsi, Iranabe, Ro Antanabe Pasati, Artis Shunet Tirata.
2: सुबर्ण अवसर
3: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
2: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
3: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
2: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
3: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
2: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
3: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
2: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्मरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
3: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
2: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल उपचार
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा
4: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
5: सिधै मयाम चिसापानीबाट
6: काठमाडौँ
5: काठमाडौँबाट
7: मयाम चिसापानी अनि बीचमा नझर्ने
5: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
7: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
3: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साँखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663
8: ए बुढो एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ कहाँ ठिक होला खै मेरो त साह्रै मन डुलेको डुलै भयो
9: लौ के मन डुलाउनु पर्यो होला र सिधै समय कटेजमा बुक गर न टाढा पनि छैन हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ
10: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ
8: हाक्कैमा दिमागलाई भारी गराएछ पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि खै बुढा फोन नम्बर दिनु त बुक गरिहाल्नु पर्यो पालो पाएन भने बर्बाद
3: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन् साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र एभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ
11: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट शुक्ला गण्डकी 9 ढोरबाराही फेरी प्रोप्राइटर हरिचन्द्र महत मोबाइल 9825552763 र 9860705
10: र रामचन्द्र महत 9841616878
12: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
13: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
12: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौंडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ
13: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
3: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
13: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौड़ा।
3: प्रोपाइटर रबिन थापा सम्पर्क 9856033398 र 9645110950।
6: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: अहिले हतार छ, पछि आउँदै गरौला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602 मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
5: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
4: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
6: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटिएल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
4: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
6: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
4: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
5: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
7: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846065999 छ।
8: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
9: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
10: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
11: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
8: ए हो र, हस् दाई म आजै जान्छु।
12: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल, गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9560062891।
10: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
13: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
10: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
13: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
14: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
12: ग्राहकको चाहना नै हाम्रो सन्तोष। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
2: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
12: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9846061220।
8: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
15: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
8: अनि बन्छ त दाई?
15: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
16: द एप्पल शॉप नोकिया सर्विस सेंटर दुलेगौड़ा बस्तीसौनी को ठीक पारिपट्टी
17: सबै ब्रांड का मोबाइल बिक्री साटफेर र एसेसरीज सामानहरू उपलब्ध छन्
18: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
17: प्रोपाइटर राजन पौडेल मोबाइल 98560 62029
19: 103.8 अन्तर्मनको आवाज
20: स्टुडियो टाइमचेक अहिले दिउँसोको 2 बज्यो
21: टाइम चेक को साथ में बनकेवा काली का सुन चांदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98160 95301
22: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
23: धोरबाराही हाइलाइट्स को साथ में
24: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक
23: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण काम को लागि सम्झनुहोस् सम्पर्क 98461 49304
25: नमस्कार रेडियो ठोरपाराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको ठोरपाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ अब समाचारहरू सुन्नुहोस् रसुवाको पोटेको सीमा आएको बाढ़ीबाट स्वास्थ्य क्षेत्रमा परेको प्रभाव तथा तत्काल र दीर्घकालीन स्वास्थ्य आवश्यकताको पहिचान गर्न स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले विस्तृत मूल्याङ्कन गर्ने भएको छ स्वास्थ्य सेवा पुनर्स्थापना तथा सुदृढीकरणका लागि मन्त्रालयले नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूको संघसंघको सहकार्यमा मूल्याङ्कन गर्न लागेको हो मूल्याङ्कनका क्रममा बाढ़ी प्रभावित क्षेत्रमा अत्यावश्यक स्वास्थ्य सेवाको उपलब्धता स्वास्थ्य संस्थामा भएको क्षति औषधि तथा स्वास्थ्य सामग्रीको आपूर्ति रोग निगरानी प्रणाली र आपतकालीन पूर्व तयारीको अवस्थाबारे अध्ययन गरिनेछ त्यसै स्वास्थ्य सेवा प्रभावमा परेको असर र प्रभावित स्वास्थ्य संस्थाको आवश्यकताबारे मूल्याङ्कन गरिने मन्त्रालयले जनाएको छ तत्काल सेवा पुनर्स्थापनाका लागि आवश्यक जनशक्ति औषधि स्वास्थ्य सामग्री र अन्य स्रोत साधनको आवश्यकता समेत पहिचान गरिनेछ आज काठमाडौँ

प्राकृतिक विपदको सामना गर्न साझा जिम्मेवारी पूर्व तयारी र क्षेत्रीय सहकार्य आवश्यक रहेकोमा उहाँको जोड़ रहेको छ। नेपाल चीन सम्बन्धबारे चर्चा गर्दै परराष्ट्र मन्त्री खनालले भूगोल दुई देश बीचको सम्बन्धको महत्वपूर्ण आधार भए पनि सम्बन्धको भविष्य भूगोलले मात्र निर्धारण गर्ने उल्लेख गर्नुभएको हो। उहाँले दुई देशबीच लामो समयदेखि कायम सद्भावलाई व्यावहारिक सहकार्यमा रूपान्तरण गर्नुपर्नेमा जोड़ दिनुभएको हो। जिल्ला प्रहरी परिसर काठमाण्डुले नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा अनुशासन समितिका संयोजक तारामान गुरूङलाई ठगी मुद्दाको जाहिरीमा पक्राउ गरी रकम बुझाएपछि छाडिदिएको छ। पूर्व राज्यमन्त्री समेत रहेका गुरूङ नौ दिन प्रहरी हिरासतमा बसेर रकम बुझाएर शुक्रबार छुटेका हुन्। तीनजनाको पीड़ितको रकम बुझाएर कांग्रेस केन्द्रीय सदस्य गुरूङ शुक्रबार छुटेको जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रहरी प्रमुख दिलीप घिमिरेले जानकारी दिनुभएको हो। घिमिरेका अनुसार तीनजना पीड़ितले गुरूङ विरूद्ध किटानी जाहिरी दिएपछि पक्राउ गरेको बताएका छन्। कांग्रेस केन्द्रीय सदस्य गुरूङलाई प्रहरीले भदौ 18 गते पक्राउ गरेको थियो। भदौ 18 गते पक्राउ परेका गुरूङ नौ दिन प्रहरी हिरासतमा बसेर शुक्रबार छुटेका हुन्। नेपाली कम्युनिष्ट पार्टीका नेता झरनाथ खनालले एक चीन नीतिप्रति नेपालको प्रतिबद्धता व्यक्त गरेका छन्। आज काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै नेपालको भूमि चीन तथा उसका वैध सुरक्षा हित विरूद्ध हुने कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिन नहुने बताउनु भएको हो। आपसी विश्वास सार्वसमिकताको सम्मान तथा एकअर्काका मूलभूत चासोप्रतिको संवेदनशीलता नेपाल चीन सम्बन्धका अपरिहार्य आधार भएको उहाँको भनाइरहेको छ। परिवर्तनशील अन्तर्राष्ट्रिय व्यवस्थाबारे चर्चा गर्दै चीनको उदय सांघाई सहयोग संगठनको बढ़दो महत्व डलरमाथिको निर्भरता घटाउने प्रवृत्ति र विश्वशक्तिको प्रभाव क्रमशः ग्लोबल साउथतर्फ सर्दै गएको अवस्थाबारे उल्लेख गरेका हुन्।

5,24,24,000 हो। उक्त रकम विभिन्न बैंक सरकारले यसअघि उक्त जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत ₹1 अर्ब निकास गरिसकेको छ। सल्यानमा बोलेरो जीव दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। सल्यानको त्रिवेणी गाउँपालिका खण्डमा शनिबार बिहान बोलेरो जीव ₹00005 नम्बरको बोलेरो जीव दुर्घटनामा परेको हो। दुर्घटनामा चालक सहित छ जना घाइते भएका छन्। घाइते मध्ये दुईजनालाई उपचारका लागि जिल्ला अस्पताल सल्यान पठाएको थियो। उनीहरूले बिहान 10:30 बजे चिकित्सकले मृत घोषणा गरेका हुन्। मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रेशम बुढा थोकी र त्रिवेणी गाउँपालिका 5 सलेकी 18 वर्षीय विपना बुढा थोकी रहेका छन्। दुर्घटनामा घाइते

काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको अभावसँगै कालोबजारी बढ़ेको पाएको छ। नेपाल आयल निगमले प्रहरी सहितको कमाण्ड पोस्ट बनाएर शुरू गरेको निगरानीका क्रममा कालोबजारी बढ़ेको पाइएको हो। तोकिएको भन्दा बढ़ी मूल्यमा ग्यास बेच्ने व्यापारीहरूलाई सरकारले कार्यवाही तीव्र पारेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढ़ी मूल्य लिने सातवटा पसललाई कार्यवाही गरेको र दुईजनालाई जनही 3 लाख रूपियाँसम्म जरिमाना गरेको जनाएको छ। उपभोक्ताबाट प्रति सिलिण्डर 3200 रूपियाँसम्म असुल गरिएको उजुरी परेको छ। भक्तपुरमा 28 देखि 2900 रूपियाँसम्म मूल्य लिने दुई पसल चालकलाई प्रहरीले पक्राउ गरेको हो। ग्यास विक्रेता महासंघले पनि कालोबजारी गर्नेलाई कड़ा कार्यवाही गर्न सरकारसँग माग गरेको छ। भदौ 14 गते कृष्णफिरमा राजमार्ग अवरूद्ध हुँदा 4 दिन ग्यास आय ठप्प भएको थियो। त्यसै त ग्यासका ठूला बुलेट आउन नसक्दा उपत्यका बाहिरका उद्योगमै सिलिण्डर बनेर ट्रक मार्फत लैजाँदैछ। नेपाल आयल निगमका अनुसार अहिले दैनिक 40,000 भन्दा बढ़ी सिलिण्डर भित्रिरहेका छनृ।

अब अन्तर्राष्ट्रिय समाचार। चीनको राष्ट्रपति सी जिनपिङ ब्रिक्स शिखर सम्मेलन 2026 सहभागी हुन भारतको राजधानी नयाँ दिल्ली पुग्नु भएको छ। जिनपिङ सोमबार विमान

0: राष्ट्रपति नरेन्द्र मोदी सहित हुने द्विपक्षीय बैठकको तयारीमा जुटिरहेको बताउनु भएको हो। जिनपिङ नयाँ दिल्ली पुग्नु अघि चाइना सर्दन एयरलाइन्सको छ वर्षपछि भारत र चीनबीचको प्रत्यक्ष हवाई सेवा पुनः शुरू गर्ने घोषणा गरेको छ। एसीसी प्रिमियर कपको फाइनल जितका लागि नेपालले युएईलाई 314 रनले लक्ष्य दिएको छ। मलेसियाको बायोमास क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 313 रन बनाएको हो। नेपालको ओपनर आसिफ शेखले शतक बहार गरेका छन्। उनले 106 बलमा 102 रन बनाएका हुन्। यो आसिफको एक दिवसीय क्रिकेटमा दोस्रो शतक हो। अर्का ओपनर अर्जुन कुमारले 43 रन बनाएर रनआउट भएका छन्। त्यस्तै गुलशन शाहले 52, रोहित पौडेलले 40, दिपेन्द्र सिंह एरीले 18 र ईशान पाण्डेले 13 रन बनाएका छन्। सन्दीप चोराले 7 र बसीर अहमदले नट आउट 15 रन बनाएका छन्। हस्त दिउँसो 2 बजेको ठोरबाट हाइलाइट साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
3: मैडम, धुम्रपान भनेको के हो?
2: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
3: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
2: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
3: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
2: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
3: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
4: शैलेशको बुवा, यसपालि अलिअलि गर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
5: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
4: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
6: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
7: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9807169।
8: साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
7: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।

0: पर्ने डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
1: ल बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि
2: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9908216142।
3: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
4: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदो रहेछन्?
3: ए हो र, ल त ल,
2: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाडे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142 र 9850621692।
5: कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो, कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
6: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
5: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
4: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4, दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोपाइटर मनराज गुरुङ। सम्पर्क 9850657731, 9806657731।
7: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो। तर राम्रो प्रचारको लागि भने
1: मैले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
0: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
1: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
1: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
1: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्त्र बैङ्कको ठिक पारिपट्टि। फोन 0635 93 369।
0: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
3: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
0: हो र, कहाँ छ र त्यस्तो?
3: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
1: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी सर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
2: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
1: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
2: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
1: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
4: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतार हिँड्दै?
1: कता हिँड्नु नि, मिलको जाली र पिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
4: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
4: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
5: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल, काट काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौडा, आफ्नै निवासमा।
3: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9556011445 र 9556020445।
1: हेलो बा,
6: कति बन्यो घर? अनि झलान भयो त?
7: बाबु, झलान त भयो, अब घरभित्रको काम गर्नु पर्ने छ। सामान धार्ने भनेको पैसो अलिकति पुग्दैन कि।
6: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
7: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्, म पनि त्यहीँ जाने हो।
0: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
1: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
0: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9091950630 र 9746680681।
3: होइन धुवामा के गरिराखेको छौ भने तिमी के गर्नु नि? भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि। तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको एकदम ढुक्क छु म त।
8: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
3: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
9: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने असलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
10: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 9811156606।
11: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
12: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
11: हस् मम्मी।
13: मैले सुने छोरी, ल जाम हिँड।
12: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
14: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
15: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
14: बिजी मोमो हाउस, दुलेगौडा, हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
16: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला।
17: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साट फेर मर्मत सबै गरिन्छ नि।
15: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनभित्र साट फेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया, फोन 0654141042, 9556231128, 9462614726।
9: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
18: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

0: पसल सरेको सूचना। शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर धुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मिन बहादुर सुनार 98253919122 98058008 र 98460
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस धुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98163 34372।
4: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिरेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
0: रन बहादुर गुरुङ दुलेगौडा रु 12,610,
4: किम बहादुर श्रेष्ठ दुलेगौडा रु 10,500,
0: पूर्ण बहादुर भण्डारी दुलेगौडा रु 50,115,
4: काजी रिमाल लाइफ जिम दुलेगौडा रु 11,000,
0: विद्यार्थ बचत पत्र ऋण सहकारी संस्था दुलेगौडा रु 11,111,
4: पार्वती रिमाल दुलेगौडा रु 10,100,
0: कृष्णराज पण्डित दुलेगौडा रु 25,000,
4: किरण कुमार श्रेष्ठ दुलेगौडा रु 1,02,174,
0: ठाकुर प्रसाद भट्टराई डोरफिर्दी उत्तम टोल रु 55,555,
4: कवासी खाने पानी तथा सरसफाई उपभोक्ता समिति रु 11,101, बेल बहादुर भुजेल ढोलफिर्दी हिमाली टोल रु 10,120,
0: किमलाल पौडेल ढोलफिर्दी हिमाली टोल रु 10,005,
4: धनमाया भचबाई ढोलफिर्दी हिमाली टोल रु 50,000,
0: रेशम बहादुर थापा ढोलफिर्दी हिमाली टोल रु 11,111,
4: भीम प्रसाद वाग्ले ढोलफिर्दी हिमाली टोल रु 10,155। हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
5: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्नल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या। राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
4: ओके, ल जाउँ।
5: हजुर, सिक्किम अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
4: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिन्ह, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रण कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर गोविन्द सिद्धेल, फोन 98560-28543 र 98417-00787।
6: तीजका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
7: X3.8 अन्तर्मन को आवाज।
8: स्टुडियो तालचेर,
9: अहिले दिउँसोको 3 बज्यो।
10: टाइम चेक को साथ में बनकेवा काली का सुन चांदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर कर प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98165935301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: प्राकृतिक विपद सीमा पार प्रभाव पार्ने साझा चुनौती भएको परराष्ट्र मन्त्री खनालको भनाई। विपदको सामना गर्न नेपाल चीन मिलेर अघि बढ़नुपर्नेमा चिनिया राजदूत माओमीको जोड।
0: रसुवा बाढ़ीपछि स्वास्थ्य आवश्यकता र पुनर्स्थापनाको मूल्यांकन गरिँदै बाढ़ी प्रभावितका लागि मनोपरामर्शदाता परिचालित।
1: बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढ़ाउने सुदूरपश्चिम प्रदेश सरकारको निर्णय। कृष्णभीरको सड़क 3 दिनभित्र सञ्चालनमा ल्याउने तयारी।
0: चिनिया राष्ट्रपति श्री 7 वर्षपछि भारत भ्रमणमा आजै भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने।
1: र आईसीसी प्रिमियर कपको फाइनलमा यूएई नेपालले दिएको 314 रनको लक्ष्य पछ्याउँदै।
2: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
0: समाचार अब विस्तारमा। परराष्ट्र मन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद कुनै एक मुलुकको मात्र समस्या नभई सीमा पार प्रभाव पार्ने साझा चुनौती भएको बताउनु भएको छ। काठमाडौँमा आज आयोजित काष्ठमण्डप संवादमा सम्बोधन गर्दै मन्त्री खनालले यस्तो बताउनु भएको हो। उहाँले हालैको भोटेकोशी विपदप्रति दुःख व्यक्त गर्दै मानवीय सहयोग र ऐक्यबद्धताका लागि चीन सरकार र चिनिया जनतालाई धन्यवाद समेत दिनुभएको छ। उहाँले राजनीतिक सीमाले देशहरूलाई छुट्याए पनि हिमालय र यसको पारिस्थितिक प्रणाली सीमा भन्दा परस्पर जोड़िएको बताउनुभयो। त्यसैले वातावरणीय झटका तथा प्राकृतिक विपदको सामना गर्न साझा जिम्मेवारी समन्वित पूर्व तयारी तथा क्षेत्रीय सहकारी आवश्यक रहेको उहाँको भनाइ छ। नेपाल चीन सम्बन्धबारे चर्चा गर्दै परराष्ट्र मन्त्री खनालले भूगोल दुई देशबीचको सम्बन्धको महत्वपूर्ण आधार भएको भए पनि सम्बन्धको भविष्य भूगोलले मात्र निर्धारण नगर्ने बताउनुभयो।
1: कार्यक्रममा नेपालका लागि चिनिया राजदूत झाङ माओमिङले हिमाली क्षेत्रमा बढ़दै गएको जलवायुजन्य जोखिम र प्राकृतिक विपदको सामना गर्न नेपाल र चीनले मिलेर काम गर्नुपर्ने बताउनु भएको छ। उहाँले नेपाल र चीन एउटै हिमाली पारिस्थितिक प्रणालीसँग जोड़िएकाले हिमाली क्षेत्रमा पनि बाढ़ी पहिरो तथा अन्य प्राकृतिक विपदको प्रभाव दुवै देशले सामना गर्नुपर्ने बताउनु भएको हो। राजदूत झाङले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम कुनै देशको सीमाभित्र मात्र सीमित नरहने भन्दै विपद व्यवस्थापनमा क्षेत्रीय तथा सीमा पार सहकार्य आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। चीनी राष्ट्रपति शी जिनपिङको भनाई उद्धृत गर्दै उहाँले कुनै पनि देश वातावरणीय जोखिमबाट पूर्णरूपमा सुरक्षित रहन नसक्ने र जलवायु परिवर्तनको सामना कुनै मुलुकले एक्लैले गर्न नसक्ने बताउनुभयो। गत अगस्त 16 बाढ़ी तथा पहिरोपछि चीनले नेपाललाई 24 लाख अमेरिकी डलर नगद सहयोगसहित ड्रोन डेलिभरीज डीएनए परीक्षण उपकरण र उद्धार ढुंगा लगायत राहत सामग्री उपलब्ध गराएको उहाँले बताउनु भएको छ। विपद व्यवस्थापनका लागि सुरुङ उद्धार डीएनए पहिचान तथा फरेन्सिक पहिचानमा विशेषज्ञता भएका 24 जना विज्ञ समेत नेपाल पठाइएको राजदूत झाङले जानकारी दिनुभयो।
0: रसुवाको भोटेकोशीमा आएको बाढ़ीबाट स्वास्थ्य क्षेत्रमा परेको प्रभाव तथा तत्काल दीर्घकालीन स्वास्थ्य आवश्यकताको पहिचान गर्न स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले विस्तृत मूल्यांकन गर्ने भएको छ। स्वास्थ्य सेवा पुनर्स्थापना तथा समृद्धिकरणका लागि मन्त्रालयले नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूको सहकार्यमा मूल्यांकन गर्न लागेको हो। मूल्यांकनका क्रममा बाढ़ी प्रभावित क्षेत्रमा अत्यावश्यक स्वास्थ्य सेवाको उपलब्धता स्वास्थ्य संस्थामा भएको क्षति औषधि तथा स्वास्थ्य सामग्री आपूर्ति रोग निगरानी प्रणाली र आपतकालीन पूर्व तयारीको अवस्थाबारे अध्ययन गरिनेछ। त्यस्तै स्वास्थ्य सेवा प्रवाहमा परेको असर तथा प्रभावित स्वास्थ्य संस्थाको अवस्था समेत मूल्यांकन गरिने मन्त्रालयले जनाएको छ। तत्काल स्वास्थ्य सेवा पुनर्स्थापनाका लागि आवश्यक जनशक्ति, औषधि, स्वास्थ्य सामग्री र अन्य साधन स्रोतको आवश्यकता समेत पहिचान गरिनेछ। मूल्यांकनबाट प्राप्त निष्कर्षका आधारमा स्वास्थ्य क्षेत्रको पुनर्स्थापना तथा पुननिर्माणका प्राथमिकता निर्धारण गरिने भएको छ। साथै भविष्यमा आउने विपदका बेला स्वास्थ्य सेवा प्रभावकारी र निरन्तर सञ्चालन गर्न दीर्घकालीन कार्ययोजना बनाउन समेत सहयोग पुग्ने मन्त्रालयको भनाई छ। मन्त्रालयका अनुसार मूल्यांकनले बाढ़ीबाट तत्काल देखिएका स्वास्थ्य समस्या मात्र नभई स्वास्थ्य प्रणालीका संरचनागत कमी कमजोरी पहिचान गर्नेछ। यसका आधारमा विपदका समयमा स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन
1: गरिएको छ। नेपाल प्रेस सोसाइटी सूर्यविनायक भक्तपुरद्वारा आज आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले हाल 16 जना मनोपरामर्शदाता प्रभावित क्षेत्रमा खटिएको जानकारी गराउनुभयो। मुख्यमन्त्री थापा मगरले रसुवाको विनाशकारी बाढ़ीमा अभिभावक विहीन भएका बालबालिकालाई कक्षा 12 सम्म शिक्षा तथा आवश्यकता अनुसार तत्कालै आवासीय विद्यालयको व्यवस्था गरिने बताउनु भएको छ। बाढ़ी पहिरोका कारण 7,000 भन्दा बढ़ी मानिस प्रभावित भएको उहाँले उल्लेख गर्नुभएको छ। यही भदौ 10 गते रसुवामा बाढ़ी गए लगतै प्रदेश सरकारले स्थानीय र संघीय सरकारसँगको समन्वयमा उद्धार तथा राहतलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको उहाँको भनाइ छ।
0: सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढ़ाउने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले बजेटको पुनरावलोकन तथा परिमार्जन सहित पुनर्लेखनका लागि तत्काल प्रक्रिया अगाडि बढ़ाउने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं उद्योग पर्यटन तथा वातावरण मन्त्री प्रकाश रावलले बजेट निर्माणका लागि आवश्यक नीतिगत कानूनी तथा प्राविधिक प्रक्रिया अगाडि बढ़ाउन आर्थिक मामिला मन्त्रालयलाई अधिकार प्रदान गर्ने निर्णय गरिएको जानकारी दिनुभयो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला। अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
4: यो त साइड जब दाई, यो चाहिँ मेन।
3: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
4: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
3: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
5: विदेशमा पनि फ्लोकार्ट र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
3: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
4: मार्बल।
5: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
3: सुरक्षा घरको
4: जीवन।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। त्रिशुली बाढ़ीका कारण सड़क भाँचिएपछि अवरूद्ध भएको कृष्णभीर सड़क खण्ड 3 दिनभित्र यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भाँचिएको सड़कको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम सम्पन्न भइसकेको छ। अहिले नयाँ ट्र्याकलाई ग्रेड डाउन गरी सब ग्रेड तयार गर्ने काम भइरहेको छ। योजना प्रमुख अधिकारीले सड़क निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण व्यवसायीको टोली परिचालन गरी काम तीव्र गतिमा अघि बढ़ाइएको जानकारी दिनुभयो। वहाँका अनुसार कामको आवश्यकता अनुसार दैनिक उपकरणको संख्या घटबढ़ हुने गरेको छ। केही दिन 12 वटासम्म उपकरण परिचालन गरिएको थियो। आज कटिङको काम लगभग सकिएपछि ग्रेड सुधारका लागि 2 वटा बुलडोजर र 2 वटा एक्सकाभेटर प्रयोग भइरहेको उहाँले बताउनुभयो। ग्रेडको काम सम्पन्न भएपछि रोलर हब गरी रोलिङको काम शुरू गरिनेछ। नयाँ ट्र्याकको सबग्रेड तयार भएपछि ग्राभेल बिछ्याउने काम गर्न थप 2-3 दिन लाग्ने उहाँले बताउनुभयो।
0: स्रोत नखुलेको भारतीय मुद्रा सहित वीरगंजबाट एकजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार भारू 4,50,000 सहित भारतको मोतिहारी पलवाना पलानवा थाना 10 का 55 वर्षीय अशोक कुमारलाई आज पक्राउ गरिएको हो। नियमित कस्तीमा रहेको प्रहरी टोलीले मोटरसाइकलको डिक्कीमा लुकाइएका 500 रूपियाँ दरका 891 थान र 200 दरका नोट र 100 दरका 43 थान नोट बरामद गरेको उहाँले जानकारी दिनुभयो।
1: अब अन्तर्राष्ट्रिय समाचार। चिनिया राष्ट्रपति शी जिनपिङ 18 ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन आज नयाँ दिल्ली पुग्नु भएको छ। उहाँलाई भारतका केन्द्रीय राज्यमन्त्री जितेन प्रसादले स्वागत गर्नुभएको हो। श्रीले आज बेलुका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ। सन् 2020 गलवान झडपपछि श्रीको यो पहिलो भारत भ्रमण हो। सन् 2019 मामल्लापुरममा मोदीसँग भएको अनौपचारिक भेटपछि उहाँ पहिलो पटक भारत पुग्नु भएको हो। दुई नेता बीचको भेटलाई भारत चीन सम्बन्ध सुधारको प्रयासको रूपमा पनि हेरिएको छ। मोदीसँगको भेटमा भारत चीन सम्बन्ध, सीमा क्षेत्रमा शान्ति र स्थिरता तथा दुई देश बीचको सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। वास्तविक नियन्त्रण रेखा एलएसीमा लामो समय तनाव रहे पनि दुवै देशले सम्बन्ध सुधारका लागि संवाद अघि बढ़ाउँदै आएका छन्।
0: एसएससी प्रिमियर कप क्रिकेटको फाइनलमा यूए नेपालले दिएको 314 रनको लक्ष्य पछ्याइ रहेको छ। ताजा अवस्थामा यूएले 47 ओभर 5 गोलको खेल सकिदा 9 विकेटको क्षतिमा 265 रन बनाएर खेलिरहेको छ। नेपाल जित नजिक पुगेको छ। यसअघि मलेसियाको कुआलालम्पुर स्थित बायोमास ओभलमा नेपालले 9 विकेट गुमाएर 313 रन बनाएको थियो। नेपालका लागि ओपनर आसिफ शेखले 102 रनको शतकीय पारी खेलेका थिए। यो खेल जित्ने टोली एसिया कपमा स्थान बनाउनेछ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: प्राकृतिक विपद सीमा पार प्रभाव पार्ने साझा चुनौती भएको परराष्ट्र मन्त्री खनालको भनाई। विपदको सामना गर्न नेपाल चीन मिलेर अघि बढ्नुपर्नेमा चिनिया राजदूत माओमिङको जोड़।
0: रसुवा बाढ़ीपछि स्वास्थ्य आवश्यकता र पुनर्स्थापनाको मूल्यांकन गरिदै बाढ़ी प्रभावितका लागि मनोपरामर्शदाता परिचालित।
1: बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढ़ाउने सुदूरपश्चिम प्रदेश सरकारको निर्णय। कृष्णभीरको सड़क 3 दिनभित्र संचालनमा ल्याउने तयारी।
0: चिनिया राष्ट्रपति श्री 7 वर्षपछि भारत भ्रमणमा आजै भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने।
1: र एसएससी प्रिमियर कपको फाइनलमा यूएई नेपालले दिएको 314 रनको लक्ष्य पछ्याउँदै।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौं। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो।
6: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
7: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
6: दीक्षा ब्युटी पार्लर रे?
7: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
6: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
7: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
6: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
7: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने।
6: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
7: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
6: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
7: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्लागण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा। सम्पर्क 97090-34335।
8: साइलियामा प्रकाश राईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
9: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
8: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि, हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
9: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक,
8: प्रोपाइटर थान प्रकाश नेउपाने 9856033878, प्रशान्त नेउपाने 9846026925।
10: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
11: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
10: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमन थापा मगर।
11: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ, कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
12: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने, सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
10: अनि साना नानी बाबुदेखि ठुला मान्छे तिमान थापा म घर।
11: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ, कहाँ?

0: पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
1: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र एभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
2: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860715
3: र रामचन्द्र महत 9864161678।
4: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
5: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
4: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
6: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोपाइटर रमेश भुजेल, फोन 9856032475 र 9801032475।
7: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
8: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
7: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेतको चिन्ता लिनु भएको छ यो दिदीले?
9: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
7: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
1: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
10: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
10: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार,
6: मोबाइल 9508535537 र 9806615899।
11: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
10: तपाईँको घर आँगनमा घन्किने मादलुका तालसँगै वनपाखा, मेलापात, उकाली ओरालीमा सुसलिने भाकाहरू, हाम्रै मौलिकपन बाँसुरीको धुनसँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसली
2: मात्र रेडियो ढोरबाराही 103.8 MHz हरेक दिन दिउँसो 3:15 करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनचाँदी पसल, दुलेगौडा 4 भित्री बजार, मोबाइल 9508535537।
10: आकर्षक सुनचाँदीको गहना, नारीको चाहना।

তাৰপিছত ৰক্সিচিলিকৰ প্ৰতিক্ৰিয়াকাৰী গছ फेरि पनि एउटा अर्को रमाइलो श्रृङ्खलाको साथमा भने तपाईँले हामीलाई रेडियो ढोरबाराही 103.8 मेगाहर्ज जनसम्मको आवाजबाटै इन्टरनेट अनलाइन मार्फत www.radiodhorbarahi.com.nl लगइन गरेर पनि विश्वभरिकै साथ हामीलाई यहाँले सुन्न सक्नुहुनेछ। ओम पृष्ठ नाभूषण सुन चाँदी पसलले रे पसल दुलेगोडाको भित्री बजारमा रहेको र श्रोता साथी हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा कार्यक्रममा यहाँहरूमा हामी हरेक दिन उपस्थित हुने गर्दछौ भने आजको श्रृंखलामा रहेर शनिबारको दिनमा रहेर पुरानो लोक भाकालाई कार्यक्रम साथ दिनेछौ भने कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहोला र कार्यक्रममा बजाइने सुमधुर सुमधुर भाकालाई सुनेर मनोरञ्जन पनि लिनुहोला भन्दै श्रोता साथी अहिलेको लागि भने कार्यक्रमको दैलो उगाड्दै पहिलो सांगीतिक कोसेली स्वरूप यहाँको लागि एउटा निकै नै सुमधुर तीज भाका राख्न लागिरहेको छु र गीतको बोल रहेको छ भुरुरु पुतरी जसमा आवाज रहेको छ देवी खर्ती अनि पशुपति शर्माको भने स्वीकार्नुहोला है त।

मधुभाकालाई पनि काट्छु गुरु रूप उद्धवजीको बोल मधुर तीज भाका भएको थियो र यहाँहरू सम्पूर्ण साथीहरूले पनि काट्नु भयो र यसै गरी अहिलेको लागि भने यहाँको लागि एउटा रमाइलो सुमधुर भाका राख्नतर्फतिर लागिरहेको छु त्यसै गरी श्रोता साथी गीतको बोल रहेको छ मलाई अमेरिका यही जसमा आवाज रहेको पशुपति शर्मा अनि सीता केसीको भने स्वीकार्नु होला है त

अदृश्य तथा मलाई यस्तो भोजन कार्यक्रममा जाने छु र पक्कै पनि हाम्रो सम्पूर्णमा स्वीकार्नु भयो त होला र अहिलेको लागि भने त साथी अनि किन पुरानो तिज भाका यहाँको लागि राख्नतर्फतिर लागिरहेको छु र

हजुर साथी तिसायो दिदीले नगीत को बोललाई पनि कार्यक्रम स्थान दिइसकेको छु र यहाँहरू सम्पूर्ण श्रोता साथीहरूले पक्कै पनि कार्यक्रममा सुनिराख्नु भएको छ होला यो सुमधुर भाकालाई। र श्रोता साथी आजको श्रृङ्खलामा हामीले यसरी नै पुरानो पुरानो लोकदोहोरी भाका अनि सँगसँगै तिज भाकालाई पनि कार्यक्रम स्थान दिइरहेको छौ र आशा रहेको छ सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहुनेछ भने श्रोता साथी तपाईँले हामीलाई रेडियो ठोरपाराही 103.8 मेगाहर्ज अन्त मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत पनि www.radiothorbarahi.com.np लगइन गरेर विश्वभरिकै साथ हामीलाई सुन्न सक्नुहुनेछ भने श्रोता साथी कार्यक्रमलाई यसै गरी मनोरञ्जनको साथ अन्तिमसम्म सुनेर साथ दिइरहनु होला। र कार्यक्रममा फेरि पनि यहाँको लागि एउटा अर्को सुमधुर भाका राखिरहेको छु, तिज भाका रहेको छ, स्वीकार्नुहोला है त।

रजे गरी सोधो साथी यहाँ पनि सुन्नु त भयो नै होला र यसै गरी श्रोता साथी अहिलेको लागि भने हामी कार्यक्रमको अन्त्य अन्त्यतर्फ पनि आइसकेका छौँ र कार्यक्रमको हाम्रो निश्चित समय पनि सकिने बेला चाहिँ भइसकेको छ र यहाँहरूलाई जाँदा जाँदै कार्यक्रममा आयो बरै तीजको गीतको बोल राखिरहेको छु। सुमधुभाकालाई राख्दै आजको श्रृङ्खलाबाट म कार्यक्रम प्रस्तुता श्रिया गुरुङ यहाँहरू माझबाट ओझेल पर्दै बिदा हुने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार, हैता।

0: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
1: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
0: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
1: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
3: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
2: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
5: कहाँ जाने?
6: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयम चिसापानी,
5: अनि बीचमा नझर्ने।
6: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
5: ए हो र, यस्तो सुविधा पनि आइसक्यो। ल जाम जाम।
4: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोपाइटर रामचन्द्र महत, 9841616878 र दुलेगौडा ढोरफिर्दी छापदीप देउराली, साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोपाइटर हरिचन्द्र महत, 9225552663।
7: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार, 9253599162352563। पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा

0: 240.
1: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोध पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
2: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
1: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
2: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
1: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
2: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
2: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
2: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
1: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
3: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
4: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
5: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
6: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 065-590-065, मोबाइल 98-166-34-372।
8: जय मसी, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।

0: आस्था अनि भरोसा घर निर्माण को विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी।
1: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माण को लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिम का ब्लक, इट्टा, ढुंगा, गिटी, बालुआ, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी दुई गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9851088461 र सिजन गुरुङ 9705440900।
2: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
3: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
2: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोग को उपचार को लागि ₹10,00,000 को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
3: सेवा लिने क्रम मा चाहिने जानकारी
2: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोष को नम्बर।
3: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
2: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
3: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा, फोन 061-552-493-552-494-582-7178।
4: खैरनी चारमा लाखे नाच प्रतियोगिता 2083।
5: नेवार समुदायको चर्चित सांस्कृतिक नृत्य लाखे नाचको जिल्ला स्तरीय प्रतियोगिता यही असोज 4 गते आइतबार खैरनी टारमा आयोजना गरिएको हुँदा सहभागिताका लागि सम्पूर्ण लाखे समूहहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
6: प्रथम पुरस्कार नगद रु 30,000 साथमा प्रमाण पत्र।
5: द्वितीय पुरस्कार नगद रु 20,000 साथमा प्रमाण पत्र।
6: तृतीय पुरस्कार नगद रु 10,000 साथमा प्रमाण पत्र।
5: साथमा सहभागी सम्पूर्ण समूह लाई 5,000 प्रदान गरिनेछ।
6: विस्तृत जानकारी का लागि सम्पर्क
7: 9841-10432 र 9841-13939।
5: आयोजक श्री कृष्ण सृजनशील नेवाखला खैरनी टार।
8: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
9: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार।
8: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
9: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
8: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
9: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
8: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
9: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
8: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
9: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
8: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार।
9: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा।
5: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
10: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
11: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
10: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
11: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
9: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
12: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौड़ा।
9: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9465010950।

0: कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
1: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
0: हजुर सुन्दर व्यक्तित्वको लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
2: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
1: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9850557731 9806657731
3: हेलो बा
4: कति बन्यो घर अनि ढलान भयो त
5: अँ बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान धार्ने भनेको पैसा अलिकति पुग्दैन कि
4: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
5: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन् म पनि त्यहीँ जाने हो
6: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
7: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
6: प्रोप्राइटर राम भुजेल सम्पर्क 9891506630 र 9746680681
8: तीजका गीत संस्कृति र पहिचान हाम्रो शान हाम्रो अभियान
7: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083
8: मिति यही भाद्र 29 गते स्थान खैरिनी 4 बजार
7: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000
8: द्वितीय पुरस्कार रु 15,000
7: तृतीय पुरस्कार रु 10,000
8: सान्त्वना पुरस्कार रु 5,000
7: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500
8: द्वितीय पुरस्कार 5,000
7: र तृतीय पुरस्कार रु 3,000 आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति 6 र 7
8: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय
7: सम्पर्क कार्यक्रम संयोजक मंजू तिमिल सिन्हा 9850609337
8: सुरेन्द्र श्रेष्ठ 9850636136
7: रविन्द्र राज पौडेल 9850662888
9: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु
10: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन
11: आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी 7 सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9850602779
12: 103.8 अन्तर्मनको आवाज
13: स्टुडियो टाइम अहिले साँझको 5 बज्यो
14: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
15: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
16: धोरबाराही हाइलाइट्सको साथमा
17: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
16: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्

0: सम्पर्क 98461-349-304।
1: नमस्कार, रेडियो ढोरपाराही 103.8 मेगाहर्जको साँझ 5 बजेको ढोरपाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। गण्डकी प्रदेशमा रहेको देशकै ठूलो महानगर पोखराले भोटेकोशी बाढ़ी प्रभावितलाई राहत पठाएको छ। प्रभावित 165 परिवारका लागि अत्यावश्यक खाद्यान्न, लत्तकपड़ा, विस्तारा, भाँडाकुँडा लगायतका सामग्रीको सेट महानगरपालिकाले पठाएको हो। ती राहत सामग्री दिएर 5 ट्रक र नगर प्रहरीको भ्यान गरी 6 सवारी साधन शनिबार त्यसतर्फ प्रस्थान गरेका छन्। चालक, कर्मचारी तथा नगर प्रहरी गरी 23 डोरी रसुवातर्फ गएको छ। त्यसै गरी नै महानगरपालिकामा संकलित औषधि भने नेपाली सेनाको विजयपुर ब्यारेक मार्फत प्रभावित क्षेत्रसम्म पुर्याउने व्यवस्था मिलाएको महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिनुभएको हो। महानगरपालिकाले पठाएको राहत रसुवाको उत्तर गैया गाउँपालिकाका बाढ़ी तथा पहिरो प्रभावित परिवार कहाँ पुर्याइनेछ। यसअघि पनि पोखरा महानगरपालिकाबाट स्वास्थ्यकर्मी तथा नगर प्रहरीको टोली धादिङ जिल्लाका विभिन्न स्थानमा परिचालन भई उद्धार तथा राहत सेवा प्रदान गरेको थियो। महानगरपालिकाले बाढ़ी आएपछि कर्मचारी तथा जनप्रतिनिधिका तर्फबाट 45 लाख रूपियाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको थियो। रसुवाको उत्तर गैया गाउँपालिका अध्यक्ष माधव प्रसाद आचार्यले पोखराबाट आफ्नो पालिकामा राहत आइरहेको जानकारी दिनुभएको हो। बाढ़ीले उत्तर गैया गाउँपालिकाका 2 भवन बगाएको छ। नेपालमा नै बराम समुदायबाट उपसचिवमा गोर्खाका एक व्यक्तिले नाम निकाल्न सफल भएका छन्। भीमसेन थापा गाउँपालिका 1 मसेलका किरण बरामले नेपाल सरकारको लोकसेवा आयोग मार्फत प्रदेश प्रशासन सेवा प्रशासन समूह 9 तह उपसचिवमा नाम निकालेका हुन्। अल्पसंख्यक बराम समुदायबाट उपसचिवमा नाम निकाले सिफारिस भएका उनी गण्डकी प्रदेशका पहिलो व्यक्ति समेत हुन पुगेका छन्। निम्नवर्गीय परिवारमा जन्मिएका किरणको वर्षको मेहनत, निरन्तर लगनशीलता, आत्मविश्वास र दृढ़ सम्पर्कको संकल्पको कारण उत्कृष्ट परिणाम निकाल्न सफल भएका छन्। उनले नाम निकाले लगतै गोर्खाको बराम समुदायमा खुशियाली छाएको छ। नेपाली कंग्रेसको 15 महाधिवेशन नजिकै जाँदा देशभर पार्टीको अधिवेशनको चहल पहल बढ़ेको छ। वडा अधिवेशनदेखि गाउँपालिका तथा नगरपालिकाको नेतृत्व चयनका लागि कंग्रेसभित्र आन्तरिक तयारी र छलफल तीव्र बढ़ेको छ। यसै क्रममा तनहुको घिरिङ गाउँपालिका कंग्रेसको सभापतिका लागि गंगाराम कुमार विष्णुवीर थापा र सुमन थापा मगरको नाम चर्चामा आएको छ। यद्यपि नेता गंगाराम क्षेत्रीय सभापतिमा दावी गर्ने गरी अगाडि बढ़न सक्ने पनि एक नेताले जनाएका छन्। अधिवेशन नसिकितै जाँदा स्थानीय नेता तथा कार्यकर्ता बीच सम्भावित नेतृत्वबारे छलफल बढ़ेको हो। घिरिङमा कंग्रेसको संगठन अन्य केही स्थानीय तहको तुलनामा अपेक्षाकृत कमजोर रहेको स्थानीय नेताहरूको बुझाइरहेको छ। त्यसैले आगामी नेतृत्व चयनलाई संगठन सुदृढीकरण र पार्टीलाई थप चलायमान बनाउने दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ। स्थानीय कांग्रेस नेताहरूका अनुसार घिरिङमा अहिले सशक्त अनुभवी र सबै पक्षलाई समेटेर अघि बढ़न सक्ने नेतृत्वको आवश्यकता देखिएको छ। गुट उपगुट भन्दा माथि उठेर कार्यकर्ता तथा नेताहरूलाई एकताबद्ध गर्दै संगठन विस्तार गर्न सक्ने व्यक्तिलाई नेतृत्वमा ल्याउनु पर्नेमा उनीहरूको जोड़ रहेको छ। डेंगू रोगको जोखिम रहेको बागलोकमा किर्ना जस्तो सूक्ष्म जीवको टोकाईबाट सर्ने स्क्रब टाइफसका बिरामीको संख्या बढ़दै गएको छ। मनसून शुरू भए यता स्क्रब टाइफसका बिरामी तीव्र गतिमा बढ़ेका हुन्। गत वर्ष 5 मात्र देखिएको स्क्रब टाइफसको संक्रमण चालू आर्थिक वर्षको असार यता 282 देखिएको छ। संक्रमित मध्ये केहीलाई पोखरा रिफर गरिएको छ भने केहीको धौलागिरी प्रादेशिक अस्पतालमा उपचार गरिएको छ। स्क्रब टाइफसका बिरामी बढ़दै गएपछि समुदायमा पुगेर सचेतना कार्यक्रम सञ्चालन गर्ने घर परमा घर वरपरमा नियमित सरसफाई गर्ने तथा स्वास्थ्य जाँच गराउने अभियान चलाएको प्रदेश जनस्वास्थ्य कार्यालयकी जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले जानकारी दिनुभएको हो। स्क्रब टाइफस नामक ब्याक्टेरियाबाट हुने संक्रमण हो। यो संक्रमित लार्भर माइटको टोकाईबाट मसिना मानिसमा सर्दछ। विशेष गरी खास थारी खेतबारी तथा वन जंगलमा काम गर्ने वा धेरै समय बिताउने व्यक्तिमा यसको जोखिम बढ़ी हुने धौलागिरी प्रादेशिक अस्पतालका चिकित्सक डाक्टर सन्दीप केसीले बताउनु भएको छ। उच्च ज्वरो आउने, अत्याधिक टाउको दुख्ने, जीव तथा मांसपेशी दुख्ने, किराले टोकेको स्थानमा दुखाइरहित कालो दाग बस्ने तथा आँखा सुन्निने वा रातो देखिने स्क्रब टाइफसका प्रारम्भिक लक्षण रहेका छन्। स्क्रब टाइफसलाई सामान्य ज्वरो सम्झेर व्यवस्था गर्न नहुने डाक्टर केसीको भनाइरहेको छ। ज्वरो आएका बिरामीमा डेंगू, टाइफड र मलेरिया लगायत अन्य कारणसँगै स्क्रब टाइफसको सम्भावनालाई पनि चिकित्सकीय इतिहास र लक्षणका आधारमा विचार गर्न आवश्यक रहेको डाक्टर केसीले बताउनु भएको छ। घाँस, छाडी तथा वनस्पति धेरै भएको ठाउँमा जाँदा शरीर पूरै ढाक्ने कपडा, मोजा र जुत्ता प्रयोग गर्ने, आवश्यकता अनुसार किरा भगाउने औषधि प्रयोग गर्ने, बाहिरबाट घर फर्किएपछि कपडा परिवर्तन गरी शरीर सफा गर्ने तथा घर वरपरका छाडी र वनस्पति हटाउने जस्ता उपाय अपनाएमा स्क्रब टाइफसबाट बस्न सकिनेछ। आबुखरिनी गाउँपालिकाले आर्थिक रूपमा विपन्न नागरिक तथा विद्यार्थीलाई जटिल शल्यक्रिया सहित आवश्यक स्वास्थ्य उपचार निशुल्क उपलब्ध गराउँदै आएको छ। गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले आर्थिक अभावकै कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नहुने बताउनु भएको छ। उहाँले स्वास्थ्य र जीवनको मूल्य व्यक्तिको आर्थिक हैसियतका आधारमा फरक नहुने भन्दै विपन्न नागरिकलाई उपचारको पहुँच सुनिश्चित गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताउनु भएको हो। उहाँका अनुसार निशुल्क उपचार सेवा केवल स्वास्थ्य उपचारमा सीमित नभई आर्थिक रूपमा कमजोर परिवारमा आशा जगाउने प्रयास समेत रहेको हो। यसबाट उपचार खर्चको बोझामा रहेका परिवारलाई राहत पुग्नका साथै विद्यार्थीहरूले स्वास्थ्य समस्याको चिन्ता बिर्सेर आफ्नो भविष्य र सपनामा केन्द्रित हुन सक्ने उहाँले बताउनु भएको छ। आबुखरिनी अस्पताल गाउँपालिकाको आफ्नै आन्तरिक स्रोतबाट सञ्चालन हुँदै आएको अध्यक्ष चुमानले जानकारी दिनुभएको हो। गाउँपालिकाले विपन्न नागरिक तथा विद्यार्थीको स्वास्थ्य उपचारलाई प्राथमिकतामा राख्दै आवश्यकता अनुसार जटिल शल्यक्रियासम्मको उपचार निशुल्क उपलब्ध गराउँदै आएको जनाएको छ। उत्तरी गोर्खाबाट उद्धार गरिएकी गर्भवती महिलाको राजधानी लगिएको छ। जिल्लाको चुम्रुबी गाउँपालिका छको चुसेतबाट नेपाली सेनाको हेली मार्फत उद्धार गरिएको महिलालाई राजधानीको प्रसूति गृह लगिएको प्रदेश जनस्वास्थ्य कार्यालय गोर्खाकी प्रमुख सिमरन वाक्ले बताउनु भएको हो। वागानुसार चुनजित निवासी 23 वर्षीय एलिसा लामा गर्भवती भएको र बुधबारदेखि उच्च ज्वरो आउने, टाउको दुख्ने तथा घाँटी र अनुहार सुन्निएपछि हेली मार्फत उद्धार गर्न लगिएको हो। लामालाई राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालन कार्यविधि 2077 बबोजिम जटिल सुत्केरी हवाई उद्धार तथा उपचारको व्यवस्था मिलाएको बताएका छन्। उत्तरी गोर्खाको चुम्रुबी गाउँपालिका 4 स्थित नाम्रुङ गाउँ 7 दिनदेखि अन्धकारमा परेको छ। भदौ 20 गते आएको बाढीले विद्युत पावर हाउस तथा अन्य संरचना जगैदेखि बगाएपछि नाम्रुङ गाउँको विद्युत सेवा 7 दिनदेखि पूर्ण रूपमा ठप्प भएको हो। स्थानीयले उपभोग गर्दै आएका दुईवटा जलविद्युत लघु जलविद्युत आयोजना बाढीले बगाएको वडाध्यक्ष पेमा ग्याल्बो लामाले बताउनु भएको हो। भागानुसार करिब 7 करोड़ रूपियाँ खर्चेर निर्माण सम्पन्न गरी भर्खरै परीक्षण प्रसारणमा रहेको 100 किलोवाट क्षमताको जलविद्युत आयोजना र यसअघि सञ्चालनमा रहेको 15 किलोवाट क्षमताको आयोजना बाढीले बगाएको हो। विद्युत सेवा अवरुद्ध भएपछि साँझ परेपछि घर, बाटो तथा सार्वजनिक स्थान अन्धकार हुने गरेका छन्। गाउँमा बत्ती बाल्नेदेखि विद्यार्थीको पढ़ाई लेखाई, मोबाइल चार्ज, संचार सेवा तथा विद्युतबाट सञ्चालन हुने अन्य सेवा समेत प्रभावित भएका छन्। आवाजावत र विद्युत सेवा दुवै अवरोध हुँदा स्थानीयको दैनिक जनजीवन थप कष्टकर बन्ने चिन्ता बढेको छ। भौगोलिक रूपमा विकट क्षेत्रमा रहेको नामरोङमा तत्काल विद्युत पावर हाउस पुनः निर्माण गरी नियमित सेवा सञ्चालन गर्न समय लाग्ने भएकाले वैकल्पिक व्यवस्था गर्न स्थानीयले तीनवटै तहका सरकारसँग माग गरेका छन्। वडाध्यक्ष लामाका अनुसार पार्टीले विद्युत संरचनामा क्षति पुर्याएपछि स्थानीय लामो समयसम्म अन्धकारमा बस्नुपर्ने अवस्था सिर्जना भएको छ। वर्षयाममा सड़क तथा भौतिक संरचनामा थप क्षति हुने जोखिम समेत रहेकाले विद्युत सेवा तत्काल पुनः स्थापना गर्न चुनौती देखिएको उहाँले बताउनु भएको हो। पृथ्वी चोक स्थित पोखरा बसपार्कमा रहेका भूमिहीन तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रिया आइतबारदेखि पुनः शुरू हुने भएको छ। भूमिहीनका लागि झोक्का खोजी तथा बीचमा बिक्री भएका झोक्काको छानबिन गर्न बसपा खाली गराउने अभियान केही समय रोकिएको थियो। भोटिकोसीमा आएको बाढीपछि उद्धार तथा राहतका काममा प्राथमिकता दिनु परेकाले अभियान केही दिन रोकिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनु भएको हो। उहाँले आइतबारदेखि बाँकी निर्णय प्रक्रिया पुनः अगाडि बढ्ने जानकारी दिनुभएको छ। नयाँ बस्ती व्यवस्थापन तथा सुगमवासी समस्या समाधानका लागि गठित जिल्ला समितिको निर्णय प्रक्रिया पनि सँगसँगै अघि बढ़िरहेको छ। मनसून क्रमशः कमजोर हुँदै गएकाले बसबाग क्षेत्रको समस्या समाधानसँगै फिर्के खोलाको बाँकी काम समेत अघि बढ़ाइने प्रमुख आचार्यले बताउनु भएको हो। महानगरपालिकाले गरेको छानबिनको अन्तिम प्रतिवेदन अनुसार बसबाग क्षेत्रमा 325 परिवार भूमिहीन र 242 परिवार अव्यवस्थित बसोबासी रहेका छन्। महानगर कार्यपालिकाको बैठकले भूमिहीन तथा अव्यवस्थित बसोबासीको विवरण समेत प्रमाणीकरण गरिसकेको छ। पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्गको संगम स्थल पृथ्वी चोकमा सुविधा सम्पन्न बसपार्क निर्माणका लागि विक्रम सम्बत 2032 जग्गा अधिग्रहण गरिएको थियो। हाल बसपार्कको जग्गामा 5 सुगमवासी टोल सरकारी विद्यालय तथा अन्य व्यक्तिका खर्च समेत रहेका छन्। हस्त साझा 5 ठोलबुढा हेलियर साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रिया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
0: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा धुरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
2: ए सबिना, यसको हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो। घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको घर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
0: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846878528 र 9008216142।
4: न श्रेया, यो चाया पोतो डन्डी फोर एलर्जीले मेरो अनुहार नै।
5: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
4: कहाँ?
5: गन्जगी मेडिकल हल
6: हो। गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
5: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डिफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सन स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
6: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
4: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी, सम्पर्क 0635903969, मोबाइल 9840826926।
7: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
8: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
7: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
9: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटिएल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
7: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
9: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
7: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
8: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
10: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9841656999।

0: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। फिसको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
1: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
2: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
0: हाक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
3: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
4: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेदी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860715
5: र रामचन्द्र महत 9461168778।
6: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
0: साँच्चै कि मोनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोभे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोनी लाउने खालको छ।
6: कहाँ बनाए चन्द्र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
0: हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
5: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
7: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
8: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
7: अनि बन्छ त दाई?
8: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
9: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि।
10: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
11: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
10: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
3: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
12: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
3: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
12: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
3: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
12: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
3: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
12: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूआत, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
12: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
7: एपी स्टोर दुलेगौडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
3: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
13: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
3: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
13: फोन नम्बर 0564143121,
3: मोबाइल 9865078634 र 9701107090।
14: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
15: मैडम, धुम्रपान भनेको के हो?
14: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
15: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
14: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
15: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
14: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
16: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
17: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: तिमीलाई बिर्सन सक्दिन म यस सक्दिन तिमीलाई बिर्सन सक्दिन म
1: यस सक्दिन तिमी बिना एक्लै जिउन मेरो यो भावनालाई बुझिदेऊ न सुनिदेऊ न मेरो प्रस्तावलाई स्वीकारिदेऊ न मलाई मनको पिञ्जडामा तिमी सुनिदेऊ न आइदेऊ न यो जीवनमा महँगो पनि खाइदेऊ न इन्द्रिणी बनेर यो जीवनलाई रङ्गाइदेऊ न बताउन मलाई तिम्रो मनको मजुरीमा।

म त डोलाएको थिएँ फर्स्ट टाइम तिमीलाई देखेँ तिम्रो स्वर पनि खतरा लागिरहेको तिमी बोल्दाखेरि ल बिल्ला भयो गिराएको तिमीलाई हेरी हेरी फिरोले बोल्दाखेरि कति कविता कोरेँ मैले तिम्रो नै नाउँमा आमाको सम्झे पनि गर्छु म तिमीलाई पाउनु धेरै दोधारमा नपर तिमी पिरो लाउन मागेर दिएन भने हामी थागेर जाउन आउन लाग्छु म तिमीलाई म मेरो गाउँमा जनको फुल अनुच रामेछा भन्ने ठाउँमा तामाङको छोरा हुँ म हट न डट न जाने छैन लड्न सोल्टिनी मेरो विश्वास गर न

0: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
1: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
0: दीक्षा ब्युटी पार्लर रे?
1: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
0: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
1: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
0: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
1: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने
0: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
1: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
0: एहा, थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
1: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्लागण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा। सम्पर्क 97090343335।
2: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
3: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
2: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
4: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
5: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
3: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
6: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिन, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
5: हाक्कैमा दिमागलाई भारी गराएछ। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
7: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र एभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
4: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेदी। प्रोप्राइटर हरिचन्द्र महत। मोबाइल 9825527763 र 9860715
6: र रामचन्द्र महत 9461616878।
4: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा
8: बाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153868।
9: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
10: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
9: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
11: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ, जस्ता पाता, सिपिभीसी, पिभीसी पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 9556078302 र 9964608302।
12: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल, दुलेगौंडा हेल्प पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।
13: सुरुमा मुख्य समाचारका शीर्षकहरू।
14: रसुवा बाढीका कारण स्थगित गर्दा प्रोत्साहन पुरस्कार घोषणा असोज गते हुने। बाढी पीड़ितका लागि नुवाकोटमा अस्थायी फिल्ड अस्पताल सञ्चालनमा।
13: भूकम्प पछि उपल्लो मुस्ताङको लोमानथाङ गाउँपालिकाका स्थानीय त्रिपाल मुनि रात कटाउन बाध्य, करिब 60 घर बस्न नमिल्ने गरी क्षतिग्रस्त।
14: कंग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक भोलि बस्ने। इतर समूहले 15 महाधिवेशनका लागि जिल्ला जिल्लामा प्रतिनिधि खटाए।
13: विश्वव्यापी तनावका बीच नयाँ दिल्लीमा ब्रिक्स सम्मेलन शुरू। विश्व व्यवस्थामा सुधार हुनुपर्ने भारतीय प्रधानमन्त्री मोदीको जोड।
14: र एसएससी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनौट।
15: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
16: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
13: समाचार अब विस्तारमा। रसुवाको भोटे कोसीमाको बाढीका कारण स्थगित गरिएको भदौ महिनाको करदाता प्रोत्साहन पुरस्कार आगामी असोज 1 गते घोषणा हुने भएको छ। अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागले भदौ महिनाभरको कारोबारका आधारमा 31 जनालाई जनै 1,33,334 रूपियाँ र 2 जनालाई जनै 10,00,000 रूपियाँ बम्पर पुरस्कार दिने तयारी गरेको हो। करदातालाई बिल लिन र कर तिर्ने प्रणालीमा अभ्यस्त गराउने उद्देश्यले नयाँ आर्थिक वर्षको बजेट मार्फत सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनमा ल्याएको हो। साउन 1 गतेदेखि शुरू भएको कार्यक्रम अन्तर्गत भदौ 16 गते पुरस्कार घोषणा गर्ने भनिए पनि भोटेकोसी बाढ़ीका कारण देशमा विपत्ति सिर्जना भएको भन्दै स्थगित गरिएको थियो। विभागका महानिर्देशक डाक्टर भीष्म कुमार भूषालले असोजमा भदौ महिनाको पुरस्कार घोषणा गर्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो।
14: भोटेकोसी नदीमा आएको बाढ़ी पश्चात उत्पन्न हुन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगंजले नुवाकोटमा 500 को अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ। त्रिशुली नदीको बाढ़ीले त्रिशुली अस्पतालसँग सम्पर्क विच्छेद भइरहेको समयमा बाढ़ी पश्चात फैलन सक्ने रोगको संक्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले 500 को लेभल 1 अस्पताल विदुरमा सञ्चालनमा ल्याएको हो। अस्पतालबाट विशेषज्ञ चिकित्सक मार्फत 24 घण्टा आकस्मिक सेवा सहित बहिरंग ओपीडी वार्ड प्रयोगशाला औषधि लगायत सुविधा आम सर्वसाधारणले निशुल्क पाउने व्यवस्था गरिएको प्रहरी अस्पतालमा कार्यरत प्रहरी नायब महानिरीक्षक दामोदर पौडेलले जानकारी दिनुभयो। वहाँका अनुसार भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीका कारण मानवीय र पशु चौपाया क्षति पश्चात फैलन सक्ने संक्रमण जन्य रोग नियन्त्रणलाई केन्द्रित गर्दै फिल्ड अस्पताल सञ्चालनमा ल्याइएको हो।
13: यही भदौ 23 गते रातिको भूकम्पपछि उपल्लो मुस्ताङको लुमानथाङ गाउँपालिकाका स्थानीय शिक्षक र विद्यार्थी पालमुनि रात कटाउन बाध्य भएका छन्। लुमानथाङ केन्द्रबिन्दु भएर गएको 5.3 म्याग्निच्युडको भूकम्पको धक्काले लुमानथाङका 80% घर चर्किएका छन्। लुमानथाङको दीपज्योति स्कूलको विद्यार्थी छात्रावासको भवन र शिक्षक आवास पनि भूकम्पले चर्किएपछि बस्नै नमिल्ने भएको छ। लुमानथाङ गाउँपालिकामा भूकम्पले सामान्य क्षति पुर्याए पनि पालिकाका अन्य 4 वडामा स्थानीयका अधिकांश घर बस्न नमिल्ने गरी मध्यम र पूर्ण रूपमा क्षति भएका गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष टसिनर्बु गुरूङले भदौ 23 गते रातिको भूकम्पले गाउँपालिकाभित्रका स्थानीयका ढुङ्गा र माटोले निर्मित 80% घरमा क्षति पुगेको बताउनुभयो। उहाँका अनुसार भूकम्पले क्षतिग्रस्त घरहरू बस्ने नमिल्ने गरी भत्किएका हुन्। भूकम्पपछि पटक पटक पराकम्पनको असर देखिएको थियो। भूकम्पले स्थानीयका घर र विद्यालय चर्किनुका साथै मानवीय क्षति नभए पनि जोखिम भने बढ़ेको छ। जोखिम अझै कायम रहेकाले क्षति भएका घरका स्थानीय विद्यालयका शिक्षक र विद्यार्थी खुला चौरमा तिरपाल टाँगेर बस्न बाध्य भएका छन्।
14: नेपाली कंग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक भोलि बस्ने भएको छ। बैठक भोलि दिउँसो 2 बजे पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन बीपी नगर ललितपुरमा बस्ने गरी आह्वान गरिएको कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी तथा सदस्यसँगै प्रदेश सभापतिहरूलाई समेत उपस्थित हुन भनिएको छ। बैठक पार्टीको 15 महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।
13: कंग्रेसको इतर समूहले भने 15 महाधिवेशनका लागि जिल्ला जिल्लामा प्रतिनिधि पठाएको छ। पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाको समेत जगतमा गठित 15 केन्द्रीय महाधिवेशन तयारी समितिले आज केन्द्रीय प्रतिनिधि पठाएको हो। जिल्लादेखि वडासम्मका विभिन्न 6 वटै तहका अधिवेशनका लागि असोज 3 गतेभित्र तयारी समिति गठन गर्ने गरी केन्द्रीय प्रतिनिधि खटाइएको सचिवालय समन्वय समिति संयोजक दीपक प्रसाद कोइकेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। पूर्व सभापति शेरबहादुर देउवा समूहले केन्द्रीय कार्य समितिको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा विशेष महाधिवेशन पक्षले महाधिवेशनको नयाँ तालिका सार्वजनिक गरी अधिवेशनको गतिविधि गर्न लागेको भन्दै असहमति जनाउँदै आएको छ। 15 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिले नै 15 महाधिवेशन गर्नुपर्ने संवैधानिक दायित्व छ, विज्ञप्तिमा लेखिएको छ। थाहा संसार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
17: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ। एकदम ठिक छ, कुरा मिला। अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
18: यो त साइड जब दाइ, यो चाहिँ मेन।
17: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
18: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
17: थाहा छ, त्यसैले त यही लिन आएको।
19: विदेशमा पनि फ्लो गार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ।
17: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
19: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
17: सुरक्षा घरको
18: साथ जीवन।
16: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालय अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-171 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
13: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
14: अब बाँकी समाचार। खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन माग गर्दै नेकपा बहुमतले प्रदर्शन गरेको छ। नेकपा बहुमतले आज माइतीघरमा प्रदर्शन गरेको हो। नेकपा बहुमत पार्टीका कार्यकर्ताहरूले सरकारलाई व्यङ्ग्य गर्दै थालमा चामल राखेर प्रदर्शन गरेका थिए। उनीहरूले महँगी उच्च र ग्यास अभाव हुँदा पनि सरकारले नदेखेको आरोप लगाएका छन्। जनताको समस्यामा दुई तिहाईको सरकार नै हराएको उनीहरूको आरोप छ।
13: नारायणगढ़ मुगलिन सड़क खण्डमा मरमत कार्य जारी रहेकाले प्रत्येक दुई घण्टामा आधा घण्टा मात्र यातायात सञ्चालन भइरहेको छ। बिहान 8:30 बजेदेखि दुई घण्टाको अन्तरमा 30 मिनटका लागि मात्रै सड़क खुला गरेर सवारी साधन सञ्चालन भइरहेको हो। बाँकी समयमा सड़क मरमतको कार्य जारी रहेको भएकाले सवारी साधनलाई रोक्ने गरिएको छ। सड़क खण्ड अन्तर्गत तुइन खोलामा अहिले मरमत कार्य भइरहेको छ। मरमतका कारण शान्ति बजार क्षेत्रमा सवारी साधन रोकिने गरेका छन्। त्रिशुली नदीमा गत भदौ 10 गते र त्यसपछि आएको बाढ़ीका कारण नारायणगढ मोगलिन सड़क खण्डका विभिन्न स्थानमा क्षति पुगेपछि सड़क अवरूद्ध हुँदै आएको छ। सड़क सञ्चालनमा ल्याउन मरमत र पुननिर्माणको काम भइरहेको छ। मरमत कार्यका कारण यात्रुले आफ्नो यात्रा समयलाई ध्यानमा राख्न र सड़क खुल्ने समय अनुसार नै आवजात गर्नुपर्ने अवस्था छ।
14: बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्का सिंचाई आयोजना आगामी 5 वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ। सरकारले 5 वर्षभित्र आयोजनाको काम सम्पन्न गर्न निर्देशन दिए अनुरूप पछिल्लो समय सिक्का सिंचाईको काम द्रुत गतिमा भइरहेको आयोजनाका निर्देशक राजु आचार्यले बताउनुभयो। बजेट र जनशक्तिको अभाव नभए अबको 5 वर्षभित्र पूर्वाधार निर्माणको सबै काम सकिने उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार हालसम्म आयोजनाको 51% निर्माणको भौतिक प्रगति भएको छ भने यो अवधिमा पूर्वाधार निर्माणतर्फ करिब 24 अर्ब रूपियाँ खर्च भइसकेको छ। मरमत सम्भारको काम नियमित रूपमा चल्ने भए पनि आयोजना निर्माणको बाँकी काम 5 वर्षमा सक्ने गरी अहिले काम भइरहेको छ। आर्थिक वर्ष 2062-63 शुरू भएको यो आयोजना अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका अगैया स्थित राप्ती नदीमा 317 मिटर क्षेत्रफलमा ब्यारेज निर्माण गरी 42,766 हेक्टर भूमिमा सिंचाई सुविधा पुर्याउने लक्ष्य राखिएको छ।
13: अब अन्तर्राष्ट्रिय समाचार। भारतको राजधानी नयाँ दिल्लीमा वार्षिक ब्रिक्स शिखर सम्मेलन आजदेखि शुरू भएको छ। सम्मेलनमा चीनी राष्ट्रपति सी जिनपिङ, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, इरानी राष्ट्रपति मसूद पेजेस्कियान लगायतका नेताहरू सहभागी छन्। भारतले ब्रिक्स शिखर सम्मेलन आयोजना गरेको यो चौथो पटक हो। पश्चिम एसिया र युक्रेनमा जारी युद्धले ऊर्जा आपूर्ति र जल तथा यातायातमा बाधा पुर्याइरहेको, ट्यारिफको दबाव बढ़िरहेको चुनौतीको सामना गर्ने विषयमा सदस्य राष्ट्रहरू बीच मतभेद रहेका बेला ब्रिक्सको शिखर सम्मेलन आयोजना गरिएको हो। बिना डलर सीमा पार भुक्तानी प्रणालीको विस्तार तथा कृत्रिम बुद्धिमत्तामा सहकार्य पनि सम्मेलनका प्रमुख एजेण्डा बनाइएको छ। यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ग्लोबल साउथ निर्णायक बन्नुपर्ने बताउनु भएको छ। ब्रिक्स सम्मेलनमा उहाँले विश्व व्यवस्थामा सुधार हुनुपर्नेमा जोर समेत दिनुभयो। विश्व व्यवस्थाको अहिलेको संरचना पिरामिड आकारको रहेको उल्लेख गर्दै मोदीले शक्ति र निर्णय लिने अधिकार माथिल्लो तहमा केन्द्रित भएको बताउनुभयो। तल्लो तहमा ती निर्णयबाट प्रभावित राष्ट्रहरू रहे पनि ती निर्णयलाई प्रभावित गर्न उनीहरूले नसकेको मोदीको भनाइ छ। मोदीले ग्लोबल साउथ निर्णयकर्ता बन्नुपर्ने र भारत त्यसको नेतृत्व लिन तयार रहेको बताउनु भएको छ।
14: अब खेल समाचार। नेपाल एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा छनौट भएको छ। आज भएको फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स यूएलाई 44 रनले हराउँदै नेपालले प्रतियोगिताको उपाधि जितेको हो। उपाधि जितेसँगै नेपाल दोस्रो पटक एसिया कप एक दिवसीय क्रिकेटमा छनौट भएको छ। मलेसियाको बायोमास बलमा नेपालले दिएको 314 रनको लक्ष्य पछ्याएको यूएले 49 ओभर एक बलमा सबै विकेट गुमाएर 269 रन मात्र बनाउन सक्यो। यूएका राहुल चोपड़ाले अभिजित 100 रनको योगदान गरे। साहेब खानले 52, तनिष सूरीले 42, कप्तान हरप्रीत सिंह भाटियाले 33 र खुजैमा तन्वीरले 15 रनको योगदान गरेका थिए। नेपालका करण केसीले 3, ललित नारायण राजवंशीले 2 तथा दिपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल र गुलशन कुमार झा, बशीर अहमद र कप्तान सन्दीप लामेछानेले समान एक एक विकेट लिएका थिए। यसअघि पहिले ब्याटिङ गरेको नेपालले 9 विकेट गुमाएर 313 रन बनाएको थियो। नेपालका लागि ओपनर आसिफ शेखले 102 रनको शतकीय पारी खेलेका छन्। अर्का ओपनर अर्जुन कुमार 43 रन बनाएर आउट हुँदा गुलशन झाले 52 रनको अर्धशतकीय पारी खेल्दै रोहित पौडेलले 40 र दिपेन्द्र सिंह ऐरीले 18 रनको योगदान गरेका थिए। युएका इब्रार अहमदले 4, खुजैमा तन्वीरले 2 विकेट हात पारेका थिए। एसिया कपको आगामी संस्करण सन् 2027 बंगलादेशमा आयोजना हुँदैछ।
13: साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
14: रसुवा बाढ़ीका कारण स्थगित करदाता प्रोत्साहन पुरस्कार घोषणा असोज 1 गते हुने। बाढ़ी पीड़ितका लागि नुवाकोटमा अस्थायी फील्ड अस्पताल सञ्चालनमा।
13: भूकम्पपछि उपल्लो मुस्ताङको लोमानथाङ गाउँपालिकाका स्थानीय त्रिपाल मुनि रात कटाउनु बाध्य। करिब 60 घर बस्ने नमिल्ने गरी ध्वस्त।
14: कंग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक भोलि बस्ने। इतर समूहले 15 महाधिवेशनका लागि जिल्ला जिल्लामा प्रतिनिधि खटायो।
13: विश्वव्यापी तनावका बीच नयाँ दिल्लीमा ब्रिक्स शिखर सम्मेलन शुरू। विश्व व्यवस्थामा सुधार हुनुपर्नेमा भारतीय प्रधानमन्त्री मोदीको जोड।
14: र एसएससी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनौट।
13: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। दिनेश र जगत बिदा हुन्छौ। नमस्कार।
15: एक सय 3 थोप्लो 8 अन्तर्मनको आवाज।

0: Connect your dream. Connect your future. Steel. Connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौडा वा इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856338073।
2: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
3: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
2: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
3: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
4: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
5: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
4: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9868385022।
6: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
7: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
6: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
8: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
9: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक
8: मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
9: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तन।

0: अहिले बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9811066136।
0: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
1: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
0: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
1: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
0: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
1: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
0: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
1: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
1: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
2: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएनी हुन्थ्यो नि बुहारी।
3: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जिरा, सावा, जेठो बुढो, पहेँले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
2: ए हो र, ल त ल,
4: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र टिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोप्राइटर अर्जुन लम्साल, फोन 0658414222 र 9855216692।
5: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला पिच गीत प्रतियोगिता 2083, साथमा विविध सांस्कृतिक कार्यक्रम।
6: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
6: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
5: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
6: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
5: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
6: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार,
5: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म,
6: टिम दर्ता शुल्क 500 रुपियाँ।
5: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4, दोलेगौडा, बेटीचो।
6: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
5: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4,
6: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
5: थप जानकारीको लागि सम्पर्क 9806681166, 9841349504 र 9462626743।

0: प्रकाश नेउपाने 98560 33878, प्रशांत नेउपाने 98460 26925। मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
1: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
2: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
0: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
2: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
0: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
3: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461656999 छ।
4: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
5: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
2: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
6: १०३.८ अन्तर्मनको आवाज।

0: आमा प्रकाश राईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
1: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
0: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि सिबिआर सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
2: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, बिपी चोक।
3: प्रोपाइटर।

नमस्ते, स्वागत छ कार्यक्रम स्कूल कलेज मा। तपाई हामीलाई रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तरमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकैसाथ सुन्न सक्नुहुनेछ। कार्यक्रम स्कूल कलेजमा हरेक हप्ताको शनिबार बेलुकी 6 बजेको थाहा खबरपछि 7 बजेसम्म सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा रहेर विद्यार्थी भाइ बहिनी भित्र लुकेर रहेको प्रतिभा, अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्य सहित उनीहरूसँग गरिएको रमाइलो कुराकानी प्रस्तुत गर्दछौ। यस कार्यक्रमलाई निरन्तरता दिँदै आजको श्रृंखला तयार गर्नको लागि म कार्यक्रम प्रस्तुता सृष्टि खत्री रहेको छु। यो क्षेत्रकै गुणस्तरीय नमूना विद्यालय पञ्चमुनी देव माध्यमिक विद्यालयमा। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहोला। अहिले भने भाइ बहिनीसँगको कुराकानीतर्फ लागौं है त।

0: मेरो नाम प्रदीप सुनार हो। म कक्षा 2B पढ्छु। मेरो घर पौडाडा हो। आज मैले गीत गाउन गइरहेको छु, ध्यान दिएर सुन्नु होला। मेरो गीतको टाइटल हो बादल पारीको देश। अब सुरु गरे त तिमीलाई मैले नै हो लाने, के छ भित्र जाने कि नजाने, बादल पारीको देशैमा चिटका गौरीको भेषैमा, जान्छ र माया तो पारी देशै, कति मिठो हात हो देशैमा, कति मिठो हात
1: हजुर। एकदमै मिठो चाहिँ गीत गाउनु भयो हाम्रो सानो भाइले। अनि यो गीत चाहिँ कसको लागि गाउनु भएको नि?
0: मेरो साथीको लागि।
1: साथीको लागि गाउनु भएको? अनि त्यो साथी चाहिँ यहाँ हुनुहुन्छ कि हुनुहुन्न अहिले?
0: हुनुहुन्छ, एब्सेन्ट हुनुहुन्छ।
1: एब्सेन्ट हुनुहुन्छ है। अनि यो गीत चाहिँ हजुरलाई कसैले सिकाइदिनु भएको हो कि आफैले प्र्याक्टिस गरेर यतिसम्म गाउने हुनुभएको? हजुर,
0: आफैले प्र्याक्टिस गरेर।
1: पहिले प्र्याक्टिस गर्नुभएको है। अनि हजुरको घरमा चाहिँ को को हुनुहुन्छ नि?
0: म, मेरो दादा अनि मम्मी बाबा।
1: अनि तपाईँको पढाइ चाहिँ कस्तो चलिरहेको छ अहिले?
0: मेरो पढाइ राम्रै चलिरहेको।
1: राम्रै चलिरहेको छ। अनि इक्जाममा चाहिँ के हुनुहुन्छ नि हजुर?
0: खै पासै थिए हुन्छ।
1: ल, राम्रोसँग अझै मेहनत गरेर पढेर अब फर्स्ट सेकेन्ड थर्डमा आउनु पर्यो है त। अनि हजुरलाई यसरी आफैमा बोल्न पाउँदा चाहिँ कस्तो महसुस भइरहेको छ त नि?
0: राम्रै हो।
1: राम्रै भएको छ है। हामीसँग हजुर फर्स्ट टाइम बोल्नु भएको
0: हो।
1: फर्स्ट टाइम बोल्दा चाहिँ कस्तो लागिरहेको छ?
0: राम्रै।
1: अनि अन्तिममा चाहिँ तपाईँ जस्तै रेडियो सुनेर बस्नुहुने साथीहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ?
0: मेरो गीत यहाँले पक्कै पनि सुन्नुभयो होला। सबैजनालाई धन्यवाद भन्न चाहन्छु।

0: हजुर, सानो भाइले चाहिँ आफ्नो प्रतिभा राखेर गइसक्नु भएको छ। फेरि पनि हामीसँग चाहिँ दुईजना बहिनीहरू चाहिँ हुनुहुन्छ। हजुरहरूलाई कार्यक्रममा धेरै धेरै स्वागत छ।
1: धन्यवाद।
2: धन्यवाद।
0: हजुरको शुभ नाम?
1: मेरो नाम खुसी गुप्ता हो, म कक्षा 2 पढ्छु।
2: मेरो नाम रितु राणा हो, म कक्षा 2 पढ्छु।
0: घर कहाँ हो नि?
1: मेरो घर दुलेगौडा हो।
2: मेरो घर बनकेवा हो।
0: दुलेगौडाबाट अनि बनकेवाबाट चाहिँ के केमा आउनुहुन्छ स्कुलसम्म चाहिँ तपाईँहरू?
1: म हिँडेर आउँछु।
2: म पनि हिँडेर आउँछु।
0: वहाँ बनकेवादेखि हिँडेर आउनुहुन्छ? गाह्रो हुँदैन?
2: हुँदैन, हेमाथि बस्ने हो।
0: घर बनकेवा हो, बस्न चाहिँ हेमाथि बस्नुहुन्छ। हजुर, अनि आज चाहिँ हामीलाई चाहिँ के सुनाउँदै हुनुहुन्छ नि हजुरहरूले?
2: हामीले कथा सुनाउँदैछौँ।
0: अनि कथाको शीर्षक चाहिँ के हो नि?
1: तराजुको मुसो।
0: ल, अब सुरु गरिहालिदिनु है त।
1: हजुर।

0: धन्यवाद।
1: हजुर निकै नै मिठो चाहिँ हजुरहरूले कविता भन्नुभयो। अनि हजुरको घरमा चाहिँ मुसा छ कि छैन?
0: छैन।
1: दुवैजनाको घरमा छैन। अनि हजुरहरू चाहिँ एकदम सन्स्यारामै हुनुहुन्छ दुवैजना? अनि अब तिज आउँदैछ, अनि तिजमा चाहिँ कहाँ कहाँ जाने प्लान छ त नि तपाईँको?
0: तिजमा म घुम्न जान्छु।
1: घुम्न जानुहुन्छ? अनि तपाईँ नि?
0: म त मामा घर जान्छु।
1: मामा घर जानुहुन्छ है। अनि तिजमा चाहिँ हाम्रो दुलेगौडामा पनि बजार लाग्दैछ, अनि बजार हेर्ने कि नहेर्ने दुवैजनाले? हेर्ने है। राम्रोसँग चाहिँ तिज मनाउनु होला है त। अनि छुट्टीको समयमा घरमा चाहिँ के गरेर दिन बिताउनुहुन्छ तपाईँहरूले?
0: छुट्टीको दिन होमवर्क गरेर पढेर खेलेर दिन बिताउँछ।
1: अनि तपाईँले?
0: पढेर खेलेर लेखेर दिन बिताउँछ।
1: अनि घरमा चाहिँ मम्मीलाई हेल्प गर्न कतिको मन पराउनुहुन्छ?
0: धेरै मन।
1: के काम गर्नुहुन्छ नि घरमा?
0: कपडा धुन्छु, झाडु लगाउँछु, पोछा लगाउँछु, अनि कपडा पट्याएर राख्छु, अनि पोछा मिलाउँछु, कपडा धुन्छु, भाँडा धुन्छु, कपडाहरू पट्याउँछु, पोछा लाउँछु, झाडु लाउँछु।
1: धेरै काम गर्नु हुँदो रहेछ। हेर्दा चाहिँ सानो सानो हुनुहुन्छ तर धेरै काम जानिसक्नु भएको रहेछ है। अनि हजुरहरू दुवैजना बेस्ट फ्रेन्ड हुनुहुन्छ?
0: हजुर हो।
1: ए, अनि बेस्ट फ्रेन्ड चाहिँ हुनुहुँदो रहेछ। अनि एकअर्काको बारेमा कति कुरा थाहा छ हजुरहरूलाई?
0: मलाई धेरै थाहा छ।
1: धेरै थाहा छ। अनि तपाईँलाई?
0: मलाई पनि धेरै थाहा छ।
1: अनि कतिको माया लाग्छ त नि बेस्ट फ्रेन्डको?
0: धेरै माया लाग्छ।
1: एकदम धेरै माया लाग्छ।
0: लाग्छ।
1: ल त्यसो भए चाहिँ हजुरहरूलाई सबै थाहा छ भन्नुभयो। त्यसो भए म साथीको बारेमा केही सोध्छु, तपाईँहरूले भन्नुपर्छ है त।
0: हुन्छ।
1: ल अब खुसीको पालो है त सुरुमा है त। हाम्रो ऋतुजीलाई चाहिँ सबैभन्दा मन पर्ने कलर कुन हो थाहा छ?
0: पिङ्क कलर
1: हो ऋतुजी।
0: हो।
1: अनि उहाँलाई चाहिँ एकदम के चाहिँ खान मन पर्छ नि?
0: थाहा भएन।
1: त्यो चाहिँ थाहा भएन। ल साथीले भनिदिनु पर्यो हजुरलाई के चाहिँ खान मन पर्छ।
0: मलाई दाल भात अनि गुलियो अचार खान मन लाग्छ।
1: अब चाहिँ थाहा पाइराख्नु पर्यो है त।
0: हुन्छ।
1: यसै गरी अनि हाम्रो चाहिँ ऋतुजीको फेभरेट गेम चाहिँ के होला थाहा छ?
0: बसिडुम।
1: मिलेन के होला भनिदिनु पर्यो?
0: लुकिडुम।
1: लुकिडुम पो परे त, कन्फ्युजन भइहाल्छ, केही छैन है। ल अब चाहिँ हाम्रो ऋतुजीले भन्नु पर्यो है त। ल हाम्रो खुसीजीको चाहिँ फेभरेट खानेकुरा चाहिँ के होला ऋतुजी? ल भनिदिनु पर्यो खुसीजीले।
2: मोमो।
1: अब थाहा पाउनु पर्यो है। अनि हाम्रो खुसीजीको चाहिँ फेभरेट टिचर चाहिँ को हुनुहुन्छ नि क्लासमा?
0: सुस्मिता मिस।
1: मिल्यो खुसीजी? है। ल हुन्छ, दुवैजनालाई धेरै कुरा थाहा रहेछ, यसरी नै अगाडि बढ्नु होला है त। अनि अन्तिममा चाहिँ रेडियो सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ?
0: म जस्तै सुनेर बस्ने भाइ बहिनीहरू, हजुरहरू पनि नजर आइकन आफ्नो प्रतिमा यसै गरी नजर आई राख्नु होला भन्न चाहन्छु। धन्यवाद।
1: अनि हजुरले चाहिँ अन्तिममा चाहिँ के सन्देश दिन चाहनुहुन्छ नि?
0: हाम्रो कविता सुन्ने भएकोमा सबैजनालाई थ्याङ्क यू सो मच भन्न चाहन्छु। ह्याप्पी टिज।
1: हजुर, दुईजना बहिनीहरू हुनुहुन्थ्यो, आफ्नो प्रतिभा राखेर चाहिँ गइसक्नु भएको छ। अहिलेको लागि भने फेरि पनि हामीसँग चाहिँ अर्को बहिनी हुनुहुन्छ। हजुरलाई कार्यक्रममा धेरै धेरै स्वागत छ।
3: धन्यवाद। मेरो नाम सिल्भिया सुनार हो, म कक्षा 2 पढ्छु। मेरो घर बनकेवा हो, म 9 भए। आज मैले छैन सारामा गीत सुनाउँदै रहेका छु, ध्यान दिएर सुनिदिनु होला है त। छैन सारामा छैन राजा मामाहरू बिचुएर आज आज गयो गजनिसा पगि आए तिमै माझ तिम्रो गीत मगाउँदैछु र सुनिदेऊ तिमी कफेर माया गुरुले मलाई बाह्र छाडि आए सब कामका छ मेरो मन सही भए तिम्रो मन तिन्जारा सुनिदेऊ मायाहरू आकाशी हेर्दा पनि तिमीलाई नै देख्दछु मलाई भित्र अझै तिम्रै भन पाउँदछु छाडिसकेको माया तिमीलाई अझ फर्कियो यो हिजो महिनामा साउने वर्ष फर्कियो सबलाई कुर्दैछु सपनीमा देख्दैछु तिम्रो नजर आउनै गाह्रो। धन्यवाद।
1: हजुर एकदमै मिठो चाहिँ गीत गाउनुभयो। अनि यो गीत चाहिँ हजुरले कति दिनमा प्र्याक्टिस गरेर सक्नुभयो त नि?
3: मैले एकै दिनमा प्र्याक्टिस गरेँ।
1: एकै दिनमा सक्नुभएको है। अनि कस्तो मिठो गीत। अनि अरू बेला पनि गाउनुहुन्छ क्लासमा यस्तै गीत?
3: गाउँछु।
1: गाउनुहुन्छ है। र अनि गीत सँगसँगै चाहिँ हजुरले चाहिँ अरू के गर्न मन पराउनुहुन्छ?
3: मलाई पिङ खेल्ला, लुकेडिमहरू खेल्ला, साथीहरूसँग खेल्न मन पराउँछु।
1: हो, अनि हजुरको फेभरेट कलर चाहिँ कुन हो नि?
3: पिङ्क।
1: अनि फेभरेट खानेकुरा?
3: म्याङ्गो।
1: म्याङ्गो त फ्रुट भयो, अनि फुडहरू के मनपर्छ? खानेकुराहरूमा अरू खानाहरूमा के मनपर्छ?
3: मलाई दाल भात चटनी।
1: एकदम नेपाली खाना एकदम मन पर्दो रहेछ है?
3: हजुर।
1: अनि हजुरको चाहिँ फेभरेट टिचर चाहिँ को हुनुहुन्छ नि क्लासमा?
3: सुस्मिता टिचर।
1: अनि उहाँले चाहिँ कुन सब्जेक्ट पढाउनुहुन्छ?
3: इङ्ग्लिस र साइन्स।
1: इङ्ग्लिस र साइन्स पढाउनुहुन्छ। अनि हजुर एक्जाममा चाहिँ के हुनुहुन्छ क्लासमा?
3: कहिले फर्स्ट कहिले फिफ्थ हुन्छ।
1: हो र, पढाइ त एकदम राम्रो रहेछ, अझै एकदम मेहनत गरेर पढ्नु होला है त।
3: हुन्छ।
1: अनि हजुरलाई चाहिँ भविष्यमा चाहिँ के भन्न मन छ नि धेरै पढेर?
3: मलाई नर्स।
1: नर्स भन्न मन छ?
3: हजुर।
1: ल, राम्रोसँग पढेर आफ्नो सपना पुरा गर्नु होला है त।
3: हुन्छ।
1: अनि हजुरको फेभरेट सब्जेक्ट चाहिँ कुन हो नि?
3: साइन्स र इङ्ग्लिस।
1: साइन्स र इङ्ग्लिस हो। आज रेडियोमा बोल्दै हुनुहुन्छ, पहिलो चोटि हो कि दोस्रो चोटि हो कि? कति चोटि बोल्नु भयो हामीसँग?
3: तपाईँहरूसँग दोस्रो चोटि।
1: दोस्रो चोटि हो। अनि कस्तो लागिरहेछ त नि?
3: रमाइलो लागिरहेछ।
1: रमाइलो लागिरहेछ। फेरि पनि यसरी नै भाग लिनु होला है त।
3: हुन्छ।
1: अनि अन्तिममा चाहिँ रेडियो सुनेर बस्नुहुने सम्पूर्ण तपाईँ जस्तै साथीहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ?
3: सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरू, आफ्नै स्वास्थ्यको ख्याल गर्नु होला भन्न चाहन्छु। धन्यवाद। ह्याप्पी तिज।
1: हजुर श्रोता साथी, हाम्रो बहिनीले पनि आफ्नो प्रतिभा राखेर चाहिँ गइसक्नु भएको छ। फेरि पनि हामीसँग चाहिँ अर्को बहिनी हुनुहुन्छ, हजुरलाई धेरै धेरै स्वागत छ कार्यक्रम स्कुल कलेजमा।
2: नमस्कार, धन्यवाद। मेरो नाम अस्मी वर्षेला हो, म कक्षा 2 पढ्छु। म 8 वर्षको भए, मेरो घर टाढो हो। म चाहिँ आज टेबल सुनाउँदैछु, ध्यान दिएर सुन्नु होला। 4 1 4 4 2 8 4 2 4 4 6 4 5 24 6 24 20

0: धन्यवाद।
1: हजुरलाई त टेबल त एकदमै खर आउँदो रहेछ। अनि हजुरलाई म्याथ सब्जेक्ट चाहिँ कतिको मन पर्छ?
0: मलाई धेरै मन पर्छ।
1: धेरै मन पर्छ। अनि सबैभन्दा सजिलो लाग्ने सब्जेक्ट चाहिँ कुन हो नि हजुरलाई?
0: इङ्ग्लिस, साइन्स।
1: इङ्ग्लिस र साइन्स है। अनि म्याथ पनि मन पर्छ?
0: अनि
1: यो म्याथ चाहिँ कसले पढाउनुहुन्छ हजुरहरूलाई?
0: सीमा टिचरले।
1: सीमा टिचरले पढाउनुहुन्छ। अनि हजुरको फेभरेट टिचर चाहिँ को हुनुहुन्छ नि क्लासमा?
0: सुस्मिता टिचर।
1: सबैजनाको सुस्मिता टिचर हुनुहुँदो रहेछ। उहाँले चाहिँ एकदम माया गर्नुहुन्छ कि क्या हो? माया गरेर पढाउनुहुन्छ है। हजुरको पढाइ चाहिँ कस्तो छ?
0: मेरो पढाइ राम्रो छ।
1: पढाइ राम्रो छ। अनि तपाईँलाई चाहिँ पञ्चौनी स्कुलमा पढ्दा चाहिँ कस्तो फिल हुन्छ नि?
0: मलाई राम्रो फिल लाग्छ।
1: राम्रो फिल हुन्छ। अनि यहाँको एकदमै मन पर्ने कुरा चाहिँ के हो नि हजुरलाई स्कुलको?
0: मन पर्ने कुरा साथी।
1: साथी? अनि बेस्ट फ्रेन्ड हुनुहुन्छ कि हुनुहुन्न?
0: हुनुहुन्छ।
1: यही हुनुहुन्छ कि क्लासमा हुनुहुन्छ?
0: क्लासमा।
1: क्लासमा हुनुहुन्छ। ल, अनि भोलि पर्सि धेरै पढेर चाहिँ भविष्यमा चाहिँ के बन्न मन छ हाम्रो अस्मिजीलाई?
0: शिक्षक।
1: टिचर बन्न मन छ। ल, राम्रोसँग पढेर चाहिँ टिचर बन्नु होला है त।
0: हुन्छ।
1: अनि अन्तिममा चाहिँ रेडियो सुनेर बस्नुहुने साथीहरूलाई के सन्देश दिन चाहनुहुन्छ?
0: धेरै पढेर आफ्नो सपना पुरा गर्नु होला। धन्यवाद। ह्याप्पी टिच।
1: हजुर, हाम्रो बहिनीले पनि आफ्नो प्रतिभा राखेर चाहिँ गइसक्नु भएको छ। अहिलेको लागि भने हामीसँग एकजना भाइ हुनुहुन्छ, उहाँ चाहिँ एकदम तयारी अवस्थामा हुनुहुन्छ आफ्नो प्रतिभा राख्नको लागि। भाइलाई धेरै धेरै स्वागत छ कार्यक्रम स्कुल कलेजमा।
2: धन्यवाद। नमस्कार, मेरो नाम अपिल कार्की हो। म 8 वर्षको भए। मेरो कक्षा 2B हो। आज मैले ऱ्याप सुनाउने छु। ध्यान दिएर सुन्नु होला है त। धन्यवाद।
1: हजुर, हजुरले चाहिँ एकदमै मिठो चाहिँ ऱ्याप गाउनुभयो। अनि यो चाहिँ कसैले सिकाइदिएको हो कि आफै प्र्याक्टिस गर्नुभएको त नि?
2: आफै युट्युबमा हेरेर प्र्याक्टिस गरेँ।
1: आफै युट्युबमा हेरेर प्र्याक्टिस गर्नुभएको हो। एकदम मनपर्छ ऱ्यापहरू हजुरलाई?
2: हजुर।
1: अनि कति गाउनुहुन्छ? घरतिर पनि गाउनुहुन्छ कि स्कुलमा मात्र हो कि आज कार्यक्रममा मात्र हो कि?
2: घरतिर नि गाउँछु।
1: ल, ऱ्यापर बन्ने हो त भविष्यमा?
2: होइन, म त जिपी राइडर हो।
1: जिपी राइडर हो? ऱ्यापर चाहिँ नबन्ने? अनि ऱ्यापर नबन्ने भएपछि चाहिँ अनि आज चाहिँ हामीलाई चाहिँ किन चाहिँ ऱ्याप गीत सुनाउन मन लाग्यो त नि तपाईँलाई?
2: मन लागेर।
1: ल, हुन्छ। भनेपछि मन लागेपछि हजुरलाई जे पनि आउँदो रहेछ है। अनि यो ऱ्याप गीत गाउन बाहेक अरू चाहिँ के आउँछ नि हजुरलाई?
2: अरू सबै आउँछ।
1: सबै आउँछ? अनि सबै भनेको चाहिँ के होला नि?
2: पौडी खेल्न, गीत गाउन, ऱ्याप गाउन, साइकल खेल्न, बकिडुम खेल्न, लुगामारी खेल्न, छोइडुम खेल्न, यति हो।
1: सबै कुरा आउँदो रहेछ है। अनि यो सँगसँगै चाहिँ अनि पढाइ चाहिँ कतिको आउँछ त नि?
2: धेरै आउँछ।
1: धेरै आउँछ। अनि पढ्न कतिको मन पर्छ?
2: धेरै।
1: धेरै पर्छ है। अनि क्लासमा चाहिँ के हुनुहुन्छ नि हाम्रो सानो मान्छे चाहिँ?
2: फोर्थ।
1: फोर्थ हुनुहुन्छ। ल, अझै राम्रोसँग पढेर चाहिँ फर्स्ट सेकेन्डमा आउनु होला अब चाहिँ है।
2: हुन्छ।
1: अनि भविष्यमा चाहिँ पछि फ्युचरमा ठुलो भएर चाहिँ धेरै पढेर चाहिँ के बन्न मन छ?
2: मोटो जिपी राइडर।
1: ल, आफ्नो सपना पुरा गर्नु होला, राम्रोसँग पढ्नु होला है त।
2: ल,
1: अनि अन्तिममा चाहिँ रेडियो सुनेर बस्नुहुने सम्पूर्ण हजुर जस्तै साथीहरूलाई के सन्देश दिन चाहनुहुन्छ?
2: धन्यवाद। ह्याप्पी टिज।
1: हजुर, हाम्रो भाइले चाहिँ आफ्नो प्रतिभा राखेर गइसक्नु भएको छ। अहिलेको लागि भने हामीसँग अन्तिममा चाहिँ एकजना भाइ हुनुहुन्छ, उहाँलाई चाहिँ कार्यक्रममा स्वागत गरिहालौं। नमस्कार।
3: नमस्कार, मेरो नाम फरहान आलम हो। म कक्षा 2 पढ्छु। मेरो घर गल्छिना हो। म आज हजुरहरूलाई एउटा कथा सुनाउन पाएछु। राम्रोसँग सुन्नु होला। Nepal High School was the first school in Nepal. The school lies in Kathmandu. It is near Potahiti Chowk, just opposite to Rani Pokhari. Veer Hospital is to the south. Ghantaghar and Sri Chandra College are to the east. Jamal Najgar is to the north. The school has a big building. The building has 4 stories. The has 45 rooms. The school has a computer lab and a library. There is also a drawing room and a big hall in the school. The school now looks very beautiful. Thank you.
1: हजुर एकदमै मिठो छ स्टोरी भन्नुभयो. अनि हजुर चाहिँ कति क्लासमा पढ्नुहुन्छ अरे?
3: दुई कक्षामा पढ्छु.
1: दुईमा पढ्नुहुन्छ है. पढाइ चाहिँ कस्तो छ? कतिको पढ्न मन लाग्छ?
3: धेरै
1: धेरै मन लाग्छ. अनि हाम्रो यो ठाउँमा चाहिँ धेरै स्कुलहरू छन् है. अनि हजुरलाई चाहिँ पञ्चमुनिमै किन पढ्न मन लाग्यो त नि?
3: मेरो मम्मीले धेरै पैसा तिरे त यसमा मन लाग्यो पढ्न.
1: ए हो र. अनि यहाँको चाहिँ हजुरलाई चाहिँ अरू के कुरा मनपर्छ स्कुलमा चाहिँ? शिक्षकहरू एकदम मनपर्छ, टिचरहरू मनपर्छ. उहाँहरूले चाहिँ तपाईँलाई कसरी गाइड गर्नुहुन्छ? माया गर्नुहुन्छ कि गाली गर्नुहुन्छ कि मायाले पढाउनुहुन्छ कि बुझाउनुहुन्छ कि के गर्नुहुन्छ?
3: मायाले पढाउनुहुन्छ अनि बुझाउनुहुन्छ.
1: मायाले बुझाउनुहुन्छ है. अनि फेभरेट टिचर चाहिँ को हुनुहुन्छ नि स्कुलमा?
3: स्मिता टिचर, सीमा टिचर, लोकल टिचर, नेपाली टिचर, फेभरेट टिचर.
1: सबैजना फेभरेट हुनुहुन्छ है हाम्रो भाइको चाहिँ?
3: हजुर.
1: हस् हुन्छ, धन्यवाद. अनि अन्तिममा चाहिँ रेडियो सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ?
3: धन्यवाद. ह्याप्पी टिज.
4: हवस् त श्रोतावृन्द, कार्यक्रम स्कूल कलेजको निर्धारित समय पनि सकिने बेला भइसकेको छ. आजको श्रृंखलामा रहेर विद्यार्थी भाइ बहिनीको प्रतिभा र उनीहरूसँग गरिएको मीठा मीठा कुराकानीहरूलाई कार्यक्रममा स्थान दियौं र यसै गरी हामी फेरि पनि अर्को हप्ता उपस्थित हुनेछौ. हवस् त, नमस्कार.

0: पसल सरेको सूचना शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर धुले गौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मिन बहादुर सुनार 9853519122 9800528 र 9840609246।
1: तीजका गीत संस्कृति र पहिचान हाम्रो शान हाम्रो अभियान
2: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083
1: मिति यही भाद्र 29 गते स्थान खैरिनी चार बजार।
2: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000
1: द्वितीय पुरस्कार रु 15,000
2: तृतीय पुरस्कार रु 10,000
1: सान्त्वना पुरस्कार रु 5,000
2: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500
1: द्वितीय पुरस्कार 5,000
2: र तृतीय पुरस्कार रु 3,000 आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति 6 र 7
1: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय
2: सम्पर्क कार्यक्रम संयोजक मंजु तिमिल सिन्हा 9856039337
1: सुरेन्द्र श्रेष्ठ 9856036136
2: रविन्द्र राज पौडेल 9856062888
3: होइन आरोसी आर्यालाई लिएर कता हिँड्यौ?
4: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
5: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
3: ए त्यसो भए युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
4: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिक जापुसिक तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली लहरी छड्केती लहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
3: सम्पर्क युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा प्रोपाइटर आर्यन कुमार श्रेष्ठ मोबाइल 9821484264 र 9811453305।
6: मम्मी भोक लाग्यो, खाजा खाम न।
4: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
6: हस् मम्मी।
7: मैले सुने छोरी, ल जाम हिँड।
4: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
8: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
4: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विङ्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9808281044 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
8: बीजी मोमो हाउस दुलेगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै।
9: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
10: ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
11: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
12: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीबाट ल्याएको।
9: ए हो र, हस् दाई म आजै जान्छु।
2: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556268091।
13: टिकुनी माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
14: यदि किने हुन्न र, तलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
13: हो र, कहाँ छ र त्यस्तो?
14: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
2: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
15: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
2: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
15: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
2: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
11: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
16: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
11: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न, जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
17: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ, साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
18: सुवर्ण अवसर।
2: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
18: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद
19: डाक्टरद्वारा
20: 7 को साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ, अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
21: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
4: धोरबाराही हाइलाइट्सको साथमा
2: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
4: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841349304।
22: नमस्कार, साँझ 7 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट सहकर्मी अशोक विश्वकर्मासँगै म सृष्टि खत्रीको स्वागत छ। ढोरबाराई हाइलाइट शुरू गरौं आजका मुख्य खबरका शीर्षकहरूबाट।
0: बाढ़ी प्रभावित क्षेत्रका लागि प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम निरन्तर, अहिलेसम्म 13,54,09,00,000 रूपियाँ जम्मा।
22: कांग्रेसका पूर्व सभापति देउबा पक्षे पार्टीको महाधिवेशन गर्ने तयारी तीव्र पार्दै सबै जिल्लामा तयारीका लागि प्रतिनिधि तोकिए। तनहुँमा मणिभन्द्र शर्मालाई जिम्मेवारी।
0: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिन प्रधानमन्त्री समक्ष उद्योगीहरूको प्रस्ताव। चियोबनधाममा सम्पन्न भएको धार्मिक महोत्सवको आय व्यय आज सार्वजनिक। 22,00,000 बढ़ी कारोबार गरेर 10,00,000 बढ़ी बचत गर्न सफल।
22: भारतमा जारी 18 ब्रिक्स शिखर सम्मेलनमा संयुक्त घोषणा जारी गर्न सदस्य राष्ट्रहरू सहमत। घोषणा पत्रमा एक पक्षीय युद्धको भत्सर्ना, युद्ध विरामको पालना गर्न सबै पक्षलाई आह्वान।
0: नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै एसिया कपमा पुग्न सफल। एनबीएलको उपाधिका लागि अन्नपूर्ण स्पाइकर्स र कर्णाली शिवराज बीच प्रतिस्पर्धा चल्दै।
22: अब समाचार विस्तारमा सुन्नुहोस्। भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रका लागि प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम निरन्तर रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहानसम्म कोषको खातामा झण्डै 13,54,09,00,000 रूपियाँ मौजदात रहेको छ। कार्यालयका अनुसार हिजो बेलुका 5 बजेपछि आज बिहानसम्म 28,20,14,366 रूपियाँ थपिएको छ। राहत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विभिन्न 9 बैंकमा रहेको छ। सरकारले यसअघि यो कोषबाट बाढ़ी पीड़ितका नाममा राष्ट्रिय विपद जोखिम न्यूनी तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब रूपियाँ निकासा गरिसकेको छ। यस्तै कोषका 2 बैंकका डलर खातामा पनि रकम जम्मा भइरहेको छ। आज बिहानसम्म कुल 2,34,38,847 अमेरिकी डलर पुगेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ।
0: त्रिशुली नदीको बाढ़ीका कारणले सड़क भाँसिएपछि अवरूद्ध धादिङको चरौंदीको कृष्ण भेर सड़क खण्ड मंगलबारसम्म संचारमा ल्याउने गरी काम तीव्र पारिएको छ। नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डको योजना प्रमुख सूचना अधिकारीका अनुसार भाँसिएको सड़कको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम यस अगाडि नै सकिएको हो। सड़क निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन गरेर धमाधम काम भइरहेको र यही मंगलबारसम्म गाड़ी चल्ने गरेर खुलाउने प्रयास भइरहेको जानकारी दिनुभयो। भदौको 10 गतेको भोटेकोशी र त्रिशुली नदीको बाढ़ी पछाडि पहिरो र सड़क भाँसिएसँगै कृष्ण भीर क्षेत्र अवरूद्ध रहेको छ। त्यहाँ नयाँ ट्र्याक निर्माण गरेर यातायात सञ्चालन गर्ने गरी सड़क योजना कार्यालयले उपकरण परिचालन गरेर काम गर्दै आएको छ।
22: परराष्ट्र मन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद कुनै एक देशको मात्र समस्या नभई सीमापार प्रभाव पार्ने साझा चुनौती भएको बताउनु भएको छ। आज काठमाडौँमा भएको कार्यक्रममा मन्त्री खनालले राजनीतिक सीमाले देशहरूलाई छुट्याए पनि हिमालय र यसको पारिस्थितिक प्रणाली सीमाभन्दा परस्पर जोड़िएको हालैको भोटेकोशी विपदबाट देखिएको बताउनु भएको हो। प्राकृतिक विपदको सामना गर्न साझा जिम्मेवारी, पूर्व तयारी र क्षेत्रीय सहकार्य आवश्यक रहेकोमा उहाँको जोड़ छ। नेपाल चीन सम्बन्धबारे चर्चा गर्दै परराष्ट्र मन्त्री खनालले भूगोल दुई देशबीचको सम्बन्धको महत्वपूर्ण आधार भए पनि सम्बन्धको भविष्य भूगोलले मात्र निर्धारण नगर्ने उल्लेख गर्नुभएको छ।
0: नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले आफ्नो समूहको बेग्लै महाधिवेशनको तयारी गर्नका लागि 77 जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउनु भएको छ। महाधिवेशन तयारी समितिका संयोजक दीपक प्रसाद कुइकेलले विज्ञप्ति जारी गर्दै केन्द्रीय प्रतिनिधि तोकेको जानकारी दिनुभयो। 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिले नै 15 महाधिवेशन गर्नुपर्ने वैधानिक दायित्व रहेको विज्ञप्तिमा उल्लेख रहेको छ। खटिएका प्रतिनिधिहरूलाई मंगसिरको 21 गतेबाट 23 गतेसम्मका लागि तोकिएको महाधिवेशन सम्पन्न गर्ने गरी असोजको 15 गतेबाट वडा अधिवेशन थाल्न निर्देशन दिएको छ। यस्तै बीच महाधिवेशनको तयारीका लागि तनहुमा मणिभद्र शर्मालाई जिम्मेवारी तोकिएको छ।
22: नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले धादिङको गल्छी गाउँपालिकाका बाढ़ी प्रभावित विभिन्न क्षेत्रको स्थलगत अवलोकन तथा निरीक्षण गर्नुभएको छ। भदौ 10 गते आएको विनाशकारी बाढ़ीबाट प्रभावित क्षेत्रको निरीक्षणपछि संचारकर्मीसँग कुरा गर्दै प्रचण्डले पछिल्लो विपत्तिलाई सामान्य बाढ़ी नभए प्रलय नै आएको बताउनु भएको छ। असाधारण रूपमा आएको विपत्तिको कारण जलवायु परिवर्तनको असर भएको उहाँले बताउनु भएको हो। आफू प्रधानमन्त्री हुँदा जलवायु परिवर्तनका विषयमा संयुक्त राष्ट्रसंघका विभिन्न मंच तथा अन्तर्राष्ट्रिय प्लेटफर्ममा नेपालले भोगिरहेको जोखिमबारे आवाज उठाएको उहाँले स्मरण गराउनु भएको छ। पछिल्लो विपत्तिले नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यान आकर्षित गरेको भन्दै अब नेपालले कुनै पनि अन्तर्राष्ट्रिय मंचलाई यो विषय उठाउनबाट खाली राख्न नहुने बताउनु भएको हो। उहाँले प्रधानमन्त्री बालन शाहलाई संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी भएर जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको क्षति, हिमालको अवस्था तथा जलवायु न्याय र क्षतिपूर्तिका विषयलाई प्राथमिकताका साथ उठाउन आग्रह गर्नुभएको छ।
0: नेपाली कंग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक आह्वान गरेको छ। कांग्रेसले भदौको 28 गते आइतबार दिउँसो 2 बजे केन्द्रीय कार्य सम्पादन समितिको बैठक आह्वान गरेको हो। ललितपुरको सानेपा स्थित केन्द्रीय कार्यालयमा बैठक बस्ने कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। बैठकका लागि सबै पदाधिकारी, सदस्य र प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ। समसामयिक राजनैतिक विषयमा पनि छलफल हुने उहाँले बताउनुभयो।
22: अपेक्षाकृत संचालनमा आउन नसकेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन निजी क्षेत्रलाई दिन उद्योगीहरूले प्रस्ताव गरेका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाह बालेन र शीर्ष उद्योगी व्यवसायीहरू बीच शुक्रबार भएको विशेष छलफलमा उक्त प्रस्ताव राखिएको हो। सरकारी व्यवस्थापनमा रहेका पोखरा र भैरवा विमानस्थल वर्षौंदेखि खाली जस्तै रहँदा राज्यको क्षमतामाथि प्रश्न उठेको भन्दै व्यवसायीहरूले व्यावसायिक रूपमा चलाउन आफू इच्छुक रहेको बताएका छन्। सरकारी व्यवस्थापनमा रहेका यी विमानस्थल चलाउन हामी इच्छुक छौं। व्यवसायीहरूले भने निजी क्षेत्रलाई जिम्मा दिएमा व्यावसायिक ढंगले संचालन गरी नतिजा दिन सक्छौं। व्यवसायको प्रस्तावलाई प्रधानमन्त्री शाहले सकारात्मक रूपमा ग्रहण गर्दै आवश्यक कानूनी उल्झन समेत चाँडै हटाउने प्रतिबद्धता जनाउनु भएको छ।
0: लमजुङ र मनाङ जोड्ने बेसी शहर चामे सड़क खण्ड अन्तर्गत मनाङको नासो गाउँपालिका 3 धारापानीमा सड़क ढलान गर्न आज बेलुका 5:30 बजेबाट सड़क बन्द गरिएको छ। बिहान 9 बजेदेखि बन्द गरिएको सड़क बेलुका 5 बजेपछि मात्रै खुलाउने मनाङका प्रमुख जिल्लाधिकारी मुक्ति प्रसाद खनालले जानकारी दिनुभयो। वहाँका अनुसार धारापानी क्षेत्रमा 135 मेगावाट क्षमताको मनाङ मर्स्याङदी जलविद्युत आयोजनाले झण्डै 50 मिटर सड़क ढलान गर्ने भएको छ। सड़क साँगुरो हुनुका साथै दुईतर्फ नै घर रहेकाले ढलानका क्रममा सवारी साधन संचालनका लागि वैकल्पिक व्यवस्था गर्न नसकिने भएको सड़क पूर्ण रूपमा बन्द गर्न लागि जानकारी दिनुभयो।
22: नारायणगढ़ मुगलिन सड़क खण्डमा मर्मत कार्य जारी रहेकाले प्रत्येक 2 घण्टामा आधा घण्टा मात्र यातायात सञ्चालन भइरहेको छ। बिहान 8:30 बजेदेखि 2-2 घण्टाको अन्तरमा 30 मिनटका लागि मात्र सड़क खुला गरेर सवारी साधन सञ्चालन भइरहेको हो। बाँकी समयमा सड़क मर्मतको काम जारी रहने भएकाले सवारी साधनलाई रोक्ने गरिएको छ। सड़क खण्ड अन्तर्गत ट्विन खोलामा अहिले मर्मत कार्य भइरहेको छ। मर्मतका कारण शान्ति बजार क्षेत्रमा सवारी साधनहरू रोकिएका छन्। त्रिशुली नदीमा गत भदौ 10 गते र त्यसपछि आएको बाढ़ीका कारण नारायणगढ़ मुगलिन सड़क खण्डका विभिन्न स्थानमा क्षति पुगेपछि सड़क अवरूद्ध हुँदै आएको छ। सड़क सञ्चालनमा ल्याउन मर्मत तथा पुननिर्माणको काम भइरहेको छ। मर्मत कार्यका कारण यात्रुले आफ्नो यात्रा समयलाई ध्यानमा राख्न तथा सड़क खुल्ने समय अनुसार मात्रै आवत जावत गर्नुपर्ने अवस्था रहेको छ।
0: परिवर्तनशील हिमाली जलवायुका कारणले विपदको जोखिम बढ़ेको भन्दै प्रकोप पूर्व तयारी सञ्जाल नेपाल डीपी नेट नेपालले राष्ट्रिय उत्थानशीलता निर्माण गर्न आह्वान गरेको छ। रसुवाको भटेकुशी नदीमा भदौको 10 गते आएको बाढ़ीले हिमाली क्षेत्रमा बढ़दो तापक्रम र हिउँ पग्लने जोखिमलाई स्पष्ट पारेको डीपी नेटले जनाएको छ। संस्थाले विपद पछाडिको पुननिर्माण भौतिक पूर्वाधारमा मात्रै सीमित नभएर प्रभावितहरूको मानवीय मर्यादा, जीविकोपार्जन र दीर्घकालीन सुरक्षामा केन्द्रित हुनुपर्नेमा जोड़ दिएको छ। डीपी नेट नेपालले सरकार र सरकारवाला समक्ष विभिन्न सिफारिशहरू प्रस्तुत गर्दै भटेकोशी बाढ़ीको तत्काल स्वतन्त्र वैज्ञानिक र फरेन्सिक अनुसन्धान गर्न समेत माग गरेको छ।
22: पोटेकोशी बाढ़ीमा अभिभावक गुमाएका 25 जना बाल बालिकालाई चेतना सन्देश नेपाल बाल गृहले संरक्षण गर्ने भएको छ। सर्लाहीको हरिवन नगरपालिका 5 मा रहेको बाल गृहले बाढ़ीबाट अभिभावक सहित अभिभावक विहीन भएका 25 जना बाल बालिकाको पठन पाठन सहितको जिम्मेवारी लिन स्थानीय प्रशासनसँग मिलेर प्रक्रिया अघि बढ़ाएको संस्थाका अध्यक्ष सुरेन्द्र लामाले जानकारी दिनुभएको छ। पोटेकोशी बाढ़ीबाट अति प्रभावित जिल्ला रसुवा धादिङ र नुवाकोटका बाल बालिकालाई चाँडै ल्याउन प्रशासन कार्यालय मार्फत छलफल भइरहेको उहाँले जानकारी दिनुभएको छ। बालगृहमा अहिले पनि विभिन्न कारणले अभिभावक विहीन भएका 28 जना बाल बालिकालाई पठन पाठन सहित आश्रय दिएर राखिरहेको संस्थाले जनाएको छ।
0: रसुवाको भोटेकोशीमा आएको बाढ़ीका कारणले स्थगित गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार आगामी असोजको 1 गते घोषणा हुने भएको छ। करदातालाई बिल लिन र कर तिर्ने प्रणालीमा अभ्यस्त गराउन नयाँ आर्थिक वर्षको बजेट मार्फत उक्त उपहार कार्यक्रम घोषणा गरिएको हो। साउनको 10 गतेदेखि सुचारू गरिएको कार्यक्रम अन्तर्गत भदौको 16 गते पुरस्कार घोषणा गर्न भनिएको थियो, तर भोटेकोशी बाढ़ीका कारण देशमा विपत्ति आएपछि उक्त कार्यक्रम स्थगित गरिएको हो। अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागले असोजको 1 गते भदौ महिनाभरिको पुरस्कार घोषणा गर्ने तयारी गरेको जनाएको छ। विभागका महानिर्देशक डाक्टर विश्व कुमार भूषालले असोजको 1 गते भदौ महिनाको पुरस्कार घोषणा गर्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो।
22: तरहुको शुक्लागण्डकी नगरपालिका 2 स्थित श्री मुक्तिनाथ शुक्लागण्डकी छेवनधाम गाछेपानीमा सम्पन्न शिव महिमा बोलबम धार्मिक महोत्सव 2083बाट करिब 10 लाख रूपियाँ बचत भएको छ। भदौ 1 गतेदेखि 8 गतेसम्म भएको सो महोत्सव बारे शनिबार आज छेवनधाम परिसरमा आयोजित समीक्षा एवं आयव्यय सार्वजनिक कार्यक्रममा कुल 22,31,727 रूपियाँ आमदानी भएकोमा 11,90,672 खर्च भई 10,41,055 रूपियाँ बचत भएको कोषाध्यक्ष शिव गौतमले गर्तौलाले जानकारी दिनुभएको छ। उहाँका अनुसार 4,88,352 रूपियाँ उठ्न बाँकी रहेको छ।
0: तपाई यति बेला साँझ 7 बजेको ध्वरबाराही हाइलाइट सुनिरहनु भएको छ। खबरहरू अझै बाँकी रहेका छन्, हामीलाई सुन्दै गर्नुहोला।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
5: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
19: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0-65-590-065, मोबाइल 98-66-34-372।
23: सिधै मयम चिसापानीबाट काठमाडौँबाट
24: मयम चिसापानी
25: अनि बिचमा नझर्ने।
23: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
25: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
26: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98-461-16878 र दुलेगौडा ढोलफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98-235-52-663।
27: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
28: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
27: जुत्ता चप्पल सु सुट पैंट लेडीज आइटम साड़ी कुर्ता सुरुवाल होलसेल मूल्य में बिक्री गरिन्छ।
3: सम्पर्क प्रिंस फैंसी हाउस मोबाइल 9806681115।
6: हेलो
7: कति बन्यो घर अनि ढलान भयो त?
8: अँ बाबु ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान धार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
6: ल बा पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
8: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्, म पनि त्यहीँ जाने हो।
22: हजुर, उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
26: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि।
22: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891506630 र 9746780681।
9: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
11: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
9: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
0: विश्रामपछि पुनः स्वागत छ ढोरबारही हेडलाइन्समा। अब बाँकी समाचारहरू। नेपाली सेनाले बाढ़ी पहिरो प्रभावित विभिन्न क्षेत्रबाट आज 20 जनाको हवाई उद्धार गरेको छ। नेपाली सेनाका अनुसार 2083 साल भदौको 27 गते 5:30 बजेसम्म गरिएको उद्धारसँगै हालसम्म हवाई साधन मार्फत उद्धार हुनेको संख्या 4157 पुगेको छ। हालसम्म उद्धार गरिएका मध्ये 3874 जना स्वदेशी र 283 जना विदेशी नागरिक रहेका छन्। रसुवागढी जलविद्युत आयोजनामा कम्पोजिट क्विक रिएक्सन टीम तथा विदेशी समेत सम्मिलित संयुक्त खोज तथा उद्धार टोलीले खोजी कार्य गरिरहेको सेनाले जनाएको छ। लाङटाङ जलविद्युत आयोजनामा संयुक्त टोलीले तनहुँभित्रको पूरै इलाकामा खोज र उद्धार गरे पनि केही फेरा नपरेको जनाइएको छ। यसैबीच सिलिमे हाइड्रोमा विदेशी समेत सम्मिलित संयुक्त टोलीले स्याफ्रुबेसीदेखि टनलसम्म हेभी इक्विपमेन्ट लैजान करिब 1050 मिटर बाटो निर्माण सम्पन्न गरेको छ। चारवटा 6 मिटर लम्बाईका ठूला पाइप प्रयोग गरेर टनलभित्र हिँड्न मिल्ने गरेर तयार गरिँदैछ। टनलभित्र एक्सकभेटर प्रयोग गरेर करिब 65 मिटरसम्मको लेदो फालिएको र थप खोजी कार्य भइरहेको सेनाले जनाएको छ।
22: पृथ्वीचोक स्थित पोखरा बस पार्कमा रहेका भूमिहीन तथा अव्यवस्थित बसोबासीको
0: स्याफ्रुबेसीदेखि टनलसम्म हेभी इक्विपमेन्ट लैजान करिब 1050 मिटर बाटो निर्माण सम्पन्न गरेको छ। चारवटा 6 मिटर लम्बाईका ठूला पाइप प्रयोग गरेर

0: बिक्री भएका जग्गाको छानबिन गर्न बस पार्क खाली गराउने अभियान केही समय रोकिएको थियो। भोटेको छेउमा आएको बाढीपछि उद्धार तथा राहतका क्रम काममा प्राथमिकता दिनु परेकाले अभियान केही दिन रोकिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनु भएको छ। उहाँले आइतबार भोलिदेखि बाँकी निर्णय प्रक्रिया पुनः अघि बढ़ने जानकारी दिनुभएको छ। नयाँ बस्ती व्यवस्थापन तथा सुकुम्बासी समस्या समाधानका लागि गठित जिल्ला समितिको निर्णय प्रक्रिया पनि सँगसँगै अघि बढ़िरहेको छ। मनसून क्रमशः कमजोर हुँदै गएकाले बस पार्क क्षेत्रको समस्या समाधानसँगै फिर्के खोलाको बाँकी काम समेत अघि बढ़ाइने प्रमुख आचार्यले बताउनु भएको छ। महानगरपालिकाले गरेको छानबिनको अन्तिम प्रतिवेदन अनुसार बस पार्क क्षेत्रमा 325 परिवार भूमिहीन र 242 परिवार अव्यवस्थित बसोबासी रहेका छन्।
1: पृथ्वी राजमार्ग आसपास वातावरणीय तथा प्राविधिक मापदण्ड विपरीत जथाभावी सहायक मार्ग खोल्ने क्रम बढ़ेपछि मुख्य राजमार्गको सुरक्षा र स्थायित्वमा जोखिम बढ़ेको छ। भौगोलिक अवस्थाको अध्ययन नगरी पहाड़का भित्तामा सड़क खन्दा वर्षाको पानीले प्राकृतिक वाह परिवर्तन गरी पहिरो खस्ने र मुख्य राजमार्गमा लेदो तथा ढुङ्गा झर्ने समस्या बढ़न थालेको हो। मुगलिन पोखरा सड़क विस्तारका क्रममा मुख्य राजमार्गमा भित्ता समेत काटिएका छन्। यस्तो अवस्थामा माथिल्लो भागबाट जथाभावी सहायक मार्ग खोल्दा सड़कमा पानीको भार बढ़ने र कमजोर भूभागमा पहिरो जाने जोखिम थपिने मुगलिन पोखरा सड़क योजना पूर्वी खण्डले जनाएको छ। सहायक मार्गका नाममा सड़कको अधिकार क्षेत्र र पहाड़को भौगोलिक अवस्थाको बेवास्ता गरेर सड़क खण्डा त्यसको प्रत्यक्ष असर पृथ्वी राजमार्गमा पर्ने गरेको आयोजनाका सूचना अधिकारी इन्जिनियर विष्णु प्रसाद पाण्डेले जानकारी दिनुभयो। उहाँका अनुसार मुख्य राजमार्गको दीर्घकालीन स्थायित्व र यातायात सुरक्षाका लागि जथाभावी सहायक मार्ग खोल्ने कार्य रोक्न आवश्यक रहेको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। दिल्लीमा जारी 18 ब्रिक्स शिखर सम्मेलनमा संयुक्त घोषणा जारी गर्न सदस्य राष्ट्रहरू सहमत भएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्ली घोषणा 2026 अनुमोदन भएको घोषणा गर्नुभएको छ। गत रातभरको प्रयासपछि साँझ वक्तव्यमा सहमति जुटाइएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। इरान, युएई र साउदी अरबबीच विभिन्न विषयमा विवाद भएको थियो, त्यस्तै रूस, चीन र भारतबीच पनि सहमति नहुन सक्ने अनुमान गरिँदै आएको थियो। तर घोषणा पत्रमा एकपक्षीय युद्धको भत्सना गरिएको टाइम्स अफ इण्डियाले उल्लेख गरेको छ। यस्तै एकपक्षीय अन्तर्राष्ट्रिय कानून विपरीत लगाइएको एकपक्षीय प्रतिबन्धात्मक व्यवस्थाहरूको पनि विरोध गरेको छ। एएनआईका अनुसार गाजामा युद्धविरामको पालना गर्न सबै पक्षलाई आह्वान गरिएको छ। साथै मध्य पूर्वमा बढ़दो द्वन्द र आणविक युद्धको जोखिमप्रति चिन्ता व्यक्त गरिएको छ। त्यसका अलावा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको पुनर्संरचना, समुद्री नाविक र राष्ट्रिय जल यातायातको सुरक्षाको कुरा पनि उठाइएको छ र आतंकवादको भत्सना पनि गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले ग्लोबल साउथ निर्णायक बन्नुपर्ने बताउनु भएको छ भने चीनिया राष्ट्रपति सी जिनपिङले राष्ट्रिय सार्वभौम सत्ता र आन्तरिक मामिलामा हस्तक्षेपको विरोध गर्न आह्वान गर्नुभएको छ।
1: साउदी अरबले ड्रोन आक्रमण पछाडि आफ्नो पूर्व पश्चिम तेल पाइपलाइन बन्द गरेको छ। बिहिबार भएको ड्रोन आक्रमणका कारणले पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेशनहरूमा आगलागी हुनुका साथै केही व्यक्तिहरू घाइते भएका थिए। इरान युद्धका कारणले हर्मुज स्ट्रेट बन्द भएपछि साउदीले यही पाइपलाइनबाट दैनिक करिब 50 लाख ब्यारेल तेल निर्यात गर्दै आएको थियो। साउदी ऊर्जा मन्त्रालयले शुक्रबार पाइपलाइनमा बिहिबार धेरै पटक आक्रमण भएको जनाएको छ। मन्त्रालयका टोलीहरू पाइपलाइन सुरक्षित गर्न र क्षतिको यकिन गर्न खटिएका छन् भने हालसम्म कुनै पनि देश वा समूहले यस आक्रमणको जिम्मा दिएका छैनन्।
0: नेपाल भलिबल लीग एनभीएलको उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ। भर्खरै सम्पन्न फाइनल खेलमा कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा हराउँदै अन्नपूर्ण च्याम्पियन बनेको हो। त्रिपुरेश्वर स्थित कवर हलमा भएको खेलमा अन्नपूर्णले 25-15, 25-20 र 25-18ले सेट आफ्नो पक्षमा पारेको हो। विजेता बनेसँगै अन्नपूर्णले 20 लाख प्राप्त गरेको छ। नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपद्वारा पहिलो पटक आयोजित प्रतियोगितामा 6 पुरूष टीम सहभागी रहेका थिए।
1: नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बन्न सफल भएको छ। साथै इतिहास दोहोर्याउँदै एक दिवसीय एसिया कपमा समेत पुगेको छ। एसीसी प्रिमियर कप क्रिकेटको आज

0: नेपालको फाइनल खेलमा युएईलाई 44 रनले पराजित गर्दै नेपाल उपाधि सहित अर्को वर्ष पनि एसिया कपमा पुग्न सफल भएको हो। यसअगाडि पहिलो पटक सन् 2023 को फाइनलमा पनि नेपालले युएईलाई नै पराजित गरेर एसिया कप खेलेको थियो। नेपालले दिएको 314 रनको लक्ष्य पछ्याएको युएई 49 ओभर 1 बलमा सबै विकेट गुमाएर 269 रनमा समेटिएको थियो। यसअगाडि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले 9 विकेट गुमाएर 314 रन बनाएको थियो। अब एसिया कपमा नेपालको भेट भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान जस्ता क्रिकेटका शक्ति देशहरूसँग हुने भएको छ।
1: यसैबीच एसिसी प्रिमियर कपको फाइनलमा उत्कृष्ट शतक बनाएका आसिफ शेख प्लेयर अफ द म्याच बनेका छन्। उनले नेपाललाई गतिलो शुरूआत दिँदै 106 बलमा 102 रन बनाउनु भएको हो। आसिफले एक दिवसीयमा दोस्रो शतक हान्नु भएको हो। उहाँले 4 शानदार छक्का र 8 चौका प्रहार गर्नुभएको थियो। यसै प्रतियोगितामा सर्वाधिक विकेट लिनुभएका नेपालका कप्तान सन्दीप लामिछाने प्लेयर अफ द टुर्नामेन्ट बन्नुभएको छ। उहाँले प्रतियोगिताभरि 17 विकेट लिनुभएको थियो। आजको फाइनलमा उहाँले 1 मात्र विकेट हात पार्नु भएको थियो।
0: 10 औं राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो मंगसिरको 16 गतेबाट 27 गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले प्रतियोगिता कर्णाली प्रदेशको सुर्खेत सहित विभिन्न जिल्लामा संचालन गर्ने निर्णय गरेको हो। राष्ट्रिय खेलकुद परिषदको 125 औं बैठकको सिफारिशको आधारमा मन्त्रालयले प्रतियोगिताको मिति र आयोजना क्षेत्र टुंगो लगाएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव श्री प्रसाद भट्टराईले विज्ञप्ति मार्फत जानकारी दिनुभयो। यसअगाडि राष्ट्रिय खेलकुदको 9 औं संस्करण 2089 असोजको 28 गतेदेखि कार्तिकको 3 गतेसम्म गण्डकी प्रदेशमा आयोजना भएको थियो। त्यस यता राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुन सकेको छैन।
1: सहारा क्लब पोखराले 25 औं आहार रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताबाट 3,21,839 रूपियाँ बचत गरेको छ। क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको आय व्यय सार्वजनिक गरेको हो। प्रतियोगिताबाट 1,33,23,485 आमदानी भएकोमा 1,30,01,646 रूपियाँ बचत भएको क्लबले जनाएको छ। बचत रकम पोखरा 17 दुविल्ला स्थित सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकाडेमीमा आश्रित विपन्न बालबालिकाको शिक्षा, स्वास्थ्य, आवास र फुटबल प्रशिक्षणमा खर्च गरिने क्लबका अध्यक्ष केशव बहादुर थापाले बताउनु भएको छ।
0: हामी यिनै खबरहरू सँगसँगै ढोरबाराही हेडलाइन्सको अन्तमा छौं। बिदा हुनु पूर्व आजका मुख्य समाचारहरू फेरि एकपटक सुन्नुहोस्।
1: बाढ़ी प्रभावित क्षेत्रका लागि प्रधानमन्त्री राहतको आर्थिक सहयोग जुट्ने क्रम निरन्तर, अहिलेसम्म 13,54,09,00,000 रूपियाँ जम्मा।
0: कांग्रेसका पूर्व सभापति देउबा पक्षीय पार्टीको महाधिवेशन गर्ने तयारी तीव्र पार्दै सबै जिल्लामा तयारीका लागि प्रतिनिधि तोकिए। तनहुँमा मणिभद्र शर्मालाई जिम्मेवारी।
1: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिन प्रधानमन्त्री समक्ष उद्योगीहरूको प्रस्ताव। चेवनधाममा सम्पन्न भएको धार्मिक महोत्सवको आय व्यय सार्वजनिक 22 लाख बढ़ी कारोबार गरेर 10 लाख बचत गर्न सफल।
0: भारतमा जारी 18 औं ब्रिक्स शिखर सम्मेलनमा समेत घोषणा जारी गर्न सदस्य राष्ट्रहरू सहमत। घोषणा पत्रमा एकपक्षीय युद्धको भर्त्सना, युद्ध विरामको पालना गर्न सबै पक्षलाई आह्वान।
1: र नेपाल एसिसी प्रिमियर कपको च्याम्पियन बन्दै एसिया कपमा पुग्न सफल। भर्खरै सम्पन्न फाइनल खेलमा कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा हराउँदै एनबीएल लीगमा अन्नपूर्ण च्याम्पियन बन्न सफल।
0: अवस्था नै विविध खबरहरू सँगसँगै साँझ 7 बजेको ढोरबाराही हाइलाइट आजको लागि सकिएको छ। राति 10 बजे हामी थप विवरणसहितका समाचार लिएर फेरि उपस्थित हुन्छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै सहकर्मी सृष्टि खत्री र म अशोक विश्वकर्मा विदा हुने आज्ञा चाहन्छौ। रेडियो ढोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
2: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबारा fm@gmail.com मा इमेल गर्नुहोस्।
3: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
4: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9855188461 र सिजन गुरुङ 9705440900।
5: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
6: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
5: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
6: त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
5: ए त्यसो भए त म गइहाले,
6: चिया त पिएर जाऊ,
5: अहिले हतार छ, पछि आउँदै गरौला है।
7: दीर्घायु फर्निचर सोरुम,
6: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता। दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार। प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9456061268 र 9556062068।
8: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
9: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
8: दीक्षा ब्युटी पार्लर रे?
9: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
8: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
9: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
8: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
9: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल, अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने।
8: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
9: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
8: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
9: सुन्दरता देखाउने होइन, महसुस गराउने छौ। दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तल हो। प्रोप्राइटर निशा लामा। सम्पर्क 9790934335। हिँड्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
10: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
9: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
10: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
3: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
10: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
3: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
10: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
11: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
10: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल, दुलेगौंडा, माछा पुस्रे बैंकको ठिक पारिपट्टी। फोन 0625939769।
12: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
10: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
12: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
10: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
12: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
10: होटल फ्यामिली एन्ड लज, खैरनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856324020, 9801454674 र 9846324020।
13: कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
14: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
15: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
13: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
14: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4, दुलेगौंडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 9856057731, 9806657731।
16: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
17: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के, खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भयो।
16: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
17: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यहीँ जाने हो।
18: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौंडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
15: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौंडा, मुक्तिनाथ बैंकको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ, 9856083507। कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 9846618817।
19: अफिसबाट अमित सरको फोन,
20: पछि कल ब्याक गर्छु।
21: सरी भगवान्, आज पनि ढिला भयो।
22: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
23: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
15: आधिकारिक विक्रेता थापा सप्लायर, शुक्ला गण्डकी 7 सेरा। प्रोप्राइटर राजबहादुर थापा। मोबाइल 9856020279।
24: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
25: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
24: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउन, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
25: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
10: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
15: पञ्चनन्दन कृषि उद्योग प्रणाली द्वारा सञ्चालित
0: द भिलेज गार्डन शुक्लगण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
1: प्रोप्राइटर रबिन थापा सम्पर्क 9856033398 र 9465610950
2: 103.8 अन्तर्मनको आवाज
4: वाफे चित्त बुझौँ अरू अर्को चित्त बुझौँ अरूको बुझौँ भने मेरो कुरा कसले बुझ्छ ए हुन थाल्छ फेरि सबले भगवान् किन बुझ्छ प्रार्थना गर्छु म नि छोड्ने जुन छैन दुःख ईश्वर तिमी कहाँ बस्छौ मलाई त भनिदेऊ गरिबको मनहरू

0: Barabbas. It's all like some divante five one chino as. Tunko prakash mani team like who's the got demo. Mondir ma murti take the full mangale got demo. Adult is so to mock it. Team it to murti ma. Mon mani pain of tata abokai the chicken. It's all the hits on matri garden. Check it. Hina raisa. So at my pool on to your food and look at matri raisa. But not a sock to move on that. Bondi musaki sake. Bavona sock my son morika. Son as mobi drake. Or who's the reason son for round the bus to move it alai. A king is chill on to Sahara. Link to take it ake. Sirani tati bata swadi link to paniku. Chicken to keep me pain of you. Bustle paniku. Sopo kahani hoki. Moi matro hua bagi. A kick like one of one someone makini naraki. Galak mohaina. Galti manchu gare chu. Turn on one more like this. बारम्बार म झर्या छु खुसी त गरे के यो सके सम्म जस्तो लाग्छ भाग्यको कमी हो कि छ यो मेरो खोटो भाग्य आफैमा हराउँछु म हिँड्दा बाटो छोटो लाग्छ शुक्र छ साथमा तर दिमागमा पुरै साम्राज्य मनमा चाहिँ कसको बास्छ मै त झुक्किरहेको छु गुजर्ने कान्छे कन्छे खै त झुक्किरहेको छु एकान्त एकै ठाउँमा लाग्न थाल्यो आनन्द कोठामा छिर्छु पहिलो काम गर्छु ढोका बन्द एक्कासी सोच्न थाल्छु सब छोडि कि जाउँ अन्त जाने त कतै छैन धेरै नसोच मन भन्छ साथीले टन्ने छन् ढाँची भनौ छैन कोही काम पर्दा आफ्नै गर्छन् काम सकेपछि कोही न कोही कोही कोहीलाई मात्रै भने सबैलाई चाहिँ होइन है सबजना रोए भन्छन् गाना सुन्दा रोइन मै स्वर्ग र नर्क मलाई जानु छैन कतै म जुझे कहिले होला सोच्दै बस्छु म चाहिँ मर्न मन छैन मलाई बाँच्न मन छ अझै एक दिन त पक्कै होला यही नहोला सधैँ कहिले लाग्छ यो जीवन यतिकै पो बित्छ कि सुझाव के तिनीहरूलाई आफै बाँच्छु बित्छ कि के नै गर्छु भन्थ्यो ठुलो हुँदा खै त नि झ्याउला त्यो सानो हुँदा त्यही रमाइलो रहेछ नि समय हातमा भए पर्खि जान्थे त्यही बेला हुन दिन्नथे कुनै जति कति थिए मेरा त्यस्तो केही हुन्न थाहा छ भइदियो भने एक फेर पप्पाले गर्थे कसम राखे हुन्छ लेखेर चाडबाडको बेला मानि खुसी खै त हराउँछ आफन्त हर्ने निकै गर्दै जस भन्दै सताउँछ गाउँमाथि नुन छर्केर तिमीहरूलाई मजा आउँछ भन्न मन लाग्छ मुखमै चुप बसिन्छ सन्तराउँछ हप्ताको दिनहरूमा कुर्दै बस्छु शनिबार शनिबार लुगा धोयो नआयो आयो आइतबार खडेरी लाग्यो जीवन रसहरू चाहिँ खै त यार के छ न सोध मलाई थाहा छ केही नै छैन यार थरेस नि खाएको छैन कोसिस नि गर्न सक्दिनँ सोचेको भन्दा ठ्याक्कै उल्टो हुन्छ जहिले किन कहिले काहीँ बोल्दा बोल्दै बिर्सिन चुके भन्दै थिएँ म मिलाउन खोज्दैछु म सबले भन्छ ढङ्गै छैन बस्दा नि लाग्छ सबको लाग्दैन नि भन्दिनँ माया नि गर्छु सबलाई देखाउन चाहिँ जान्दिनँ को छ र बुझ्ने मलाई अह कतै देख्दिनँ सन्चो बिसन्चो सोध्छन् त्यसलाई माया मान्दिनँ झरीको आवाज सुन्दा मन हुन्छ यो अरूको थाहा छ म मनै हो त्यही पनि सोध्छु म उनको प्रगति यता अरूको प्रगति गर्नेहरूको मलाई नि लाग्छ केही चाहिँ गरौँ तर खै के गरौँ हो कमाइने कमुदानी खर्च अलिक बढी हो आकाशको पल हेरेर झर्छ भने कति हो पाठागा झर्यो तर पल अझै छ टिप्पोमै झिमीका आँखा एकछिन फल्ने छैन टिप्पो खै आफ्नै आवाज म सुन्छु भाग्य खै तेरो निधारमा चुक्यो खायो र उठ्यो यस्तै छ मेरो दिनचर्या लेखेरै दिन सक्छु के हुन्छ यो दिनभरिमा खुसी नि हुन्छु तर सुत्दाखेरि निन्दरीमा जिन्दगी एउटै हो म देख्छु तर तिन थरीमा जन्म जीवन र मृत्यु प्रकृतिको यही तरिका जीवन के हो के सोध्नु जीवन जिउने कुरा हो बाटो त हिँड्नै पर्यो नयाँ होस् कि पुरानो देख्दैछु पाइला तर छापहरू मेटिँदैछ लुकाइराख्या सबै दागहरू देखिँदैछ घोटेको घोटे थाके दागहरू मेटिँदैनन् सबैले माग्छ मलाई पर्दा केही दिँदैनन् संसारी स्वार्थी छैन स्वार्थी मात्र मान्छेहरू नमिले भए यो संसार छाडी जान्थे बरु आफ्नै आत्मा खान्थे बरु मर्नु भन्दा अगाडि सबुस्तै लाग्छ अचेल भन्नु पर्दा नडाटी कुरा काट्छन् पछाडि ठिक्क मात्र अगाडि छुटाउने गाह्रो हुन्छ को सबुन र को साथी को तल र को माथि को गलत र को सही सब गर्छन् ठुलो कुरा सबै लाग्छन् गफारी कमैछन् सत्य बोल्ने झुट बोल्ने चाहिँ हो कति सान्दिन खोज्छन् जसको हातमा हुन्छ टोकरी सान्दिन खोज्दिन म छैन त्यस्तो नोकरी घर चल्स कमाइलेर बा आमाको कति आकर्षण ममा मनै उनीहरूको सम्पत्ति मायामा धोका पाए बाल प्रेमी छन् कति एक दुई दिन सम्झने र हप्ता दिनमा सम्झना बद्लिन्छ सम्बन्ध यस्तै हुन्छ यो मायामा बद्लिन सक्छ भावना हतारमा लिन निर्णय रहिले एकछिन शान्त बस्नु सोच्न दिन्छु समय यदि म नै यहाँ नरहे फरकै पर्छ पर्दैन यदि म नै मरि गए समस्या मर्छ मर्दैन जन्मदिन्छ ती समस्या मेरा प्रिय र आफ्नालाई मैले चाहेको त्यो होइन यो सोच्न आओस् मनमा नै म
1: पचन्द नै बुझ्दैछु शक्ति नरू जति बित्दैछ भर्ने प्रयासै कम गरे गुनासो पोखेरिँदैछ एक चोपनले जित्दैछ यो सोचाइ मेरो गलत हो अरूले के नै गर्न सक्छन् गर्ने भन्या मदत हो कहियो कस्तो आदत हो म आफै भाँच्छु बिचरा आँखा चिनेर केही हुँदैन खोज्छु अब यी आँखा के गर्नुपर्ने सत्ता छ सुरु चाहिँ गर्न बाँकी कसैको चित्त दुखाएमा अहिले माग्छु माफी भर्खर त बुझ्ने भएको छु बाँकी धेरै छ सिक्नलाई नसुनी हुन्न भनिदेछु लागे थिएन ठिक मलाई घमण्ड थियो चित्तलाई हारलाई स्वीकार्न सकिन दुःख त सबलाई पर्छ नि चिच्याउँदै पर्छ म किन फरक पर्दैन म बिना फरक के गर्न खोज्या छु प्रयास पर्याप्तै नगरी प्रगति खै त सोध्या छु बल्ल मबाट म बाँच्छु यो मने मेरो शक्ति यो सङ्घाली राख्छु सपना पहिला के गर्छु गतिलो नाति हो म आत्ति न यो एकदोपनलाई सम्झाइदैछु खमा पनि माथि नथा छाबाट आएको थिएँ साथ थिएन मलाई काको थिए झकिरा म त यही नै छु म यस्तै थिएँ र यस्तै छु म जहिले पनि यस्तै हुँ म हिजो पनि मैले थिएँ म भोलि पनि मैले हुँ अरूलाई किन आरोप लाउनु भुल गर्ने त मैले हुँ मैले बुझ्न सकिन सायद जिन्दगीका पाठहरू सम्हाल्न सकिन ती साथ दिने हातहरू सुन्न नै चाहिन ती सुन्नै पर्ने बातहरू दोषी म आफै हुँ कसरी मलाई माफ गर्नु भइदै हुन्थ्यो बापहरू आँसु जान्थे उडेर गन्तव्य खोज्छु अब निष्कर्षमा पुगेर गल्तीहरूलाई भुलेर पाठहरू सिक्छु म ढिलोकै भएको छैन अझैसम्म टिक्छु म के थाहा भोलि मेरो सुनौलो छ भविष्य ईश्वरले परीक्षा लिँदैको छ कि म भित्रै मुक्तिको ईश्वरले नि सुन्छ कि मलाई छिट्टै एक एक दिन अमूल्य के हुन रहेछ एक दिनमै ठिकै छु ठिकै म गलत मेरै बुझाइमा छ धेरै हाँस्न ठिक हुन यो भनाइ सोचाइमा छ साँच्चै रुन पर्छ सधैँ हाँस्न पाइन ल रोएसी हाँस्ने पालो पनि आउँला होइन र हिजो त रोए रोए आज किन रुनु म गलतकै हुन रहेछ कति फरक हुनुमा उडी चन्द्र छुनु भन्छ किन छुनु चन्द्रमा धरती के के काम गर्छु छोड्छु धेरै सम्झना गर्छु आफ्नै कर्ममा अर्को होइन यो जन्ममा थाहा लाग्छ समय सुखे जस्तो बन्दमा बिरालो बाटोसम्ममा म कसै सरिरहेको छु कालो बाटो जस्तै पक्ने झरी भएको हुँ कर्तव्य बोक्न खोज्दैछु त्यसैले भारी भएको छु हरेको होइन आमा सधैँ मारिरहेको छु आफैलाई सघाइरहेको छु आफ्नै खुट्टामा उभिन म बिचलाई हिँडिरहन्छु म त एकको पनलाई उठिन एकको पनलाई एक्लै छाडी फर्की फेरि आएको छु बिर्सेको छैन है सबैलाई सम्झिरहेको छु।

म त गरीब घरको केटा अझ परिवारको जेठा अरू भन्दा फरक मेरो अलि चरको व्यथा सफलताको खोजी गर्दै रगड्दा यी हातहरू बदलिँदै गए मेरा हत्केलाको रेखा म त गरीब घरको केटा अझ परिवारको जेठा अरू भन्दा फरक मेरो अलि चरको व्यथा सफलताको खोजी गर्दै रगड्दा यी हातहरू बदलिँदै गए मेरा हत्केलाको रेखा म यो बिग्रिरहेको समाजबाट निस्किरहेको प्रकाश म ग्रीष्मयाममा शीतल छर्न सृष्टि भएको बतास यो मनको आँखा बिक्री गरी अन्ध हुनेहरूलाई मैले कलम चलाउँदा हुन्छ दृष्टि पाएको आभास सबैले भन्छन् हुन्छ एकताको जीत तर घमण्ड र रिस किन एकअर्काको बीच उमेर पुग्न लाग्दा तीस मैले बुझे एउटा चिज यो संसार छ बीच भित्र समय रहेछ बीच

लक्ष्य बोकी हिँड्दा हुन्न गन्तव्यको पीर, सत्य नस्वीकार्नु नै हो असत्यको जित। दौडिँदै आए म तर्फ कठिनाई र बाधा, मैले पहिलो चोटि भुइँमा आफ्नो बानी सारा दिन। बानी परिसक्यो हान्ने दामी खालको बिच, साह्रै मिठो लाग्ने मलाई सानैदेखि बिफ। भोटेको छोरा हुर्के गोरेको खोला, अनि गोरु ढाली खाने त झन् जातले पाएको सिप। मैले काठको भारलाई बुझे झुङ्गा दारी बढ्या दिन, मलाई हेर्नु मन छ बाउले आफ्नै गाडी चढ्या दिन। आफू जवान भएको महसुस मलाई पहिलो चोटि भयो, मेरो आमा बाउको छालामा चाउरी पर्या दिन। छातीको चोटको दुखाइ हुन थाल्यो कम, मलाई धुवा अनि शराब तान्ने बानी पर्या दिन। म राजकुमार भन्दा पनि गुलाम बन्न तयार, मेरी प्यारी आमा महारानी बन्या दिन।

म त गरिब घरको केटा अझ परिवारको जेठा अरू भन्दा फरक मेरो अलि चरको व्यथा सफलताको खोजी गर्दै रगड्दा यी हातहरू बदलिँदै गए मेरा हत्केलाको रेखा म त गरिब घरको केटा अझ परिवारको जेठा अरू भन्दा फरक मेरो अलि चरको व्यथा सफलताको खोजी गर्दै रगड्दा यी हातहरू बदलिँदै गए मेरा हत्केलाको रेखा मलाई बाबुआमाको गरिबीमा शरम भएन दाजुभाइको प्रगतिमा जलन भएन बदन यो कमजोर तर वचनको पक्का जतन नगर्दा यो कलमको वजन रहेन ओ मेरो भगवान आई बचाऊ मलाई सकिन तिमलाई मनमा मैले सजाउनलाई कोपिला सरी थिए फुलिराखो मलाई चुड्डाइ लग्यो मन्दिरमा चढाउनलाई।

सायद भनिन आहा तर गरिन डाहा जमिनमा राखी पाइला जुनलाई तरिन आँखा जानेर आफ्नै पाउमा बन्छ रोहाने तर

मैले पर्खिराखा होला तर छोरा फेरि कुलतिरै फर्किन लाछ साथी भाइसँग मेरो भयो मन मुटाव म मर्नु अघि नै मलाई गर्नु माफ आत्महत्या गर्ने मैले धेरै चोटी सोचे तर गर्न सकिन मैले यो अर्को पाप 40 डिग्री खाडीको चरको घाम ट्यापे गजेडी मेरो अर्को नाम आज विदेशीको जुठो भाडा मोलिरहेको छु पहिला लाज लाग्थ्यो गर्न आफ्नै घरको काम

0: होइन यो धुवामा के गरिराखेको छौ भने तिमी
1: के गर्नु नि भोको पेटले धुवा गर्मी भन्दैन ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि
0: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको एकदम ढुक्क छु म त
1: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो यो पनि झन्झटै रहेछ
0: पर्दैन नि त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ
2: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने असलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
3: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 065414234 र 98171656
4: खैरनी चारमा लाखे नाच प्रतियोगिता 2083
5: नेवार समुदायको चर्चित सांस्कृतिक नृत्य लाखी नाचको जिल्ला स्तरीय प्रतियोगिता यही असो 4 गते आइतबार खैरनीटारमा आयोजना गरिएको हुँदा सहभागिताका लागि सम्पूर्ण लाखे समूहहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ
6: प्रथम पुरस्कार नगद रु 30,000 साथमा प्रमाण पत्र
5: द्वितीय पुरस्कार नगद रु 20,000 साथमा प्रमाण पत्र
6: तृतीय पुरस्कार नगद रु 10,000 साथमा प्रमाण पत्र
5: साथमा सहभागी सम्पूर्ण समूह 5,000 प्रदान गरिनेछ
6: विस्तृत जानकारीका लागि सम्पर्क
7: 98461010432 र 98461313939
5: आयोजक श्री कृष्ण सृजनशील नेवा क्लब खैरनीटार
8: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ
9: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
8: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार
10: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोप्राइटर भुज बहादुर सुनार
7: मोबाइल 98058535537 र 98066158900
11: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
7: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
11: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्माया पोन
7: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
11: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
7: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन
11: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
7: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
11: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
7: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
11: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ डाक्टर सुस्मिता गुरुङ
7: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
11: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
12: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलोसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
13: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0161 590 162 590 163।
14: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
15: कता हिँड्नु नि, मिल्कु जाली र पिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
14: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मरमत पनि गर्नु थियो।
15: त्यसो भए कहाँ जाने त कान्छा?
14: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
15: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
7: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
11: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा, आफ्नै निवासमा।
6: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9856011445 र 9856020445।
16: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
17: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
16: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
7: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु। प्रोप्राइटर रमेश भुजेल। फोन 9865032475 र 9801132475।
11: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
13: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
11: ओके, ल डन।
13: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
11: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेजल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
13: प्रोप्राइटर गोविन्द सिग्देल। फोन 9856028543 र 9847000787।
16: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816095301।

0: होइन
1: रमिला, जति बेला पनि तल्लो घर जान्छौ होइन, किले मोहनी लगाएर हो?
2: साँच्चीकै मोहनी लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
1: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
2: हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
3: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
4: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
5: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
4: अनि बन्छ त दाई?
5: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
6: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि।
7: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
8: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9855602629।
4: एपी स्टोर, दुलेगौडा सृजना टोल, बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
9: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
4: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
9: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
4: फोन नम्बर 0654143121,
9: मोबाइल 9805678634 र 9701105090।
10: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
11: ए, दाई पनि घरै हुनुहुँदो रहेछ त।
2: खै, ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
1: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
10: ए हो र, हस् दाई, म आजै जान्छु।
9: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
2: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल, गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9855062891।
1: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
2: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
3: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौडा। प्रोप्राइटर कीर्तिमान थापा मगर।
12: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
13: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372। लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
3: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
2: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066 81115।
14: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
15: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
14: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले।
16: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
14: त्यसो भए विवेक ढुङ्गानाको
9: रेडियो धर्बाराही 103.8 MHz सुनेर बस्नु।

0: हेलो बा,
1: कति बन्यो घर? अनि ढलान भयो त?
2: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
1: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौदाबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
2: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
3: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
0: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
3: प्रोप्राइटर राम भुजेल। सम्पर्क 9891956630 र 9746680681। एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
0: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
3: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
0: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
3: फोन नम्बर 0564143121,
0: मोबाइल 9865078634 र 9871107090।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
1: ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
2: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
3: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
0: ए हो र, हस् दाई म आजै जान्छु।
4: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
6: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
1: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
6: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
7: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
8: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
5: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0656905065, मोबाइल 9816634372। लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
9: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
5: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
10: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
11: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
10: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, केको चिन्ता लिनु भएको छ यो दिदीले?
12: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
10: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ, साथै ताजा अण्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856062136 र 9151566136।
13: स्टुडियो अहिले रातिको 9 बज्यो। टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
14: आज पनि भाटड आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
15: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमलो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भो
14: तेरिका नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
15: तिमीलाई पड्किने बाइकहरू केही आउँदैन क्यारे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे हो त्यही जाने हो
13: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने रिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
5: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856383507 कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846688817
16: के कम्मर दुखाई घोडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
17: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
16: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
17: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
16: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
17: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
16: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
17: दुखाईबाट मुक्ति सक्रिय जीवनको शुरूवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
16: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9846696769 र 9846615644
17: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
18: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
19: मैडम धुम्रपान भनेको के हो
18: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
19: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ मैडम
18: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भवतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
19: अनि नि मैडम यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
18: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ आफू बचौ र अरूलाई पनि बचाउ
16: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
20: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल
21: ए
20: सरक मेमोरियल हॉस्पिटल में कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
21: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
20: सेवा लिने क्रममा चाहिने जानकारी
21: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
20: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
21: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
20: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778।
22: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।
19: साहित्य विशेष कार्यक्रम अब रेडियोमा
23: आमा तस्विरमा लहराएका तिम्रा धर्म मेरा अभाग्य अधर पेटभरि जोडेर चुम्न मन थियो।
19: कार्यक्रम साहित्य मञ्जरी हरेक शनिबार राति 9 बजेपछि सुन्न नभुल्नुहोला।
24: नमस्कार, रेडियो ढुरबराई 103.8 मेगाहर्जको ध्वनि तरंगमा साहित्य मञ्जरी लिएर सदा चाहिँ आज पनि म यहाँहरूकै सहयात्री दुर्गादेवी पौडेल उपस्थित भइसकेकी छु। हार्दिक नमस्कार अर्पण गर्दछु तमाम साहित्य प्रेमी श्रोताबिन्दमा। नेपाली भाषा साहित्य र कलाको सम्वर्धनमा हामी सबैको सामूहिक अभियान भन्ने मूल मन्त्रका साथ सञ्चालित रेडियो ढुरबराईको यो साहित्य मञ्जरी कार्यक्रम यहाँहरूको आफ्नै कार्यक्रम हो अनि हामी सबैको आफ्नै कार्यक्रम हो। हामी साहित्य मञ्जरीमा यहाँहरूले उपलब्ध गराउनु भएका कृति वा रचना वाचन गर्दछौ अनि हामी स्वयं स्रष्टालाई हाम्रो स्टुडियोमा आमन्त्रण गरेर स्रष्टाकै मुखारविन्दबाट पनि रचनाहरू सुन्ने गर्छौ अनि कविताहरू सुन्ने गर्छौ अनि यहाँहरूलाई सुन्ने गर्छौ, अर्थात साहित्य संवादमा जोडिन्छौ। आज पनि मैले अघिल्लो अङ्कमा यहाँहरूलाई श्रवण गराइसकेकी छु एक चिहान उपन्यास, उपन्यासका हृदय चन्द्र सिंह प्रधानको उपन्यास एक चिहानको एक अङ्क अघिल्लो अङ्क बजिसकेको छ पनि आज भने म अर्को दोस्रो अङ्कमा अङ्क लिएर यहाँहरूमा आज उपस्थित भएकी छु। प्रथमत उपन्यासकार हृदय चन्द्र सिंह प्रधान प्रति हार्दिक सम्मान छ। यो एक चिहान उपन्यास विशेष गरेर कक्षा 12 अनिवार्य नेपाली अन्तर्गत यो एक चिहान पाठ्यांश अर्थात यो उपन्यासलाई एउटा पाठ्यांशको रूपमा राखिएको छ र त्यसैलाई मध्यनजर गर्दै र विशेष गरी कक्षा 12 अध्ययनरत विद्यार्थी भाइ बहिनीहरूलाई लक्षित गर्दै साहित्य मञ्जरीले यो एक चिहान उपन्यासको वाचनलाई स्थान दिएको छ। सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू प्रति यो एक चिहान उपन्यास श्रवणका लागि अर्थात साहित्य मञ्जरी श्रवणका लागि पनि म अनुरोध गर्दै अब भने म ढिला नगरिकन अर्को अङ्क यो दोस्रो अङ्क अर्थात यो अङ्क 8 देखिको वाचनलाई निरन्तरता दिँदैछु। अष्टनारायणको मृत्युको समाचार सुनेर टोलमा सनसनी फैलियो। परिवार शोक विवहल भएको बेला सम्झाउन आउने मानिस आफै शोक सन्तप्त भए। त्यसकै कारण अष्टनारायणको परिवार अझ विशेषत लतामायालाई सम्झाउन आएका उनीहरूको घरमा धेरै बेर रुवाभासी चलिरह्यो। शोक सन्तप्त परिवारलाई सान्त्वना दिएर छिमेकी र टोलियाहरू आफ्नो घर फर्किए। दाह संस्कारको कामका लागि कुठियारहरू पनि फाटफुट रूपमा आइसकेका थिए। तर शिवनारायणलाई भने पिताको मृत्युले भएको वेदना भन्दा पनि अर्को तापले दुःख दिन थाल्यो। अब कसरी दाह संस्कारको काम सिद्ध्याउने? यस चिन्ताले शिवनारायणलाई सर्पले दसे झैं डस्न थाल्यो। सिद्धमारन जेठा छोरा भएका हुनाले भन्दा सुर्ता सबै उनैले नबोकी भएन। घरमा फुटेको पैसा पनि थिएन, यहाँसम्म कि काप्रो किन्नलाई समेत पैसा थिएन। भएको दुई चार रुपियाँ र एकाध मुरी अन्न पनि अष्टनारायणको औषधि खर्चमा सिद्धिसकेको थियो। भण्डारमा अन्नको नाउँमा दुई तीन पाथी चामल, पाँच छ पाथी पिठो अनि बीस पच्चीस धार्ने आलु बाँकी थियो। कसैसित सापट माग्न पनि उनलाई राम्रो लागेन। दुनियाँ हाँस्ला भन्ने सोचाइमै उनको सापट माग्ने विचार र ह्याउ मरेर गयो। यो कुराको ताप र चिन्ता शिवनारायणलाई मात्र होइन, उनका अरू भाइहरू र आमा लतमायालाई पनि भइरहेको थियो। गुठियारहरूको ताकेताले उनीहरूलाई झनझन पोल्न थाल्यो। चिन्ताको तापले उनीहरूले अब के गर्नु भन्दै सल्लाह गर्न थाले। अरू थोक केही उपाय नदेखेर घरमा भएको त्यही अलिकति चामल पिठो र आलु बेचेर भए पनि काम चलाउने सुझाव माइला छोरा पुनारामले दिए। कसरी बेच्न जाने, कसलाई बेच्न पठाउने, हामी बेच्न जान मिलेन। सुस्केर हाल्दै शिवनारायणले भने, हामी बेच्न जान नहुने किन? कान्छ हर्षनारायणले भने, बाबुको दाह संस्कार नसिद्धे कसरी हामी घरबाट बाहिर निस्कने? शिवनारायणले भने, के गर्ने त अब यस्तै पर्न आयो। पुनारायणले भने, गुठियारहरू सबै जम्मा भइसके, उनीहरूले नदेख्ने गरी लैजान सक्ने चिज होइन, खर्पन बोक्नु पर्ने कुरा, साह्रै शर्म र बेचत हुन जान्छ पुनचा, के गर्ने? आहा नगर्लान् उनीहरूले, शिवनारायणले भने, के लाग्यो सहनै पर्यो, अरू थोक उपाय नै के छ त? पुनारायणले भने, के गर्ने आमा, त्यसै गरौं त? शिवनारायणले लतमायासँग सोधे। लतमायाले केही पनि जवाफ दिएनन्। दुवै आँखाबाट बरबरे आँसु चुहाइरहिन्। बरबर्ती चुहिरहेको आँसु पुस्ते नानी थकुले भनिन्, सबको अगाडिबाट चामल पिठो र आलु कसरी बेच्न लैजाने दाजु? यो त साह्रै नराम्रो लाग्यो मलाई। त्यसै पनि हामीलाई हाहा गर्न खोज्नेहरूले देखे भने के मात्र नभन्लान्। अरू केही उपाय छ, केही छ भने भन त तिमी नै, शिवनारायणले भने। जुठो नपुगेसम्म केही काम गर्न जानुहुन्न, आफ्नै बाबु मरेर घरमा परेको जुठो मान्नै पर्छ। त्यतिन्जेल एक छाक मात्र खाएर भए पनि हामीले ज्यान बचाउनै पर्छ। अर्को कुरा, भाइ भत्ताहरूलाई खुवाउनै पर्छ। घरमा भएको अन्नपात बेच सहँदै बेचेर फेरि किन्न किन्दा टुट्टा खानुपर्ने हुन्छ, वेदना सहँदै गम्भीरतापूर्वक नानी थकुले भनिन्। तिमीले भनेको सबै कुरा मनासिक छन्, मलाई पनि त्यो गर्न कहाँ मन लाग्छ, तर के गर्ने, तिमी नै सोच त, शिवनारायणले अलि लामो सास फेरेर भने। डाक्टर गोदत्त प्रसादले हामीमाथि सहानुभूति प्रकट गरिरहेको देखिन्छ। दिएको फिस समेत नलिकन आफै आई बालाई उनले त्यत्रो मेहनत साथ औषधि गरिदिए। उनीसितै बीस पच्चीस रुपियाँ सापट्टि मागौ कि, मैले हेर्दा त अवश्य मदत गर्छन् जस्तो लाग्छ, नानु थकुले भनिन्। नानु थकुको यो सल्लाह सुनेर शिवनारायण पुनारायण हर्षनारायण लतमाया सबैले भुइँतिर हिमिउरेर एकचोटि गौर गरे। अनि लतमाया बोलिन्, उनीसित सापट मागे नदेलान् जस्तो त छैन, तर किन हो कुन्ने, तिम्रो बालाई उनको सहानुभूति अलि तितो लागेको थियो, मलाई पनि अलि कस्तो कस्तो नै लाग्यो, शिवनारायणले भने। अगाडि नराम्रो मानिस पछि राम्रो भएर आएको बेस कुरा हो, देलान जस्तो देखियो उनीसित सापट माग्नमा आपत्ति के छ त, सित्तै खानु होइन, चाँडै तिरौला, मैले हेर्दा पनि उनीसित सापट लिएर काम चलाउनु बढिया लाग्यो, पुनारायणले भने। हुन्छ, सबभन्दा अहिलेलाई यही उपाय नै मलाई पनि राम्रो लाग्यो, भरे भोलि भने पर्खने बेला पनि त छैन अहिले, तैपनि यस्तो ढिलो भएर लाज मर्नु भइसक्यो, हर्षनारायणले भने। एकछिन फेरि चुप लागे। अनि मन गौर गरिसकेपछि शिवनारायणले भने, के लाग्यो त? हुन्छ, डाक्टर गोदत्त प्रसादसँग सापट्टि लिउँ, तर उनी अहिले घरमा हुँदैनन्, अस्पतालमा होलान्। अस्पतालमा भए उही गएर सापट्टि मागे के हुन्छ, नानी थकुले भनिन्। हुन्छ, ल पच्चिस रुपियाँ उनीसित सापट्टि लिउँ, कसलाई पठाउने, हामी मध्ये कोही जानु बेस होला, शिवनारायणले भने। हर्ष दाई र म जाउँ, दुईजना गएपछि उनको दिल झन पग्लाला, नानी थकुले भनिन्। हुन्छ त तिमीहरू चाहो, गइहाल त, अबेर गर्ने किन, नदी रोएर बिन्ती भाउ गरेर पनि सापट लिएर आऊ है, छिटो आउने, शिवनारायणले भने। शिवनारायणको आज्ञा पाएर हर्षनारायण र नानी थकु डाक्टर गोदत्त प्रसाद कहाँ रुपियाँ सापट माग्नु गए। मरेको चार घण्टा भइसक्यो, अझसम्म केही सुसार नभएको देखेर एउटा गुठियारले अलि झर्केर भन्यो, शिवनारायण साह्रै अबेर भयो, के गर्न लाग्नु भएको यो तपाईँहरूले? कहिले मुर्दा लैजाने, कहिले दाह संस्कारको काम सिद्ध्याउने? हुन त यस्तो अवस्थामा केही बोल्न ठिक छैन, तर साराको कामकाज बर्बाद हुन लागिसक्यो, त्यसैले नबोली बस्न सकिन। सब ठिक हुन लाग्यो, एकछिन पर्खिदिनुहोस्, माल सामान जोडिँदैछ, के लाग्छ जिउँदो छँदै मर्ने सम्झेर जोरजाम गर्नु भएन? शिवनारायणले वेदना भरेको आवाजमा भने, मेरो भनाइ त्यस्तो होइन, तर मरेको पनि त धेरै समय बितिसक्यो, यसरी धेरै बेर मुर्दालाई पर्खाइराख्नु पनि ठिक छैन, यसैले पनि हामीले ताकेटा गरेका हौ। तपाईँले भन्नुभएको कुरा मनासिब हो, बन्दोबस्त हुँदैछ, एकछिन तपाईँहरू नरिसाइदिनु होला। होइन, कोही पनि रिसाएको छैन, यस्तो बेलामा पनि रिसाउने कस्तो मूर्ख होला, अबेर भएर ताकेटासम्म गरेका हौ। बरु अर्थी बनाउनलाई बाँस सास दिनुहोस्, दाउरा साउरा पनि ठिक गर्दै गरौं, अर्को एकजना गुठियारले भने। घरमा भएका बाँसहरू खोजेर दिँदै अर्थी बनाउँदै गर्नु होला, दाउरा किन्न गएका छन्, एकैचोटि सबै तयार हुनेछ। गुठियारहरू बाँस काटकुट गरी अर्थी बनाउन थाले। हर्षनारायणका साथै नानी थकु पनि सहरर्ष अस्पतालमा आएको देखेर गोदत्त प्रसाद एकछिन जिन्न पर्यो। उनले तुरुन्तै सोधे, बालक कस्तो छ? डाक्टरको यो प्रश्नले थामिरहेका आँसु नानी थकुको आँखाबाट फेरि बग्न थाल्यो। उनी धुरो धुरो रुन थालिन्। हर्षनारायणले तत्क्षणत भने, बाटो गइसक्नु भयो। राम राम, कुन बेला? डाक्टर गोदत्त प्रसादले आश्चर्यचकित भएर शोकयुक्त स्वरमा सोधे, अघि 11 बजेतिर। मैले त गर्नसम्म उपाय र कोसिस गरेको थिएँ, संसार यस्तै हो, मर्नु र जन्मनु संसारको गति हो, उमेर नपुगेको भन्नु पनि छैन। यहाँ किन आउनु भएको त तपाईँहरू? मबाट अझै कुनै सेवा हुन सक्छ भने भन्नुहोस्, हाजिरै छु। दागबत्तीको काम ठिकठाक भइसक्यो? हर्षनारायण र नानी थकु दुवै अन्कनाएको देखेर डाक्टर गोदत्त प्रसादले फेरि भने, भन्नुहोस् न, केही भन्नु छ मसित? हर्षनारायणले बोल्न इसारा गरेपछि नानी थकुले भन्ने साहस गरिन्, तर बोल्न खोजेको कुरा शर्मले गर्दा हाँटिन अड्कियो। उनको मुखमा शर्मको लालीपना छाउन थाल्यो। अनि डाक्टर गोदत्त प्रसादले आश्वासनको भावमा भने, भन न नानी, किन लजाए कि? मलाई भन्नलाई पनि के को लाज, मलाई आफन्तै सम्झे हुन्छ। डाक्टरको यस्तो आश्वासन र सहानुभूतिपूर्ण कुरा सुनेर नानी थकुले बोल्न साहस गरिन्, तर यो पटक पनि लज्जाले घाँटी समाइदियो। अनि डाक्टर गोदत्तले अझै आफन्तको बापमा भने, किन लजाउनु पर्छ भन्या? मलाई परचक्री सम्झे कि? हर्षनारायण पनि लज्जाले मुन्टो निहुराएर उभिरहेका थिए। यसपालि भने नानी थकुले बल गरेर भनिहालिन्, अलिकति रुपियाँ मागौ भनेर आएका। पुनः सहानुभूतिको भावमा डाक्टर गोदत्त प्रसादले भने, कति रुपियाँ चाहियो नानी? 25 रुपियाँ जति मात्र भए पुग्छ। लज्जापूर्ण भावमा नानी थकुले भने, मनी ब्यागबाट रुपियाँ झिक्दै गोदत्त प्रसादले भने, यति जब मद्दतका निम्ति यसरी लजाउनु पर्छ? मद्दत भनेको सबैसित सबैले लिनुपर्छ, लिन्छ पनि। मद्दत दिनु मानिसको कर्तव्य झै छ, मद्दत माग्नु पनि मानिसको कर्तव्य हो, यसका निम्ति त्यसरी लजाउनु पर्छ त? चाहिए अझ अरू पनि मदत गर्न म तयार छु। नानी थकुको हातमा रुपियाँ अर्पदै उनले भने, चाहिएको मदत नमाग्ने भूल नगर्नु होला। नानी थकुले लज्जासित कृतज्ञतापूर्ण भावमा स्वीकृति सूचक टाउको हल्लाइन्। हर्षनारायण पनि लज्जा र कृतज्ञतापूर्ण भावमा मौन भएर उभिरहे। लज्जावश रुपियाँ पाइसकेपछि नानी थकु र हर्षनारायण जान सकेनन्, दुवै त्यसै उभिरहे। अनि डाक्टर गोदत्त प्रसादले उनीहरूभित्र उब्जिरहेको भाव जानी भने, जानुहोस्, झट्टै गएर दागबत्तीको काम सिद्ध्याउनुहोस्। डाक्टर गोदत्त प्रसादले यति भनेपछि उनीहरू शोकमा पनि खुसी भएर डाक्टर प्रति कृतज्ञता जाहेर गर्दै त्यहाँबाट गए। 9 चलन अनुसार भन्दा पनि बाबुको श्रद्धामा सबै छोराछोरीहरूले भोकले उथल पुथल मचाइरहे पनि भक्तिपूर्वक त्यस दिन छाक छाडेका थिए। लतमायाले त झन् पानीसम्म पनि मुखमा हालिनन्, तर नखानामा भक्ति मात्र होइन, खानामा इच्छा पनि कसैको थिएन। भोलिपल्ट बिहानदेखि बिचा आउने मानिसहरूको ताँते लाग्न थाल्यो। वास्तवमा आफू दुर्जन भएर पनि सितिमिति अर्काको नजरमा परे दुर्जन प्रमाणित गराउन कसैलाई पनि मञ्जुर हुँदैन, यो मानिसहरूको स्वभाव हो, त्यसैले सबैलाई असल लाग्न सक्दैन भने अनुसार अष्टनारायण असल नलाग्ने टोलका एकाध मानिसहरू समेत उनको निधनमा शोक र सहानुभूति प्रकट गर्न आएका थिए। लोग्ने मानिस नभएका र मानिस अनुकूल नमिलेका घरका स्वास्नी मानिसहरू पनि समवेदना प्रकट गर्न आएका थिए। समवेदना प्रकट गरी सान्त्वना दिन आउने मानिस पाएर अष्टनारायणको परिवारलाई धैर्य गर्ने फल पनि मिल्यो। अष्टनारायणको टोलमा सबैभन्दा ठूला भलाद्मी पढ़ाई लेखेका र इज्जतदार मानिस डाक्टर गोदत्त प्रसाद हुन्। उनी पनि अष्टनारायणको निधन भएको भोलिपल्ट बिहानै 8:30 बजेतिर समवेदना प्रकट गर्न आइपुगे। अरू सबैले मौन रूपमा हार्दिक समवेदना मात्र भनेर सान्त्वना दिए, तर डाक्टर उदत्तले प्रसाद पढे लेखेका मानिस भएका हुनाले हार्दिक सहानुभूतिका साथसाथै अनेक सान्त्वनाप्रद कुरा गर्नमा पनि सिपालु थिए। त्यसैले उनले अरूले भन्दा बढ्दा अष्टनारायणको टोलमा सबैभन्दा ठूला भलाद्मी पढाइ लेखेका र इज्जतदार मानिस डाक्टर गोदत्त प्रसाद हुन्। उनी पनि अष्टनारायणको निधन भएको भोलिपल्ट बिहानै 8:30 बजेतिर

मिलतमायलाई पनि निकै सम्झाइ बुझाइ गरी वेदना विषय दिए। आफ्नो जाति र समाजमा भएको मर्दा पर्दा दान दक्षिणा दिने र भोज पतेर खुवाउने इत्यादि करै नलाग्ने चालचलनमाथि अष्टनारायण घृणा र आलोचना मात्र होइन आक्रमण गरी उघाट नै खुवाइ आइरहेका थिए। मर्दा नजिकका नाता सम्बन्धीहरूलाई रोएर बिचा आउने प्रथालाई उनले बन्द गरिदिएका थिए। शिवनारायण र उनका अरू भाइहरू पनि बाबुको क्रान्तिकारी विचारबाट प्रभावित थिए। त्यसैले उनीहरूले पनि बाबुको नाममा दान दक्षिणा दिने र भोज पतेर खुवाउने कुनै पनि काम गरेका थिएनन्। बाबु प्रतिको हाम्रो परम श्रद्धा यही हो भन्ने उनीहरूको भनाइ थियो। पितृ शोकको तेस्रो दिनदेखि शिवनारायण आफ्नो खेतको काम धन्दामा हिँडे। बाबुको सिद्धान्त पनि हमेशा आफ्नो काम कर्तव्यमा रुजो हाजिर भएर पूर्णत्व प्राप्त गर्नु हो। यसैले बाबुको मरण भनेर हामीले अकर्मण्य भएर बस्नु पनि ठिक छैन भन्ने बोध गराई शिवनारायणले भाइहरूलाई पनि आफ्ना कामधन्दामा हाजिर गराउन पठाए। दश अष्टनारायणको मृत्युपछि घरको नेतृत्व लिएका शिवनारायण खेतीको काममा झन दिलचस्पी लिन थाले। एका बिहानै दिनभरिलाई चाहिने सामान र सामानले भरेको खर्पन बोकी शिवनारायण दिनहुँ खेतमा पुग्थे। लोग्नेको चिर वियोगले घायल भएकी लतमायालाई काममा लैजानु शिवनारायणले अनुचित ठहराई आमालाई घरमै आराम लिन लगाइरहेका थिए। उनले बहिनी नानी थकुलाई पनि आमाको साथमा घरमै राखेका थिए। घर कुरेर बस्थे। अरू सबै परिवार खेतीको काममा संलग्न हुन्थे। घरमा भएका बच्चा बच्चीहरूलाई पनि खेलाइराख्थे। मानिसले कहिले पनि चुप गरेर बस्नु ठिक हुँदैन। शिवनारायणले लतामाया र नानी थकुलाई पनि घरमा बसी बसी कपडा बुन्ने काम मिलाएका थिए। आफ्नो परिवार मध्ये एक थरी खेतीमा संलग्न, अर्को थरी सिकर्मी र ज्यामी काममा तत्पर र तेस्रो थरी घर कुरेर कपड़ा बुन्ने काममा ध्यानस्थ भएर शिवनारायणको परिवार गरिबीसित मुकाबिला गरिरहेको थियो। यसरी नै उनीहरूको दिन आजपछि भोलि भोलिपछि फेरि भोलि भएर गुज्रिरहेको थियो। तर अफसोस, यसरी काममा जोतिँदा पनि उनीहरूको जीवनमा तृप्ति थिएन। एक दिन लतमाया र नानी थकु तानमा कपड़ा बुनिरहेका थिए। दिउँसो 2 बजेको थियो। रुमालले गालाका पसिना पुस्दै सुब्बा सुरमानका मानिस रामबहादुर टुप्लुक्का आइपुगे। उनी सुब्बाको अड्डामा कारिन्दा थिए, सबैभन्दा विश्वासी मानिस। सुरमानको घरमा परिआएका काम गर्ने पनि उनी नै हुन्। मुहीहरूका बाली उठाउन जाने काम पनि तलसिंहका तर्फबाट रामबहादुर नै गर्दथे। रामबहादुरलाई लतमाया पनि राम्ररी चिन्थिन्। हाँस्दै आई कोठाको ढोकाको सङ्घारमा थचक्क बसेर रामबहादुरले भने, आजकल देशी तान आइरहेको छ, ज्यादै नयाँ किसिमको कपडा बुन्न बिक्नै सजिलो, दिनभरिमा कैयन गज बुन्न सकिन्छ, त्यही किन न, कहाँ पाउनु रुपियाँ? लतमायाले अलिकति हाँसेर भनिन्, इच्छा भए रुपियाँ कुन ठूलो कुरा हो र, दलिनबाट पनि झर्न सक्छ। रामबहादुरले मुसुमुसु हाँस्दै भने, त्यो पनि धनीहरूकै निम्ति हुन्छ, गरीबको लागि त घाउमाथि नुन चुप मात्रै हो। धनीको जीवनमा इच्छाले सुखलाई निम्तो दिन्छ, तर गरीबको जिन्दगीमा त्यही इच्छाले आँखामा आँसु बोलाउँछ। त्यसैले कुनै कुराको इच्छा पनि गर्न मैले छाडिसके। अलि मलिन भावमा लतमायाले भनिन्, भन तिम्रो इच्छा भए भोलि नै म यहाँ पुर्याइदिन सक्छु। सुब्बा साहेबसँग ऋण मागिदिउँला, त्यसैबाट कमाएर तिरिदेऊ। सुब्बा साहेबलाई पोहोर सालको बाली तिर्न नै बाँकी छ, त्यो त कहिले कसरी तिर्ने भइरहेको छ। कुन मुखले फेरि रुपियाँ पैसा माग्ने? म लिदिउँला पैँचो, मेरो जिम्मा भयो, तिमी खालि इच्छा मात्र गर न। रामबहादुरको आश्वासन लतमायालाई मिठो लाग्यो। त्यसबाट फाइदा उठाएर धन कमाउने र सुख भोग्ने सपना पनि देख्न थालिन्। तर हुन्छ भनेर लतमायाले शर्म पचाउन सकिनन्, किनभने उनी सुब्बा सुरमानकी पटक्की ऋणी थिइन्। सफलताको छाया देखेर रामबहादुरले भने, म सुब्बा साहेबलाई आजै भन्नेछु र भोलि नै किन्न लगाई यहाँ पुर्याउन लगाइदिनेछु। बडो गजबको सजिलो तान छ, मेसिन जस्तै छिटो चल्छ, कपडा धेरै बुन्छ, चलाउन पनि बडो सजिलो, बल पनि कति खर्च नहुने। क्या विज्ञानको चमत्कार, क्या मान्छेको मगज, तान मात्र भएर के गर्नु, कसले सिकाइदिन्छ नि चलाउन, आफै जानिन्न होला। अलिक खुसी भएको भावमा नानी थकुले भनिन्, केही पनि गाह्रो पर्दैन चलाउन, नेपाली तान भन्दा पनि सजिलो छ, गुरु राख्नको केही जरुरत छैन, आफै सिक्न सकिन्छ।

0: जो पनि कुनै कान तान चलाइरहनेले आफै चलाउन सक्छ। भोलिदेखि हालौली, रामबहादुरले सुरत र बाप झिकेर भने। शुभसाप मात्र असल भएर पनि हुन्न, उहाँका छोराहरू अलि छुच्चा जस्ता देखिन्छन्। आफ्नो त सुक्क परेको हुनाले गएको सालको बाली बाँकी हुँदा उहाँका कान्छा छोरा आएर भन्ने नभन्ने भने। 100 कडा 25 बढ़ाएर कागज गरिदिएपछि बल्ल तिनले छाडेर गए। 2 पैसा फाइदाको लोभमा देशी तान त दिउँला। फेरि उहाँका छोराहरूले चौटा खान गएकी बुढी झोलैमा डुबेर मरि गरिदिए भने लतमाईले अलि गम्भीर भएर भनिन्, त्यसको केही धन्दा मान्नु पर्दैन। तिम्रो लोग्नेलाई त्यसरी नचाहिँदो कागज लेखाइ ल्याएको हुनाले सुब्बासाप छोरादेखि ख्याल दिसाउनु भएको थियो। त्यो कागज पनि सुब्बासापले उनकै अगाडि च्यातचुत पारिसक्नु भयो, रामबहादुरले भने। कागज च्याते पनि हामीले तिर्नुपर्ने कुरा तिरिहाल्छौ, लतमाईले भनिन्। तिमीहरू त्यस्तै धर्मभाव भएका मैहरू भएर त सुब्बासापले पनि छोरामाथि त्यस्तरी रिसाएर कागज च्यातिदिनु भएको। त्यस्तै असल भएको हुनाले पनि त सुब्बासापको दिन प्रतिदिन जय भइरहेको, लतमाईले खुसी मानेर भनिन्। सुब्बासापले बालीको नाम पनि लिनुभएको छैन। सुब्बासाप त्यस्तो मानिस पनि होइन भन सुब्बासापलाई बिन्ती भाव गरेर पोहोरको बाली माफी गरिदिउ। सुक्का साल भएको हुनाले बिन्ती गरे माफी दिनुहुने म देख्दछु, आश्वस्त भावमा रामबहादुरले भने। तपाईँको जो दया, सुक्खा परेको हुनाले माफी दिनै पनि पर्ने, अलि विनित भावमा लतमायाले भनिन्। हुन्छ लौ, म यो कुरा पनि बिन्ती गरिदिनेछु। लौ त है, म जाउँ है, भोलि तान बोकाएर आउनेछु। हस्, साँच्ची के कुरालाई आउनु भएको हो कुन्नी? कुरै कुरामा सुन्न पनि बिर्सेछु। केही खास कुरा थिएन, एकजना मानिस भेट्न आएको थिए, यहाँसम्म आइसकेको हुनाले त्यसै बसेको। लौ बस है, तिमीहरूलाई ऋण खुवाउन आए जस्तो पो भयो त, भन्दै रामबहादुर सरासर हिँडे। 11 यता केही दिनदेखि शिवनारायणको घरमा डाक्टर गोदत्त प्रसाद दिनदिनै 5 बजे कि दाखिल हुन थाले। 5 बज्न साथै लतमाया कपडा बुन्ने काममा छाडी भात पकाउने सुसारमा माथि भान्सामा उक्लिहाल्थिन्। नानी थपु चाहिँ भात खाने बेला नभएसम्म तानैमा बसी कपडा बुनिरहन्थे। आज पनि डाक्टर गोदत्त प्रसाद दिनहुँ चाहिँ 5 बज्न साथ टुप्रुक्क आइपुगे। नानी थपु एक्लै तानमा कपडा बुनिरहेकी थिइन्। डाक्टर गोदत्त प्रसाद आउन साथ नानी थकुले स्वागत सत्कारको भाव जाहेर गरिन्। गोदत्त प्रसाद दिनहुँ आउने थाहा पाएको हुनाले झ्यालको फलैचा माथि परालको चकटी बिछाइ राखेको थियो। दिनहुँ चाहिँ डाक्टर गोदत्तले आज पनि सोधे, आमा खै नि माथि भान्सामा? नानी थकुले दिनहुँ चाहिँ सरल उत्तर दिइन्। दिनहुँ बुढी आमालाई भात पकाउन लाएर तरुनी छोरी तानमा खेलिरहने, यो त 25 आना अन्याय भयो, अलिक ठट्टाको भावमा गोदत्तले भने। अलि लज्जाको भावमा नानी थपुले मुसुक्क हाँस्दै भनिन्, कपडा बुन्नु भन्दा त भात पकाउन सजिलो भएर आमा जानुभएको। निकै बाठी रहेछु तिमी, तान चलाउने काममा खेलको रस भरिएको हुन्छ, त्यो आफूले रोजेर धुवामा आँसु चुहाउनु पर्ने एकदमै नरमाइलो बोझा काम आमालाई अझ त्यही सजिलो भनेर बिचारी बुढियालाई फुरुङ्ग पारिराखेको, कत्रो बठे नि, ठट्टाको भावमा डाक्टर गोदत्तले भने। मैले हो र दाजुले नै भात पकाउन सजिलो होस् भनेर आमालाई बाँड्नु भएको। तपाईँहरू जस्तो हुने खाने भए पो बुढी भएको नातामा काम गर्नै पर्दैनथ्यो। हामी गरिबको घरमा त बुढा बुढी रोगी जो भए पनि सुखै छैन। वाह, तिमीहरूको हकमा अझ विशेष गरेर तिम्रो दया तारिफ गर्न लायक छ। अझ भोलि पर्सि तिमीले खेत कोरेर फूल रोप्नु भन्दा ढकी बोकेर फूल टिप्न गाह्रो भन्नलाई पनि बेर छैन, खित्त हाँसेर नानी थकुले भने। भो बाबा भो, आज एक दिनलाई माफ गर्नुहोस्, भोलिदेखि म भात पकाउन जानेछु, अलि सतर्क भावमा डाक्टरले भने। होइन ब्यारे, ठट्टा गरेको हो, फेरि भोलिदेखि भात पकाउन गएर मलाई दर्शन नपाउने सजाय देउलिने, अलि हाँसेर। मेरो यो कुरा आफै पछुताउनु पर्ने मूर्ख कुरा हुन नजाओस् है नानी थकु, लोलाएका आँखामा खिस्स हाँसेर, तिमीलाई थकु झिकेर म खालि नानी मात्र भन्न सक्छु? मुसुक्क मुस्कुराएर नानी थकुले भनिन्, किन? नानीमा भएको मिठास थकुले अलि खल्लो पारेको छ। नानी थकुले केही पनि जवाब दिएनन्, खालि सुन्दर कर्के आँखाले एकचोटि पुलुक्क मात्र हेरिन्। रिसायो कि? तिमीलाई नमिठो लागे माफ गर, नानी कुनै भन्ने गरौला, खिस्सा हाँसेर गोदत्तले भने। यो पटकमा पनि नानी थकुले जवाब दिइनन्, केवल लजाएको आँखाले पुलुक्क मात्र हेरिन्। मैले त तिमीलाई सम्मानको भावमा पो नानी मात्र भनेको, थकु कट्टा गरेको तिमीलाई त्यति मन परेको रहेनछ। अँ हो, लज्जा मिश्रित हाँसो हाँस्दै अनुहारले हाँस्दै नानी थकु बोलिन्। लौ लौ, तिम्रो प्राण झै मन परेको थकुलाई म खान्न, नानी थकु नै भन्ने गरूला। अब त भो, आँखा नचाउँदै डाक्टर गोदत्त प्रसादले भने। हो, अझ रिस मेटिएको छैन तिम्रो दिलमा? आँखा नचाएर डाक्टर गोदत्तले भने। हो, मुख हेर्दा भने रिसले छुन पनि नसक्ला जस्तो छ। सधैँ गुलाबको फुल्दै मुस्कुराएको देखिन्छ। रिसलाई त अगाडि पर्न पनि डर होला जस्तो, तर दिलमा कसरी रिस अड्किरहन सकेको नि? मुस्कुराए रहेको नानी थकुको अनुहार निहाल्दै डाक्टर गोदत्तले भने। अँ हो, होइन भने नानी मात्रै भन्नु है त, न थकु नभन है। हुन्छ, साँच्चै हो त? हो, अलि लजाएको भावमा आँसु छोड्दै। मलाई पनि नानी नै भन्नु मिठो लाग्छ। साँच्चै? नडार्के न भन न। साँच्चै हो, हेर न, रिसाउन पाउन्नौ नि। म आफूलाई मिठो लागेको नानी सिवाय भन्दिन नि कहिले। विनम्र भावमा मुस्कुराउँदै नानी थकुले भने। अर्काको अगाडि त होइन नि। बाठी, प्रेमको छिटा परेको बोलीमा डाक्टर गोदत्त प्रसादले भने, मलाई के भन्न मन लाग्छ नि तिमीलाई? गोदत्त मात्रै कि सिङ्गै नाम? डाक्टर साहेब, छिप्त हाँसेर नानी थकुले भनिन्, कोही नहुँदाखेरि नि, अर्थात तिम्रै नजरको मात्र नजरबन्दीमा पर्दा नि। डाक्टर साहेब नै नाइ नाइ, के भन्ने त? त्यही त म भन्छु, तिमीलाई केही भन्न मन लाग्छ जस्तो कि तिमीलाई खाली नानी मात्र भन्न मलाई मन लाग्छ। हो त, हो हो, के भनेको, रिसाउन पाइन्न नि। रिसाए भने तिमीले जित्यौ। लौ भो, अब मैले जितेर के पाउँछु? मलाई पाउँछु, अनि जे काम अराउन पनि नोकरलाई जाइ, उठ भने उठ, बस भने बस भइदिन्छु। चाहन्न म कोही पनि, मलाई जित्न देऊ न त, अनि त्यस जिताइमा तिमीलाई पाउने बाचा होस्। अनि म आँसुलाई खुब खुसी भएर, चकोरले चन्द्रमा पाए झैं, चातकले वृष्टि पाए झैं, कवि र कोइलीले वसन्त पाए झैं, अनि प्यासीले पानी पाए झैं आनन्दित हुँला। आफू हार्ने मूर्खता पनि कोही गर्ला? बसिरहेको ठाउँबाट उठी झ्यालबाट हेर्न जाँदै नानी थपुले भने, म हार्छु भन्ने कबुल गर्दैछु, तिमी नै जित बाबा, तिमी नै जित। जित्ने अभिमान पनि छैन अमा, तपाईँले जित्नु भयो भने के गराउने नि मलाई? लडाईँमा हारेको कैदीलाई दुःख दिए झै दुःख दिने कि? झ्यालबाट फर्कँदै नानी थकुले भने, मैले जित्यो भने भन्नु त, भन्नुहोस् न लौ, तिम्रो मधुर कण्ठबाट एउटा गीत गाउन लगाउने। ओहो, को गाइरहोस्? त्यसो भए त मै जित्छु, मैले जिते भने त तपाईँलाई गाउन लगाउँदिन, के गराउने? लाखे नाच नचाउँछु, खिप्त हाँसेर नानी थकुले भने। लाखे हो र म? लाखे नाच नाच्नलाई? म चरी हुँ त गीत गाउनलाई? ऊ क्या, तिम्रो बाणी अर्थात बोलीमा नै लय छ, मिठास छ, अनि पूरा संगीतको प्रकार छ। तपाईँको अनुहारमा पनि झम्किहाल्ला जस्तै लाखेको पन छ, आँखा लाखे झैं उफ्री उफ्री नाचिरहेको छ। तिमीले नै जित्यौ, ल तिमीले नै, लौ त म लाखे नाच नाचु त, टुम टुम छ्या। हातले लाखे नाचको बाजाको ताल मिलाउँदै खित्त हाँसेर नानी थकुले बोलिन्, अँ भन न लौ साँच्ची, तिमीले मलाई के भन्न चाहेको? साँच्चै म रिसाउँदिन के? नानी थकुको सट्टा मैले तिमीलाई नानी भन्न चाहे झैं तिमीले मलाई के भन्न चाहेको भन त? हो त, रिसाउन पाइन्न नि। हो के, लौ म रिसाउँदिन। नाइ, तपाईँ रिसाउनुहुन्छ, रिसाउनु रिसाउँदिन भने तिमी मारे हत्या भइगयो। लौ अरू कुरा गर्नुहोस्, नभने म मारे हत्या भनिहालु त तपाईँलाई। नानी थकुले मुस्कुराउँदै अलि लजाएको भावमा डाक्टर गोदत्त प्रसादको मुखवाल परेर हेरिरहे। अँ मलाई, डाक्टर गोदत्तले फेरि कोट्याए। तपाईँलाई? लज्जापूर्ण भावमा डाक्टर गोदत्तको अनुहार पुलुक्कै हेरी खिस्सा हाँसेर, तिमी भन्छु, नानी थकुले भने। मोरी, अँगालो हाल्न हात अगाडि बढाउँदै गोदत्त प्रसादले भने, नकचरा, फुत्केर पछि हर्थे मुसुक्क मुस्कुराएर नानी थको छुट्टिन्। डाक्टर गोदत्त प्रसाद मस्त भएर नानी थकुको अनुहार हेर्दै हाँसिरहे। यतिकैमा माथिबाट नानी थकु भात खान आऊ भन्ने सम्बोधन सुनियो। लो जाऊ भात खान आजलाई, भोलि त बिदाको दिन छ, दिउँसै आउला है। नानी थकुको हातको हर्थुङ्गामा चुम्बन गर्दै डाक्टर गोदत्तले भने, नबिर्सिकन नि। अतृप्त आँखाले हेर्दै नानी थकुले भने, बाह्र अङ्क आज लतमाएर नानी थकुले भात नहाँदै काममा गएका घरका सबै जहान एकै समयमा धमाधम घर आइपुगे। सबै आइपुगेका देखेर लतमाएर नानी थकुले घरका सबै जहानलाई भात पस्कन थाले। सबैले भात खान लागेको बेलामा लतमायाले सुब्बा सुरमानका मानिस आएका र उनले देशी तान किनेर मदत गर्ने बारे दिउँसो भएका सारा कुरा छोराहरूलाई सुनाइन्। पोहोर सालको बाली बाँकी भएको लेखाइरहेको तमसुक पनि च्यातिसकेको कुरा पनि सुनाइन्। ती कुरा सुनेर सिद्धनारायणलाई अलि आश्चर्य लाग्यो। सुरमान सुब्बा अघि त्यस्तो उदार हृदय भएको पनि होइन। पोहोर साल असार नराम्रो भएकाले बाली किन नसक्दा कडी कडाउका साथ ताकेता गर्दै सय कडा पच्चिसको दरले बढाई तमसुक लेखाएर लिने दबाव आज एकाएक कसरी देवता भएर निस्क्यो। उनले अलि सोचिसकेपछि भने, आमा तपाईँले मञ्जुरी नगर्नु पर्ने, हामी कति ठूला मानिस हौ र त्यत्रो ठूलो तलसिंहले यस्तो दया गरेकोमा तिरस्कार गर्न सक्छौ। दिनेले दिन सक्छ भने लिनेले किन हटिरहने। लतमाएले शिवनारायणले गम्भीरतापूर्वक अको रूपमा टाउको हल्लाए तर केही बोल। पोहोर सालको बाली बाँकीको तमसुक पनि च्यातेर माफी दिनु मोहीमाथिको तलसिंहको सानो निगाह होइन। आजको जुगमा यस्तो तलसिंह पाउन गाह्रो छ, कृतज्ञताको भावमा लतमायाले भनिन्। तमसुक बेइमानीको बल तोड्ने साधन मात्र हो, त्यसैले तमसुक च्यातिसक्यो भनेर हामीले बेइमान हुनु हुँदैन। हामीले खास तिर्नु छ र तिर्ने कबुल पनि गरिसकेका छौं, शिवनारायणले भने। त्यसो भए उनले माफी दिए तापनि हामीले तिर्न जाने त? यो कुरा चित्त बुझेन दाई, पुनारायणले भात खाँदै भने। यस्तो एकाएकको उदारता अवश्य खतरनाक छ, मलाई शंका लाग्छ भाई। त्यही बालिका निम्ति अस्ति अस्तिसम्म दैत्य भइरहेको मानिस आज एकाएक कसरी देउता हुन सक्ला, मलाई त असम्भव लाग्छ, गम्भीर मुद्रामा शिवनारायणले भने। त्यसो भए देशी तानको मदत नलिने त? लतमायाले चित्त नबुझ्दो भावमा भनिन्। मदत अवश्य राम्रो कुरा हो, लिनु नराम्रो पनि छैन, तर मददगार मानिस त्यस्तो गुणी नदेखिएको हुनाले मलाई त तितो लाग्छ, शिवनारायणले भने। डाक्टर गोदत्त प्रसाद पनि अघि असल मानिस थिएनन्, तर उनले हामीलाई त्यस्तै मदत दिए। हामीले उनको हरेक मदतलाई स्वीकार गर्यौं पनि, अर्चनारायणले भने। उनको मदत पनि मलाई मिठो लागेको थिएन, तर एउटाबाट थिचिसके भनेर अर्कोबाट थिचाउन लाउनु बुद्धिमानी पनि त होइन। डाक्टरको त्यस्तो सहानुभूतिलाई बाले पनि त सहसा मिठो मान्नु भएको थिएन, शिवनारायणले चुठेको मुख पुस्दै भने। डाक्टरको मदत मिठो नमानेको भनेको सुन्दा नानी थकलाई कता कता तितो लाग्यो। उनले अलि मुख बिगारेकी थिइन् तर कसैलाई होस भएन। तेह्र, शिवनारायण आफैले तमाखु भरेर मस्तसित खाइरहेका थिए। उनलाई आज तमाखु यति मिठो लाग्यो कि चिलिम सिद्धिन मात्रै के आँटेको थियो, अर्को चिलिम फेरि भर्न थाले। आकुमायालाई अघि नै दिक्क लागिसकेको थियो। खट्टाको भावमा उनी बोलिन्, छि कति मात्र तमाखु खाइरहन सकेको, मिठो चिज भए पनि एउटा कुरा, तिमीलाई नमिठो लागे के भए त? मलाई मिठो लागेको छ, तिमी सुत न मजासित कुम्भकर्ण भनेर। शिवनारायणले पनि ठट्टाकै भाग्यो भने, भर्न आँटेको तमाखु नभरिकन, शिवनारायणले भने। लौ लौ आजलाई सन्तोष गरे, अर्काले तमाखु खाई आनन्द लिएको कति सहन नसके कि, निस्क्याएको भावमा आकुमायाले भने। खाइरहनुहोस् न रातभरि नै, मैले किन कपाल दुखाइरहनु परेको छ, आकुमायाले दिएको ठट्यौलो जवाफबाट शिवनारायण नाजवाफ भए। तर आफ्नो नाजवाफीलाई उनले आकुमायाको हाजी जवाफलाई बधाई दिएको भावमा हाँसेर छुप्न खोज्दै भने। सुत्मालाई पल्टाउँदा पल्टाउँदै आकुमायाले वास्तविक घटनाको भावमा भने, होइन बहिनीको बिहे गर्न किन हतारो नमान्नु भएको, हतारै के छ त, पैसा पनि त हुनुपर्छ नि बिहे गर्नलाई, साधारण भावमा शिवनारायणले भने। हो उनलाई पखेट नचलाइरहे त हो, किन मैले त आज उनको नराम्रो कुरा सुने नि। के सुन्यौ अलि झस्केको भावमा शिवनारायणले भने। आज साँझमा धारामा पानी लिन जाँदा पुन्चा दाजुकी स्वास्नीले भनेकी थिए, नानी थकुको डाक्टरसित प्रेम छ रे। को डाक्टर, अरू को होला, उनी बाला औषधि गर्न आउने आफ्नै टोलकाको दत्त प्रसाद लाजले हो कि रिसले हो शिवनारायण त्यति सुन्न साथ केही प्रश्न नगरिकन चुप लागे। आको मायाले फेरि भनिन् त्यो डाक्टर 5 बजेतिर दिनौ आउँछ रे घण्टौ ठट्टा गरेर जान्छ रे झन आमाले भात पकाउने गर्नु भएकोमा त उनीहरूलाई सत्र पर्दो रहेछ। आज त डाक्टरले नानी थकुलाई अगालेको पनि देखे रे नानी थकु हाँसी रे साँच्ची हो रे शिवनारायणले भने साँच्ची हो एक दुईचोटि मात्र ठट्टासम्म गरेको भए किन भनौँ भन्ठाने कि रे आज त अचाक्ले नै देखेर नभनिरहन सकिन भन्थिन् मलाई पनि अलिअलि शङ्का त अस्ति नै लागेको थियो विचार गर्नु पर्दैन त झन आमाको हेरचाहका निम्ति घरमा छोडिराखेको त उनीहरूलाई सोह्रमा तान्दा एक्का भयो फिस नलिनु डरलाग्दो कुरा छ मलाई शङ्का लाग्छ अब उनलाई नबोलाउनु भनी बाले त पहिले भन्नुभएको थियो बुढापाकाको कुरा स्थितिमिति झुट्टा हुँदैन अनुभवको आधारमा बोलेका हुन्छन् डाक्टरको के दोष झन हुल्दङ्ग हुन्छ आफ्नै मात्र बेजित होला आफ्नो थैलीको गाँठो बलियो पार्नु साथीलाई दोष नलगाउनु भने चाहिँ नानी थपलाई भोलिदेखि खेतैमा लगिराखे त कुरै मेटिन्छ नि नरहे बास नबजे बाँसुरी आकुमायाले अलि गम्भीर भावमा भनिन् त्यो डाक्टर कस्तो बदमास पख न नानी थकुलाई पनि म के गर्छु। आदरणीय श्रोताबिन यहाँहरू सुन्दै हुनुहुन्थ्यो एक चिहान उपन्यास उपन्यासकार डिडे चन्द्र सिंह प्रधानद्वारा लिखित एक चिहान उपन्यासको 13 सम्मको अङ्क 13 अध्यायसम्म वाचन गर्यौं हामीले। अब आगामी अङ्कमा हामी 14 अध्यायदेखि वाचन गरिएको अङ्क लिएर उपस्थित हुनेछौ। प्रविधिमा साथ दिने अशोकजी प्रति हार्दिक धन्यवाद व्यक्त गर्दै म पनि यहाँहरूकै सहयात्री टुका देवी पौडेल साहित्य मञ्जरीबाट ओजेल पढ्दैछु। जय साहित्य।
1: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
2: सिधै मयाम चिसापानीबाट काठमाडौँ काठमाडौँबाट
3: मयाम चिसापानी अनि बीचमा नझर्ने
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्सी महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
3: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम।
4: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छापदीप देउराली साँखे हुँदै मग्याम चिसापानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363।
5: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स हाइपोड लेन्स प्रोग्रेसिव लेन्स क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौंडा प्रोप्राइटर पासा राजु मोबाइल 98063613195 र 98467153368।
6: तीजका गीत संस्कृति र पहिचान हाम्रो शान हाम्रो अभियान
7: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083
6: मिति यही भाद्र 29 गते स्थान खैरिनी चार बजार
7: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000
6: द्वितीय पुरस्कार रु 15,000
7: तृतीय पुरस्कार रु 10,000
6: सान्त्वना पुरस्कार रु 5,000
7: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500
6: द्वितीय पुरस्कार 5,000
7: र तृतीय पुरस्कार रु 3,000 आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति 6 र 7
6: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय
7: सम्पर्क कार्यक्रम संयोजक मंजू तिमिल सिन्हा 9850609337
6: सुरेन्द्र श्रेष्ठ 9850636136
7: रविन्द्र राज पौडेल 9850662888
8: घर बनाउन त सुरु गरियो पैसा भए पनि तनावै तनाव छ के गर्ने कसो गर्ने कहाँ जाने के ल्याउने के भए दाई पैसा भएपछि नि के को तनाव हो र
9: हेर न भाइ घर बनाउन सुरु गरेको सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छ
10: ल दाई पैसा भएपछि त बुद्धि लगाउने हो नि दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ
11: उच्च स्तरका छड सिमेन्ट रङ सेनेटरी फिटिङ जस्ता पाता सिपिभीसी पिभीसी पाइप पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ
12: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ
11: थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल प्रोप्राइटर महेश थापा फोन 0564142636 मोबाइल 9560878302 र 9460878302
13: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
14: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
13: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै धुलेगौडा बजारको हेल्प चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ
14: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
15: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
16: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
15: प्रोप्राइटर रबिन थापा सम्पर्क 9850633398 र 9465010950
17: उफ आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन अनुहार पनि थाकेको जस्तो देखिन्छ
18: यति धेरै सोच्नु पर्ने कुरा के छ र दीक्षा ब्युटी पार्लर जाऊ न
17: दीक्षा ब्युटी पार्लर रे
18: हो नि दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ
17: हो र त्यस्तो के हुन्छ र त्यहाँ
18: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ कपाललाई सुहाउने हेयर कटिङ हेयर कलर र हेयर स्पा हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ
17: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि
18: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने
17: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त
18: बिहेमा मात्रै किन आफूलाई माया गर्न पनि त कहिलेकाहीँ समय दिनुपर्छ नि
17: ए हा थ्रेडिङ फेसियल ब्लिच हेयर कटिङ ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर आइलेसिङ हेयर कलर हेयर स्पा नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ
18: सुन्दरता देखाउने होइन महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु प्रोप्राइटर निशा लामा सम्पर्क 9790934335
19: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुला तीज गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम।
20: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
19: पुरस्कारतर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
20: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
19: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
20: सान्त्वन पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
19: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
20: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
19: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
20: टिम दर्ता शुल्क 500 रुपियाँ।
19: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 डोलेगौंडा बिपी चोक।
20: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
19: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
20: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
19: थप जानकारीको लागि सम्पर्क 9806681166, 9841349304 र 9842626743।

0: मन खल्छ
1: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो तर राम्रो प्रचारको लागि भने
2: माइले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ सेवाको बारेमा केही थाहै रहेनछ अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ
1: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो
2: ठिक भन्नुभयो भाउजू अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि
3: गण्डकी मेडिकल हल दुलेगौडा हाम्रा सेवाहरू
2: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार
3: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार
2: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श
3: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ
2: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस् सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि फोन 0635 93 369
4: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुहोस् भयो
2: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
4: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि
2: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
4: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
2: होटल फ्यामिली एन्ड लज खैरनी चार बजार प्रोपाइटर अर्जुन सापकोटा मोबाइल 98 5 60 23 420 98 0 41 54 674 र 98 4 60 23 420 पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्मया पुन
1: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
1: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
1: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
1: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ डाक्टर सुस्मिता गुरुङ
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
0: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
7: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
0: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
8: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागुण्डकी दुई काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9850-32475 र 9801-32475।
9: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
10: रामबहादुर परियार, धारी शीतल बस्ती, रु 15,055,
9: शुक्ला गण्डकी पत्रकार मञ्च, शुक्ला गण्डकी, रु 10,100,
10: भूमनाथ अधिकारी, ढोरफिर्दी गणेश टोल, रु 10,155,
9: जमुना पौडेल पराजुली ढोरफिर्दी हाल अमेरिका, रु 10,050,
10: शिव अधिकारी ढोरफिर्दी ठुलढुङ्गा टोल, रु 25,000,
9: ऋषिराम पौडेल सेराबेसी, रु 10,000,
10: र समय गुरुङ दिलेगौड़ा, रु 55,555,
9: दलबहादुर छेत्री मिनाम खानी, रु 11,115,
10: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी हिमाली टोल, रु 30,111,
9: कृष्ण बहादुर बसेल ढोरफिर्दी गणेश टोल, रु 21,000,
10: बाराही बचत तथा ऋण सहकारी संस्था ढोरफिर्दी उत्तम टोल, रु 15,005,
9: कलावती वाग्ले ढोरफिर्दी हिमाली टोल, रु 10,125,
10: दिलबहादुर श्रेष्ठ दुलेगौड़ा, रु 1,01,111,
9: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी सेन्टर चोक, रु 51,111,
10: ऋषिराम महत ढोरफिर्दी हिमाली टोल, रु 15,055,
9: कृष्ण राज घिमिरे दुलेगौड़ा, रु 55,555।
0: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
11: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के, कहाँ पाइन्छ कुन्नी?
12: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
0: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
11: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
0: सम्पर्क युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811453305।
13: स्टुडियो
14: अहिले रातिको 10 बज्यो।
0: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
15: सत्य, तथ्य, निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
13: ढोरबाराही हाइलाइट्सको साथमा
16: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
13: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98 4 61 49 304

कोट पूर्वमा समाचार खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 108 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। समाचार अब विस्तारमा सुन्नुहोस्। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले आफ्नो समूहको बेग्लै महाधिवेशनको तयारी गर्नका लागि 77 जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउनु

0: तगण्डकी नगरपालिका दुई स्थित श्री मुक्तिनाथ शुक्लागण्डकी चेवन धाम गाछेपानीमा सम्पन्न शिव महिमा बोलबम धार्मिक महोत्सव 2083बाट करिब 10 लाख रूपियाँ बचत भएको छ। भदौ 1 गतेदेखि 8 गतेसम्म भएको सो महोत्सवबारे शनिबार आज धाम परिसरमा आयोजित समीक्षा एवं आय व्यय सार्वजनिक कार्यक्रममा कुल 22,31,727 रूपियाँ आमदानी भएकोमा 11,90,672 खर्च भई 10,41,055 रूपियाँ बचत भएको कोषाध्यक्ष शिव गर्तौलाले जानकारी। उहाँका अनुसार 4,88,352 रूपियाँ उठ्न बाँकी रहेको। नारायणगढ़ मुगलिन सड़क खण्डमा मरम्मत कार्य जारी रहेकाले प्रत्येक 2 घण्टामा आधा घण्टा मात्र यातायात सञ्चालन भइरहेको छ। बिहान 8:30 बजेदेखि 2-2 घण्टाको अन्तरमा 30 मिनटका लागि मात्र सड़क खुला गरेर सवारी साधन सञ्चालन भइरहेको हो। बाँकी समयमा सड़क मरम्मतको काम जारी रहने भएकाले सवारी साधनलाई रोक्ने गरिएको छ। सड़क खण्ड अन्तर्गत तुइन खोलामा अहिले मरम्मत कार्य भइरहेको छ। मरम्मतका कारण शान्ति बजार क्षेत्रमा सवारी साधनहरू रोकिएका छन्। त्रिशुली नदीमा गत भदौ 10 गते र त्यसपछि आएका बारीका कारण नारायणगढ़ मुगलिन सड़क खण्डका विभिन्न स्थानमा क्षति पुगेपछि सड़क अवरूद्ध हुँदै आएको छ। सड़क सञ्चालनमा ल्याउन मर्मत तथा पुननिर्माणको काम भइरहेको छ। मर्मत कार्यका कारण यात्रुले आफ्नो यात्रा समयलाई ध्यानमा राख्न तथा सड़क खुल्ने समय अनुसार मात्रै आवतजावत गर्नुपर्ने अवस्था रहेको छ। अपेक्षाकृत सञ्चालनमा आउन नसकेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन निजी क्षेत्रलाई दिन उद्योगीहरूले प्रस्ताव गरेका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाह वालेन र श्रेष्ठ उद्योगी व्यवसायीहरू बीच शुक्रबार हिजो भएको विशेष छलफलमा उक्त प्रस्ताव राखिएको हो। सरकारी व्यवस्थापनमा रहेका पोखरा र भैरवा विमानस्थल वर्षौंदेखि खाली जस्तै रहँदा राज्यको क्षमतामाथि प्रश्न उठेको भन्दै व्यवसायीहरूले व्यावसायिक रूपमा चलाउन आफूहरू इच्छुक रहेको बताएका छन्। सरकारी व्यवस्थापनमा रहेका यी विमानस्थल चलाउन हामी इच्छुक छौं। व्यवसायीहरूले भने निजी क्षेत्रलाई जिम्मा दिएमा व्यावसायिक ढंगले सञ्चालन गरी नतिजा दिन सक्छौ। व्यवसायीको प्रस्तावलाई प्रधानमन्त्री शाहले सकारात्मक रूपमा ग्रहण गर्दै आवश्यक कानूनी उल्झन समेत चाँडै हटाउने प्रतिबद्धता जनाउनु भएको छ। पृथ्वीचोक स्थित पोखरा बस पार्कमा रहेका भूमिहीन तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रिया भोलि आइतबारदेखि पुनः शुरू हुने भएको छ। भूमिहीनका लागि जग्गा खोजी तथा बीचमा बिक्री भएको जग्गाको छानबिन गर्न बस पार्क खाली गराउने अभियान केही समय रोकिएको थियो। भोटेको सीमा आएको बाढ़ीपछि उद्धार तथा राहतका काममा प्राथमिकता दिनु परेकाले अभियान केही दिनदेखि रोकिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनु भएको छ। उहाँले भोलिदेखि बाँकी निर्णय प्रक्रिया पूर्ण अगाडि बढ़ने जानकारी दिनुभएको छ। नयाँ बस्ती व्यवस्थापन तथा सुकुम्बासी समस्या समाधानका लागि गठित जिल्ला समितिको निर्णय प्रक्रिया पनि सँगसँगै अघि बढ़िरहेको छ। मनसून क्रमशः कमजोर हुँदै गएकाले बसपार्क क्षेत्रको समस्या समाधानसँगै फिर्के खोलाको बाँकी काम समेत अघि बढ़ाइने प्रमुख आचार्यले जानकारी दिनुभएको छ। महानगरपालिकाले गरेको छानबिनको अन्तिम प्रतिवेदन अनुसार बसपार्क क्षेत्रमा 325 परिवार भूमिहीन र 242 परिवार अव्यवस्थित बसोबासी रहेका छन्। महानगर कार्यपालिकाको बैठकले भूमिहीन तथा अव्यवस्थित बसोबासीको विवरण समेत प्रमाणीकरण गरिसकेको छ। पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्गको संगम स्थल पृथ्वी चोकमा सुविधा सम्पन्न बस पार्क निर्माणका लागि विक्रमसम्म 2032मा जग्गा अधिग्रहण गरिएको थियो। हाल बस पार्कको जग्गामा 5 वटा सुकुम्बासी टोल, सरकारी विद्यालय तथा अन्य व्यक्तिका घर समेत रहेका छन्। पृथ्वी राजमार्ग आसपास वातावरणीय तथा प्राविधिक मापदण्ड विपरीत जथाभावी सहकारी सहायक मार्ग खोल्ने क्रम बढ़ेपछि मुख्य राजमार्गको सुरक्षा र स्थायित्वमा जोखिम बढ़ेको छ। भौगोलिक अवस्थाको अध्ययन नगरी पहाड़का भित्तामा सड़क खन्दा वर्षाको पानीको प्राकृतिक बहाव परिवर्तन भए पहिरो खस्ने र मुख्य राजमार्गमा लेदो तथा ढुंगा झर्ने समस्या बढ़ेको हो। मुगलिन पोखरा सड़क विस्तारका क्रममा मुख्य राजमार्गका भित्ता समेत काटिएका छन्। यस्तो अवस्थामा माथिल्लो भागबाट जथाभावी सहकार्य माग्दा खोल्डा सड़कमा पानी भार बढ्ने र कमजोर भूभागमा पहिरो जाने जोखिम थपिने मुगलिन पोखरा सड़क योजना पूर्वी खण्डले जनाएको छ। सहायक मार्गका नाममा सड़क अधिकार क्षेत्र र पहाड़को भौगोलिक अवस्था व्यवस्थित गरी सड़क खण्डमा त्यसको प्रत्यक्ष असर पृथ्वी राजमार्गमा पर्ने गरेको आयोजनाका सूचना अधिकारी इन्जिनियर विष्णु प्रसाद पाण्डेले जानकारी दिनुभएको छ। गण्डकी प्रदेशमा रहेको दश देशकै ठूलो महानगर पोखराले भुटेको सी बाढ़ी प्रभावितलाई राहत पठाएको छ। प्रभावित 165 परिवारका लागि अत्यावश्यक खाद्यान्न, लत्ता कपड़ा, विस्तारा, भाँडाकुँडा लगायतका सामग्रीको सेट महानगरपालिकाले पठाएको हो। ती राहत सामग्री लिएर 5 ट्रक र नगर प्रहरीको भ्यान गरी 6 सवारी साधन शनिबार आज त्यसतर्फ प्रस्थान गरेका छन्। चालक कर्मचारी तथा नगर प्रहरी गरी 23 टोली र स्वतर्फ गएको छ। त्यसरी नै महानगरपालिकामा संकलित औषधि भने नेपाली सेनाको विजयपुर ब्यारेक मार्फत प्रभावित क्षेत्रमा पुर्याउने व्यवस्था मिलाइएको महानगर का प्रमुख धनराज आचार्यले जानकारी दिनुभएको छ। भोटेकोशीमा आएको बाढ़ीले जलविद्युत क्षेत्रमा क्षति भएपछि गण्डकी प्रदेशभित्रका आयोजनामा पूर्व सतर्कता अपनाउन भन्दै पोखरामा एक दिवसीय जलविद्युत पूर्वाधार सुरक्षा गोष्ठी 2083 सम्पन्न भएको छ। पश्चिम प्रेतना हेडक्वार्टर पोखराका आयोजनामा सम्पन्न सो कार्यक्रममा जलविद्युत आयोजनाको सुरक्षा, गुणस्तर, विपद व्यवस्थापन, वातावरणीय जोखिम तथा नियन्त्रणका विषयमा वृहत छलफल भएको छ। छलफलमा आयोजनाको निर्माणमा गुणस्तर कायम गर्नुका साथै ऊर्जा क्षेत्रको सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउँदै द्रुत संचार प्रणालीलाई जोड़ दिएको थियो। यस प्रदेशमा रहेका बुढ़ी गण्डकी, मर्स्याङदी, मादी, सेती, मोदी, काली गण्डकी लगायतका ठूला नदीहरू र यसका अन्य सहायक नदीमा गरी कुल 52 जलविद्युत परियोजना सम्पन्न भइसकेको र 30 भन्दा बढ़ी निर्माणको चरणमा रहेकाले पनि कसरी यी परियोजना सुरक्षित राख्न सकिन्छ भन्ने बारेमा वृहत छलफल भएको छ। गोर्खाको गण्डकी गाउँपालिका स्थित गौरी चौरमा शनिबार आज दुईवटा बस आपसमा ठोक्किँदा 5 घाइते भएका छन्। काठमाडौँबाट गोर्खातर्फ आउँदै गरेको G1806 नम्बरको बस र गोर्खाको भच्चेकबाट काठमाडौँतर्फ जाँदै गरेको G2983 नम्बरको बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी नायब उपरीक्षक राज कुमार श्रेष्ठले जानकारी दिनुभएको छ। उहाँको अनुसार दुर्घटनामा गण्डकी प्रदेश गाउँपालिकाका 10 भरत बराम, शहीद लखन गाउँपालिका लमजुङकी 23 कृतिका तिवारी, 30 सबिना श्रेष्ठ, गण्डकी गाउँपालिकाका 62 मन बहादुर श्रेष्ठ र शहीद लखन गाउँपालिका बसन्ती गाउँपालिकी गाउँकी बसन्ती गाउँकी 35 सुमित्रा श्रेष्ठ घाइते भएका छन्। डेंगू रोगको जोखिम रहेको बागलुङमा किर्णा जस्तो सूक्ष्म जीवको टोकाईबाट सर्ने स्क्राइब टाइफसका बिरामीको संख्या बढ़दै गएको छ। मनसून शुरू भए यता स्क्रब टाइम्सका बिरामी तीव्र गतिमा बढ़ेका हुन्। गत वर्ष 5 मात्र देखिएको स्क्रब टाइफसको संक्रमण चालू आर्थिक वर्षको असार यता 282 जनामा देखिएको छ। संक्रमित मध्ये केहीलाई पोखरा रिफर गरिएको छ भने केहीको धौलागिरी प्रादेशिक अस्पतालमा उपचार गरिएको छ। म्याग्दीको धौलागिरी गाउँपालिका 7 मच्छिममा सामुदायिक पहलमा आवासीय विद्यालय सञ्चालन भएको छ। मच्छिममा रहेको भूमे आधारभूत विद्यालयलाई आवासीय रूपान्तरण गरिएको छ। अभिभावक र विपन्न विद्यार्थीका लागि छात्रावास सञ्चालन गरेर आवासीय विद्यालय सञ्चालन गरिएको प्रधानाध्यापक सुरेन्द्र छन्त्यालले जानकारी दिनुभयो। कमजोर विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्नु पनि छात्रावासको अर्को उद्देश्य रहेको उहाँले जानकारी दिनुभएको छ। हवस्त, यिनै खबरहरूसँगै राति 10 ढोरबारलाई हाइलाइट्स अहिलेको लागि सकिएको छ। भोलि बिहान थप समाचारको साथ हाम्रो भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि बिदा हुन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0564141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबारा हिट 103.8 मेगाहर्ज।
1: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: अहिले हतार छ, पछि आउँदै गरौँला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता। दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602।
5: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
6: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
5: दीक्षा ब्युटी पार्लर रे?
6: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
5: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
6: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आई ल्यासिङ पनि गरिन्छ।
5: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
6: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल, अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
5: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
6: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
5: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आई लेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
6: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा। सम्पर्क 9790934335। हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
7: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
6: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
7: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
6: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
7: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
6: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
7: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
6: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
7: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0665903769।
8: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
9: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
10: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
11: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
8: ए हो र, हस् दाई म आजै जान्छु।
7: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8, सफल एक्ले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9856062891।
12: तिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊँ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
13: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
12: हो र, कहाँ छ र त्यस्तो?
13: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
14: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
12: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
14: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
12: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
14: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
15: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
4: धोरबाराही हाइलाइट्सको साथमा
14: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा, बीपी चोक।
4: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841649304।
16: शुभ बिहान 2083। द्वितीय तिथि 2026।

कांग्रेसको पूर्णबहादुर खड्का निकट नेताहरू महाधिवेशनमा सहभागी हुने संस्थापन पक्षले आज केन्द्रीय कार्य सम्पादन समितिको बैठक राख्ने नेपालले संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिहरू विशेषता हुनुपर्ने पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको भनाई बाढ़ी प्रभावित क्षेत्रका लागि प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम निरन्तर अहिलेसम्म 13,54,09,00,000 रूपियाँ जम्मा बाढ़ीपछि उद्धारको काममा ढिलाइ भएको नेकपा संयोजक प्रचण्डको आरोप विपदपछि गर्नुपर्ने काममा सरकार चुक्दा धेरै मानवीय क्षति भएको कुलमान किसिङको भनाई मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा समस्या देखिएपछि कूटनीतिक र प्रशासनिक पहल भइरहेको युवा श्रम तथा रोजगार मन्त्रालयको दावी कांग्रेसका पूर्व सभापति देउवापक्षे पार्टीको महाधिवेशन गर्ने तयारी तीव्र पार्दै सबै जिल्लामा तयारीका लागि प्रतिनिधि तोकिए तनहुमा मणिभद्र शर्मालाई जिम्मेवारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिन प्रधानमन्त्री समक्ष उद्योगीहरूको प्रस्ताव चेवनधाममा सम्पन्न भएको धार्मिक महोत्सवको आयव्यय सार्वजनिक 22,00,000 बढ़ी कारोबार गरेर 10,00,000 बचत गर्न सफल बाढ़ी प्रभावित क्षेत्रका लागि भारतले नेपाललाई दियो 70 मिटर लामो बेलिभरेज विनाशकारी बाढ़ीले करिब 1,800 हेक्टर खेतीयोग्य जमीन नष्ट विद्यालय शिक्षा सुधार अभियानमा नियोजित रूपमा भ्रम फैलाउन खोजिएको शिक्षा मन्त्री सस्मित पोखरेलको गुनासो शिक्षा क्षेत्रमा वास्तविक परिवर्तन ल्याउन आफूहरू आएको दावी भदौ 23 गते रातिको भूकम्पपछि उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाका स्थानीय शिक्षक र विद्यार्थी त्रिपालमुनि रात कटाउन बाध्य गोर्खामा बस दुर्घटना हुँदा 4 जना घाइतेको अवस्था गम्भीर त्रिशुली नदीको बाढ़ीका कारण सड़क भाँसिएपछि अवरूद्ध धादिङ चरौदीको कृष्णभीर सड़क खण्ड मंगलबारसम्म संचरणमा ल्याउने तयारी तीव्र नारायणगढ़ मुगलिन सड़क खण्डमा मर्मत काम कार्य जारी रहेकाले प्रत्येक 2 घण्टामा आधा घण्टा मात्र यातायात सञ्चालन बिहान 8:30 बजेदेखि 2-2 घण्टाको अन्तरमा 30 मिनटका लागि मात्र सड़क खुल्ला रसुवाको भोटेको सीमा आएको बाढ़ीका कारण स्थगित गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार आगामी असोज 1 गते घोषणा हुने भोटेकोसी बाढ़ीमा अभिभावक गुमाएका 25 जना बाल बालिकालाई चेतना सन्देश नेपाल बाल गृहले संरक्षण गर्ने चौध दिनदेखि अवरूद्ध पृथ्वी राजमार्ग भदौ मसान्तभित्रै खुलाउने तयारी तीव्र

0: में नेपाल विरुद्ध सर्वोच्च अदालतमा शुक्रबार रिट दायर। पोखरा बसपार्कका भूमिहीनको व्यवस्थापन प्रक्रिया अघि बढाइदै जथाभावी सहायक मार्ग खोल्दा पृथ्वी राजमार्ग जोखिममा। गण्डकी प्रदेशमा रहेको 10 देशकै ठूलो महानगर पोखराले पठायो 165 बाढ़ी प्रभावित परिवारलाई प्याकेजमा राहत। पछिल्लो 5 दिनमा काठमाडौँ उपत्यकामा विभिन्न कम्पनीका 2,33,662 सिलिण्डर ग्यास बिक्री। बाढ़ीले क्षतिग्रस्त सड़क र पुल पुनरुत्थानका लागि 73 अरबको चुनौती। बाणगंगा नदीमा फँसेका एक बालकको उद्धार, एकजना अझै बेपत्ता। खुला पहुँच कार्यान्वयनका लागि 2 नयाँ निर्देशिकाको मसौदा सार्वजनिक भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम मसौदामा घोषणा गरिने। छ वर्षपछि भारत चीन सीधा उडान पुनः शुरू गर्ने चाइना एयरलाइन्सको घोषणा। भारतमा जारी 18 ब्रिक्स शिखर सम्मेलनमा संयुक्त घोषणा जारी गर्न सदस्य राष्ट्रहरू सहमत। घोषणा पत्रमा एकपक्षीय युद्धको भत्सर्ना, युद्ध विरामको पालना गर्न सबै पक्षलाई आह्वान। फिलिपिनी जहाजमा आगलागी मृत्यु हुनेको संख्या 76 पुग्यो, 13 जना अझै बेपत्ता। नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै एसिया कपमा पुग्न सफल। भर्खरै सम्पन्न फाइनल खेलमा कर्णाली शिवराजलाई सिन्सुनाको सोझो सेटमा हराउँदै एनबीएल लीगमा अन्नपूर्ण च्याम्पियन बन्न सफल। 10 राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो मंगसिर 16 गतेदेखि 27 गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने। सहारा क्लब पोखराले 25 आहा राणा पोखरा गोलुवा फुटबल प्रतियोगिताबाट 3,21,839 रूपियाँ बचत गर्न सफल। अवस्था यिनै खबरहरूसँगै आजका लागि ढोरबाराई हाइलाइट सकिएका छन्। मुख्य समाचार समेटिएको समाचारमूलक सामग्री तपाईँहरूलाई कस्तो लागिरहेको छ हामीलाई सल्लाह र सुझाव दिँदै गर्नुहोला। 7 बजे विस्तृत समाचारहरू सहित उपस्थित हुने नै छौ। समाचार कक्षका सम्पूर्ण सहकर्मीहरू सहित सृष्टि खत्री बिदा हुन्छु। नमस्कार, शुभ दिन।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
3: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
4: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
3: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
5: सिधै मयाम चिसा पानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसा पानी,
6: अनि बीचमा नझर्ने।
5: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसा पानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
6: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
7: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 98461-16878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235-52663।

0: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
1: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
0: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
1: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163।
4: कहाँ जाने?
5: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
4: मयाम चिसापानी, अनि बीचमा नझर्ने।
5: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
4: ए हो र, यस्तो सुविधा पनि आइसक्यो र जाम जाम।
6: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 98461-16878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साँखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 98235-52663।
7: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
8: कता हिँड्नु नि, मिल्को जाली र पिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
7: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
8: त्यसो भए कहाँ जाने त कान्छा?
7: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
8: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
9: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
6: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौडा आफ्नै निवासमा।
10: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 98560-11445 र 98560-20445।
11: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
12: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने, सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
13: अनि साना नानी बाबुदेखि ठूला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
11: खाक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो। पालो पाएन भने बर्बाद।
14: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र एभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
15: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860705
16: र रामचन्द्र महत 9461616878।
17: हजुर, दान गरौ।
18: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
14: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
17: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
18: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी 8 तनहुँ।
19: फुटै खाए साह्रै मिठो, पकाए त ट्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भन प्वाक्कै।
20: यो हो बोनस चाउचाउ।

0: मार्केटमा पेट भरिने बोनस चाउचाउ,
1: पोखरा नुडल्स प्रालीको उत्पादन, बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी साथ सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9855202779।
2: होइन धुवामा के गरिराखेको छौ भने तिमी
3: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि।
2: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको, एकदम ढुक्क छु म त।
3: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
2: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
4: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
1: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 9811756606। आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
4: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने, प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 9510884061 र सिजन गुरुङ 9705440900।

0: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुला तीज गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम
1: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: पुरस्कारतर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
1: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
0: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
1: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
0: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
1: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
0: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
1: टिम दर्ता शुल्क 500 रुपियाँ।
0: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौंडा बीपी चोक।
1: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
0: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
1: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
0: थप जानकारीको लागि सम्पर्क 9806681166, 9841349304 र 9462626743।

0: 103.8 अन्तर्मन को आवाज।
1: दिनको संकेत सधैं बिहानीले गर्छ, त्यसैले तपाईँको बिहान शुभ रहोस्।

नमस्कार अनि शुभ बिहानी रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा जय शिव सुनसादी पसलद्वारा प्रायोजित कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म सृष्टि खत्री। आज मिति 2083 साल भदौ 28 गते आइतबार भाद्र शुक्ल पक्षको द्वितीय तिथि सन् 2026 सेप्टेम्बर 13 तारीख। श्रोतावृन्द, यस कार्यक्रमका प्रायोजक जय शिव सुन र चाँदी पसल दुलेगौड़ा स्थित वनकेवा चुकबाट केही घर तल रिमाल गेस्ट हाउससँगै रहेको छ। सुन र चाँदीका आधुनिक आकर्षणका गहनाहरू बनाउनु परेमा तपाईले पनि एकपटक अवश्य सम्झनुहोला। अब लागौं तपाईको आजको राशिफलतर्फ। सबैभन्दा पहिले मेष राशि। समाजसेवामा मन लाग्नेछ, यात्रा सुखमय रहनेछ, घर परिवारमा पाहुनाको आगमनले मन उत्साहित रहनेछ। कार्यक्षेत्रमा शुभ शत्रुवर्गहरू सक्रिय रहनेछन्। अरूको कुरा नकाट्नुहोस्। आजको शुभ रंग पहेँलो हो भने शुभ अंक 2 रहेको छ। वृष राशि। कार्यक्षेत्रमा